0: FM Time Check.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्भको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ। प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप अन भ्याली साङ्गा भक्तपुर, यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीकी गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, मोटे एक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ प्रेमको सिद्धान्त। एउटा मानिसले बेग्ला बेग्लै सिद्धान्त लिएर जिएको हुन्छ। कसैले धन कमाउने सिद्धान्त हुन्छ, कसैको मान कमाउने सिद्धान्त हुन्छ, कसैको के सम्बन्धी सिद्धान्त हुन्छ, कसैको के सम्बन्धी सिद्धान्त हुन्छ, कसैको नाम राख्ने सिद्धान्त हुन्छ। तर पवित्र बाइबलमा चाहिँ हामीलाई हाम्रो सिद्धान्त चाहिँ प्रेमको सिद्धान्त हुनपर्छ, किनकि पवित्र बाइबलको पहिलो योहन्नाको पुस्तक 4 अध्यायमा परमेश्वर प्रेम हुनुहुन्छ भनेर चाहिँ बताइएको छ। र परमेश्वर प्रेम हुनु भएको कारणले गर्दाखेरि जब हामी प्रेमको सिद्धान्त राख्दछौं, प्रभुले हाम्रो जीवन मार्फत धरतीमा यानि जिन्दगीमा काम गर्नुहुन्छ। त्यति मात्रै नभएर अनन्त जीवनको लागि पनि हामी आशिषित व्यक्ति हुन्छौं। जुन शब्द प्रभुले चलाउनुभयो नयाँ करारमा, धन्य ती मानिस भनेर चाहिँ चलाउनुभयो, त्यो व्यक्तिमा हामी गनिन्छौं प्रियहरू। त्यसले गर्दाखेरि हाम्रो सिद्धान्त प्रेमको सिद्धान्त हुनुपर्छ र प्रेममा सबै व्यवस्था पनि पूरा हुन्छ भनेर चाहिँ बताइएको छ। र रोमीको पुस्तक 13 अध्यायको 10 पदमा यसरी लेखिएको छ, यो खण्ड म पढ्दिन्छु। प्रेमले छिमेकीको खराबी गर्दैन, यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो। हामी कसरी व्यवस्था पूरा गर्ने, ठिक नियममा कसरी चल्ने, अनुशासित कसरी हुने भन्ने हामीलाई त्यो क्वेशनहरू, त्यो प्रश्न हाम्रो हृदयमा हुन सक्दछ। तर पवित्र बाइबलमा मिठाई गुलियो छ भन्ने प्रकारले हामीले प्रेमका आँखाले अरूहरूलाई हेर्यौं, हृदयले अरूहरूको भलाई चाह्यौं भने हामीले व्यवस्था पूरा गर्यौं भनिकन यस खण्डमा बताइएको हो। र कति व्यक्तिले व्यवस्था पूरा गरेर प्रेम देखाउन चाहनुहुन्छ, तर त्यो पक्का पक्की हुन सक्दैन, किनकि व्यवस्था अलिकति फरक कुरा हो। प्रेमबाट व्यवस्था आउनु पर्दछ, व्यवस्थाबाट प्रेम होइन। उदाहरणको लागि, एउटा घरमा बालबच्चालाई आमा बुवाले पिट्यो भनेर चाहिँ प्रहरीले त्यो बालबच्चालाई रेस्क्यू गर्न भएर लगेर चाहिँ एउटा कोठामा राख्नु भएछ। उहाँले बाहिरबाट सेक्युरिटी पनि दिनु भएछ, बच्चालाई एकदम सुरक्षित जग्गामा राख्नु भएछ। तर कोठा चिसो रहेछ, बच्चा ठक ठक ठक ठक त्यहाँ कामेर बसिरहेको रहेछ। र अब प्रहरीले गर्न खोज्नु भएको त राम्रो छ, तर व्यवस्था उहाँहरूले पालन गर्नुभयो। व्यवस्था अनुसार त्यो बच्चालाई त्यहाँ सुरक्षा दिन कोसिसहरू गरियो, तर त्यहाँ कोठाभित्र जाडो छ भन्ने प्रहरीलाई थाहा भएन। र व्यवस्थाले सुरक्षा त दिन खोज्यो, तर व्यवस्था त्यो प्रेमको गहिराईमा जान सक्दैन। र रातभरि त्यो बच्चा चाहिँ दुःखमा कष्टमा त्यसरी बसेछ अरे। तर प्रहरीले त सेवा दिन खोजेको त राम्रै थियो, उसलाई सुरक्षा दियो, कुटाइ खाँदै गरेको ठाउँबाट ल्याइयो, यी सबै कुराहरू गरियो। तर एउटा पोथीले जो चल्लाहरूलाई दुईटै पखेटाबाट ढाकेर राखेछ, घर जलेछ, धेरैवटा चल्लाहरू भएकोले गर्दाखेरि पोथीले चल्लाहरूलाई भगाउन सकेन रहेछ। जब जब चल्लाहरू बाहिर निक्लिन खोज्छ, पोथीले त्यो चल्लाहरूलाई ठुङ्दो रहेछ, दण्ड दिँदो रहेछ, लट्ठी चलाउँदो रहेछ, र त्यो प्रकारको अवस्था भएछ। तर पोथीले त्यो चल्लाहरूलाई जो ढाकेर बस्दा बस्दा बस्दा घर जल्यो, जलेको आगोले पोथी मर्यो, तर चल्लाहरू चाहिँ जीवित रहेछ। अब यहाँ पोथीले चल्लालाई ठुङ्गे तापनि, यहाँ दण्ड दिए तापनि, यो प्रेमबाट गरिएको कारणले गर्दा यहाँ नराम्रो देखिए तापनि आफू मरेर ती चल्लाहरूलाई चाहिँ पोथीले आमाले बचाइन्। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, यहाँ मैले भन्न खोजेको कुरा यो हो, प्रेमबाट व्यवस्था सुरु हुनु उचित छ भनेर बाइबलले बताउँदछ। तर व्यवस्थाबाट प्रेम देखिनु चाहिँ गल्ती पनि हुन सक्छ, व्यवस्था चाहिँ निर्जीव पनि बन्न सक्दछ। जसरी बच्चालाई कोठामा राखेर वरिपरि सुरक्षा दियो पछाडि बच्चा सुरक्षित हुन्छ भन्ने व्यवस्थाले भन्यो, तर कोठा चिसो थियो भन्ने व्यवस्थाले थाहा गरेन, र यो एक प्रकारको निर्जीव प्रकारको कुराहरू भयो। त्यसले गर्दाखेरि व्यवस्था चाहिँ प्रेमबाट जन्मिनु पर्दछ, जो हामीले रोमीको पुस्तक 13 अध्यायको 10 पदमा पढिसकेका छौं। प्रेमले छिमेकीको खराबी गर्दैन, यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो भनेर चाहिँ यहाँ बताइएको छ। र व्यवस्था चाहिँ पूरा हुनु भन्दा अगाडि प्रेम आएको हुनपर्छ भनेर चाहिँ त्यस खण्डमा यो स्पष्ट बताइएको छ। भने प्रभु येशूले नयाँ करारमा पूरा मनले, पूरा प्राणले, पूरा शक्तिले परमेश्वरलाई प्रेम गर्नु र छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु चाहिँ दश आज्ञा लगायत प्रभुले दिनुभएका सारा व्यवस्थाहरू पालन गर्नु हो भनेर उहाँले त्यसरी बताउनुभयो। र गलातीको पुस्तक 5:14 छिमेकीलाई प्रेम गर्दा सबै व्यवस्थाहरू पूरा हुन्छ भनिकन यस खण्डमा यसरी बताइएको छ। किनभने समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, तैले आफ्नो छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर भनेर चाहिँ यस खण्डमा बताइएको छ। जब हामीले छिमेकी परमेश्वरको स्वरूपमा परमेश्वरको प्रतिरूपमा सृष्टि भएका मानिसलाई प्रेम गर्छौं, उहाँहरूको भलो चाहन्छौं भने हामीले परमेश्वरलाई प्रेम गरेको पनि त्यहाँ झल्किँदछ। र गलातीको पुस्तक 5:14 छिमेकीलाई हामीले प्रेम गरिएको खण्डमा समस्त व्यवस्था एउटै वचनमा पूरा भएको हुन्छ भनिकन यहाँ यो स्पष्ट गरिएको छ। र हामीले लुकाको पुस्तक 10 प्रभु येशूले भन्नुभएको दृष्टान्तलाई पनि हामीले याद गर्न सक्दछौ, सम्झना गराउन सक्दछौ। जो एकजना व्यक्ति यरुसलेमबाट यरियोतर्फ यात्रा गरिराख्नु भएको थियो, यात्रु मानिस, उहाँ डाकुको हातमा पर्यो र डाकुको हातमा परेपछि यो मान्छे घायल भयो। घायल हुँदाखेरि त्यहाँ पुजारी र लेबीले भेटाए तर उहाँलाई सहायता गरेनन्। त्यस पछाडि एक सामरीले उहाँलाई भेटाउनु भयो, त्यसपछि त्यो सामरीले उहाँलाई सेवा दिनुभयो। त्यो सामरीको हृदयमा चाहिँ छिमेकीलाई प्रेम गर्नु चाहिँ परमेश्वरलाई नै प्रेम गर्नु हो भन्ने उहाँले सम्झिनुभयो। र मेरो तपाईँको हो, तपाईँको मेरो हो, बाँचौं र बाँच्न दिउँ भन्ने जो ठूलो हृदयको कुरा, धरतीलाई बस्न लायकको ठाउँ बनाउने प्रकारको कुरा, जो परमेश्वरको इच्छाको कुराहरू सम्बन्धीको कुरा, त्यो सामरी जो त्यति धनी पनि थिएनन्, त्यस्तो गण्य मान्ने व्यक्ति भनेर पनि सामरीहरूलाई त्यो समयमा मानिँदैन थियो, तर हृदय भने उहाँको ठूलो थियो। त्यसले गर्दाखेरि यो सामरीले जो अवर परेको मानिस, घाइते व्यक्ति जो जिन्दगीमा घाइते भएर बाटोमा लडिराख्नु भएको छ, असहाय हुनुहुन्छ, मृत्युको चिसो हातले उहाँको घाँटी अठ्याउने लागेको अवस्थामा उहाँ आउनु भएर उहाँको चराइरहेको घाउमा मलमपट्टी गर्नुहुन्छ र पौवामा लगेर सुरक्षा दिनुहुन्छ र पौवाको मालिकलाई भन्नुहुन्छ तपाईँले उहाँलाई अरू सेवा दिनुहोस्, म कमाई गरेर लिएर आउँछु र म उहाँलाई जति तपाईँले परिश्रम गरेर खर्च गर्नुभयो त्यो पैसा म तिरिदिन्छु भनिकन त्यो सामरीले भन्नुहुन्छ। र प्रभु येशूले दृष्टान्तको अन्तमा चेलाहरूलाई प्रश्न गर्नुहुन्छ कि यो मानिसको छिमेकी चाहिँ को भयो भनेर चाहिँ प्रश्न गर्नुहुँदाखेरि त्यहाँ प्रतिउत्तरमा जसले उसलाई बचायो, त्यो सामरी नै त्यो घाइते मानिसको छिमेकी भयो भनेर चाहिँ प्रतिउत्तर दिनु भएपछि प्रभु येशूले भन्नुहुन्छ कि तिमीहरूले पनि त्यसै गर। स्वर्गको सिद्धान्त त्यही नै हो, प्रेमको सिद्धान्त राख, हेर्ने दृष्टिकोण तिमीहरूको प्रेम भएको होस्, घृणा नभएको होस्। आज दुष्ट आत्माको जो सिद्धान्त, घृणाको सिद्धान्त मानिसहरूले अपनाएको कारणले गर्दाखेरि परमेश्वरको सकलमा परमेश्वरको प्रतिरूपमा बनिएका मानिसहरू प्रति मानिसहरूको हेर्ने दृष्टिकोण घृणाको छ। र यो घृणाको दृष्टिकोणलाई, घृणाको सिद्धान्तलाई हटाएर हामीले परमेश्वरको प्रेमको सिद्धान्त, धरतीमा भएका मानिसहरू पापी छँदा छँदै पनि सृष्टिकर्ता परमेश्वरले आफ्नो एकलौते पुत्र, एक मात्र पुत्र हुनुहुन्थ्यो, ती मानिसहरू बाँचुन् भनेर प्रेमको सिद्धान्त अनुसार उहाँले आफ्नो पुत्र येशु ख्रिस्टलाई धरतीमा पठाइदिनु भयो भनिकन योहन्नाको पुस्तक 3:16 प्रभु येशु स्वयंले पनि क्रुसमा जाने मेरो इच्छा हो, म कर्म परेर क्रुसमा जाँदै गरेको होइन, तर मेरो प्रेमको प्रदर्शन जो क्रुसमा एक बलि म आफ्नो जीवन पापी मानिसहरूलाई दिनको लागि गइरहेको छु, जिन्दगीमा अबर परेर नाशतर्फ लागिरहेका मानिसहरूको लागि म प्राण दिनको लागि म स्वयं नै तयार छु। र पिता यिनीहरूले के गर्दैछन् यिनीहरू जान्दैनन्, यिनीहरूलाई क्षमा गर्नुहोस् भनिकन उहाँले त्यो प्रार्थना गर्नुभएर अन्तिम सास क्रुसमा फेर्नुभयो। र प्रभु येशू स्वयंले उहाँको सिद्धान्त चाहिँ प्रेमको सिद्धान्त हो भनिकन त्यो प्रदर्शन क्रुसमा, त्यो दर्दनात्मक अवस्थामा, त्यो बिजोकमा उहाँले आफ्नो प्रेमको सिद्धान्तको प्रदर्शन क्रुसमा गर्नुभयो। प्रिय दाजुभाइ दिदी बहिनीहरू, र हामीलाई पनि प्रभुले त्यही प्रेमको सिद्धान्त लिन पर्छ। हामी धरतीमा बाँच्दाखेरि अरूलाई बाँच्नको लागि सजिलो बनाइदिनु पर्छ, आफू पनि बाँच्नु पर्छ, अरूलाई पनि बाँच्नको लागि सजिलो बनाइदिनु पर्छ। हामीले घृणाको सिद्धान्त लिनु हुँदैन, हामीले प्रेमको आँखाबाट हेर्न सिक्नुपर्छ भनिकन बाइबलमा त्यो बताइएको छ। र जबसम्म हामी हृदयबाट अरूहरूको भलाइ चाहँदैनौ र परमेश्वरको सकलमा सृष्टि भएका मानिसहरूलाई हामीले प्रेमको आँखाबाट हेर्दैनौ, तबसम्म दुष्ट आत्माले हाम्रो जीवनमा मौका पाउँदछ। र त्यो अवस्थामा कति प्रेमको आँखाले नहेर्ने मानिसहरूलाई दुष्ट आत्माले झुकाइरहेका मानिसहरू जो भित्र घृणा छ उनीहरू त खुलेर बोल्न पनि सक्दैनन्, किनकि प्रेमले चाहिँ आफूलाई पनि स्वतन्त्र बनाउँदछ। जब हामी अरूलाई प्रेम गर्दछौं हामी स्वयं पनि स्वतन्त्र भएका हुन्छौं, हामी स्वयं पनि एउटा स्वतन्त्रको सास फेरेर धरतीमा जिन्दगी जिउँछौं। र कति मानिसहरूलाई झुक्याएर एउटा ढुङ्गीको जीवन, भित्र घृणा छ, बाहिर मुखले प्रेम बोल्ने पनि त्यस्तो हुँदछ। तर हामीलाई त्यो नगर्नु भनिकन प्रभुले भन्नुभएको छ। म एनसीएफ नेपालको अध्यक्ष हुँदाखेरि एकजना साथीले उहाँले मलाई ठूलो प्रशंसा गर्नुभयो, तपाईँले कस्तो उदाहरण पेश गर्नुभयो पास्टर टेक, यस्तो परिवार टुटेको अवस्थामा पनि तपाईँले यसरी सेवा दिइराख्नु भएको छ, तपाईँको हृदय त महान छ, तपाईँलाई त मान्नै पर्छ भनेर मलाई त एकदम उहाँले धेरै खुसी बनाइहाल्नुभयो। तर केही समयपछि एकजना अर्को साथी आउनुभयो, उहाँले बाटोमा भेट्नु भएछ, उहाँ व्यक्तिले त्यो साथीलाई भन्नुभएछ, पास्टर टेक जस्तो ढुङ्गी व्यक्ति को छ र अहिले यस्तो भएको बेलामा पनि के उहाँले पास्टरीय सेवा गर्ने, यस्तो भएको बेलामा पनि उहाँले के एनसीपीएन नेपालको केन्द्रीय अध्यक्ष भएर काम गर्ने, यो चाहिँ मलाई चाहिँ पचेन है भनिवरी उहाँ त्यहाँबाट हिँडिदिनु भएछ। यहाँ केही समय अगाडि एनसीपीएन नेपालको अफिसमा उहाँले मलाई प्रशंसा गरेर हिँड्नुभयो, केही समय पछाडि बाटोमा अर्को साथी भेट्दाखेरि मेरो विरोध गरेर हिँड्नुभयो। र त्यो साथीले प्रेमको सिद्धान्त लिनु भएको थिएन, प्रेमको सिद्धान्त नलिनु भएको कारणले गर्दाखेरि प्रभुले त्यो व्यक्तिको जीवनमा काम पनि गर्न सक्नु भएन। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामीले त्यस्तो मिस्टेक गर्नु हुँदैन। हाम्रो जिउने सिद्धान्त चाहिँ प्रेमको सिद्धान्त हो। हाम्रो परमेश्वर मसीहा येशू प्रेमको सिद्धान्त लिएर धरतीमा आउनुभयो। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जयमसी, मेरो नाम सुकुमाया रोका हो। म चाहिँ यही गेसमनी एयरपोर्ट चर्चको सदस्य हुँ र म पहिले पेप्सी कराई छाप्रोमा बस्थेँ र अहिले म चाहिँ नरेफाँट एरियामा म बस्छु। र म पहिलेको यो भन्दा 35-40 वर्ष अगाडिको कुरा छ र म चाहिँ धेरै बिमारी पनि थिएँ र मैले पनि विभिन्न ठाउँमा गएँ तर मलाई कुनै ठाउँमा निको भएन। बच्चा भोगिदिनु मन लाग्थ्यो र म आफैमा पनि एकदम गाह्रो हुन्थ्यो। मलाई एक्लै दुक्लै हिँड्नुको लागि मलाई साथी चाहिन्थ्यो, गाह्रो हुन्थ्यो र म जहाँ पाएँ त्यहाँ म ढल्थेँ। त्यसो हुँदा हुँदा अनि विभिन्न ठाउँमा जाँदाखेरि मलाई नभएको कारणले गर्दाखेरि चाहिँ एउटा बुवाले मलाई यहाँ ल्याइदिनु भयो। गेस्ट कम्पनीमा आएँ र गेस्ट कम्पनीमा आएपछि गुरुबाले ग्रहण गरिदिनु भयो। त्यो दिनदेखि म पूरा रूपले चङ्गाएर छुटकाएर मैले पाएको छु र मैले असल जीवन पनि पाएको छु। र मेरो जीवनमा चाहिँ त्यो प्रकारको कुराहरू आयो, म निको त म पूरा रूपले म निको भई चङ्गाइ भई र मेरो जीवनमा चाहिँ यस्तो बाधा समस्या विभिन्न प्रकारको कुराहरू आउनु थाल्यो। तर जुन दिन मलाई आयो त्यो दिन मलाई सर्ट आउटहरू पनि भयो। मेरो जीवनमा विभिन्न प्रकारको घटनाहरू आयो तर म त्यसमा कुनै पनि कुरामा जब म लर बढाउँथे त्यो दिन चाहिँ मेरो गुरुबाले मलाई सहायता गर्नुहुन्थ्यो। उहाँले किनभने वचनद्वारा चाहिँ उहाँले चाहिँ मलाई धेरै आत्मा अगाडि बढाउनु भएको छ। उहाँले चाहिँ वचनद्वारा हुन्छ कि के गरेर हुन्छ कि उहाँले सबै कुराबाट उहाँले चाहिँ मलाई एकदम हौसला दिनुहुन्थ्यो। कोही बेला म भन्थे म जाँदै जाँदिन म मण्डली मलाई धेरै अशान्ति हुन्छ त्यस्तो फिल बनाउँथे मलाई शैतानले र म अरू चर्चमा म जानु खोज्थे तर त्यहाँ बीचमा चाहिँ त्यो ठाउँमा चाहिँ अनि परमेश्वर एकजना महाशय त्यहाँनिर गुरुबा आफै त्यहाँ उभिनुहुन्थ्यो। सेम गुरुबा आफै उभिएर न म यता जाउँ न उता जाउँ हुँदाखेरि अनि म चाहिँ फेरि यो बाटो मोडेर आफ्नै मण्डलीमा आएर अनि फेरि म संगति गर्थेँ र गुरुबाले अनि मलाई फेरि आत्मिक कुरामा उहाँले मलाई धेरै आत्मामा त्याग गर्नुहुन्थ्यो। प्रभु के म तपाईँको म छोरी हो, मलाई तपाईँले सबै रोगबाट त तपाईँले मलाई निको बनाउनु भयो तर मेरो जीवनमा चाहिँ यस्तो कुराहरू चाहिँ घटनाको कुरा आउँछ अनि मेरो जीवनमा चाहिँ किन यस्तो भइरहेछ भन्थे। म धेरै म रुन्थे घरमा गएर अनि म आफ्नो परिवारलाई पनि म धेरै म त्यो मण्डली जानु सक्दिनँ मलाई धेरै गाह्रो हुन्छ भन्थे। तर अनि एक दिन चाहिँ मैले गुरुबाको विरोध चाहिँ धेरै गरी मैले गर्दाखेरि अनि परमेश्वर आफै स्वयं प्रेमले बोल्नु भयो, उहाँ मान्छे त देखिन तर आवाज आयो, किनभने तैँले तेरो गुरुबालाई तैँले क्षमा दिनुपर्छ भन्नुभयो। अनि मैले गुरुबालाई आएर मैले बुधबारको दिन थिएँ या मंगलबारको दिन छ त्यो मलाई ठेगाना छैन, त्यो चाहिँ 13-14 वर्ष अगाडिको कुरा हो। अनि मैले गुरुबाले भन्नुभयो तिमीलाई म सधैँ भाइ बहिनी म तपाईँलाई म माया गर्छु भन्नुभयो उहाँलाई। अनि त्यो दिनदेखि उहाँको म झन नजिक भई अनि त्यहाँदेखि चाहिँ मलाई उपवासहरू बस्नु मन लाग्यो। अनि म उपवास बस्दाखेरि म 40 दिनहरूको फास्टिङहरू मण्डलीको लागि बस्थेँ, किनभने प्रभु म जस्तो धेरै रोगी बिमारी यो मण्डलीमा आउँछ र चङ्गाइ हुन्छ, छुटकारा हुन्छ, र प्रभु यो मण्डलीमा चाहिँ धेरै आत्मा आउनुपर्छ भनेर। अनि मैले यो मण्डलीको लागि म धेरै उपवासहरू बसेँ, 40-40 दिनको उपवासहरू बस्थेँ। अनि त्यहाँदेखि म कोही बेला धेरै उपवासमा जान्थे, धेरै उपवासमा बसिरहन्थे, अनि उहाँ चाहिँ मसँग बोल्नुहुन्थ्यो। अनि म उहाँले बोल्दाखेरि किन उहाँले भन्नुहुन्थ्यो, अनि म फेरि कोही बेला टेन्सन परेर म अनि म प्रार्थना गर्थेँ, अनि उहाँले भन्नुहुन्थ्यो तँलाई इनाम नभए त के भयो, तँलाई स्वर्गमा इनाम छ भनेर उहाँ आफै स्वयंले बोल्नुहुन्थ्यो। अनि उहाँले मलाई सिकाउनुहुन्थ्यो तैँले यसो गरेर प्रार्थना गर। अनि मैले जुन प्रार्थना मलाई उहाँले दर्शनमा मलाई दिनुभयो, तैँले यो तरिकाले तैँले प्रार्थना गरेर तैँले लिएर जा, त्यो प्रार्थना चाहिँ तैँले गर्नुपर्छ भन्नुहुन्थ्यो। अनि म चाहिँ मेरो परिवारको लागि म प्रार्थना गर्छु, उहाँले भन्नुभयो तेरो परिवारको लागि तैँले प्रार्थना गर्ने होइन, मानिसहरू मध्ये त्यसको लागि तैँले प्रार्थना गर्नुपर्छ भन्नुहुन्थ्यो। अनि मैले मानिसको लागि चाहिँ मैले प्रार्थना गर्थेँ, अनि म देशको लागि, मण्डलीको लागि, गाउँ गाउँमा भएको भित्रभित्र कहाँ काप्चाको मण्डलीको लागि म प्रार्थना गर्थेँ, त्यो मानिसहरूको आत्माहरू नमरोस् प्रभु, त्यो पास्टर तपाईँले खडा गर्नुहोस्, उहाँ जुनसुकै अवस्थामा भए पनि उहाँलाई तपाईँले खडा गर्नुहोस्, किनभने हाम्रो मात्रै आत्मा बाँचेर हुँदैन, हरेक मानिसमा आत्माहरू बाँच्नुपर्छ प्रभु, तपाईँले सहायता गर्नुहोस् भनेर। अनि मैले यो प्रकारको मैले प्रार्थनाहरू गर्थेँ। अनि त्यहाँदेखि प्रभु अनि हाम्रो मण्डलीमा पनि वृद्धि हुँदै गयो। जब म उपवासहरू बस्छु उहाँले सहायता गर्नुहुन्छ, अनि गुरुबा अगाडि हिँड्नुहुन्छ, गुरुबाको परिवार अनि मोची पछिबाट गुरुबाको उहाँको चप्पलहरू टिपेर म हिँड्छु, किनभने प्रभु उहाँले किन चप्पल टिप्ने बनाउनुहुन्छ भन्छु म प्रभु। अनि उहाँले मलाई धेरै चप्पल टिपेर बुढाउनुहुन्छ, अनि गुरु सपना अनि गुरुबासँग म पछि हिँड्छु, उहाँको साथ म कहिले छोड्दिनँ। जब गुरुबा आफत विपदमा जानुहुन्छ त्यसले गुरुबाको लागि प्रार्थना गर्नुपर्छ, गुरुबा समस्यामा छ भन्नुहुन्छ फेरि उहाँको लागि म धेरै प्रार्थना गर्छु, मानिसले मलाई चिनुस् नचिनुस् तर म गुरुबाको लागि म प्रार्थना गर्छु। जुनसुकै प्रकारमा पनि मान्छेलाई मलाई जे भने अब म मान्छेलाई हेर्ने होइन प्रभु, तर मान्छेले मलाई चिन्दैनन्, मान्छेले मलाई नचिने भने मलाई केही फरक पर्ने वाला छैन, तर मेरो प्रभुले मलाई चिनेको छ भनेर यो आत्मा बल राखेर म अनि आउँछु। अनि यहाँ म बिहानै पनि म आउँछु र म प्रार्थना गर्छु, जब म प्रार्थना गर्छु त्यो ठाउँमा सिंहासन उग्रेको जस्तो मलाई लाग्छ प्रभु, किनभने यो मण्डलीमा गुरुबाको माथि दायित्व छैन, यो मण्डलीमा अरू मान्छे विश्वासीहरूले पनि गर्नुपर्ने व्यवहार हामीले गर्नुपर्छ र दायित्व पनि हामीले गर्नुपर्छ। गुरुबा पनि एक दिन यो संसार छोडेर जानुपर्छ र एक दिन यो मण्डली म पनि यो संसार छोडेर जानुपर्छ। अनि परमेश्वरको राज्यमा अनि गएपछि परमेश्वरले फेरि के हुन्छ, तैँले मण्डलीमा गएर के काम गरेछ भन्दाखेरि के हामीले अरू कुरा गर्ने हो, होइन, हामीले किन त्यो ठाउँमा जाँदै हामीले गरेको आराधना स्तुति चाहिँ परमेश्वरको राज्यमा परमेश्वरको सिंहासनमा जानुपर्छ र जे काम गर्नुहुन्छ उहाँ परमेश्वर आफैले गर्नुहुन्छ भन्ने चाहिँ मेरो ठुलो विश्वास छ, किनभने परमेश्वरले जीवित वचनहरू गुरुबा मार्फत र मन्नाहरू पठाइरहनु भएको छ, तर हाम्रो प्राणहरू चाहिँ कहाँ जाँदैछ, हामीले यो कुराहरू चाहिँ हामीले खोज्नुपर्छ। एक दिन परमेश्वरको अगाडि हामीले सबै कुरा बुझाउनु पर्छ, सिंहासनमा चाहिँ हामीले गरेको आराधना स्तुति चाहिँ उहाँको अगाडि जानुपर्छ भन्ने मेरो चाहिँ ठुलो विश्वास छ। प्रभु तपाईँलाई धन्यवाद अनि प्रभु विशेष गरी गुरुबालाई पनि धन्यवाद दिन्छु, उहाँले मलाई हुर्काइरहनु भएको छ, बढ़िरहनु छ, मेरो घरको शरीरको मेरो बाउ आमा गाउँमा छन् भने मेरो आत्तिक बुवा चाहिँ गुरुबा पनि हुनुहुन्छ, र विशेष गरी यो वचनहरू तपाईँले सुनिदिनुहोस्, ग्रहण गरिदिनुहोस्, तपाईँले पनि असल असल वचनहरू तपाईँले सुन्नुहोस्, जीवित वचन परमेश्वरको मन्नाहरू चाहिँ स्वर्गबाट पठाइरहनु भएको छ, यो मन्नाहरू खाएर तपाईँले पनि आत्तिक रूपमा अगाडि बढ्नुहोस्। मेरो गवाईहरू मैले जति पनि जानेको छु बोलेको छु त्यसको लागि पनि तपाईँहरूलाई पनि धन्यवाद। जय मसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं, र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-89-41-88 97-66-89-41-88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिम सम्म सुनेर साथ दिनु भएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699
1: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश
3: कटनीको नियम। जय मसीह, आज आइतबार सेप्टेम्बर 6 तारिक भदौ 21 गते। आजको बाइबल लेखण्ड दोस्रो कोरन्थीको पुस्तक 9 अध्यायको 6 पदबाट रहेको छ र यहाँ लेखेको छ, प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ। बाइबलले स्पष्ट रूपमा सिकाउँछ कि परमेश्वरको राज्यको उद्देश्यका लागि उदारतापूर्वक दिनेहरूले त्यसको बदलामा केही न केही फिर्ता पाउनेछन्। यसबाहेक तपाईँले कति दिनुहुन्छ र कति फिर्ता पाउनुहुन्छ भन्ने कुरा बीच सम्बन्ध छ। प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ। यो अनिच्छुक रूपमा दिनेहरूका लागि खुशीको खबर हो। तपाईँले कुनै मूल्यवान कुरा दिनुहुँदा यो नोक्सान जस्तो लाग्न सक्छ। तपाईँसँग केही थियो तर अब तपाईँसँग त्यो छैन, अनि अझै धेरै दिनका लागि त्यो एक ठूलो निरुत्साहको कुरा हुन सक्छ। तर पावलले यो अवधारणालाई पूर्ण रूपमा भिन्न तरिकाले प्रकाश पारे। उनले बताएका छन् कि परमेश्वरको काममा दिनु भनेको दिइ पठाउनु मात्र होइन, यो त लगानी हो, घाटा होइन। रोप्ने किसानले बिउ गुमाउँदैन, उसले अन्न फलाउँछ। कुनै पनि विवेकी किसानले यसो भन्दैन, मसँग अब बिउ हुने छैन भने म मेरो बिउ छर्न डराउँछु, यदि मलाई यो बिउ चाहिन्छ भने के हुनेछ। कुनै पनि किसानलाई थाहा छ कि यदि उसले बाली चाहन्छ भने उसले आफ्नो बिउ छर्नुपर्छ। आर्थिक असुरक्षाको कारण दिन डराउने जो कोहीका लागि पनि यो निकै सुन्दर समाचार हो। यसले बताउँछ कि हामीले आर्थिक रूपमा गर्न सक्ने सबैभन्दा बुद्धिमानी कदम भनेको हाम्रो आर्थिक बिउ रोप्न शुरू गर्नु हो। जब हामी त्यसो गर्छौ, परमेश्वर हाम्रो आर्थिक अवस्थामा संलग्न बन्नुहुन्छ, अनि त्यो नै हामी आर्थिक रूपमा सबैभन्दा सुरक्षित रहन सक्ने ठाउँ हो। किन? किनभने जब हामी दिन्छौ, यसले परमेश्वरलाई हामीले दिएको भन्दा बढी फिर्ता गर्न यस जीवनमा हामीलाई अझै धेरै कुरा सुम्पन सक्षम बनाउँछ, अनि यसले हामीलाई अझै धेरै दिन सक्षम बनाउँछ। तिमीहरूको ठूलो उदारताको निम्ति हरेक कुरामा तिमीहरू धनी तुल्याइनेछौ। यसको अर्थ, यदि तपाईँले जसरी दिनुपर्छ त्यसरी नै दिनुभयो भने परमेश्वरले तपाईँलाई अझ बढी दिनुहुनेछ। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
8: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
11: यो समय हो धन्यवाद बिहानी।

प्रिय श्रोता जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज म आइजिक राई गुड न्युज एफएम 105.1 MHz हरेक बिहान प्रसारण हुने यो कार्यक्रममा तपाईँलाई साथ दिन उपस्थित भएको छु। श्रोता कस्तो हुनुहुन्छ? म आशा गर्छु यदि तपाईँ येशु ख्रिस्टलाई साँचो रूपमा पाएको एक व्यक्ति हुनुहुन्छ भने अवश्य पनि तपाईँ यो सुन्दर बिहानीमा आनन्दित र खुसी हुनुहुन्छ। हामी पनि यहाँ स्टुडियोमा रहेका सबैजना खुसी आनन्दित छौं र यो समयमा हाम्रो देश नेपाललाई नै परमेश्वरप्रति धन्यवादी हुनलाई प्रेरणा दिन हरेक श्रोताका घर घरमा उपस्थित छौं। श्रोता मित्र, अहिले यस क्षणमा हामी ख्रिस्ट विश्वासीहरूले एकै क्षण यस विषयमा विचार गरौं न। नेपाल देशमा हामी ख्रिस्ट विश्वासीहरूको वृद्धिसँगै चर्चहरू त निर्माण भइरहेका छन्, तर के हामीहरू जो आफैलाई विश्वासीहरू भन्दछौ यस देशमा रहेको जनसंख्या मध्ये करिब 95% मानिसहरू जसले ख्रिस्ट येशूलाई पाएका छैनन्, चिनेका छैनन्, उनीहरूका सामुन्यमा ख्रिस्टको असल साक्षी भएर साँच्चै नै जिइरहेका छौं त? ख्रिस्ट येशूको शरीर चर्च निर्माणमा हाम्रो भूमिका के परमेश्वरको इच्छा अनुसारकै छ त? के तपाईँ यस नेपाल देशलाई प्रभु येशूमा जित्नका लागि अगाडि बढ़िरहेको परमेश्वरको एक साँचो योद्धा हुनुहुन्छ? मित्र, यदि भर्खरै सोधिएका प्रश्नहरूको जवाफ तपाईँको क्रिस्टियन जीवनले सकारात्मक नै लिइरहेको छ भने हामी यस प्रसारण मार्फत तपाईँलाई अझ उत्साहित हुँदै यसरी नै अगाडि बढ़न उत्साह दिन्छौं र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। आज तपाईँले पनि ख्रिस्टको सेवामा लागिरहनुभएका आफ्ना नजिक रहेका मित्रहरूलाई यस बिहानीमा धन्यवाद दिनुहोला भन्ने हाम्रो विनम्र अनुरोध छ। हामीले आजको यस बिहानीलाई ख्रिस्टका ती साँचो योद्धाहरूलाई भेट गरी धन्यवाद दिएर पनि आरम्भ गर्न सक्छौ। तपाईँका पहुँचमा रहेका ती व्यक्तिहरूलाई धन्यवाद दिनुहोस् र उहाँका आत्मिक जीवनमा प्रोत्साहनका लागि कुराहरू गरेर आत्मिक ऊर्जा थपिदिनुहोस्। तपाईँको हृदयमा रहेको आन्तरिक सुन्दरतालाई प्रकट गर्नुहोस् र ख्रिस्टको एक असल साक्षी बनेर मानिसहरूका बीचमा आज दिनभरि उपस्थित हुनुहोस्, ताकि तपाईँले जिएको जीवनद्वारा मानिसहरूलाई परमेश्वरप्रति धन्यवादी हुने प्रेरणा मिलेको होस्। मित्र, त्यसैको साथमा यस बिहानीमा तपाईँ हामीले यो पनि याद राख्नु जरुरी छ कि हामीले बाइबल अध्ययन गर्दैमा, प्रार्थना गर्दैमा र अन्य विश्वासीहरूसँग संगतिमा हिँड्दैमा प्रभु येशूलाई हाम्रो इच्छा अनुसारको कार्य गर्न वा गराउन हामी बाध्य पार्न सक्दैनौ। भर्खरै भनिएका ती क्रियाकलापहरूको उद्देश्य चाहिँ प्रभु येशूसँग हाम्रो सम्बन्ध बढाउन र हाम्रा वरिपरि संसारमा भएका मानिसहरूभन्दा भिन्न तरिकाले जीवनयापन गर्नलाई मात्र हो। त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिनमा हाम्रो जीवनदाता ख्रिस्ट येशू प्रभु परमेश्वरलाई यो नेपाल देशमा जीवन जिउनलाई यो सुन्दर मौका दिनुभएकोमा यस बिहानी हृदयदेखि नै धन्यवाद दिउँ। प्रिय श्रोता, यिनै कुराहरू भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट म आइजेक राई बिदा हुन चाहन्छु। जय मसीह। तपाईँको दिन आशिषमय रहोस्।

गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइराख्नु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुतता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीको साथ कार्यक्रम हो प्रेयर टक। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी तपाई श्रोताहरूले नै पठाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्नुको साथसाथै हामी तपाईलाई प्रार्थना गर्नुपर्छ भन्ने विषयमा उत्साह दिने काम हामी यस कार्यक्रममा गर्ने गर्दछौं। तादनी श्रोता, आज पनि हामी त्यही उद्देश्य अनुरूप अबको करिब करिब आधी घण्टासम्म तपाईसँग बातचित गर्नको लागि, तपाईसँग प्रार्थना गर्नको लागि र तपाईँको यो बिहानलाई प्रार्थनामय बनाउनको लागि आइपुगिसकेका छौं। त्यसर्थ आउनु श्रोता, रेडियो नजिक आउनुहोस् र हामी एकसाथ मिलेर हामी प्रार्थना गरौं र आजको बिहानलाई प्रार्थनामय बनाऊ। तादनी श्रोता, यदि तपाईसँग प्रार्थनाका कुनै अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँका प्रार्थनाका अनुरोधहरू टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97798-023-44-646। हजुर, 98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक रहेछ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। आदरणीय श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन चाहनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर टिपाउन सक्नुहुनेछ। आदरणीय श्रोता, अब भने तपाईँ फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै रहनुहोस् र म भने केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, प्रार्थनाको मामलामा हामीले हेर्दै जाने भने यीशु ख्रिस्टले उहाँलाई विश्वास गर्नेहरूको निम्ति प्रार्थनामा कति ठूलो शक्ति राखिदिनु भएको छ र कति ठूलो अधिकार दिनुभएको छ भन्ने कुरा हामीले थाहा गर्न सक्दछौ। हामीले योनाको सुसमाचारका पुस्तकहरूमा अनि त्यसै गरेर मर्कुसको सुसमाचार, लुकाको सुसमाचारका पुस्तकहरूमा हेर्ने भने विश्वास साथ माग्नेहरू र विश्वास साथ प्रार्थना गर्ने हरेकको निम्ति कुनै कुरा पनि असम्भव हुने छैन भनेर प्रतिज्ञा गर्नुभएको छ। कतिसम्म भने तिमीहरूको निम्ति यो पहाड़लाई उखेलिएर समुद्रमा गएर खस भन्यो भने पनि तिमीहरूको निम्ति यस्तै हुनेछ भनेर प्रभु यीशु ख्रिस्टले यहाँ चाहिँ हामीलाई हाम्रो लागि प्रतिज्ञा गर्नुभएको कुरा हामी थाहा गर्न सक्छौ। तर प्रभु यीशु ख्रिस्ट आउनुभन्दा करिब करिब 5,000-6,000 वर्ष अगाडिका कुरा हुन्, जतिखेर इसरायलीहरू उजाड स्थानको यात्रा सकेर प्रतिज्ञाको देशमा प्रवेश गर्दै थिए र त्यहाँ उनीहरूले परमेश्वरद्वारा प्रदत्त आफ्नो भूमिमा अधिकार गर्ने कामलाई निरन्तरता दिइरहेका थिए। त्यतिखेर चाहिँ प्रभु यीशु ख्रिस्टले प्रतिज्ञा गरेको भन्दा पनि अझै ठूलो काम भएको हामी पाउन सक्छौ। प्रेस्रोता, हामीले देख्न सक्छौ यहोशूको सानो प्रार्थनाले गर्दा
अत्यन्तै ठूलो आश्चर्य कर्म भएको कुरा हामी देख्न सक्छौ। त्यो के हो भने जबसम्म यहोशु र उनका मानिसहरूले उनका शत्रुहरूलाई परास्त गरिसकेनन् तबसम्म सूर्य र चन्द्रमा रोकिएको कुरा हामी पाउँछौ। यासारको पुस्तकमा त्यो कुरा जो घटना उल्लेख गरिएको छ त्यसको संक्षेपीकरणको रूपमा यहाँ यहोशुको पुस्तक 10 अध्यायमा पनि उल्लेख गरिएको छ। अब हामीले आजको वैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने अझै भनौं खगोलीय नियम अनुसार हेर्ने हो भने आकाशमा चन्द्रमा र सूर्य अडिनु भनेको बिल्कुलै सेकेन्डमा महाप्रलय निम्तनु हो। श्रोता वैज्ञानिक दृष्टिकोणबाट अझै भनौं हाम्रो भौतिक विज्ञानको उपलब्धिले अहिले धेरै कुरा अन्तरिक्षसँग सम्बन्धित पृथ्वीसँग सम्बन्धित पृथ्वीको गतिसँग सम्बन्धित कुराहरू पत्ता लगाएको छ। अब पृथ्वीले सूर्यलाई घुम्दछ र चन्द्रमाले पृथ्वीलाई घुम्दछ र फेरि पृथ्वी र चन्द्रमा सँगै मिलेर सूर्यलाई घुम्दछ। यो हाम्रो विज्ञानले बताएको कुरा हो र वास्तविकता पनि यही हो। अब यदि हामी देख्छौ हाम्रो पृथ्वीको घुम्ने स्पीड कति छ 24,000 किलोमिटरको दरले प्रति घण्टा 24,000 किलोमिटर प्रति घण्टाको दरले पृथ्वी आफ्नो कक्षमा हुइकिरहेको छ र पृथ्वीको घुम्ने गति र दूरी पार गर्ने गति एकदमै तीव्र छ। अब हामी देख्न सक्छौ यही कारणले गर्दा हाम्रो यस संसारमा दिन र रात हुन्छ र यही कारणले गर्दा यस संसारमा ऋतुहरू परिवर्तन हुन्छ। अब हामीले अझै हेर्ने हो भने न्यूटनको चाल सम्बन्धी नियम अनुसार हेर्ने हो भने कुनै पनि गतिशील वस्तु एक्कासी रोकिँदाखेरिमा त्यस वस्तुमा निहित पार्टिकल्सहरू चाहिँ एकाएक चालबाट भनौँ स्थिर अवस्थामा आउनलाई एउटा बल लाग्छ जसलाई इनर्सिया भनिन्छ भन्ने कुरा हामीले न्यूटनको लमा पढेका थियौं र तपाईँहरूलाई थाहा छ र अहिले संसारमा हो पनि त्यही। अब हामी विचार गरौं 24,000 किलोमिटर प्रति घण्टाको दरले घुमिरहेको पृथ्वी एक्कासी रोकिन्छ भने एकै सेकेन्डमा यो पृथ्वी र पृथ्वीमा भएका सबै कुराहरू अन्तरिक्षतिर उडेर जानेछन् र पृथ्वी पूर्ण रूपले धुलो भएर अन्तरिक्षमा विलीन हुनुपर्ने हो। तर यहाँ जब यहोशूले यति कुरा बोले तब हामी देख्छौ पृथ्वीले आफ्नो चाल नै केही समयको लागि होइन एक दिनकै लागि रोकिदिएको हामी पाउँदछौ। हामीले यहाँ हेर्छौ भने यहोशू 10 अध्यायको 12 पदमा यहोशूले भने हे सूर्य त गिबोनमाथि र हे चन्द्र त चाहिँ अय्यालोनको बेसीमाथि अडिरह राष्ट्रले शत्रुहरूमाथि प्रतिशोध नलिउन्जेल सूर्य र चन्द्रमा थामिए। अनि यो कुरा उल्लेख यासारको पुस्तकको पनि छ सूर्य आकाश मण्डलको बीचमा अड्डिरह्यो र दिनभरि नै अस्ताउन आतुरी गरेन अनि यो कुरा उल्लेख गरिएको छ। 14 पद परमप्रभुले मानिसको कुरा सुन्नुभयो र यो दिन जस्तो उहिले र पछि कहिले भएन। अवश्य इसरायलीहरूका निम्ति परमप्रभुले युद्ध गर्नुभयो भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता अब हामी विचार गरौं
सर्वशक्तिमान परमेश्वरले जुन कुरा विज्ञानको नजरमा हुनै सक्दैन थियो, जुन कुरा यदि घटेको खण्डमा त्यसले महाप्रलय निम्ताउन सक्थ्यो, तर यहाँ त्यस्तो केही भएन। पृथ्वी आफ्नो चालमा धीमा भइदियो, अझै भनौं कतिपय अवस्थामा स्थिर भइदियो, र त्यहाँ कुनै पनि प्रकारको पृथ्वीमा निहित कुराहरू अन्तरिक्षतिर हुतिएर फ्याँकिएनन्। त्यहाँ कुनै प्रलय भएन, सिर्फ स्थिर भयो, जसले गर्दा चन्द्रमा र सूर्य जुन अस्ताउनु पर्ने थियो अस्ताउने र उदाउने काम धीमा भएको हामी देख्छौं। सायद ब्रह्माण्डमा मानिस जातिको एउटा सभ्यता शुरू भएपछि सृष्टिकर्ता परमेश्वरले गर्नुभएको सबैभन्दा महान र ठूलो आश्चर्य कर्म यही नै हो। त्यो पनि केवल आफ्ना जाति इसरायलको निम्ति, केवल एउटा यहोशूको एउटा सानो प्रार्थनाको कारण यो भएको थियो। प्रेस्वता, के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? के तपाईँ यो कुराको अपेक्षा गर्न सक्नुहुन्थ्यो? सायद यहोशूले यी शब्दहरू आफ्नो मुखबाट कुन विश्वासमा निकाले सो हामी भन्न सक्दैनौ। प्रेस्वता, यो बिल्कुलै भयंकर र गम्भीर कुरा हो। आदरणीय श्रोता, यसबाट हामीले के बुझ्न सक्छौं भने प्रार्थना यदि विश्वास साथ गरिएको प्रार्थना र पूर्ण समर्पणताको साथ परमेश्वरमा आज्ञाकारी चाहिँ भएर हामी जिएका छौं भने तपाईं र मेरो निम्ति कुनै पनि कुरा असम्भव भन्ने कुरा हुँदैन। तपाईँ र हाम्रो निम्ति हाम्रो प्रार्थनाले गर्दा परमेश्वरले यो सृष्टिलाई नै, यसको यो प्रणालीलाई नै परिवर्तन गर्न परे पनि उहाँ गर्न सक्नुहुन्छ भन्ने कुरा थाहा पाउँदछौ। तपाईँलाई फेरि स्मरण गरौं, प्रभु यीशु ख्रीष्टले हामीलाई केवल पहाड़हरू हटाउने सम्मको प्रतिज्ञा दिनुभएको छ। प्रार्थनाद्वारा किम्बुको रूखलाई समुद्रमा रोपिन जा भनेर त्यो आज्ञा गर्ने सम्मको मात्रै आज्ञा, त्यो एउटा अनुमति भनौं, एउटा प्रतिज्ञा दिनुभएको छ। तर यहाँ त सिंहै पृथ्वीले आफ्नो चाललाई रोकेको यहाँ हामी देख्न सक्छौ। त्यो पनि कसको निम्ति? इसरायलीहरूको निम्ति। कसको प्रार्थनाले? यहोशूको प्रार्थनाले गर्दा। श्रोता, त्यसो भए हामीले प्रार्थना गर्दा हामीले के कुराको अपेक्षा राख्न सक्छौ? यसको जवाफ हो, हामी जुन हदसम्म सोच्दछौ, जुन हदसम्मको आशा हामी परमप्रभुमा राख्दछौ, त्यो हदभन्दा कयौं गुणा परसम्म हामीले अपेक्षा राख्न सक्दा रहेछौ भन्ने कुरा हामी बुझ्न सक्छौ। अथवा त्यो सीमा भन्दा पनि परका कुराहरूलाई पनि हामीले विश्वासको साथ प्रार्थना गर्छौं भने त्यो हाम्रो निम्ति सम्भव ठहरिदो रहेछ भन्ने कुरा हामी थाहा गर्न सक्छौ। प्रेस्वता, पहिलो सन्देश हामीले यो खण्डबाट यही थाहा गर्न सक्छौ भने दोस्रो सन्देश पनि यहाँ छ। त्यो के हो भन्दा, जब गिबाका मानिसहरूले यहोशूसँग मिलाप गरे, गिबाका मानिसहरूले यहोशू र इसरायलीहरूसँग छलपूर्णै तरिकाले भए पनि उनीहरूले मिलाप गर्नुको पछाडि उनीहरूको एउटा डर र भय मात्रै नभएर स्वयं सृष्टिकर्ता परमेश्वरको अस्तित्व र उहाँको कार्यमाथिको विश्वास पनि हो। तपाईँलाई थाहा छ, गिबोनीहरू इसरायलीहरूको बीचमा बाँच्नुको पछाडि इसरायलीहरूको डर मात्रै होइन, उनीहरूले परमेश्वरमाथि विश्वास पनि गरेको हामी देख्छौ।
त्यसो त इसरायलीहरूको डर त सबै जातिहरूमा फैलिएको थियो, तर ती आफूसँग डराएका इसरायलीहरूलाई इसरायलीहरूले त्यो डराएका मानिसहरूलाई कहिले पनि बक्सेनन्। उनीहरूमाथि विपत्ति आइ नै रह्यो। तर यहाँ गिबोनीहरू चाहिँ इसरायलीहरूसँग पनि डराएका थिए र साथसाथै उनीहरूले परमप्रभु परमेश्वरको जो कीर्ति सुनेका थिए त्यो कीर्ति सुनेपछि त्यसमा पनि उनीहरूले विश्वास गरेका थिए। त्यसकारण गिबोनीहरू त्यहाँ रहन सफल भएका हामी पाउँदछौ। अब यहाँ हामी देख्छौ दश पदमा, जब यहोशूले अइसब शहर कब्जा गरे र यरियो शहरलाई जिते जस्तै गरी जिते अनि गिबोनका मानिसहरूले इसरायलीहरूसँग सन्धि गरेर बसेका छन् भन्ने खबर यरुसलेमका राजा आधुनिक सदेकले पाए र उनी र उनका मानिसहरू ज्यादै डराए, किनभने गिबोन एक ठूलो नगर थियो, राजकीय नगर चाहिँ त्यो अहिभन्दा पनि ठूलो थियो र त्यसका सबै निवासीहरू सुरवीर थिए। अब यहाँ हामी यो कथनलाई अलिकति मनन गरौं। यहाँ गिबोनसँग केवल केही सय केही हजारका सुरवीर सेना मात्र होइन, त्यहाँ बस्ने सम्पूर्ण मानिसहरू सुरवीर थिए, 101 साहसी कुशल योद्धाहरू थिए। अब सम्पूर्ण देश नै सैन्य कलामा निपुण छ, युद्ध कलामा निपुण छ भनेपछि र साथसाथै उनीहरूसँग तत्कालीन समयमा तलवारहरू भालाहरू पनि प्रशस्त मात्रामा छ भने इजरायलीहरूसँग उनीहरू डराउनु पर्ने आवश्यकतै थिएन। अनि सर्वशक्तिमान परमेश्वरमाथि उनीहरूले विश्वास गरे तापनि उनीहरूले सायद हामी युद्ध गरौं र सायद हामीले जित्छौं होला भनेर उनीहरूले युद्ध पनि गर्न सक्थे। तर यहाँ के भयो, उनीहरूले आफ्नो सैन्य कलामा भरोसा राखेनन्, आफ्नो कुशल रण कौशलले युक्त आफ्नो प्रजाको बल र शक्ति भाला र तलवारमाथि उनीहरूले भरोसा राखेन, बरु सर्वशक्तिमान परमेश्वरको शक्तिलाई उनीहरूले विश्वास गरे, जसले लाल समुद्रलाई दुई भाग गर्नुभयो, जसले मिश्रमा दशवटा भयानक अचम्मका विपत्तिहरू ल्याउनुभयो र फारो र उसको सेना शक्तिशाली राष्ट्र मिश्रले मोसा जस्तो एउटा सामान्य मानिसको अगाडि घोडा टेकेको कुरा हामी ती मानिसहरूले सुनेका थिए। त्यति मात्र नभएर इसरायलीहरूको निम्ति चट्टान फुटाएर चट्टानबाट पानी पिएका घटनाहरू, स्वर्गबाट मन्न बर्साएर 40 वर्षसम्म उनीहरूको रेखदेख गर्नुभएका कुराहरू गिबोनीले सुनेपछि आफ्नो युद्ध कौशल र आफ्नो हात हतियार परमप्रभुको अगाडि देखाउनु नै बेकार छ भन्ने उनीहरूले विश्वास गरे र यसरी उनीहरूले इसरायलीहरूसँग र यहोशूहरूसँग सन्धि गरेका थिए। श्रोता, तीन पददेखि, यसकारण यरुसलेमका राजा आधुनिक सदेकले हेब्रोनको राजा होहाम, एर्मुतका राजा पिराम र लाकिसका राजा यापी र एग्लोनका राजा दबिरलाई आह्वान गरे, मका आउनुहोस् र गिबोनमाथि हमला गर्न मलाई मद्दत गर्नुहोस्, किनकि त्यसले यहोशू र इसरायलीहरूसँग मिलाप गरेछ। तब एमोरीहरूका पाँच राजा अर्थात यरुसलेम, हेब्रोन, एर्मुत, लाकिस र एग्लोनका पाँच राजाहरूले उनीहरू आफ्ना आफ्ना सबै सेना समेत गिबोनको सामु छाउनी बनाएर त्यसको विरूद्धमा युद्ध गरे, लडाईँ गरे। छ पद, यसर्थ गिबोनका
मानिसहरूले गिलगालको छाउनीमा यहोशु कहाँ यसो भनेर मानिस पठाए, हामीलाई चाँडो आएर बचाउनुहोस् र मद्दत गर्नुहोस्, आफ्ना दासहरूलाई नत्याग्नुहोस्, किनकि पहाड़ी देशमा बस्ने एमोरीहरूका सबै राजाहरू हाम्रा विरूद्धमा भेला भएका छन्। अब श्रोता, उनीहरूको यो कदमलाई एकछिन ध्यान दिउँ, दुई मिनट। पहिला कुरो, उनीहरू आफै सुरवीर योद्धाहरू थिए, तर यी पाँच राजा र उनका सेनाहरूलाई उनीहरू आफै पनि हराउन सक्थे। तर अब उनीहरूले जसै परमप्रभुको काममाथि विश्वास गरेर आफैलाई इसरायलीहरूको हातमा सुम्पिदिए, अब उनीहरू आफूले परमप्रभुलाई त चिनेका थिएनन्, तर उनीहरू अब आफ्नो बिन्ती लिएर कहाँ गएका छन्? जुन जातिले परमप्रभुलाई चिनेको छ र जुन जातिले परमप्रभुको हातको एउटा औजार बनेर काम गरेको छ त्यहाँ गएका छन्। र यहाँ अब उनीहरूसँग सहयोग मागेका छन् र उनीहरूद्वारा बचाइन चाहेका छन्। यसको अर्थ यी गिबोनीहरू परमप्रभुलाई विश्वास गरेर इजरायलीहरू मार्फत सिधै परमप्रभुको शरणमा गएको कुरा हामी देख्न सक्छौं। प्रेसरता, हामीलाई थाहा छ, हामीले अघि नै पढ्यौं, यिनीहरू आफै युद्ध कौशलमा निपुण योद्धाहरू हुन्। फेरि पनि यिनीहरू अब कहाँ गएका छन्? परमप्रभुको शरणमा गएका छन्। तसर्थ यिनीहरू परमप्रभुद्वारा बचाइएको हामी देख्न सक्छौ र यिनीहरूद्वारा नै परमप्रभुले जीवनीहरूको सुरक्षा दिनुभयो र साथसाथै आफ्नो अभिप्राय पनि पूरा गर्नुभएको हामी देख्न सक्छौ। तादनी श्रोता, दोस्रो कुरा चाहिँ, जब हामी परमप्रभु परमेश्वरमा प्रार्थनाद्वारा शरण पर्छौ, तब उहाँले हाम्रो आफ्नो सुरक्षा गर्नुहुन्छ, हामीलाई सुरक्षा दिनुहुन्छ र आफ्नो अभिप्राय पूरा गर्नुहुन्छ भन्ने कुरा थाहा गर्न सक्छौ। यसकारण गर्दा प्रार्थना गर्नु र प्रार्थनाको जीवन जिउनु भनेको म यति धेरै शक्तिशाली छु भनेर शक्ति प्रदर्शन गर्नु होइन, बरु परमप्रभुमा शरण पर्नु र परमेश्वरलाई आफ्नो युद्ध लडिदिनको लागि विन्ती गर्नु हो। पक्कै पनि गिबोन सहर जबसम्म इसरायलीहरूसँग स्वतन्त्र भएर बसिरहेको थियो, मिलाप गरेको थिएन, तबसम्म उसमाथि यी पाँच राजाहरू मित्रवत थिए। उनीहरूले गिबोनलाई छुन नसक्ने, गिबोन एउटा शक्तिशाली राज्य हो भनेर मानेका थिए। तर जब यिनीहरूले परमप्रभुमाथि विश्वास गरेर परमप्रभुमा शरण लिए र आफूलाई धार्मिकताको बाटोमा हिँडाए, तब यी पाँच राजाहरू शत्रु भएर आएको कुरा हामी देख्न सक्छौ। यसबाट थाहा हुन्छ, जब तपाईँ प्रार्थना गर्न थाल्नुहुन्छ, तपाईँको युद्धको दायरा बढ्छ। जब तपाईँ परमप्रभुमा शरण स्थान बनाएर उहाँलाई शरण लिन थाल्नुहुन्छ उहाँसँग, तब तपाईँले तपाईँको भौतिक जीवनमा थप युद्ध र थप लडाई, थप संघर्षहरू थपिन सक्छ। प्रेसरता, अनि यो अवस्थामा हामीले के गर्नुपर्छ? जो गिबोनीहरूले गरे, आफ्नो युद्ध कौशल र रणकौशललाई एकातिर थाँती राखेर सम्पूर्ण रूपले परमप्रभुमा आफ्नो विश्वास राखेर उहाँमा शरण लिए, परिणाम गिबोनीहरूले आफ्ना शत्रुहरूको विरूद्धमा एउटा हतियार पनि उठाउन परेन। परमप्रभु परमेश्वरले आफै पहिला इजरायलीहरू मार्फत, फेरि विभिन्न आश्चर्य कर्महरू मार्फत शत्रुहरूको विरूद्धमा युद्ध लड्नुभयो र उहाँ विजयी हुनुभयो र सदाको लागि शत्रुहरूको अन्त गरिदिनुभयो। आज तपाईँ र मेरो जीवनमा पनि परमेश्वरले यही काम गर्न सक्नुहुन्छ। हामी केवल यति गरौं कि आफ्नो सम्पूर्ण अहम्ता र सम्पूर्ण कुराहरूलाई एकातिर थाँती राखी सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गरौं र प्रार्थना गरौं। त्यति भन्दै अब नै कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

पक्कै पनि यो सुमधुर गीतपछि पनि स्वागत छ कार्यक्रममा। र हाम्रो परमेश्वर चाहिँ विन्ती सुन्नुहुने परमेश्वर, प्रार्थना सुन्नुहुने परमेश्वर हुनुहुन्छ। जब हामी प्रार्थना गर्छौ, हाम्रो शत्रुहरू भागेर जहाँ सुकै जाओस् न, पानी मुनि जाओस् या आकाशमाथि, परमप्रभुको शक्तिशाली हातले त्यसलाई पूर्ण रूपले खत्तम पार्नुहुन्छ भनेपछि पार्नुहुन्छ। यहाँ हामी देख्छौ 11 पदमा इसरायलीहरूको सामनेबाट जसै यी पाँच राजा र उनका सेनाहरू भागे, अर्थात बेथारोनदेखि आजेकसम्म ओह्रालोसम्म भाग्दै थिए, तब परमप्रभु स्वर्गबाट उनीहरूमाथि ठूला ठूला असिना जारी दिनुभयो र उनीहरूमध्ये इसरायलीहरूले तरवारले मारेका भन्दा अझ धेरैजना मरे भनेर उल्लेख गरिएको छ। श्रोता, तपाईँ हाम्रो शत्रु हामीबाट परास्त भएर भागिसकेपछि पनि ती फेरि फर्केर पछि दोस्रो चोटि हामीलाई आक्रमण गर्न नसकुन् भन्नको लागि परमेश्वरले तिनीहरूको अस्तित्व नै मेटाइदिनुहुन्छ भन्ने कुरा हामी यसबाट थाहा गर्न सक्छौं। त्यसकारणले गर्दाखेरि हामी कुन कुरामा संघर्ष गरिरहेका छौं, कुन कुरामाथि हामी धेरै भयभीत भइरहेका छौं, त्यसको बारेमा हामी प्रार्थना गर्छौं भने र परमेश्वरमा पूर्ण रूपले भरोसा गर्छौ भने, फेरि त्यो समस्या हाम्रो जीवनमा फर्केर आउनै नसक्ने गरी पर हटाइदिन सक्नुहुन्छ। हामी देख्छौ त्यो लाल समुद्र तर्ने बेलामा इसरायलीहरूको पनि त्यही कुरा भएको हामी थाहा गर्न सक्छौ। उनीहरू जब लाल समुद्र तर्दै थिए, पछिबाट मिश्री सेना आए अनि मूसाले यसो भन्छन्, तिमीहरूले आज देखेको यो मिश्री सेना फेरि कहिले देख्ने छैन, नभन्दै त्यस्तै भयो, समुद्रमा डुबे र मरे। यस कारणले गर्दा म तपाईँलाई अन्तमा यो कुराको उत्साह दिन चाहन्छु कि हामी प्रार्थनामा बसौं र सम्पूर्ण रूपले परमेश्वरमा नै भरोसा गरौं भन्दै भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा विजयजीका साथ प्रस्तोता जोनाथन गिरी, अब अर्को कार्यक्रमसम्मको लागि विदा चाहन्छौ र तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन परमेश्वरले आशिषित बनाउनु भएको, तपाईँलाई प्रशस्त आशिष दिनमा भएको भन्दै विदा हुन्छौ। अवस्था, जय मसीह।

0: हामी बोल्छौ बाटो सत्य र जीवनका लागि,
1: हामी बोल्छौ मुक्तिको लागि,
2: हामी बोल्छौ उद्धार र चंगाईको लागि,
3: हामी बोल्छौ तपाईँको आत्मिक जीवनको लागि,
4: हामी बोल्छौ मृत्युमाथि विजय हुनको निम्ति,
5: हामी बोल्छौ सबै बोझले दबिएका र थाकेकाहरूका लागि,
6: हामी बोल्छौ नयाँ बाटो देखाउनको निम्ति,
7: हामी बोल्छौ तपाईँको नयाँ जीवनको लागि,
8: हामी बोल्छौ देश र समाजको लागि,
9: हामी बोल्छौ धार्मिकताका लागि,
10: हामी बोल्छौ सम्पूर्ण राष्ट्र समाजको लागि,
2: हामी बोल्छौ अनन्त आशाको लागि।
11: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य।

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्य साइकोलोजिस्ट महेन्द्र खड्काको साथमा।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्यमा र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 to 8 PM सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: आदरणीय श्रोताहरू, जय मसीह। सदाको आइतबार चाहिँ आजको आइतबार पनि हामी तपाईँहरूको माझमा उपस्थित भएका छौं। आज हामी विशेषतः यो वर्षा मौसममा वर्षातमा हुने सामसामयिक विषयवस्तुमा रहेर कुराहरू गर्नेछौं। वर्षा सुरु भएपछि वातावरण रमाइलो हुन्छ, खेतबारीमा हरियाली छाउँछ, पानीका मुहानमा पानी बढ्छ, गर्मी केही कम हुन्छ, तर वर्षासँगै हाम्रो स्वास्थ्यमा केही चुनौतीहरू भने थपिन्छन्। यही समयमा धेरै मानिसलाई ज्वरो आउने, रुखाखुटी लाग्ने, घाँटी दुख्ने, शरीर दुख्ने, झाडा पखाल लाग्ने, बान्ता हुने जस्ता समस्याहरू देखिन्छ। कतिपय अवस्थामा सामान्य भाइरल संक्रमण हुन्छ, तर दूषित पानी वा खानाको कारण हैजा र अन्य आन्द्राको संक्रमण पनि हुन सक्दछ यस्तो समयमा। आज हामी यही विषयमा कुरा गर्नेछौ। आदरणीय श्रोताहरू, वर्षायाममा यी रोगहरू किन बढ्छन्, कसलाई बढी जोखिम हुन्छ, कसरी रोकथाम गर्ने, बिरामी भइसकेपछि घरमै के गर्ने, के खाने के नखाने, कहिले अस्पताल जानुपर्छ र यस्ता रोगले पछि कस्तो असर पार्न सक्छन् कि सक्दैन, हामी यही विषयमा रहेर आज कुरा गर्नेछौँ। वर्षामा रोग किन बढ्छ होला, सबैलाई कौतुक जिज्ञासा लाग्न सक्छ। वर्षामा सबैभन्दा ठूलो कुरा हो पानीको र सरसफाईको समस्या। धेरै ठाउँमा वर्षाको कारण खाने पानीको स्रोत दूषित हुन्छ, बाढी वा पहिरोले पानीका पाइप बिगार्न सक्छ, धारा इनार मुहान वा ट्याङ्कीमा फोहोर पानी मिसिन सक्छ, त्यसपछि त्यही पानी पिउँदा वा त्यसमा पकाइएको खाना खाँदा मानिस बिरामी हुन सक्छ। त्यस्तै वर्षायामा मानिस धेरै समय बन्द कोठामा बस्ने, विद्यालयमा बालबालिका धेरै नजिक भएर बस्ने, भिडभाड हुने ठाउँमा जाने भएकोले पनि श्वासप्रश्वासका भाइरसहरू पनि सजिलै फैलिन सक्छ। अब हामी चारवटा प्रमुख समस्या बारे कुरा गर्छौँ। पहिलो, भाइरल ज्वरो, रुगाखोकी, झाडा पखाला र हैजा, यी सबै एउटै रोग भने होइनन्। आदरणीय श्रोताहरू, भाइरल ज्वरो विभिन्न भाइरसका कारण हुन सक्छ, रुगाखोकी पनि धेरै प्रकारका भाइरसबाट भएको हामी पाउँदछौँ, तर झाडा पखालाको भाइरस ब्याक्टेरिया परजीवी दूषित खाना वा पानी लगायत धेरै कारणले हुन सक्ने पाइएको छ। हैजा भने विशेष प्रकारको एउटा ब्याक्टेरियाबाट हुने गम्भीर आन्द्राको संक्रमण हो। हैजामा विशेष गरी धेरै पातलो दिशा र बान्ता भएर शरीरबाट पानी र नुन छुट्टो, नुनको मात्रा शरीरमा कमी हुनु, त्यसैले हैजालाई सामान्य झाडे पखालासँग तुलना गर्नु हुँदैन र यसको व्यवस्था पनि हामीले गर्नु हुँदैन। भाइरल ज्वरो र रुगाखोकीको कुरा हामी गर्नेछौँ। भाइरल रुगाखोकीमा चाहिँ भाइरस हाम्रो शरीरमा प्रवेश गरेपछि शरीरले त्यससँग लड्न थाल्छ र त्यस क्रममा ज्वरो आउने हुन सक्छ मान्छेलाई। साधारण यो भाइरल ज्वरो र रुगाखोकीका लक्षणहरूमा चाहिँ ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, थकान हुने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, खुकी लाग्ने अनि कहिलेकाहीँ भोक एकदमै कम लाग्ने जस्ता समस्याहरू देखेको पाउँछौँ हामी यस्तो अवस्थामा। तर यहाँ महत्वपूर्ण कुरा के छ भने हरेक ज्वरो भाइरल ज्वरो हुँदैन। फेरि नेपालमा डेंगु, टाइफाइड, मलेरिया लगायत अन्य संक्रमण पनि हुन सक्छ। यो समयमा चाहिँ अलि मलेरिया डेंगुको संक्रमण पनि अलिक बढेको हामी पाउँछौँ। अहिले समस्या छ बजारमा। धेरै लामो समय ज्वरो रह्यो, ज्वरो बढ्दै गयो, अत्याधिक कमजोरी वा असामान्य लक्षण देखिन गयो भने हामीले सम्बन्धित हस्पिटलमा या स्वास्थ्य संस्थामा हामी गएर स्वास्थ्य कर्मीहरूसँग चेकजाक गर्नुपर्ने हुन्छ। यसलाई सामान्य रूपमा हामीले लिनु हुँदैन। रुगा खोकी हुँदा हामीले के गर्नुपर्छ त, किनकि यो साधारण सबैलाई भइरहेको जानिरहेको कुरा पनि हो, तर सबैभन्दा पहिले पर्याप्त रूपमा आराम गर्नुपर्छ। यस्तो बेलामा पानी अनि झोलिलो पदार्थ, सुप आदि पर्याप्त पिउनुपर्दछ र भिटामिन सी भएको खानेकुराहरू खानुपर्दछ। घाँटी दुखेको छ भने मनतातो पानीले आराम मिल्न सक्छ घाँटी दुखेको बेलामा। खोकी लागेको भन्दै आफै एन्टिबायोटिकहरू जथाभावी किनेर खानु हुँदैन, किनभने सामान्य भाइरल रुगा खोकीमा एन्टिबायोटिकले भाइरस मार्दैन। एन्टिबायोटिक आवश्यक भयो भने चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ, किनभने जथाभावी एन्टिबायोटिक खाने चलन हामी कहाँ अलि बढी नै छ नेपालमा। यस्तो अवस्थामा चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। त्यसै गरेर झाडा पखाला र हैजाको कुराहरू पनि यो मौसम अलि बढी नै हुन्छ। अब आउँछ अत्यन्त महत्वपूर्ण विषय, झाडा पखाला र हैजाको बारेमा हामी कुरा गर्नेछौँ। आदरणीय श्रोताहरू, यदि मानिसलाई पटक पटक पातलो दिशा हुन्छ भने र शरीरबाट उसको पानी अनि इलेक्ट्रोलाइट अथवा आवश्यक नुनहरू बाहिर जान्छन् यस्तो अवस्थामा, यही कारणले डिहाइड्रेसन हुन्छ अथवा शरीरमा पानीको मात्रा कमी भएर मान्छे कमजोरी हुन्छ। यस्तो अवस्थामा हामीलाई चिन्नुपर्ने संकेतहरू हुन सक्छन् केही। यस्तो धेरै तिर्खा लाग्नु, मुख सुक्नु, पिसाब कम हुनु, कमजोरी हुनु, आँखा गडे जस्तो देखिनु, चक्कर आउनु, बच्चामा असामान्य रूपमा सुस्त हुनु, बच्चाहरूमा चाहिँ बच्चाहरूलाई अझ ख्याल गर्नुपर्छ, किनकि उनीहरूले भन्न सक्दैन आफ्नो पीडा। गम्भीर अवस्थामा मानिस बेहोस भएको पनि हामी पाएका छौँ यस्तो अवस्थामा। त्यसकारण ख्याल गर्नुपर्दछ र हैजा दूषित पानी वा खानाबाट सर्ने एउटा संक्रमण हो, यो चाहिँ रोग हो। यसमा अचानक फेरि पातलो दिशा हुने गर्दछ, कतिपय बिरामीमा

0: बारम्बार बान्ता पनि हुन्छ। हैजाको सबैभन्दा ठूलो खतरा भनेकै छिटो छिटो पानीको कमी हुने हो, यसैले हैजा लागेको शंका भएमा तुरन्त हामीले उपचार गर्नुपर्दछ। बिरामी हुँदा सबैभन्दा महत्वपूर्ण उपचार भनेको धेरैले हामीलाई सोध्ने प्रश्न पनि यही हो, झाडा पखाला लाग्यो भने औषधि के खाने अथवा महत्वपूर्ण औषधि के हो। तर सबभन्दा महत्वपूर्ण औषधि भनेको जुन हाम्रो नेपाली भाषामा हामी भन्ने गर्छौँ जीवन जल, उहाँहरूले हामीले खानुपर्छ, तारन्तर यसलाई बनाएर खाइरहनु पर्छ। यदि त्यो पुडियाको जीवन जल छैन भने पनि हामीले आफै घरमा नुन चिनी पानीको मात्रा मिलाएर खायौँ भने त्यसले हामीलाई राहत दिन्छ। यसै शरीरबाट कमी भएको पानीलाई पूरा गर्दछ र आवश्यक इलेक्ट्रोलाइटहरू पूर्ति गर्न यसले मदत गर्दछ। ओआरएसको प्याकेटमा लेखेको निर्देशन अनुसार सही मात्रामा सुरक्षित पानीमा घोलेर खानुपर्दछ। हाम्रो नेपालमा चाहिँ एक पुडिया जीवन जल चाहिँ एक लिटर पानीमा हालेर खाने चलन छ। मन लाग्दी कम वा बढी पानीमा घोल्नु हुँदैन, यसलाई ठिक्क मात्रामा गर्नुपर्दछ। बच्चालाई झाडा पखला भयो भने आमाको दुध चाहिँ खुवाइरहनु पर्छ। यदि बच्चाले दुध खान छोड्यो, दुध खान सकेन भने हामी सम्बन्धित बस्ती चौकी हस्पिटलमा लैहाल्नु पर्दछ। बच्चालाई खाना पूर्ण रूपमा बन्द गर्नु हुँदैन, उमेर अनुसार हल्का र सजिलै पच्ने खालको जाउलोहरू सुपहरू हामीले खुवाइरहनु पर्छ। यस्तो अवस्थामा यदि घरमा ओआरएस छैन भने पनि हामीले बनाएर खान सक्छौँ। जुन घरमै बनाउने एउटा घोल छ नुन चिनी पानीको, यसलाई हामीले खानुपर्छ, तर खानुपर्छ यसलाई जसरी पनि हामीले यसलाई। यस्तो बेलामा शरीरमा जिङ्कको एउटा भिटामिनको एउटा जिङ्क छ एउटा, त्यो हामीले खानुपर्छ। किन त्यस्तो अवस्थामा जिङ्कको कमी हुन्छ शरीरमा, बाल बालिकामा झाडा पखालाको उपचारमा स्वास्थ्य कर्मीले सिफारिस गरे अनुसार जिङ्क पनि प्रयोग गरिन्छ। यसले झाडा पखालाको अवधि र गम्भीरता घटाउनमा एकदमै मदत गर्दछ। त्यस कारण यो एकदमै नभई नहुने कुरा, ठुलो मान्छेहरूले पनि जिङ्क खाँदा एकदमै राम्रो हुन्छ, तर बच्चाको उमेर अनुसार यसको मात्रा पनि फरक हुन्छ। बजारमा 10 mg र 20 mg गरेर यो पाउने गर्छ, तर पनि चिकित्सकको सल्लाह अनुसार खाँदा यो राम्रो हो। के खाने के नखाने भन्ने कुराहरू आउन सक्छ यस्तो अवस्थामा। अब खानाको कुरा गरौँ, झाडा पखाला लागेको हुँदा धेरै मानिस भन्छन् केही पनि खानु हुँदैन, तर यो सही होइन। यदि हामीले केही खाएनौ, पानी पनि पिएनौ भने चाहिँ यो यसले हामीलाई कतिसम्म पनि किडनी पनि फेलियर भएको अवस्था मैले देखेको छु, र अन्तिम अवस्थामा नेपालमा पानीको कमीले बिरामीहरूको मृत्यु भएको हामी पाउँदछौँ। त्यस कारण खानु पर्दछ, शरीरलाई रोगसँग लड्न पनि ऊर्जा चाहिन्छ। त्यसरी भात, चाउलो, खिचडी, दालको झोल, सुप, केरा, आलु, सजिलै पच्ने खालको अन्य खानाहरू पनि हामी खान सक्छौँ। सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ पानी र जीवनजल नै हो। आमाको दुध खाने बच्चालाई चाहिँ स्तनपान पटक्कै रोक्नु हुँदैन, तारान्तर खुवाइरहनु पर्छ। यस्तो बेला हामीले खान नहुने कुरा चाहिँ चिल्लो कुरा, मसलेदार खाना, धेरै गुलियो पदार्थ, यो मदिराहरू अनि माछा मासुहरू, अस्वस्थ सड़कमा लामो समयमा राखेको खानाबाट हामी एकदमै बस्नुपर्दछ। मान्छेलाई बिरामी बनाउँछ, विशेष गरी शुद्धता थाहा नभएको पानी, काटेर लामो समय राखिएको फलफूल, खुल्ला राखिएको खाना चाहिँ हामीले खानु हुँदैन। कुन उमेर समयलाई बढी हुन्छ भन्ने जिज्ञासा लाग्न सक्छ यहाँलाई। झाडा पखाला र हैजाबाट सानो उमेरका बाल बालिका विशेष जोखिममा हुन्छन्, किनभने उनीहरूको शरीरमा पानीको मात्रा कम हुँदा पानीको कमी छिटो गम्भीर हुन सक्छ। विशेष गरेर वृद्ध वृद्धा, गर्भवती, कमजोर प्रतिरक्षा भएका व्यक्तिहरू, दीर्घ रोग भएका मानिसहरूमा यसको संक्रमण छिटो हुन सक्छ। त्यसकारण त्यस्ता व्यक्तिहरूले सावधानी अप्नाउनु पर्दछ। रोगा खोकी वा श्वास प्रश्वासको संक्रमणमा पनि सानो बच्चा, वृद्ध, दीर्घ रोग भएका व्यक्ति बढी जोखिममा पर्न सक्छन्। तर यसको अर्थ अरू उमेरका मानिस सुरक्षित छन् भन्ने होइन, जुनसुकै उमेरको मानिसलाई पनि संक्रमण हुन सक्दछ। रोग त आफ्नै सबैभन्दा राम्रो उपचार हो, तर पनि यदि अब आउँछ सबैभन्दा महत्वपूर्ण कुरा, रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस राम्रो भन्ने कुरा हो। तर हामीले केही सरल कुरामा ध्यान दियो भने धेरै संक्रमण हामी रोक्न सक्छौँ। जसरी हात धुने कुरा छ, शौचालय गएपछि, बच्चाको दिशा पिसाब गरेपछि, खाना पकाउनु अघि, खाना अघि साबुन पानीले राम्ररी हात धुने बानी चाल्नु पर्दछ। सुरक्षित पानी हुनुपर्दछ, शुद्ध खाने पानी हुनुपर्छ। शङ्का लागेमा पानीलाई सुरक्षित तरिकाले प्रशोधन गरेर खाने, उमालेर पानी पिउने, खाना छोपेको मात्र खाने, झिङ्गा बस्ने, धुलो लाग्ने खाना खाँदै नखाने, फलफुल तरकारी राम्ररी सफा गर्ने, शौचालयको प्रयोग खुल्ला ठाउँमा दिशा पिसाब नगर्ने, यस्ता कुराले हामीलाई धेरै कुरा गर्छ। यदि रुख लागेको छ भने खोक्दा वा हाँच्यौँ गर्दा मुख र नाक हामीले छोप्न सक्छौँ। सफा हात राख्ने, अस्वस्थ हुँदा सम्भव भएसम्म अरूसँग अत्याधिक नजिकको सम्पर्क नगर्ने, घर वरिपरि सफा राख्ने, र अर्को कुरा चाहिँ घर वरिपरि फोहोर पानी जम्न नदिने कुरामा हामीले ध्यान दिनुपर्दछ। यी सबै कुरा हामीले जानिसक्यौँ, तर पनि झाडा पखला भयो भन्दैमा सबै बिरामी अस्पताल भर्ना हुनुपर्छ भन्ने त छैन। तर केही संकेत आएमा ढिला गर्नु हुँदैन। अत्याधिक कमजोरी भयो, पानी पिउनै नसक्ने भयो, लगातार बान्ता भयो, फेरि पातलो दिशा पटक पटक भइरह्यो, पिसाब हुनै छोड्यो, बेहोस होला जस्तो भयो, बेहोसै भयो, रगत मिसिएको दिशा आयो र उच्च ज्वरो आयो, बच्चा असामान्य रूपमा सुस्त भयो, वृद्ध वा कमजोर बिरामी अवस्था बिग्रिँदै गयो भने यस्तो अवस्था तुरन्त हामीले स्वास्थ्य संस्थामा जानुपर्दछ। विशेष गरेर हैजाको शंका भएमा घरमै बसेर मात्र समय बिताउन हामीले हुँदैन। कारण यस्तो अवस्थामा हामीलाई धेरै कुराहरूमा ख्याल, के रुगाखोकी, भाइरल ज्वरोहरू, र यो पखालाहरूले के हामीलाई दीर्घकाल असर पार्न सक्ला नि त। सामान्य बाहिर रुगाखोकी धेरै छ, मानिसमा दीर्घकालीन समस्या नभई तत्कालै छिटो निको हुने किसिमका रोगहरू हुने यिनीहरू भनेका। तर यदि संक्रमण गम्भीर भयो भने उपचार ढिलो भयो भने जटिलता आउन पनि सक्छ। झाडा पखालामा गम्भीर हामीले भएनौ भने मान्छेको पानीको कमीले गर्दा मृगौलामा असर पर्ने, रक्तचाप घट्ने, शरीरमा इलेक्ट्रोलाइटको असन्तुलन हुने, बेहोस हुने, गम्भीर अवस्थामा ज्यान समेत जान सक्ने हुन्छ। धेरै अवस्थामा बिरामीहरूलाई त्यो कमजोरीबाट हामीले बचाउन सक्छौँ। टाइममा उपचार गर्यौँ भने सामान्य अवस्था आउन सक्छ। उपचार गर्यौँ भने हामीले बालबालिकामा बारम्बार लामो समयसम्म झाडा पखालाले पोषणमा असर पार्छ। त्यसैले हामीले ध्यान दिनुपर्ने कुरा के हो त भन्दा दिशा त हो, पखाला त हो, त्यो हात निको हुन्छ भनेर हामीले व्यवस्था चाहिँ गर्नु हुँदैन। प्रिय श्रोताहरू, आज हामीले धेरै कुरा केही कुरा छलफल गर्यौँ, तर आजको कार्यक्रमबाट हामीले पाँच कुरा मात्र सम्झनु पर्छ, सम्झनु पर्ने जस्तो लाग्छ मलाई। पहिलो सफा पानी पिउने, दोस्रो सफा पानीले हात धुने, तेस्रो झाडा पखालाउँदा पर्याप्त जीवनदलहरू झोल पदार्थहरू खाने, बच्चालाई स्तनपान र खाना आवश्यक रूपमा बन्द नगर्ने, अनावश्यक रूपमा बन्द नगर्ने, गम्भीर लक्षण तुरन्त स्वास्थ्य चुकिताउने र अरूको सल्लाहमा लागेर लैलयमा लागेर एन्टिबायोटिकको प्रयोग नगर्ने। यसकारण आदरणीय श्रोताहरू, हामीले आफ्नो स्वास्थ्य परमेश्वरले दिनुभएको ज्ञान बुद्धिलाई चलाउँदै हामीले आफैले पनि यसलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा हामीले ख्याल गर्नुपर्दछ। यो हुनाको पुस्तकमा हामीले हेर्न सक्छौँ, प्रिय तिमीले तिम्रो आत्माले उन्नति गरे चाहिँ तिमी सबै कुरामा उन्नति गर र स्वस्थ रहोस् भन्ने मेरो चाहना छ। त्यस्तो यो हुनामा लेखिएको छ। यो पत्र एउटा सुन्दर कुरा हामीलाई के सम्झाउँछ त भन्दा परमेश्वरले हाम्रो आत्माको मात्र होइन हाम्रो सम्पूर्ण जीवनको भलाइ चाहनुहुन्छ। हामी कहिले काहीँ भन्छौँ विश्वास गरेपछि रोग लाग्नु हुँदैन, तर बाइबलले हामीलाई बुद्धिमानी र जिम्मेवार भएर जीवन जिउन सिकाउँछ। त्यसकारण हामीले प्रार्थना पनि गर्नुपर्छ, सावधानी पनि अप्नाउनुपर्छ, उपचार पनि गर्नुपर्छ। हामीले परमेश्वरमा भरोसा गर्नुपर्छ। परमेश्वर हामीले जे गर्छौँ त्यो परमेश्वरको महिमाका लागि हुनुपर्छ। परमेश्वरले हाम्रो लागि आफ्नो स्वास्थ्यको जिम्मेवारी आफै लिनुपर्छ भनेर सिकाउनु भएको छ। सफा पिउनु, हात धुनु, सफा खाना खानु, बिरामी हुँदा समय उपचार गर्नु, यी कुराहरू विश्वासको विरुद्ध होइनन्, जन विश्वासलाई सहयोग गर्ने कुराहरू। यदि परमेश्वरले दिनुभएको शरीरको हेरचाह गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसैले यो वर्षायाममा हामीले एउटा संकल्प गरौं, म आफ्नो स्वास्थ्यको ख्याल गर्छु, मेरो परिवारको स्वास्थ्यको ख्याल गर्छु, सफा पानीको प्रयोग गर्छु, सफा खाना खान्छु, बिरामीलाई व्यवस्था गर्दिन, आवश्यक पर्दा समयमै स्वास्थ्य संस्था जान्छु। किनभने स्वास्थ्य केवल आफ्नो कुरा होइन, एउटा परिवार स्वस्थ भयो भने परिवार बलियो हुन्छ, परिवार स्वस्थ भयो भने समाज बलियो हुन्छ। अन्त्यमा फेरि पनि त्यस्तो यौना एकको दुई पदलाई हामीले सम्झौ, हाम्रो शरीर स्वस्थ रहोस्, हाम्रो मन शान्त रहोस् र आत्मिक जीवन परमेश्वरमा बलियो बनोस् भन्ने हाम्रो परमेश्वरको वचन अनुसार हामी जान्नुपर्छ। परमेश्वरले तपाईँ र तपाईँको परिवार हाम्रो सम्पूर्ण समाजलाई रोग विपत्ति र दुःखबाट जोगाउनु भएको होस्। यो बर्सातको समय छ, भर्खरै देशमा ठूलो बाढी पीड़ितहरू धेरै कुराहरूबाट पीड़ित हुनुभएको छ। यस्तो समयमा त नै व्यक्तिगत सरसफाईका कुराहरू धेरै अहिले जरुरीको कुरा छ। यसकारण आजको कार्यक्रम यहाँहरूले सुनिदिनुभएको लागि धन्यवाद चाहन्छु। स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्, अरूलाई पनि सुरक्षित राख्नुहोस्। परमेश्वरले तपाईँहरू सबैलाई आशिष दिनुभएको होस्। यहाँहरूको दिन शुभ रहोस्। जय मसीह।
1: आदरणीय श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाईँ आशिषित हुनु भएको छ र कार्यक्रम प्रति तपाईँ कुनै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ, साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511030 83 98511030 83। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नु पर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
2: के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 54 54 02, 98 41 54 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: तपाईहरु सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: यसपछि सबैजनामा जय मसीह। हामीले विगतका हप्तादेखि नयाँ श्रृङ्खला सुरु गरेका छौँ, परिवारमा चेलापन, डिसिपलसिप इन आवर फ्यामिलीज भन्ने विषयलाई, यो श्रृङ्खलालाई हामीले हेर्दैछौँ। आज हामी विशेष गरी परिवारमा चेलापन कसरी अभ्यास गर्ने त, कसरी जिउने, कसरी गर्न सक्छौँ त अभ्यास, यो कुराहरूमा यो वचनमा रहेर हामी हेर्नेछौँ। आज हामी यहाँ छौँ, यो वचन सुन्नको लागि किन आवश्यक छ त आज हामीलाई, किन हामीले वचन सुन्नुपर्ने त आज, यो विशेष गरी व्यवस्था छको चारदेखि नौसम्म हामी वचन सुन्दैछौँ, किन सुन्नुपर्ने, किन आवश्यक छ त भन्दै गर्दाखेरि, हामी पनि धेरै जस्तो इजरायलीहरू जस्तो नै हौ, गनगने जीवन जिउँछौँ। यो भएन, त्यो भएन प्रभु, मलाई यो अपुग भयो प्रभु, यस्तो भयो प्रभु, अनि हामी धेरैचोटि हाम्रो जीवन चाहिँ प्रभुदेखि टाढो हुन्छ। हाम्रो शारीरिक कुरा केही हाम्रो पुगेन भनेदेखिलाई, हामीलाई अपुग भयो भनेदेखिलाई, हामी आत्मिक रूपमा पनि प्रभुदेखि टाढो हुन्छ, त्यो जीवन छ हाम्रो। अनि हामीलाई उहाँको मार्ग पछ्याउन, उहाँको पछि हिँड्न, उहाँ सँगसँगै हिँड्न कठिन छ। अनि विशेष गरी आज हाम्रो लागि चेलापनको जीवन धेरै गाह्रो छ, है, धेरै गाह्रो छ। हाम्रो मण्डलीको मिसन के हो थाहा छ तपाईँलाई? आफू चेला बन्दै अरूलाई चेला बनाउनु हो। तर हाम्रो चाहिँ कस्तो छ, आफू बनाऊँ कि नबनाऊ, अरूलाई बनाउनु हतार हुन्छ। हामी चाहिँ आफ्नो छैन, अब के जे होस् चाहिँ होस् होइन, क्रिस्चियन भए पुग्यो, अरूलाई चाहिँ हामीले बनाउनु परिहाल्छ अब फेरि चेला। अनि हाम्रो जीवनहरू, हाम्रो चेलापनको जीवनहरू चाहिँ मण्डलीमा मात्रै सीमित भएको छ, घरमा पुगेपछि हामी फेरि जयसिद्धै हुन्छौँ, हुने सम्भावना छ। हामी क्रिस्चियन चाहिँ हुन्छौँ, हामी क्रिस्चियन चाहिँ हुनु खोज्छौँ सबैको अगाडि, के हो तपाईँ को हो भन्दा, म क्रिस्चियन हो। तर हामी चेला बन्न धेरै गाह्रो छ, हामीलाई चेला भएर जिउन, उहाँको पाइलाहरू पछ्याउन हामीलाई धेरै गाह्रो छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, चेलापन भनेको चाहिँ मण्डलीको कार्यक्रम होइन, चेलापन भनेको मण्डलीको कार्यक्रम होइन, यो चाहिँ जीवनशैली हो, यो चाहिँ जिउने जीवन हो। चेलापन चाहिँ कार्यक्रम होइन, है, डिसाइपलसिप ट्रेनिङ राखेर हामी डिसाइपल हुँदैनौँ, चेला हुँदैनौँ, तर यो चाहिँ जिउने जीवन हो। जति हामी परमेश्वरको वचन सुनेर जिउँछौँ, त्यति नै हामी उहाँको चेला भन्दै जान्छौँ। यो कुरा चाहिँ हामीले थाहा गर्नुपर्ने हुन्छ। अनि हाम्रो लागि सबैभन्दा असल रोल मोडल को हुनुहुन्छ? येशू ख्रीष्ट हुनुहुन्छ, जसले यो जीवन जिएर देखाउनु भएको छ, उहाँले यो जीवन जिएर देखाउनु भएको छ। अब हाम्रो दृष्टि चाहिँ उहाँमा हामीले हेर्नु पर्यो, अनि उहाँ जस्तै हुने आशामा अब हामी पनि उहाँ जस्तै हुने प्रयासमा हामी अगाडि बढ्नु पर्यो। हामीले अस्तिको हप्ता पनि सुन्दै थियौँ कि चेलापनको मुख्य उद्देश्य भनेको चाहिँ के रहेछ, ख्रिस्ट जस्तै बनिँदै जानु। आजको विषय चाहिँ परिवारमा चेलापन, आराधनाको जीवनमा आधारित। अब चेला भनेको चाहिँ सिकारु, सिक्ने, है, चेला भनेको चाहिँ हाम्रो पहिचान हो, है, म ख्रिस्टको चेला हो भनेको मेरो पहिचान हो। अनि चेलाको उद्देश्य चाहिँ के रहेछ, ख्रिस्ट जस्तै बनिँदै जानु रहेछ। अब यो चाहिँ फेरि मेरो के भयो, मेरो हृदयको कुरा भयो, है, मेरो पहिचान अनि म ख्रिस्ट जस्तै बनिँदै जानु चाहिँ मेरो हृदयको कुरा हो भनेदेखिलाई, चेलापन भनेको चाहिँ तालिम, यो चाहिँ एउटा जीवनशैली हो, है, अनुशासनद्वारा हरेक दिन जिउनु, हिँड्नु, उहाँको वचन पालन गरेर जिउनु चाहिँ चेलापन हो। हाम्रो हृदयको अवस्था चाहिँ ख्रिस्ट जस्तै बनिँदै जानु हो भनेदेखिलाई हाम्रो जीवनशैली चाहिँ अब हाम्रो तालिममा, हाम्रो जीवनशैलीमा देखिनु पर्ने रहेछ। त्यही भएर यो आराधना, है, हामी जब उहाँको अगाडि झुक्छौँ, हामी उहाँ जस्तै बनिँदैछु भनेर हामी यहाँ प्रार्थना गर्छौँ भने त्यो जीवन जिउनु चाहिँ हामी बाहिर निस्किनु पर्यो। यो कुराहरू हामीले थाहा गर्न सक्छौँ। अनि यसको सार चाहिँ एउटै हो कि एउटा सच्चा आराधक नबनिकन कोही पनि साँचो चेला बन्न सक्दैन, अनि अरूलाई बनाउन त परै जाओस्। अनि यो चाहिँ एउटा सिक्काको दुई पाटा जस्तो हो, सिक्कालाई तपाईँले कहिले पनि एउटा पाटो छुट्टाएर राख्न सक्नुहुँदैन, है, त्यो दुईटा देखिए पनि त्यो एउटै हो। त्यसै गरी एउटा आराधकको जीवन अनि एउटा चेलाको जीवन पनि सँगै हुन्छ, है, यो कुराहरू हामी बुझ्नुपर्ने हुन्छ। आउनुहोस् हामी छोटकरीमा अब यो वचनबाट कसरी हामीले आराधनाको जीवन आधारित हाम्रो परिवारमा चेलापन अभ्यास गर्न सक्छौँ त भनेर हामी हेर्नेछौँ। हामीले व्यवस्था छको चारदेखि नौसम्म पढेका छौँ, अनि यहाँनिर यसरी लिएको छ, म फेरि पढिदिन्छु। हे इजरायल सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। आजको पहिलो बिदा म तपाईँको अगाडि राख्न चाहन्छु। चार अनि पाँच पद हामीले पढ्यौँ, आराधनाको जीवन आधारित हाम्रो परिवारमा चेलापन अभ्यास कसरी गर्ने भनेदेखिलाई, पहिलो बुदा चाहिँ परमेश्वरलाई चिन्नु अनि प्रेम गर्नु। यो पदमा प्रयोग भएको शब्दहरू एकदम गहन छ। अब यहाँनिर भनेको छ हे इजरायल सुन, अनि यसलाई हिब्रू भाषामा चाहिँ सेमा भन्दो रहेछ, है, अनि सेमा भन्ने शब्द चाहिँ इजरायलीहरूको लागि एकदम महत्त्वपूर्ण अनि गहन कुरा उनीहरूको लागि थियो, अनि उनीहरूको हृदयको नजिक भएको शब्द। ओ सुन्न भनेर भने जस्तो होइन क्या, हामीले भन्छ नि होइन ओ सुन्न भनेर भन्छ नि, त्यो शब्द सुन भन्ने शब्द चाहिँ त्यति सजिलो छैन। तर यो सुन भन्ने शब्दको अर्थ चाहिँ हामीले यसरी मान्नुपर्ने रहेछ, सुन्नु, बुझ्नु, त्यसको प्रतिक्रिया दिनु अनि त्यसलाई आज्ञा पालन गर्नु। यो सेवाको अर्थ चाहिँ यस्तो हुँदो रहेछ क्या, सुन्नु मात्र होइन तर त्यसलाई बुझेर त्यसलाई प्रतिक्रिया, हाम्रो हृदयले प्रतिक्रिया दिएर अनि त्यसलाई आज्ञा पालनमा ढाल्नु चाहिँ सुन्नु रहेछ। यदि कसैले सुन्छ तर बुझ्दैन भनेदेखिलाई उसले खासै सुनेको छैन भनेर हामी बुझ्न सक्छौँ। यदि उसले सुन्छ तर उसले प्रतिक्रिया दिएन अथवा उसले त्यो सुनेका कुरालाई आज्ञा पालन गरेन भनेदेखिलाई उसले सुनेन भनेर हामीले भन्न सक्छौँ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ सुन्नु, किनभने हामीले नयाँ नियममा हेऱ्यौँ भनेदेखिलाई विश्वास कहाँबाट आउँछ अरे, सुनाइबाट। के सुनाई? परमेश्वरको वचन सुनाइबाट आउँछ। भनेदेखिलाई अब यहाँ मोसाले चाहिँ के सुन्नु भनिरहेको छ त, इजरायलीलाई के सुन भनेर भन्दैछ कि परमप्रभु हाम्रो परमेश्वर एउटै हुनुहुन्छ, है, एउटै हुनुहुन्छ परमेश्वर, जसले आफैले पनि भन्नुभयो म हुँ जो म हुँ, आई एम हु आई एम, अनि जसको अर्थ हो याहवे। हाम्रो परमेश्वर चाहिँ याहवे परमेश्वर हुनुहुन्छ, करारको परमेश्वर हुनुहुन्छ, अनि करार बाँध्नुहुने परमेश्वर हुनुहुन्छ, अनि उहाँ मात्रै एकमात्र ईश्वर हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ, उहाँ बाहेकहरू कोही पनि ईश्वर छैन। अनि यो कुरा चाहिँ मोसाले नयाँ पुस्तालाई जोड दिँदै भन्दैछ कि हाम्रा परमप्रभु परमेश्वर चाहिँ एउटै हुनुहुन्छ है भन्दै हुनुहुन्छ। किन? किनभने त्यो समयमा वरिपरिका देशहरूले चाहिँ धेरै ईश्वरहरूलाई पुज्ने गर्थे क्या, है, त्यो बेलाको समयमा पोलिथिजम भन्छ, अनि यसको अर्थ चाहिँ के हो भनेदेखिलाई धेरै ईश्वरहरूमाथि विश्वास गर्ने, है, त्यहाँ वरिपरिका देशहरूले चाहिँ के गर्थे, धेरै ईश्वरहरूलाई विश्वास गर्थे, पोलिथिजम भन्छ। अर्को चाहिँ हेनोथिजम, एक परमेश्वरलाई पुज्ने भए तापनि विश्वास चाहिँ धेरै परमेश्वरलाई गर्ने, त्यो खालको समाज अनि त्यो खालको देशहरू वरिपरि इजरायलीहरू बीचमा बसेको थियो। अब त्यो बीचमा रहँदै गर्दाखेरि मोसाको जोड चाहिँ के थियो, हाम्रो परमेश्वर एउटा हुनुहुन्छ, हाम्रो परमेश्वर एक हुनुहुन्छ, त्यही भएर तिमीहरूले पुज्दै गर्दाखेरि हाम्रो एक परमेश्वरलाई पुज्नु भन्ने कुराहरू मोसाले दोहोऱ्याउँदै हुनुहुन्थ्यो। अब यहाँनिर एउटै, है, यहाँनिर एउटै परमप्रभु हुनुहुन्छ भन्ने शब्द चलाएको छ, अनि एउटै भन्ने शब्द चाहिँ इखाद भन्ने हिब्रु भाषाबाट आएको रहेछ, जसको अर्थ चाहिँ हो एकमात्र अनि अद्वितीय, युनिक, उहाँ जस्तो अरू कोही पनि छैन, उहाँ जस्तो कोही पनि छैन, उहाँ मात्रै एक परमेश्वर हुनुहुन्छ। तर मिठो कुरा, तीन व्यक्तिमा, पिता, पुत्र अनि पवित्र आत्मामा, तर एक ईश्वर हुनुहुन्छ। यो कुरालाई चाहिँ तिमीले सुन्नु, है, सुन्नु भनेको चाहिँ फेरि बुझ्नु, प्रतिक्रिया दिनु अनि आज्ञा पालन गर्नु, त्यसरी पनि तिमीले आराधना गर्नु। अनि यो कुरा सुनेर बुझेर मात्रै तिमीहरूले अब पाँच पदमा चाहिँ के भनेको छ, तिमीहरूले आफ्नो परमेश्वरलाई सारा हृदयले प्रेम गर्नु, आफ्नो सारा प्राणले प्रेम गर्नु अनि आफ्नो सारा शक्तिले प्रेम गर्नु। जब हामी परमेश्वर एक हुनुहुन्छ भनेर चिन्छौँ, उहाँ को हुनुहुन्छ भनेर थाहा पाउँछौँ, अनि मात्र हामीले के गर्न सक्छौँ, प्रेम गर्न सक्छौँ। यो कुरा चाहिँ महत्त्वपूर्ण छ। जबसम्म हामीले परमेश्वरलाई चिन्दैनौँ, उहाँ को हुनुहुन्छ भनेर थाहा पाउँदैनौँ, तबसम्म हामीले प्रेम गर्न सक्दैनौँ। तर जब हामीले उहाँलाई चिन्छौँ, त्यसपछि मात्र हामीले उहाँलाई प्रेम गर्न सक्छौँ। त्यही भएर मोसाले के भन्दैछ, पहिला सुन, हे इजरायल सुन, परमप्रभु हाम्रो परमेश्वर एकमात्र परमेश्वर हुनुहुन्छ, त्यही भएर त्यसै कारणले तिमीहरूले अब उहाँलाई सारा जीवनले, आफ्नो सारा हृदय, प्राण, शक्तिले प्रेम गर्नु। अब यो पाँच पद पनि हामी एकदम गहन छ। पाँच पदमा यो प्रेम भन्ने शब्द चलाएको छ, यसलाई हिब्रूमा चाहिँ आभा भन्ने शब्द रहेछ। अनि यसको अब हामीले चाहिँ अहिले प्रेम भन्ने बित्तिकै हाम्रो चाहिँ इमोसनली एट्याच भएको कुरा हामीले सम्झिन्छौँ, तर बाइबलमा हेर्दाखेरि यो चाहिँ भावनासँग मात्र होइन, तर यो आभा, यो प्रेम भनेको चाहिँ कस्तो रहेछ भनेदेखिलाई करारमा आधारित काम रहेछ यो चाहिँ। अनि यसको गहिरो अर्थ चाहिँ के हुँदो रहेछ भनेदेखिलाई सेक्रिफिसियल गिभिङ, बलिदान सहितको दिहाई भनेर बुझ्दो रहेछौँ क्या यसलाई। अरूको भलाइको लागि आफू रीतिने प्रेम रहेछ क्या यो चाहिँ। यो चाहिँ भावनात्मक गरेर जोडिने मात्र होइन, तर यो चाहिँ करारमा आधारित काम, अनि साथै बलिदान सहितको दिहाई, अरूको भलाइको लागि आफू रीतिनु। उदाहरणको लागि येशु ख्रिस्टले हामीलाई यो प्रेम गर्नुभयो, वा हाम्रो भलाइको लागि आफू रीतिनु भयो, वा कमार स्वरूप हुनुभयो, अनि हामीलाई उद्धार दिनलाई वा क्रुसमा चढ्नुभयो। यो प्रेमको कुरा चाहिँ यहाँ गरेको रहेछ। अब प्रेम त गर्नु, तर कसरी गर्नु? मूसाले कसरी गर्नु भनेको छ, सारा हृदयले, सारा प्राणले अनि सारा शक्तिले। अब यसलाई हामी एक किसिम हेर्नेछौँ है त। हृदय भनेको चाहिँ के हो त? अब हृदय चाहिँ मानिसको जीवनको केन्द्र हो, होइन? हाम्रो विचार, हाम्रो निर्णयहरू, हाम्रो इच्छाहरू अनि हाम्रो सोचहरू सबै चाहिँ हृदयको कुरा हो। अनि हामी मानिस चाहिँ के हुन्छौँ? सजिलै दोमनको हुन्छौँ। अनि त्यही भएर याकुबले भनेको छ, तिमीहरू दोमनको नहुव। त्यही भएर मोसाले सारा हृदयले भनेको चाहिँ हामी दोमनको नभइकन एक मनको भएर हाम्रो सोचाइ विचार हाम्रो सबै कुराहरूबाट उहाँलाई प्रेम गर्नु। यो चाहिँ त्यही भएर हृदय भन्ने बित्तिकै सारा हृदयले भने सजिलो होइन यो है। हाम्रो सोचाइ, हाम्रो विचार, हाम्रो इच्छा, हाम्रो निर्णयहरूबाट उहाँलाई केन्द्रमा राखेर उहाँलाई प्रेम गर्नु चाहिँ सारा हृदयले प्रेम गर्नु हो। अनि सारा प्राणले प्रेम गर्नु भनेको चाहिँ के हो भनेदेखिलाई, अब यो प्राणलाई हिब्रू भाषामा हेर्दाखेरि सिधै उल्था गर्दाखेरि चाहिँ सास, यो सास हुन्छ नि ब्रिद, यो बुझ्दो रहेछ अस्तित्व है, हाम्रो अस्तित्व। जस्तै कि उसैको सास छैन भने के भन्छ हामीले, उसको प्राण गयो भन्छ नि होइन। यो सास रहन्जेल यो प्राण रहँदो रहेछ है। त्यही भएर प्राणले प्रेम गर्नु भनेको चाहिँ के रहेछ भनेदेखिलाई, हाम्रो सारा शारीरिक अस्तित्वको जियाई है, हाम्रो सास रहन्जेल हामीले जिउने जीवनबाट उहाँलाई प्रेम गर्नु भनेको रहेछ क्या। हामीले जिउने जीवन जति छ यो संसारमा, यो जिउने जीवनहरूबाट उहाँलाई प्रेम गर्नु। अनि शक्तिले प्रेम गर्नु भनेको चाहिँ के रहेछ भनेदेखिलाई, अब शक्ति सामर्थ्य भन्ने बित्तिकै हामीसँग भएका थोकहरू, जस्तो पैसा रुपियाँ, हाम्रो समयहरू, हाम्रो कामहरू होइन, हामीसँग भएको असल चिजबिजहरूले उहाँलाई प्रेम गर्नु रहेछ क्या। अब मोसाले तिमीहरूले सारा हृदयले, प्राणले, शक्तिले प्रेम गर्नु भनेको अर्थ चाहिँ के रहेछ भनेदेखिलाई, तिमीहरूको हृदयले मात्र होइन, तिमीहरूको प्राणले मात्र होइन, तिमीहरूको शक्तिले मात्र होइन, तर तिमीहरूको सारा जीवनले उहाँलाई प्रेम गर्नु। धेरैचोटि चाहिँ हाम्रो मनले चाहिँ प्रभुलाई प्रेम गर्छु भन्छ, हाम्रो मुखले भन्छ, तर हाम्रो जियाहरू जिइरहेको हुँदैन नि त। त्यसरी हामीसँग भएका थोकहरूले हामीले प्रभुलाई महिमा दिइरहेको हुँदैनौँ। त्यही भएर मोसाले भन्दै हुनुहुन्छ कि तिमीहरूसँग भएका हरेक थोकले तिमीहरूको अस्तित्व, तिमीहरूको प्राण रहुन्जेल अनि तिमीहरूको सारा हृदयले, तिमीहरूको सोच विचारले प्रभुकोलाई प्रेम गर। अनि येशु ख्रिस्टले यही कुरा मर्कुसको पुस्तकमा उहाँले भन्नुहुन्छ है। प्रभुलाई सोधे सबैभन्दा महान आज्ञा चाहिँ के हो भन्दै गर्दाखेरि उहाँले भन्नुभयो, परमप्रभुलाई प्रेम गर्नु अनि त्यसरी नै आफ्नो छिमेकीलाई प्रेम गर्नु चाहिँ महान आज्ञा हो। परिवारमा चेलापनको पहिलो खुड्किलो चाहिँ प्रभुलाई चिन्नु अनि प्रेम गर्नु हो है। यदि हामीले हाम्रो परिवारमा हामीले चेलापनको अभ्यास गर्नु हो भनेदेखिलाई, मैले अरूलाई सिकाउनुभन्दा पहिला आफूले नै चिन्नु पऱ्यो क्या प्रभुलाई। प्रभु को हुनुहुन्छ भन्ने चिन्नु पर्यो अनि मैले उहाँलाई प्रेम गर्नुपर्ने हुन्छ है। किनभने जहाँ प्रेम छैन त्यहाँनिर चेलापनको जीवनै छैन। अनि उहाँलाई चिन्नु अनि हाम्रो सारा जीवनले प्रेम गर्नु भनेको चाहिँ फेरि आराधनाको जीवनको जग हो। आराधनाको जीवनको जग चाहिँ यहाँनिर बसालिएको छ। त्यही भएर पहिलो खुड्किलो चाहिँ के रहेछ, हाम्रो चेलापन, परिवारमा चेलापन अभ्यास गर्ने पहिलो खुड्किलो चाहिँ प्रभुलाई चिन्नु अनि उहाँलाई प्रेम गर्नु। दोस्रो बुदा, आफूले सिक्नु अनि होसियारी साथ सिकाउनु। आफूले सिक्नु अनि अरूलाई होसियारी साथ सिकाउनु। छ अनि सात पदमा यसरी लेखिएको छ, मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख, ती तिमीहरूले आफ्नो छोराछोरीहरूलाई होसियारी साथ सिकाओ, घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्किएर शुद्ध र उड्दा तिनको चर्चा गर। यहाँनिर महत्वपूर्ण कुरा के छ भनेदेखिलाई, कसैलाई सिकाउनु अगाडि, कसैलाई परमेश्वरको वचन भन्न अगाडि, अथवा कसैलाई केही कुरा सिकाउन अगाडि आफूले सिक्नु जरुरी छ क्या। त्यही भएर मोसाले छ पदमा त्यही भन्नुहुन्छ, मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू सिकाओ भनेर सिधै भनेको छैन, तर आफ्नो मनमा राख, पहिला आफू सिक, पहिला आफू अभ्यास गर, अनि मात्रै ती तिमीहरूले आफ्नो छोराछोरीलाई सिकाऊ। यो चाहिँ एकदम महत्त्वपूर्ण। मैले अघि पनि भने नि होइन, हामी मानिसहरू, हामी नेपालीहरू चाहिँ कस्तो छ भनेदेखिलाई, आफू सिकोस् नसिकोस् तर अरूलाई सिकाउन हामी हतार हुन्छ। यो चाहिँ हाम्रो कमी, यहाँनिर हामी हाम्रो छ। त्यही भएर हामी पहिला सिकाउँ अनि मात्र हामीले अरूलाई सिकाउन सक्छौँ। अनि परमेश्वरको वचन चाहिँ फेरि एउटा पुस्तक जस्तो होइन, जस्तै एउटा टिचरले चाहिँ के गर्छ, अब इङ्ग्लिस पढाउनु पर्यो भने होइन, उसले बुक लिन्छ अनि फररर पढ्छ, यो यो यो हो, यो यो यो हो, सक्यो। त्यो इङ्ग्लिस टिचरले आफ्नो जीवनमा त्यो लागु पनि गर्दैन, गर्नु पनि पर्दैन। अथवा कुनै हिस्ट्रीको किताब पढ्यो भने उसले यो हो, यो हो भनेर सिकाउँछ, अनि त्यो शिक्षकले त आफ्नो जीवनमा लागु गर्दैन। तर वचन चाहिँ त्यस्तो होइन। वचन भनेको चाहिँ, वचनको यो बाइबल चाहिँ कस्तो भनेदेखिलाई, यो चाहिँ आफूले सिक्ने, पढ्ने अनि अरूलाई सिकाउने हो। आफ्नो जीवनमा लागू गर्ने अनि अरूलाई यो कुराहरू भन्ने हो। यो चाहिँ कुनै शिक्षकले एउटा पढाएको पुस्तक जस्तो होइन, तर यो चाहिँ जीवित हो, जीवित हो, अनि यो चाहिँ हाम्रो जीवनमा क्रियाशील हुनु पर्यो। यसले चाहिँ हाम्रो जीवनमा पहिला काम गरेको हुनु पर्यो अनि हामीले अरूलाई सिकाउन सक्छौँ। वरी बाउचाम भन्ने एकजना व्यक्ति हुनुहुन्छ, उहाँले चाहिँ फ्यामिली ड्रिभन फेथ भन्ने पुस्तक लेख्नु भएको छ। उहाँले यसरी भन्नुभएको छ, चिल्ड्रेन ह्याभ अ बिल्ड इन हिपोक्रेसी रादर इफ दे सी अ प्यारेन्ट हु हेज द वर्ड अन द लिप्स अन सन्डे बट नट इन द हार्ट अन मन्डे, दे विल सी थ्रु इट एन्ड इभेन्चुली दे विल रिजेक्ट इट। अब यो नानी बाबुहरू मात्रै नभनौँ, तर हामीसँग भएका व्यक्तिहरू, हाम्रो वरिपरि भएका व्यक्तिले चाहिँ हाम्रो जीवन हेरिरहेको हुन्छ क्या। शनिबार अब यहाँ त आइतबार लेखेको छ, किनभने त्यो अब उता त आइतबार हुन्छ सङ्गति, तर हामी शनिबार यहाँ भेला भएर हो प्रभु मेरो जीवन सबै तपाईँको हो भन्ने, अनि सोमबार चाहिँ आइतबार चाहिँ फेरि आफ्नै पारामा होइन, त्यो भनेका शब्दहरू आफ्नो जीवनमा देखेन भने नानीहरूले चाहिँ देखिहाल्छ अरे क्या, बाबाले त्यस्तो भन्नुभएको थियो, छैन जीवनमा त। हामीले सोच्नुपर्ने कुरा, हामीले बोलेका कुराहरू, हामीले शनिबार आराधनामा भेला भएर बोलेका कुराहरू हाम्रो जीवनमा जिउँदैछौँ कि छैनौँ, त्यो कुराहरू हाम्रो जीवनमा हामीले लागू गर्दैछौँ कि छैनौँ। त्यही भएर आफू पहिला चेला बन्नु पर्यो, अनि मात्र हामीले अरूलाई चेला बनाउन अनि सिकाउन सक्छौँ क्या। अनि मात्रै यहाँ सात पदमा भने जस्तै, आफूले मनमा राखेपछि, आफूले सिकेपछि मात्रै, सात पदमा भने जस्तै, तिमीहरूले आफ्ना छोराछोरीहरूलाई सिकाऊ। अब फेरि सिकाऊ मात्रै भनेको छैन, के भनेर होसियारी साथ सिकाऊ भनेको छ है। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा वा उड्दा तिनको चर्चा गर। अब यहाँनिर होसियारी भन्ने शब्द चलाइएको छ। अब यो होसियारी भन्ने शब्द चाहिँ हिब्रू भाषामा हेर्दै गर्दाखेरि सानान भन्ने शब्द रहेछ, जसको अर्थ चाहिँ धारिलो पार्नु रहेछ क्या। सानान, यो होसियारी भनेको चाहिँ धारिलो पार्नु रहेछ क्या है। अब एउटा उदाहरण म तपाईँलाई दिन्छु। अब खुकुरी सबैको घरमा हुन्छ होइन, अब खुकुरीमा धार लाउनु पऱ्यो भने के गर्नुहुन्छ तपाईँले? एकचोटि त्यो धार लाउनेमा यसो छोएर ल भयो भन्नुहुन्छ कि के गर्नुहुन्छ? एकपट्टि मजाले गर्नुहुन्छ, फेरि पल्टाएर पानी हालेर अर्कोपट्टि गर्नुहुन्छ। चेलापनको प्रोसेस पनि यही हो, चेलापनको प्रक्रिया पनि यही हो। हामीले एकचोटि छुने बित्तिकै, ल वचन भन्ने बित्तिकै, प्रभुको बारेमा सुनाउने बित्तिकै चेला हुँदैन। यो प्रोसेस हो, यो प्रक्रिया हो। हामीले घरिघरि हरेक दिन घरमा वचन सुनाइराख्नु पर्यो होइन, प्रभुको सत्यताको बारेमा हामीले बताइराख्नु पर्यो, अनि त्यसपछि मात्रै हाम्रो छोराछोरीको जीवन, हाम्रो परिवारको जीवन चाहिँ धारिलो हुन्छ अनि उनीहरूले प्रभुको महिमा गर्न सक्छ। यो कुरा चाहिँ हामीले बुझ्नुपर्ने रहेछ। घरिघरि धार लगाइराख्ने है, होसियारी साथ सिकाउ, सानान भन्ने शब्द चाहिँ होसियारी साथ सिकाउनु, धार लाउनु। अनि यसको महत्वपूर्ण कुरा, अब यो हामीले धार लाउनु यो कुराहरू गर्दैछौँ, अब यो कसरी गर्ने त भन्दै गरिन्ला। एउटा महत्वपूर्ण कुरा चाहिँ डोनाल्ड एस वेटनी भन्ने व्यक्तिले भन्नुभएको छ, फ्यामिली वर्सिप भन्ने पुस्तक उहाँले लेख्नु भएको छ। त्यसमा उहाँले भन्नुहुन्छ, गड डिजर्भ्स टु बी वर्सिप डेली इन आवर होम्स बाई आवर फ्यामिलीज है। परमेश्वर चाहिँ हाम्रो आराधनाको योग्यको हुनुहुन्छ, चर्चमा मात्र होइन तर घरमा पनि, त्यो पनि हरेक दिन। अनि उहाँले परिवारमा आराधना अथवा यो भक्ति प्रार्थनाको लागि तिनवटा विशेष कुराहरू गर्नुभएको छ। केही गर्नु पर्दैन, साधारण के गर्नु, पढ्नु, वचन पढ्नु अरे, अनि प्रार्थना गर्नु अरे, अनि प्रभुको गीत गाउनु अरे हरेक दिन। यो कुराहरू उहाँले भन्नुभएको छ। अनि अर्को कोटेसन पनि म राख्न चाहन्छु, एक्सपोजर टु द चर्च वान्स अर ट्वाइस अ विक विल नट इम्प्रेस योर चिल्ड्रेन इनफ विथ द ग्रेटनेस एन्ड ग्लोरी अफ गड that they will want to pursue him once they leave your home. This is why family worship is so important. हामीले हप्तामा एकचोटि होइन अथवा दुईचोटि चर्चमा ल्याउने बित्तिकै नानीहरू चाहिँ परमेश्वर को हुनुहुन्छ भनेर चिनिहाल्ने होइन, त्यो हुँदैन होइन, त्यस्तो प्रभावित हुँदैन अरे कि पछि उनीहरू घर छोडेर आफ्नो जिम्मेवारी लिएर आफू घर छोडेर जाँदै गर्दाखेरि प्रभुको लागि उनीहरूको हृदयमा तृष्णा हुन सक्दैन। त्यही भएर हरेक दिन हाम्रो घरमा प्रभुको आराधना गर्नु, भक्ति प्रार्थना, अनि उहाँको वचनबाट पढेर सुनाउनु, सुन्नु, प्रार्थना गर्नु, अनि उहाँको गीतहरू गुनगुनाउनु चाहिँ महत्त्वपूर्ण हुन्छ। अनि यसरी चाहिँ हामीले सिकेका कुराहरू हाम्रो वरिपरि भएका हाम्रो परिवारमा, हाम्रो छोराछोरीलाई, हाम्रो आमा बाबा जसलाई होस् हामी सिकाउन सक्छौँ। हामीले यो चाहिँ फेरि अब यहाँनिर के भनेको छ अर्को भनेदेखिलाई, अब तिमीहरू चाहिँ यहाँनिर प्रार्थनामा बस्दाखेरि सिकाऊ भनेको छैन क्या फेरि उसले मोसाले, तर के भनेको छ, घरमा बस्दा होस् अथवा तिमीहरू बाटामा हिँड्दा होस्, ढल्केर सुत्दा उड्दा होस्, तिनको चर्चा गर। त्यही भएर हामीले सिक्ने सिकाउने कुरा चाहिँ खालि प्रार्थनामा बस्दा चर्च शनिबार चर्च आउँदा मात्र होइन रहेछ, तर हरेक दिन है। नानीहरू त विशेष कति धेरै प्रश्नहरू सोध्ने हुन्छ होइन, त्यो प्रश्नहरूको उत्तर दिएर अनि प्रार्थनामा बसेर यी सबै जीवनहरू हामीले जिउन सक्छौँ। म एउटा तपाईँलाई उदाहरण दिन चाहन्छु। हामी एड्रिन देवान सबैले चिन्छ, एड्रिन दा होइन, तर हामीसँगै क्रसवे चर्चमा हुनुहुन्थ्यो, अहिले उहाँ कोरियामा हुनुहुन्छ। अनि उहाँले आफ्नो धेरै अन्तर्वार्तामा के भन्नुहुन्थ्यो भनेदेखिलाई एउटा प्रश्न सोधिन्थ्यो उहाँलाई, तपाईँको यो विश्वासको जीवनमा ठुलो हात कसको छ भनेर सोध्थ्यो क्या उहाँलाई अन्तर्वार्तातिर। अनि उहाँले एउटै कुरा भन्नुहुन्थ्यो, मेरो आमा, मेरो परिवार। उहाँले भन्नुहुन्थ्यो मेरो विश्वासको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्ति चाहिँ आमा हुनुहुन्छ। उहाँ सानो हुँदाखेरि उहाँको आमाले उहाँलाई वचन सुनाउनुहुन्थ्यो, अरे उहाँले भन्नुहुन्छ होइन, उहाँले वचन सुनाउनुहुन्थ्यो। अनि आमा काम गर्दै गर्दाखेरि आमाले चाहिँ गीतहरू गाउनुहुन्थ्यो अरे क्या, सिकाउन सङ्गत गर्न तपाईँको दिन प्रतिदिन होइन। यी गीतहरू गाउँदै गुनगुनाउँदै गर्दाखेरि त्यो त्यो शब्दहरूले, ती वचनहरूले उहाँको जीवनमा धेरै ठुलो काम गरेको छ अरे। अनि आज उहाँ जहाँ हुनुहुन्छ अनि उहाँले त्यसको श्रेय चाहिँ आफ्नो मम्मी आमालाई दिनुहुन्छ, आफ्नो परिवारलाई दिनुहुन्छ, आफ्नो मामालाई दिनुहुन्छ। यो भन्दै गर्दाखेरि मैले भन्न खोजेको चाहिँ परिवारबाट निस्केका शब्दहरू, हाम्रो सब बोली, हाम्रो मुखबाट निस्केका शब्दहरूले हाम्रो नानी बाबु, हाम्रो वरिपरिका व्यक्तिहरूलाई प्रभाव पारिरहेको हुन्छ। सो हामी के गाउँछौँ, कसरी गाउँछौँ, कुन चाहिँ गीत गाउँछौँ, के कुराहरू हामीले भन्छौँ, त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। त्यही भएर परिवारमा चेलापनको अभ्यासमा दोस्रो खुर्किलो चाहिँ के रहेछ, आफू सिक्ने, आफू जिउने अनि अरूलाई सिकाउने है। आफूले सिकेको कुरा, आफूले जिएको कुरा चाहिँ अब हाम्रो सन्तानहरूमा हस्तान्तरण गर्नु पर्यो। हामीले आफ्नो परिवारमा हामीले सिकाउनु पर्यो, चाहे त्यो बसेर प्रार्थना गरेर वचन पढेर होस् अथवा त्यो जीवनहरू जिएर होस्। दुईटा तरिकाले हामीले गर्न सक्छौँ, त्यो हामीले जिएर होस् अथवा सिकाएर होस्। यो चाहिँ हाम्रो दोस्रो खुड्किलो चाहिँ आफू सिक्ने अनि अरूलाई सिकाउने। अब तेस्रो अनि अन्तिम बुदा तपाईँको माझमा राख्न चाहन्छु, घरबाट सुरु भएर बाहिर जिउने जीवनसम्म, घरबाट सुरु भएर बाहिर जिउने जीवनसम्म। 8 अनि 9 पदमा यसरी लेखिएको छ, ती आफ्ना हातमा चिन्नको लागि बसिराख, ती तिमीहरूको निधारमा बाँधिराख, ती आफ्नो घरको द्वारको चौकास र मूल ढोकाहरूमा लेख। अब के ती भनेको चाहिँ के हो भनेदेखिलाई, ती आज्ञाहरू, ती व्यवस्थाहरू लेख भनेर भनेको छ। अब 8 पद हामीले हेरौँ, ती आफ्नो हातमा चिन्नको लागि कसिराख र ती तिमीहरूको निधारमा बाँधिराख। अब यसलाई हामीले सिधै नजानुहोस् भनेदेखि तपाईँले आफ्नो निधारमा राख्नुहोस् वचन भन्यो भने त हुँदैन, फेरि यो त डरलाग्दो हुन्छ होइन। तर यसलाई हामीले साङ्गीतिक रूपमा बुझ्नुपर्ने हुन्छ। तर यहुदीहरूले चाहिँ अहिलेसम्म पनि त्यो कुराहरू गरेको हुन्छ, तपाईँले त्यहाँ फोटो देख्न सक्नुहुन्छ, उनीहरूको निधारमा, उनीहरूको हातमा त्यो कुराहरू हुन्छ, अहिलेसम्म पनि उनीहरूले अभ्यास गर्दोरहेछ। तर आज हामीलाई पर्दैन, किनभने हामीसँग परमेश्वरको जीवित वचन बाइबल हामीसँग छ अनि उहाँको वचनहरू त्यहीँ छ। हाम्रो निधारमा, हाम्रो हातमा हामीले कसिराख्नु अथवा राखिराख्नु पर्दैन। तर यसलाई हामीले साधारण तरिकाले बुझ्नु पर्दा चाहिँ कसरी बुझ्नु पर्यो भनेदेखिलाई, हामीले हात भन्ने बित्तिकै हाम्रो के हो, हात चाहिँ एउटा काम गर्ने होइन माध्यम हो। हामीले केही गर्नु पर्यो भने हातले गर्छौँ है, हातले गर्छौँ भनेदेखिलाई हाम्रो निधार, यहाँनिर निधार भन्ने कुराहरू शब्दहरू आएको छ। निधार दिमाग भन्ने बित्तिकै, टाउको भन्ने बित्तिकै हाम्रो सोच विचार है, हाम्रो इच्छाहरू, हाम्रो चाहनाहरू, हाम्रो निर्णय गर्ने कुराहरू चाहिँ यहाँबाट हुन्छ। अब यसलाई सजिलो तरिकाले बुझ्दै गर्दाखेरि चाहिँ हामीले मनमा राखेका कुराहरू अथवा हामीले बुझेका परमेश्वर को हुनुहुन्छ भने चिनेर हामीले अघि माथि पदमा हेरेका थियौँ है, यी सबै आज्ञाहरू मनमा राख भन्ने सब कुराहरू हेरेका थियौँ। अब हामीले मनमा राखेका कुराहरू, हामीले सिकेका कुराहरू चाहिँ अब हामीले हाम्रो काम, हाम्रो मेहनत, हाम्रो जीवनशैली, हाम्रो सोचाइ, हाम्रो निर्णयबाट हामीले जिउनु पर्ने रहेछ। त्यो चाहिँ अब हाम्रो जीवनमा झल्किनु पर्ने रहेछ। अब परमेश्वरको वचन, हामीले सुनेका वचनहरू चाहिँ मनमा मात्र होइन, तर त्यो चाहिँ हाम्रो जीवनबाट झल्किनु पर्ने रहेछ भन्ने कुराहरू यसले देखाउँछ। अब 9 पदमा तपाईँले हेर्नुभयो भनेदेखिलाई, ती आफ्ना घरका द्वारको चौकास र मूल ढोकाहरूमा लेख भनेर भनेको छ। अब यहाँनिर घरका द्वारको चौकास भन्ने शब्द छ अनि यसलाई चाहिँ हिब्रूमा मेजुजा भनेर भन्दोरहेछ, अनि जसको अर्थ चाहिँ घर र घरको त्यो ढोका, जसले चाहिँ घरभित्रको जीवन र घर बाहिरको जीवनलाई छुट्याउँछ, त्यसलाई चाहिँ चौकास है, घरको द्वारको चौकास भनिँदो रहेछ। अब यहुदीहरूले अहिलेसम्म पनि घरको आफ्नो द्वारमा वचनहरू यसरी राख्दो रहेछ, त्यहाँनिर लेखिएर त्यहाँभित्र लेखेर राख्ने चलन रहेछ अहिले पनि है। अनि यहाँनिर अर्को चाहिँ शब्द के छ भनेदेखिलाई मूल ढोकामा लेख भनेको छ। अब मूल ढोका भनेको चाहिँ त्यो बेलाको समयमा चाहिँ कस्तो रहेछ भनेदेखि एउटा साधारण ढोका मूल गेट मात्र होइन, तर त्यो ढोकाबाट चाहिँ मानिसहरू आउजाउ गर्ने अनि त्यो ढोका छिरेपछि त्यो भित्र चाहिँ सहरहरू हुन्थेछ अनि मानिसहरूको आउजाउहरू हुन्थेछ, त्यहाँ बस्ने जिउने जीवनहरू धेरै हुन्थेछ। अब तपाईँले पहिलाको समयको होइन त्यो फोटोजहरू देख्नुभयो भनेदेखिलाई पुरै एउटा सहरलाई घेरिन्थ्यो अनि त्यसमा एउटा ढोका हुन्थ्यो, गेट हुन्थ्यो, त्यहाँबाट भित्र पस्ने आउने त्यसरी हामीले देख्न सक्छौँ। अब यसलाई हामीले बुझ्दै गर्दाखेरि कसरी बुझ्ने त, यसको अर्थ चाहिँ कसरी हुन्छ भनेदेखिलाई हाम्रो चेलापनको जीवन है बन्ने अनि बनाउने प्रक्रिया हाम्रो अभ्यास चाहिँ अब घरमा हाम्रो परिवारमा मात्र सीमित होइन, तर अब हामी घरबाट बाहिर निस्केर हाम्रो समाजमा पनि जिउनु पर्ने रहेछ। हाम्रो यो चेलापनको जीवन चाहिँ अब हामीले घरमा हाम्रो परिवारमा सिकाएर बसेर मात्रै सीमित छैन, तर हामी जहाँ जान्छौँ, हाम्रो काममा जान्छौँ, हामी पढाइमा जान्छौँ होइन, हामी जहाँ गए तापनि, हामी घुम्नु जान्छौँ होला, जहाँ गए तापनि यो अरू समुदायमा अथवा अरूको अगाडि यो जीवनहरू चाहिँ हामीले झल्काउनु पर्ने रहेछ। अनि यसकै लागि हामीलाई प्रभुले आज बोलावट गर्नुभएको छ। अब अन्तमा हाम्रो लागि सबैभन्दा उत्कृष्ट उदाहरण चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ है, जसले आफ्नो दृष्टिकोणमा, जसले आफ्नो हेराइ, आफ्नो विचारमा उहाँ असल तरिकाले जिउनुभयो। जब उहाँ मरुभूमिमा परीक्षामा पढ्नु हुँदाखेरि ल अब के गर्ने होला भनेर सोच्नु भएन, तर उहाँले आफ्नो वचनबाट उहाँ उत्तर दिनुभयो होइन। उहाँको दृष्टिकोण, उहाँको सोच असल थियो अनि उहाँको हातले धेरै रोगीहरूलाई निको पार्नुभयो अनि यहाँसम्म कि आफ्नो चेलाहरूको खुट्टा धुनुभयो, त्यो काम उहाँले गर्नुभयो। अनि हामीले उहाँको घरको जीवन हेऱ्यौँ भनेदेखिलाई उहाँ धेरैचोटि भिडबाट टाढा भएर आफै प्रार्थना गर्न जानुहुन्थ्यो, आफ्नो जीवनहरू जिउनुहुन्थ्यो। अनि अर्को चाहिँ उहाँ त्यसरी नै घरदेखि बाहिर निस्केर समाजमा पनि प्रभावकारी रूपमा जिउनु भयो है। उहाँले जिउनु मात्र भएन तर देखाउनु भयो है, मन्दिरमा हामीले देख्न सक्छौँ कसरी त्यहाँ लुटपाट मचिरहेको थियो अनि यीशु ख्रीष्ट गएर त्यहाँको टेबलहरू उठाइदिनु भयो अनि भन्नुभयो यो चाहिँ प्रभुलाई आराधना गर्ने घर हो, यो व्यवसाय गर्ने ठाउँ होइन, यहाँ लुट्ने ठाउँ होइन। उहाँले त्यो काम गर्नुभयो अनि यीशु ख्रीष्टले आफ्नो पितालाई पूर्ण रूपमा प्रेम गरेर उहाँलाई चिन्नु, उहाँलाई चिनेर, उहाँलाई प्रेम गरेर, आफू सिकेर अनि मात्र अरूलाई सिकाउनु भयो। उहाँ ईश्वर हुनुहुन्थ्यो तरै पनि उहाँ हरेक हप्ता कहाँ जानुहुन्थ्यो, सभाघरहरूमा जानुहुन्थ्यो वचन सुन्नको लागि। उहाँले सिक्नुभयो अनि मात्र अरूलाई सिकाउनु भयो अनि अन्तमा उहाँ घरमा आफ्नो आमा बुवासँगै बस्नु भएन, तर उहाँ बाहिर गएर समाजमा पनि त्यो जीवन जिएर देखाउनु भएको सबैभन्दा उत्कृष्ट है हाम्रो लागि रोल मोडल चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ आज। अनि आजको मुख्य बोल पनि यही छ, परिवारमा चेलापन कार्यक्रमबाट होइन आराधनाको जीवनबाट सुरु हुन्छ। परिवारमा चेलापन कार्यक्रमबाट होइन आराधनाको जीवनबाट सुरु हुन्छ। जब हामी परमेश्वरलाई चिन्छौँ, प्रेम गर्छौँ, उहाँको वचनलाई हृदयमा राख्छौँ र त्यसलाई जीवनमा जिउँछौँ, तब मात्र आफू ख्रीष्टको चेला बन्दै र आफ्नो परिवारलाई चेला बनाउन सक्छौँ। परिवारमा चेलापन भनेको चाहिँ कार्यक्रम होइन, यो चाहिँ एउटा आराधनाको जीवन हो अनि त्यहाँबाट हामी सुरु गर्छौँ। अनि प्रभुलाई चिन्नु, उहाँलाई प्रेम गर्नु, उहाँको वचन हृदयमा राख्नु अनि त्यो हृदयमा राखेको वचनलाई जिउनु, जिउँदाखेरि मात्रै हामी पनि आफै चेला बन्छौँ अनि हामी हाम्रो परिवारलाई, हाम्रो वरिपरि भएका व्यक्तिलाई हामी चेला बनाउन सक्छौँ। अब यहाँ धेरैजनाको प्रश्न एउटा छ जस्तो लाग्दैछ मलाई, त्यो चाहिँ के भनेदेखिलाई मेरो परिवारमा आमा बुवा क्रिस्चियन त छैन कसरी चेला बनाउने, अथवा मेरो नानीहरू बाबुहरू क्रिस्चियन त छैन कसरी बनाउने भन्ने प्रश्न होला धेरैलाई। तर म यही भन्न चाहन्छु, पहिला अरूलाई चेला बनाउनुभन्दा अगाडि हामी नै त्यो जीवनहरू जियौँ अनि ती जीवनहरू जब उहाँहरूले देख्नुहुनेछ प्रभुले उहाँहरूको जीवनमा काम गर्नुहुनेछ, किनभने हृदय परिवर्तन गर्ने हामी मानिस होइनौँ, त्यो चाहिँ परमेश्वर हुनुहुन्छ अनि उहाँले मानिसहरूको हृदय परिवर्तन गर्नुहुन्छ। परमेश्वरले हामीलाई हाम्रो परिवारमा चेलापनको जीवन जिउन अनि हामी आफै चेला बन्दै अरूलाई चेला बनाउन सहायता गर्नुभएको छ।
0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई भुल्न दिउन। तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

परमप्रभु परमेश्वरले तपाईहरू सबैलाई प्रशस्त आशिष दिनुभएको होस्। जसरी तपाईहरूले परमेश्वरको वचन रेडियो मार्फत सुनिरहनु भएको छ, उहाँले तपाईहरूलाई आशीर्वाद दिनुहुनेछ। म परमेश्वरमा विश्वास गर्दछु कि उहाँले तपाईहरूलाई उहाँको नजिकमा ल्याउनुहुनेछ र आशिष दिनुहुनेछ। आज म तपाईहरूको ध्यान आकर्षण गराउन चाहन्छु परमेश्वरको वचनप्रति। आजको हाम्रो बाइबलको खण्ड रहनेछ पहिलो कोरन्थीको पुस्तक 15:22। यहाँ यसरी हामीले पढ्न सक्छौ, यस्तो लेखिएको छ, किनकि जसरी आदममा सबै मर्दछन् त्यसै गरी ख्रिस्ट येशूमा सबै जीवित हुनेछन्। पावलले यस पदमा आदममा एक भएको कुरा बताउँदछन्। यस पदले सबै मानिसको सम्बन्ध आदमसित भएको कुरा उल्लेख गरिएको छ। हामी सबै आदममा मर्दछौ। आदमले सारा संसारको मानिसहरूको प्रतिनिधित्व गर्दछ। आदम संसारको पहिलो मानिस थिए। आदमले सबै मानव जातिको प्रतिनिधित्व गर्दछन्। परमेश्वरको वचनले यो सत्यतालाई उजागर गर्दछ। प्रिय मित्र, वचनले भन्दछ, आदममा सबै मानिस मर्दछन्। सबै मानिस पापको वशमा छन्। कोही मानिस पनि पापको वंशबाट उम्कन सक्दैनन्। सबै मानिस मर्दछन् र लोप हुन्छन्। सबै मानिसहरू पापी भएको कारणले गर्दा यो भएको, किनकि सबै मानिसको पुर्खा आदम नै हुन्। आदमले पाप गरे, तसर्थ हामीले आदमबाट पाप लिएर आएका छौं। हामी पापबाट संक्रमित छौं। कोही पनि धर्मी छैनन्। सबैले पाप गरेका छन्, तसर्थ हामी सबैको मृत्यु अवश्य छ। हामी सबै मृत्युको बहसमा छौं। सबै मानिस मर्दछन्। मृत्यु चाहिँ पापको नतिजा हो। हामीले रोमीको 6:23 पढ्न सक्छौ, किनकि पापको ज्याला मृत्यु हो। रोमी 5:12 यसरी उल्लेख गरिएको छ, एउटा मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। यो खण्डले प्रष्ट रूपमा हामीलाई भनिरहेको छ, सबैले पाप गरेका छन्। सबै पापबाट संक्रमित छन्। पापको ज्याला चाहिँ मृत्यु हो, र कसैले पाप गरेको छ भने ऊ मर्नुपर्छ। हामी सबै स्वभावैले पापी छौं। हामी सबैलाई उद्धारकर्ताको आवश्यकता छ। पापबाट छुटकारा दिने मुक्तिदाताको खाँचो छ हामीलाई। हामी सबैले पापको छुटकारा पाउनु आवश्यक छ। हामीलाई कसैको आवश्यकता छ, कुनै व्यक्तिको आवश्यकता छ जसले हामीलाई हाम्रा पापबाट छुटकारा गर्न सक्छ। हामी परमेश्वरलाई धन्यवाद दिन्छौ, किनभने उहाँले हाम्रो पापबाट छुटकारा गर्नको लागि एउटा व्यक्तिको बन्दोबस्त गरिदिनु भयो, र हामीलाई उद्धार गर्ने व्यक्ति चाहिँ ख्रिस्ट येशू हुनुहुन्छ। परमेश्वरले ख्रिस्ट येशूलाई हाम्रो निम्ति तयार पार्नु भयो। उहाँले हामीलाई हाम्रो पापबाट छुटकारा दिनुहुन्छ। उहाँले हामीलाई हाम्रो पापको क्षमा दिनुहुन्छ। उहाँले हाम्रो निम्ति उद्धार तयार पार्नु भएको छ। उहाँमा हाम्रो पाप क्षमा छ। प्रिय मित्र, ख्रिस्ट येशूमा मात्रै हाम्रो पापको क्षमा हुन सक्छ। उहाँको धार्मिक कार्यद्वारा हामीले हाम्रो पापको छुटकारा पाएका छौं। उद्धारको मार्ग हाम्रो निम्ति येशू ख्रिस्ट मात्र हुनुहुन्छ। ख्रिस्टमा सबै जीवित पारिनेछन्। येशूले हामी सबैलाई महिमित पार्नुहुन्छ। उहाँले हामीलाई नयाँ सृष्टि बनाउनुहुन्छ। हामी उहाँमा नयाँ मानव बन्न सक्छौं। आदम पतित मानिसको अर्थात पतित भएको मानिसको एउटा प्रतिनिधि उसले गर्दछ। तिनले सारा संसारका पतित र अधर्मी मानिसको प्रतिनिधित्व गर्दछन्। पहिलो कोरन्थीको पुस्तक 15:21 हामीलाई भन्दछ, जसरी मानिसबाट मृत्यु आयो त्यसरी नै मृतकहरूको पुनरुत्थान पनि मानिसबाटै आयो। पहिलो आदमबाट मृत्यु आयो भने दोस्रो मानिस ख्रिस्ट येशूबाट जीवन र पुनरुत्थान आयो। यहुन्नाले भनिरहेका छन्, मानिसबाट पुनरुत्थान आयो। तिनले येशूको बारेमा उल्लेख गरेका हुन्, जो एक मानिसका प्रतिनिधित्व हुनुहुन्छ। पौलले पहिलो कुरन्ती 15:47 यसरी भन्दछन्, पहिलो मानिस माटोले बनिएको हो, पृथ्वीबाट हो, र दोस्रो मानिस स्वर्गको हो। म दुईजना मानिसका प्रतिनिधिका विषयमा बताउन चाहन्छु। मानव इतिहासमा दुईजना प्रतिनिधिहरू छन्। आदम पृथ्वीका पहिलो मानिस थिए, तर ख्रिस्ट येशू स्वर्गबाट आउनुभएको दोस्रो मानिस हुनुहुन्छ। परमेश्वरले पहिलो व्यक्ति आदमलाई सृष्टि गर्नुभयो र तिनको जाँच गर्नुभयो। आदम परीक्षामा असफल भए। तिनले पृथ्वीमा पाप ल्याए। तिनको पापको परिणाम चाहिँ मृत्यु थियो। हामीले एउटा खुशीको खबर यहाँनिर सुन्न सक्छौ। येशू पनि मानिसको प्रतिनिधित्व हुनुहुन्छ, तर उहाँ स्वर्गबाट आउनुभयो। आदमको अनाज्ञाकारिताबाट संसारमा पाप आयो, तर ख्रिस्ट येशूको आज्ञाकारिताद्वारा जीवन आयो। उहाँको आज्ञा पालनद्वारा धार्मिकता आयो। आदमले जे गर्न सकेन, तर प्रभु येशूले पूर्ण रूपमा त्यो काम गर्नुभयो, अर्थात आज्ञा पालनद्वारा त्यो काम। परीक्षामा असफल भए। तिनले पृथ्वीमा पाप ल्याए। तिनको पापको परिणाम चाहिँ
मृत्यु थियो। हामीले एउटा खुसीको खबर यहाँनिर सुन्न सक्छौ, येशू पनि मानिसको प्रतिनिधित्व हुनुहुन्छ।

0: पूरण गर्नुभयो। परमेश्वरले माग गर्नुभएको आज्ञालाई उहाँले पूरा गर्नुभयो। ख्रिस्टमा जीवन छ, यो एउटा हाम्रो निम्ति महिमित आशा हो। आदमले जे गरेनन् त्यो ख्रिस्ट येशूले गर्नुभयो। आदमले परमेश्वरको आज्ञा पालन गरेनन् तर ख्रिस्ट येशूले परमेश्वरको आज्ञालाई पालन गर्नुभयो। उहाँ परमेश्वरको पूर्ण आज्ञाकारितामा रहनुभयो। पहिलो कोरन्थीको पुस्तक 15:21 हामीलाई भन्दछ, जसरी मानिसबाट मृत्यु आयो त्यसरी नै मृतकहरूको पुनरुत्थान पनि मानिसहरूबाट नै आयो। मानिसद्वारा पाप आयो, मानिसबाट नै मृत्यु आयो, मानिसबाटै पुनरुत्थान आयो अनि मानिसद्वारा नै छुटकारा आयो। मानिसले परमेश्वरको आज्ञालाई उल्लंघन गर्यो र संसारमा पाप ल्यायो र पापले मृत्यु ल्यायो, तर उहाँले मानिसको जीवनमा उद्धार अनि मुक्ति ल्याएको छ। हामीले ख्रिस्ट येशूमा अर्थात उहाँमा मात्रै उद्धार पाउन सक्छौ। परमेश्वरको कार्यक्रम भनेको उद्धार ल्याउनु हो, परमेश्वरको योजना भनेको उद्धार ल्याउनु थियो। मानिस स्वभावैले पापी छ, यो काम ख्रिस्ट येशूले मानिसको जीवनमा पूरा गर्नुभयो। उहाँ आफै मानिस भएर उहाँ मानव रूप लिएर पापीलाई बचाउन यो संसारमा आउनुभयो। हामीले उहाँमा मुक्ति पाउन सक्छौ। पौल प्रेरितले भन्दछन् 1 तिमोथी 2:5, परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ, मानिस येशू ख्रिस्ट। बाइबलले येशू ख्रिस्टको मानव अवतारको बारेमा भन्दछ, उहाँ स्वयं परमेश्वर भएर पनि मानव चोला लिएर संसारमा आउनुभयो। उहाँ मानिस भएर पनि पापरहित पवित्र निष्कलङ्क हुनुहुन्थ्यो, उहाँमा कुनै पाप थिएन, उहाँ धर्मी मानिस हुनुहुन्थ्यो, उहाँ परमेश्वर मानव हुनुहुन्थ्यो र उहाँले पापी मानिसहरूका निम्ति चाहिने आवश्यकता पूरा गर्नुभयो। उहाँ परमेश्वर भएर पनि मानव बन्नुभयो, पापीहरूका पाप क्षमा गर्न, पापीहरूको पापको मूल्य चुकाउन उहाँ मानिसको रूपमा आउनुभयो। प्रभु येशू परमेश्वरको व्यवस्था पूरा गर्न आउनुभयो, उहाँ परमेश्वरको व्यवस्था भंग गर्न भनी आउनु भएन। प्रिय मित्र, प्रभु येशू व्यवस्थाको अधीनमा बस्नुभयो, उहाँले परमेश्वरको आज्ञालाई उल्लंघन गर्नु भएन। परमेश्वरले हामीबाट पनि परमेश्वर प्रति पूर्ण आज्ञाकारी भएको चाहनुहुन्छ, जसरी ख्रिस्ट येशू आज्ञाकारी हुनुभयो। उहाँले पूर्ण रूपले व्यवस्था पालन गरेको चाहनुहुन्छ, तर कोहीले पनि परमेश्वरको व्यवस्था पालन गर्न सकेनन्। यसकारण परमेश्वरले सबै मानिसलाई पापको दोषी ठहराउनु भएको छ। अब यस पापको बन्धनबाट हामी कसरी उम्कन सक्छौ? जब हामी आफ्नो पाप स्वीकार गरी ख्रिस्ट येशूमा आउँदछौ त्यसपछि यसको सम्भव छ। मानिसको अवस्था कमजोर र नाजुक छ, हामी आफूलाई कुनै पनि हालतमा छुटकारा दिन सक्दैनौ। हामी हाम्रो कार्यमा भरोसा गर्नु हुँदैन, हाम्रो भरोसा ख्रिस्ट येशूमा हुनुपर्दछ। हामीले आफूलाई उहाँमा समर्पण गर्नुपर्दछ। व्यवस्थाले परमेश्वर प्रति पूर्ण समर्पणको माग गर्दछ। पापी मानिसले परमेश्वरको व्यवस्थाको माग पूरा गर्न सक्दैन, किनभने मानिस पापी छ। हामी पापको दास र पापको बन्धनमा बस्न बाध्य छौ। हाम्रो निम्ति आशा ख्रिस्ट येशू मात्र हुनुहुन्छ, किनभने उहाँले हाम्रो पापको मोल तिरिसक्नु भएको छ। उहाँले हाम्रो पाप बोकी क्रुसमा मर्नु भएको छ। उहाँ परमेश्वरमा पूर्ण समर्पण हुनुभयो। उहाँले हाम्रो निम्ति उद्धार ल्याउनुभयो, छुटकारा ल्याउनुभयो। परमेश्वर ख्रिस्ट येशूको पूर्ण आज्ञाकारी प्रति खुसी हुनुहुन्छ। उहाँ हाम्रो निम्ति श्राप बन्नुभयो, उहाँले हाम्रा सबै पापहरू क्रुसमा लानुभयो। अब जसले येशूमा विश्वास गर्दछन् तिनीहरूले उद्धार पाउन सक्छन्। परमेश्वरको न्याय येशूमाथि परिसकेको छ। प्रिय मित्र, हामीले गरेको पापको न्याय ख्रिस्टमाथि परिसकेको छ। हामीले पाउनु पर्ने न्याय र दण्ड उहाँमा परेको छ। परमेश्वर येशूमा पूर्ण सन्तुष्टि हुनुभयो। उहाँले परमेश्वरको क्रोध आफ्नो मृत्युद्वारा शान्त पार्नुभयो। उहाँमा मात्र हाम्रो पाप क्षमा र उद्धार हुन सक्छ। उहाँ क्रुसमा मर्नु मात्र भएन तर मृत्युबाट जीवित पनि हुनुभयो। यहाँ तपाईँको लागि खुसीको खबर छ मसँग। ख्रिस्ट येशू मृत्युबाट जीवित हुनुभएको छ तपाईँलाई नयाँ जीवन दिनको लागि। तपाईँले विश्वास गरेको येशू मरेको मरे हुनुभएन। प्रिय मित्र, उहाँ जीवित परमेश्वर हुनुहुन्छ। ख्रिस्ट येशूद्वारा हामीले परमेश्वरसँग मिलाप पाएका छौ। हामीले येशूमा उद्धार पाएका छौ। हाम्रो मिलाप परमेश्वरमा येशूद्वारा भएको छ। यसकारण आज तपाईँले ख्रिस्ट येशूमा विश्वास गर्नु पर्दछ र तपाईँको मिलाप परमेश्वरसँग हुनेछ अनि तपाईँले उद्धार पाउनुहुनेछ।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ

भने वा अन्य कुनै जिज्ञासाहरू छन् भने अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, यस घडी दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ। कसैले यसो भनेको मैले सुनेको छु, मन डढेको सबैले देख्छन्, भाइ मन डढेको कोही देख्दैनन्। कति साँचो कुरा हो। यस संसारका सबै दुःख कष्ट र शोकबाट भएर जाँदा कसले हामीलाई सान्त्वना दिन सक्छ? संसारको कुनै पनि व्यक्तिले हाम्रो हृदयलाई शान्त पार्न सक्दैन। मानिसले दिने शान्ति स्थायी हुँदैन। स्थायी शान्ति हामी कसरी प्राप्त गर्न सक्नेछौ? यही हुनेछ आज हाम्रो चर्चाको विषय। कृपया ध्यान लगाएर सुन्नुहोला। म तपाईँको आफ्नै भाइ र अहिले सुन्दै हुनुहुन्छ बेलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदिने मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। म तपाईँ प्रति कृतज्ञ छु। तपाईँले लेख्नुभएका पत्रहरू, तपाईँले दिनुभएको सहयोग सहायता, तपाईँको प्रार्थनाको निम्ति म तपाईँ प्रति हृदयदेखि नै धन्यवादी छु, कृतज्ञ छु। कृपया तपाईँको यो सद्भाव र यो प्रेम यस कार्यक्रमले निरन्तर पाइरहोस्, यही मेरो अनुरोध छ, बिन्ती छ। आउनुहोस् सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर्नुहोस्।

0: हाम्रा एक श्रोता मित्रले पत्रमा आफ्नो मनको पीड़ा पोखाएर पत्र लेख्नु भएको छ। उनको दाईको अकस्मात मृत्यु भएको छ। पत्रमा लेखेका छन् उनका दाई जागिरको सिलसिलामा विदेशतिर लागेका थिए। दाईको एउटा सपना थियो विदेशमा गएर काम गर्ने, पैसा कमाउने अनि घरमा आएर सम्पत्ति जोगाड गर्ने, राम्रो घर बनाउने, राम्रो लाउने, राम्रो खाने, कुनै व्यवसाय चलाएर बस्ने। तर के गर्ने, कालले परदेशमा नै दाईको जीवन चुडालेर लग्यो। दाईको मृत्युसँगै परिवारको सपना पनि छताछुल्ल भयो। धेरै पैसा कमाउन परदेशिएको दाईको लास मात्र घरमा आइपुग्यो। वृद्ध आमा बुवाको एउटै सहारा कालले खोसेर लग्यो। बुढेसकालमा आमा बुवा छोराको लासलाई अँगालेर रुनु पर्यो। आज उनीहरूको जीवनको घाम अस्ताएको छ। जीवनमा एउटा आशा राखेका थिए, अब कुनै आशा छैन जस्तो छ। मुटु जलिरहेको छ, असह्य पीड़ाले हृदयलाई घोचेको छ। एउटा छोरो परदेशमा बितेर गयो, हामीलाई नै किन यस्तो परि आयो भनी छाती पिटी पिटी उनीहरू रोइरहेका छन्। कस्तो संसारै कालो भएको अनुभव उनीहरूलाई भइरहेछ। मानिसहरूले सान्त्वना दिइरहेका छन्, आफन्तहरूले आँसु पुछिदिइरहेका छन्। आँखाको आँसु मात्र पुछेर के गर्ने, हृदयको पीड़ा हटाउन सकिँदैन। जति भुल्न कोसिस गरे पनि सम्झना आइरहन्छ। जीवनमा कहिले भुल्न नसकिने र नमेटिने दुःख आइपरेको छ। नेपालीमा यो खान सत्य हो, सुख लुकाएर लुक्छ, दुःख लुकाएर लुक्दैन। यस्तो परिस्थितिको सामना गर्न सबैलाई गाह्रो पर्छ, मलाई पनि गाह्रो पर्छ। परमेश्वरसँग मेरो यही प्रार्थना छ कि तपाईँ र मलाई यस्तो परिस्थिति आइ नलागोस्। परमेश्वरले हामीलाई कृपा गरून् मित्र। यो संसारमा हाम्रो बसाई क्षणिक छ, एक दिन त हामी यहाँबाट जानेछौ। संसारमा नाना थरीका दुःख पीड़ाहरू हामीले सहनुपर्छ। दुःख मात्र होइन, हामी सुखको पनि उपभोग गर्छौ। जीवनमा हाँस्ने, रमाउने, आनन्दित हुने क्षणहरू पनि आउँछन्। हामीले भोगेका खुशी र आनन्द हामी भोलि पठाउँछौ, तर भोग्नु परेको दुःखलाई भने सधैँ याद गर्छौ। प्रियजनको मृत्युलाई त हामी कहिल्यै पनि भुल्न सक्दैनौ। हाम्रो हृदयको शोक र पीड़ा वास्तवमा कसले साँच्चै हटाउन सक्छ? कसले कसले मानिसलाई साँचो सान्त्वना दिन सक्छ? प्रिय मित्र, प्रभु येशूले भन्नुभयो, म मेरो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिने जस्तो त होइन। प्रभु येशू जीवित र सत्य परमेश्वर हुनुहुन्छ, उहाँले नै हामीलाई साँचो शान्ति दिनुहुन्छ। अमेरिका देशको न्यूयोर्क शहरमा एउटा अस्पतालको बरण्डामा एउटा कुनामा राखिएको एउटा पुरानो बेन्चमा एउटी स्त्री बसेकी थिइन्। ऊ केही नबोली बसिरहेकी छिन्। तिनको अनुहारलाई हेर्दा तिनी ठूलो शोकमा परेकी छन्, यो स्पष्ट बुझिन्थ्यो। उनको आँखाबाट आँसुको धारा बगिरहेको थियो। दुःख र पीड़ाले गर्दा उनका ओठहरू काँपिरहेका थिए। ऊ आँसु पुस्दै त्यहाँ बसिरहेकी थिइन्। वास्तवमा तिनलाई के भएको छ? उनको 7 वर्षको एउटै छोरो बिरामी थियो। डाक्टरहरूले 1 घण्टा अघि उसलाई उसको छोरो मरेको सूचना दिएका छन्। ऊ एक्लै बसेर रोइरहेकी छ। ऊ त्यो अस्पतालबाट रित्तो हात फर्कन चाहन्नन्। उसले जिउँदो छोरो आफ्नै काखमा बोक्न चाहन्छे। डाक्टर र नर्सहरूले उसलाई सान्त्वना दिन्छन्। केही क्षणपछि त्यस अस्पतालको सबैभन्दा ठूलो नर्स त्यहाँ आइन्। तिनी केही क्षण चुपचाप बसिन्। तिनकै छेउमा फेरि केही परतिर बसिरहेको एउटा केटोलाई देखाउँदै भनिन्, श्रीमती सुसन, त्यो पर कुनामा बेन्चमा बसेको केटोलाई देखिरहनु भएको छ? त्यो एक्लै बसिरहेको छ। त्यसलाई लिन कोही आउनेछ भने त्यो पर्खेर बसिरहेको छ। श्रीमती सुसनले त्यो केटोलाई याद गरेकी थिइनन्। ऊ त आफ्नै दुःखमा डुबेर बसेकी थिइन्। नर्सले भनिन्, त्यो केटोकी आमा एक फ्रान्सेली युवती हुन्। 1 हप्ता अघि उनलाई एउटा एम्बुलेन्सले यहाँ लिएर आएको थियो। ऊ र उसको एकमात्र छोरोलाई सहायता गर्ने कोही पनि थिएन। संसारमा उसको केवल यही छोरो मात्र छ। संसारमा आफ्नो भनेको आमा छोरो मात्र छन्, अरू कोही पनि छैन। यो बिरानो देशमा उनको चिनाजाना र आफन्त पनि कोही छैनन्। उनको पतिको मृत्युपछि ऊ एक्ली भएकी छ। श्रीमती सुसन, 15 मिनट अघि डाक्टरहरूले त्यो केटी मरेकी जानकारी दिएका छन्। त्यो केटोको आमा, यो खबर त्यो केटोलाई भन्ने जिम्मेवारी मलाई सुम्पिएको छ। त्यो केटोलाई मैले उसकी आमा मरिसकी यो खबर अहिलेसम्म बताएकी छैन। श्रीमती सुसन, के तपाईँ गएर त्यो केटोलाई उसकी आमा मरेकी खबर दिनुहुन्छ? यो कुरा सुनेर सुसन जुरुक्क उठिन् र त्यो केटो कहाँ गएर उसलाई अँगालो हालिन् र उसलाई आफ्नो घरमा लिएर गइन्। अन्धकारमा ती दुवैले ज्योति पाए। हाम्रो जीवन त्यस्तै हो। जीवनमा नसोचेका दुःख कष्टहरू आउँछन्, समस्याहरूको सामना गर्नुपर्छ। हामीले यो कुरा सधैँ याद राख्नुपर्छ कि हामीले मन पराएका, हामीले माया प्रेम गरेका मानिसहरूसित एक दिन हाम्रो बिछोड हुन्छ। यो हाम्रो जीवनको एउटा भाग हो, एउटा सत्यता। आज म तपाईँलाई बताउन चाहन्छु, प्रभु येशूमा विश्वास गर्ने प्रत्येक व्यक्ति शारीरिक रूपमा मर्यो भने पनि आत्मिक रूपमा उसको मृत्यु हुँदैन। प्रभु येशूले भन्नुभयो, तिमीहरूको हृदय विचलित नहोस्, हेर म तिमीहरूका निम्ति ठाउँ तयार पार्न गइरहेको छु। ठाउँ तयार पारिसकेपछि म तिमीहरूलाई फेरि लिन आउने छु र म जहाँ छु तिमीहरू पनि त्यही हुनेछौ। येशू ख्रीष्टमा विश्वास गर्नेहरूका निम्ति एउटा आशापूर्ण जीवन छ, अजम्बरी जीवन, अनन्तको जीवन छ। येशूका विश्वासीहरूलाई आशा छ। हेर्नुहोस्, विश्वासमा ठूलो शक्ति छ, विश्वासमा ठूलो शक्ति छ। मेरो आवाज सुनिरहनु भएका प्रिय मित्र, प्रभु येशूमा विश्वास गर्नुहोस्। यो कुरा पनि सधैँ याद राख्नुहोस् कि जीवनमा दुःख, शोक र पीड़ा आइपर्दा हामीले अरूहरूप्रति करूणा, दया र सहानुभूति प्रकट गर्नुपर्छ। सुसनको छोरो मरेको थियो, ती सानो केटुकी आमा मरेकी थिइन्। अब ती दुवैले घनघोर अन्धकारमा ज्योति पाए। परमेश्वरमा विश्वास र भरोसा गर्ने मानिसहरूलाई परमेश्वरले त्याग्नुहुन्न। पवित्र ग्रन्थ बाइबलको एउटा वचनले भन्छ, परमेश्वरको नजर उहाँका जनहरूमाथि सधैँ रहिरहन्छ। प्रभु येशूले भन्नुभएको छ, म तिमीहरूलाई कुनै रीतिले त्याग्ने छैन, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन। कति ठूलो आश्वासन! हाम्रो दुःखमा र सुखमा पनि येशू हाम्रो साथमा रहनुहुन्छ। प्रभु येशूले हृदयको गहिराईमा शान्ति दिनुहुन्छ, हाम्रो आँखाको आँसु पुछिदिनुहुन्छ। जीवनमा आउने दुःख र पीड़ाले तपाईँको जीवनलाई नाश नपारोस्। घोर समस्याको माझमा पनि तपाईँले गहिरो शान्तिको अनुभव गर्नुहोस्। यही नै मेरो हृदयको कामना छ। विगतको दुःख र पीड़ाले तपाईँलाई पिरोलिरहेको छ भने आज नै परमेश्वरको चरणमा आउनुहोस्, उहाँलाई पुकार्नुहोस्। विश्वाससहित गरिएको प्रार्थनालाई परमेश्वर कदर गर्नुहुन्छ। प्रार्थना भनेको मन्त्र होइन, तर परमेश्वरसँगको बातचित हो, कुराकानी हो। प्रार्थनामा हामी आफ्ना मनका कुरा परमेश्वरलाई भन्दछौ। के तपाईँ अहिले परमेश्वरसित प्रार्थना गर्न चाहनुहुन्छ? परमेश्वरको ढोका तपाईँको निम्ति सदैव खुला छ। बिस्तारै समयले मलाई बिदाई दिइसकेको छ, तर पनि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न, जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्। ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिऊ।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईको ज्योति चम्काउनुहोस्। जय मसीह तथा नमस्कार। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 37 तपाईँलाई हार्दिक स्वागत छ। के तपाईँलाई थाहा छ तपाईँ कति अद्भुत हुनुहुन्छ, तपाईँ कति विशेष हुनुहुन्छ? हामी को हौ भन्ने कुरामा हामी धेरै उत्साहित हुनुपर्छ, किनभने परमेश्वरले हामीलाई अद्भुत तरिकाले सृष्टि गर्नु भएको छ र यो धेरै महत्वपूर्ण छ कि हामीले अरू मानिसहरूले हाम्रो बारेमा के भन्छन् भन्ने भन्दा परमेश्वरले हाम्रो बारेमा के भन्नुहुन्छ भन्ने कुरामा विश्वास गर्नुपर्छ। धेरै पटक हामी अरूको विचार सुन्छौं र हामी उनीहरूलाई हामी के सोच्छौं र हाम्रो आफ्नो बारेमा के कस्तो महसुस गर्छौं भनेर निर्णय गर्न दिन्छौं, तर हाम्रो लागि महत्वपूर्ण हुने एकमात्र विचार भनेको परमेश्वर हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ, त्यसकारण उहाँले हाम्रो बारेमा के सोच्नुहुन्छ त्यो अरू कसैले के सोच्छन् भन्दा धेरै महत्वपूर्ण हुन्छ प्रियहरू, र परमेश्वरले हामीलाई अद्भुत ठान्नुहुन्छ। एफिसीको पुस्तक 1:4 यसरी लेखिएको छ, उहाँको साबुन्ने पवित्र र निष्कलंक हो भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। प्रिय मित्र, जब परमेश्वरले हामीलाई हेर्नुहुन्छ उहाँले हाम्रो कुनै पनि गल्ती देख्नुहुन्न। उहाँको नजरमा हामीमा कुनै बाहिरी दाग छैन, कुनै कमजोरी छैन, हामी उहाँको नजरमा धर्मी छौं। यीशु ख्रीष्टद्वारा मुक्ति पाउनुभन्दा पहिले हामी अपराध र पापमा मरेका थियौं। परमेश्वरले हामीलाई त्यो अन्धकार ठाउँबाट बचाउनुभयो। यीशुको रगतद्वारा उहाँले हामीलाई हाम्रा सबै विगतका पापहरूबाट शुद्ध पार्नुभयो। त्यसपछि उहाँले हामीलाई ख्रीष्ट येशूमा नयाँ सृष्टिमा ढाल्नु भएको छ। जुन क्षणमा हामीले येशूलाई हाम्रो प्रभुको रूपमा स्वीकार गर्यौं र हाम्रो हृदयमा विश्वास गर्यौं कि परमेश्वरले उहाँलाई मृत्युबाट ब्युताउनु भयो, हामी आत्मिक रूपमा रूपान्तरित भयौं। अब हामीले गर्नुपर्ने भनेको आत्मिक क्षेत्रमा परमेश्वरबाट हामीले पहिले नै प्राप्त गरेका कुराहरूसँग सहमत हुन मनलाई रूपान्तरण गर्नु हो। परमेश्वरले हामीलाई जे भन्नुहुन्छ हामी त्यही हौ भनेर आफूलाई विश्वस्त पार्नु हो। मत्तीको पुस्तक 5:14 यसरी लेखिएको छ, तिमीहरू संसारका ज्योति हौ, डाँडामा बसालिएको शहर लुक्न सक्दैन। सर्वशक्तिमान परमेश्वरले तपाईँको बारेमा यही भन्नुहुन्छ प्रियहरू, तपाईँ जहाँ हुनुहुन्छ तपाईँ सारा संसारको लागि ज्योति हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ। त्यसो भए तपाईँ कसलाई विश्वास गर्न रोज्नुहुन्छ? के तपाईँ मानिसहरूले तपाईँको बारेमा के भन्छन् भनेर विश्वास गर्नुहुन्छ, वा परमेश्वरले तपाईँको बारेमा के भन्नुहुन्छ भनेर विश्वास गर्नुहुन्छ? कहिलेकाहीँ मानिसहरू अन्य क्रिश्चियनहरूले पनि तपाईँलाई निरुत्साहित गर्ने प्रयास गर्ने गर्दछन्। तिनीहरूले तपाईँलाई भन्नेछन् कि तपाईँ राम्रो मान्छे हुनुहुन्न वा तपाईँ योग्य हुनुहुन्न। तिनीहरूले तपाईँलाई बदनाम गर्ने प्रयास गर्नेछन्। यदि तपाईँ होसियार हुनुहुन्न भने तिनीहरूले तपाईँलाई आफ्नो बाटोमा नराम्रो महसुस गराउनेछन्। तपाईँलाई सोच्न लगाउनेछन् कि तपाईँ योग्य हुनुहुन्न। तर परमेश्वरले येशु ख्रीष्टको त्यो महान काम मार्फत तपाईँ र मलाई योग्य बनाउनु भएको छ। मत्तीको पुस्तक 5:15-16 यसरी लेखिएको छ, मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन् तर सामदानमा राख्दछन् र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ। यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामान्य चम्कोस् र तिनीहरूले तिमीहरूका सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। हामीले परमेश्वरले हाम्रो बारेमा के भन्नुहुन्छ भनेर घोषणा गर्नुपर्छ प्रियहरू। हामी बस्ने शहर वा गाउँको सड़कमा हिँड्दा हामी अरू मानिसहरूले देख्न सक्ने ज्योति हौ भनेर दावी गर्नुपर्दछ। गर्व र साहसका साथ हामी अगाडि बढ्नुपर्छ र हामी बस्ने समुदायका मानिसहरूमा हाम्रो ज्योति चम्कन दिनुपर्छ। हामी घमण्ड वा अहंकारले भरिएको होइन, तर हामीलाई थाहा छ कि परमेश्वरले हामीलाई महान हुनको लागि सृष्टि गर्नुभएको हो र उहाँ मार्फत हामी स्वर्गमा हुनुहुने हाम्रा पिताबाट प्रशंसाको योग्य अरूको लागि असल कामहरू गर्न सक्छौ र गर्नेछौ। एफिसीको पुस्तक 2:10 यसरी लेखिएको छ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप हौ। हामी ती बमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नु भएको थियो। परमेश्वरले हामीलाई जे बनाउनु भएको छ त्यो निपुण कलाको एक सुन्दर टुक्रा हो। उहाँ सबैभन्दा महान कलाकार हुनुहुन्छ र हामी उहाँको सृष्टि हौं। तपाई को हुनुहुन्छ भनेर कहिले लज्जित नहुनुहोस्, किनकि परमेश्वर तपाईसँग लज्जित हुनुहुन्न। उहाँ तपाईलाई माया गर्नुहुन्छ र उहाँ चाहनुहुन्छ कि तपाईले संसारले देख्ने गरी उहाँको प्रेम प्रकट गर्नुभएको होस्। आजको वचन सुनाईबाट परमेश्वरले तपाईलाई धेरै आशिष दिनुभएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
4: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
6: अछि नेनादीको दुनिच्छा आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। छिगु दुने छुदु धका विशेष ध्यान ब्यादी छ। जय मसी जो जलपा जी अमृता महर्जनी स्पार्क माई फेथ यु भाग 27 के छि सकसित न सुबे छनुजी छगु प्रतिष्ठित कलेजिया जागु स्नातक समारोह के उपस्थित रहा शैक्षिक उत्कृष्टता प्राप्त यापी बुनिमित सम्मान न्यायगु विशेष ज्याजो ख गाउन हुड व तपली पुनातम छमो मनो दुगु ख विद्यार्थी पिन्त विशेष उत्कृष्टता प्रदान पत्र लला न्य वेकल चोङगु बिहादीगु ख वयागु गाउन वयागु लका तक्क मथ्य उखी झी गाउन या खुए पुनातगु पाइन खने फु जिवया त उगु अवसरे या नीति छुस पुनातगु आशायाना बरु व पुनागु मोसुगु जिन्स पुनातगु ख जी थम निला थुकेजी त जीवनया छगु निश्चित सत्य लुमङका बिल थो अप दया थे मनुते त थगु पिनिया फापाया त कया तस्क शिवता दै इम्स विचायाई कि थुके इमगु दुनिया वास्तविकता सुचकेबी छिन छि त आश्वासन बिया थुकिया त सुस्के असम्भव ख छिन थुकिया त मनुटे पाखे सुस्के फैमखो छि विशेष याना परमेश्वर पाखे थुकिया त सुस्के फैमखो उके छिगु दुने छु जुया सुन धका तस्क छिउदा कया दिस मर्कुस नेगु अध्याय नि छगु न निहे नि सोङगु के धाया त गुदु छादासा मनु यागु दुनुग्ल निसे थथे मभिङ्गु विचार बिहा वै बेविचार यायगु फुइगु स्योङगु लोभी जुइगु मभिङ्गु ज्यायागु थगे यायगु लालाथे सना जुइगु नुग मुइकेगु मेपिन्त मभिङ्क खलागु घमण्डी जुइगु मूर्ख ज्यायागु थोफुक्क मभिङ्गु ज्या मनुदेगु दुनु ल निसे बिहा वै अले वया त शुद्ध याइ यदि छि याकसा खसा छि थज्यागु उमेरे दुखी छि इहिपा याय त सुबला म मनु जुई धका निर्णय यागु सुरु याना सुन दिगुदु छगु निर्णय याय गुइले होसियाजु मनु तेस छि त प्रभावित याय त तस्क कुत याई विशेष याना इम्के दुने दुने यक्कु सुलासङ्गु पाप दै छक छि इपिलिसे इहिपा या त कि थो खनि दया वै मत्ती निसङ्गु अध्यायु नि नेगो निसागु पदके धाटगुदु शास्त्री व फरिसित छिपिन त धिकादु छिपि निपा ख्वापा दुपिख छादासा छिपि पिने ला चखा पारा तगु चिहान्थे बाला दुने धासा छिपि ढोगीगु कङ्गाल व नवगु जखजा अछि हे पिने छिपि धर्मी जुया दुन जुई दुने धासा छिपि मभिङ्गु ज्या ख व अत्याचार याना सङ्गुदु यो पिङे नमिपि पिने खङ्गु खया आधारे यो कुकुत याइपि मनुते त बालाको सोया दिस दुने वयागु इमगु चरित्र या मूल्याङ्कन याना दिस सुनान सोया सोङ्गु मधु धका विचार याइबले मनु दिशा छु धाई धका सोया छि इमको वास्तविक चरित्र या त लुइके फै उदाहरण या नीति यको मनु त मन छेदना माइक चुने जुना सुने य इम त तरल धङ्गु पुछले मनु दे त प्रचार याय य इम्स तालिया आनन्द काई इपि आमेन व हलेलुया धका हाला मन्चे चाहिला चुनी इम्स छिगु भावना या त अपिल याइगु चलाक भाषण छि त न्यायपुका बि तर जि उपि सेवक तेगु प्रशंसा याए कुपि गरिब लुगी या त छे छे नाप्ला मुनि इम्स विधवा पिन्टन नाप्लाना इमको आवश्यकता पुगुङकी मेपी मनुतेस इमगो बारे छुबिचा याई धका इम त च्युता मरु इमको नुगा परमेश्वरिया मायाजा अले इमस परमेश्वरिया मनुतेगु विचा वो करुणाया माध्यम फिने थगु मतिना कया सोङ्गुदु हितोपदेश पेङ्गु अध्याय नि सोङ्गु पदके तयात गुदु थगु मति या त बालका विचाया छ मति त थे हे छङ्गु जीवने जुइगु ख यो पिनियन मेपी छि विचा यानादिगु विचा ल छि दुने दुने सुख धका निर्णय अथे जुगुने हे परमेश्वरिया वचन बोनेगु वो मनन याएगु पाखे वोइगु मतिना दया आनन्द व शान्तिया विचा थगु मनिया त नकेगु तस्क महत्वपूर्ण जुई अले छिगु जीवन थुगु गुणया अभिव्यक्ति जुई अले छि थ वास्तविक म मेपी पाखे सुके माली महु हुयागु वचन यना देगुनी छि सकसित न परमेश्वर सवाबीमा जय मसी मेपी छिम्स नकतिन हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्तिकी लपु केनादिम सोमन भिक्टर चोयादीको हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकु सुब्या परमेश्वर छित सवाबीमा जय मसी
7: म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है
8: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली
9: जयमसी तथा नमस्कार TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ विवाहको मूल योजना यसै कारण मानिसले आफ्ना आमा बुवालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन् उत्पत्ति 2:24 विवाह गर्न सजिलो छ विवाहित रहन गाह्रो छ खुशी साथ विवाहित रहिरहनु जीवनको सबैभन्दा ठूलो चुनौती हो किन धेरै कारणहरू छन् अवास्तविक अपेक्षाहरू स्वार्थ एकअर्कासँग खुला र सत्य कुराकानी गर्न अस्वीकार गर्नु सम्झौता गर्न र क्षमा गर्न सक्ने क्षमताको कमी हुनु र अरू थुप्रै कारणहरू हुन सक्छन् ग्रीक दार्शनिक सुकरातलाई एकपटक एक युवकले विवाह गर्नुपर्छ भनेर सोधेका थिए सुकरातले जवाफ दिए तिमीले जे गरे पनि पछुताउनेछौ ग्यारी स्माइलीले भने चाहिँ विवाहको सबैभन्दा कठिन वर्षहरू विवाह पछि आउने वर्षहरू हुन् विवाह गर्नु एउटा उत्सव पक्कै हो तर विवाहित रहनु चाहिँ ठूलो उपलब्धि हो कसै कसैको सन्दर्भमा यो जीवनको सबैभन्दा ठूलो र बहुमूल्य उपलब्धि हुन पुग्छ विपरीत लिंगको व्यक्तिप्रतिको अप्रतिरोध्य आकर्षण जुन शारीरिक र भावनात्मक रूपमा हाम्रो निम्ति अपरिहार्य छ किन त्यही व्यक्तिसँग मिलेर बस्न गाह्रो हुन्छ वैवाहिक सम्बन्धमा साथी जब हामी कुनै मेकानिकल सामान खरिद गर्छौ सामानसँगै हामीलाई निर्देशन पुस्तिका पनि दिइएको हुन्छ नि जब त्यो मेसिनले राम्रो काम गर्दैन तब हामी म्यानुअल पढ्न थाल्छौ कि कसरी यो मेसिन चल्ने रहेछ भनेर त्यो सामान वा मेसिन बनाउने कम्पनी वा मानिसलाई भन्दा राम्रोसँग अरू कसलाई थाहा हुन्छ र कि त्यो मेसिन कसरी चल्छ भनेर होइन। विवाह बनाउनु हुने परमेश्वरको म्यानुअलमा फर्केर खुतल्छौं भने हामीले विवाहको उद्देश्य र किन परमेश्वरले हामीलाई एक अर्काप्रति आकर्षित हुने गरेर डिजाइन गर्नुभयो भन्ने बारेमा धेरै कुरा थाहा पाउन सक्छौ। विश्वास गर्नुहोस् या नगर्नुहोस्, लैंगिकताको ऐतिहासिक लड़ाई शताब्दीदेखिको गलत फेमीको परिणाम मात्र हो। परमेश्वरले तपाईँलाई दुखी बनाउनको लागि तपाईँको जीवन कसैसँग बाँड्ने वा बिताउने इच्छा तपाईँको हृदयमा राख्नु भएको थिएन। बरू उहाँले तपाईँलाई सृष्टि गर्नु भएको उद्देश्य पूरा गर्नको लागि परमेश्वरले विवाहको अवधारणा ल्याउनु भएको थियो। मलाई यो कुरा सविस्तार बताउन दिनुहोस् है। सबैभन्दा पहिले मलाई यो कुरा बताउन दिनुहोस् कि परमेश्वरले आदमलाई जसरी वा जे कुराले बनाउनु भयो त्यसरी नै उहाँले हब्बालाई पनि सृष्टि गर्नुभयो। त्यसैले त पहिलो पटक हब्बालाई देख्ने बित्तिकै आदमले भनेका थिए, यो त मेरै हाडको हाड र मासुको मासु हो। उनी एकदम मिल्दोजुल्दो थिइन्, ठ्याक्कै आदम जस्तै, सोही तरिकाले बनाइएकी, नकार्नै नसकिने आकर्षण भएकी। केवल यौनको लागि मात्र होइन तर आदमको जीवनमा भएको शून्यता भरिदिन सक्ने स्तरमा सृष्टि गरिएकी। आदम र हब्बा बीच तत्काल बौद्धिक, भावनात्मक, आध्यात्मिक र अन्तत शारीरिक मेल त्यहाँ स्थापित भयो। हब्बाले के गर्नुपर्छ भनेर वर्णन गरिएको पुरानो अंग्रेजी शब्द हेल्प मिटको बुझाइ अप्रचलित छ र गलत तरिकाले बुझिएको छ र नारीहरूलाई सानो देखाउन खोजिएको भनेर गलत बुझिएको छ। हिब्रू शब्दको शाब्दिक अर्थ अनुसार अनुवाद गर्दा यसको सही अर्थ उहाँको लागि उपयुक्त सहयोगी भन्ने हुन्छ। अन्य सन्दर्भहरूमा शब्द कसरी प्रयोग गरिन्छ भन्ने आधारमा यसको अर्थ उहाँसँग मिल्दोजुल्दो, उहाँको छेउमा, उहाँको विपरीत भन्ने बुझ्न सकिन्छ। धर्मशास्त्रले यस प्रशंसनात्मक मिलनलाई एउटा शरीर भनेर वर्णन गरेको छ। कसरी एक मानिसले अर्कोमा आफ्नो पूर्णता प्राप्त गर्छ भन्ने एक शक्तिशाली वर्णन। पुरानो नियम पढ्दा तपाईँले फेला पार्नुहुनेछ कि मेरो हड्डीको हड्डी र मेरो मासुको मासु भन्ने अभिव्यक्तिलाई नाता सम्बन्धलाई अभिव्यक्त गर्न प्रयोग गरिएको थियो। यो कुरा याद गराउन कि हामी सबै एकै प्रकारले बनिएका छौं र एउटै पुर्खाहरू हुन्, त्यसकारण हामी शान्ति र सद्भावमा बाँच्नु पर्दछ। यो समय लैंगिकताको युद्धको अन्त्य घोषणा गर्ने, समर्पणताको सेतो झण्डा फहराउने, रोटी भाँच्ने र सम्बन्ध पुनर्जडान गर्ने समय हो। प्रिय मित्र, येशूले विवाहित जोडीहरूलाई आफूलाई अर्को भन्दा उच्च साबित गर्ने लड़ाईमा लागेका दुई व्यक्तिहरू होइनन् तर एउटै समान अस्तित्व भएको जोडीको रूपमा हेर्नु भएको छ। विवाहमा बाँधिएका दुई अद्वितीय व्यक्तिहरू जो एक अर्काको पूरक हुन्, उनीहरू एकले अर्कोलाई अझ असल बन्न सहायता र सहकार्य गर्छन् र एक अर्काको जीवनमा सकारात्मक प्रभाव पार्छन्। एक प्रख्यात व्यक्तिले भन्नुभए चाहिँ विवाह एक युगल गीत हुनुपर्छ, जब एकले गाउँछ अर्कोले ताली बजाउनुपर्छ। विवाहको लक्ष्य दुईजनाले एउटै खालको विचार गर्नु भन्ने होइन तर दुईजना भएर सोच्नु भन्ने हो। एक अर्काको प्रतिस्पर्धी हुनु होइन तर एकले अर्कोलाई पूर्ण गर्नु हो। एक अर्कोलाई सहने होइन तर आफ्नो जीवनसाथीको अस्तित्वलाई उत्सवको रूपमा मनाउने मानिस हुनुपर्छ। यो असम्भव सपना होइन तर अविभाज्य बन्धनमा दुई जीवनलाई एकसाथ बुन्नु हो। यो नै विवाहको लागि परमेश्वरको मूल योजना र उद्देश्य पनि हो।

प्रिय श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जेपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: इस्लामा
1: सुन्दछन्, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
0: हो र? होइन होला त्यस्तो त।
2: सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भो भन त।
3: केही होइन नि,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुप्रस्ति तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: आफ्नो उद्देश्य बनाउनुहोस्। म सोधौ, आजका लागि तपाईँको उद्देश्य के छ? नमस्ते तथा जयमसी, म जने रिक्सन टाडा। यो एउटा एकदमै राम्रो प्रश्न हो, किनकि यो एउटा आवश्यक प्रश्न पनि हो। जस्तै जब तपाईँ बिहान उठ्नुहुन्छ, आजको दिनका लागि तपाईँका आशाहरू के के छन्? मेरो मतलब तय गरिएका भेटघाटहरू, दौड़धूप गरेर गर्नुपर्ने घर अनि कार्यालयका जिम्मेवारीहरूको कुरा मात्र गरेको होइन। मेरो भनाइको मतलब जब तपाईँ दिनको शुरूआतदेखि त्यसको अन्त्यसम्म हेर्नुहुन्छ, तपाईँ यो संसारमा जिउनु भएको कारणले के हासिल भएको हेर्न चाहनुहुन्छ? मलाई थाहा छ धेरै जसो मानिसहरू त्यसरी सोच्दैनन्। तिनीहरू केवल उठ्छन् र गर्नुपर्ने कामहरूमा जुटिहाल्छन्। तर जोन पाइपर भन्नुहुन्छ, जब हामी त्यसरी जिउँछौ, हामी दिनका लागि परमेश्वरको अनुग्रह, मार्गदर्शन र सामर्थ्यको एउटा मुख्य स्रोतबाट आफैलाई अलग गरिरहेका हुन्छौ। किनकि बाइबल अनुसार परमेश्वर हामीले आजको दिनका लागि चेतनशील भई एउटा धेरै महत्वपूर्ण उद्देश्य राखोस् भन्ने चाहनुहुन्छ। अनि हिब्रू 10 अध्यायको 24 पदले त्यो उद्देश्यलाई ठ्याक्कै औलाउँछ। जब हामी आफ्नो दिन शुरू गर्छौ, हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। मलाई त्यो कुरा धेरै मनपर्छ। मेरो मतलब दिनभरि आउने परिस्थितिहरूमा अल्झदै त्यसै बिना लक्ष्य नहिर्नुहोस्। तपाईँका भेटघाटका तालिकालाई आफ्ना कामहरू तय गर्न नदिनुहोस्। कुनै न कुनै उद्देश्य बनाउनुहोस्, एउटा लक्ष्यमा केन्द्रित हुनुहोस्। किनकि आज परमेश्वरले तपाईँका अगाडि हर प्रकारका मानिसहरूलाई ल्याउनुहुनेछ। परिवारका सदस्यहरू, सहकर्मीहरू, सहपाठीहरू, छिमेकीहरू, साथीहरू, किशोर किशोरीहरू, वयस्कहरू अनि विवाहित, एकल वा विधवा भइसकेका मानिसहरू। अनि हिब्रू 10 अध्याय अनुसार हामीले भेट्ने ती सबै मानिसहरूमा प्रेम र असल कामको लागि उत्साहित गराउनलाई नै आफ्नो मुख्य उद्देश्य बनाउनुपर्छ। तिनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मदत गर्नुलाई आफ्नो लक्ष्य बनाउनुहोस्। किनकि यदि तपाईँको त्यस्तो उद्देश्य छैन भने तपाईँ केवल आफ्नो दिन बिना लक्ष्य बिताउने बाहेक अरू केही गर्नुहुने छैन। जिग जिग्लरले एकपटक भन्नुभएको थियो, यदि तपाईँको कुनै लक्ष्य नै छैन भने तपाईँ हरेक पटक खाली निशानामा मात्रै हान्नुहुनेछ। त्यसै गरी जोन पाइपरले भन्नुभएको छ कि उद्देश्य विहीन हुनु भनेको जीवन विहीन हुनु सरह हो। घरको आँगनमा रहेका सुकेका पातहरू अरू थोक भन्दा बढी यताउता हलचल गरिरहेका हुन सक्छन्, तर यसले तिनीहरूलाई जीवन दिँदैन। पक्कै पनि तिनीहरू यताउता पल्टिन्छन्, उफ्रन्छन् र पर्खालहरूमा गएर ठोकिन्छन्, तर तिनीहरूसँग कुनै उद्देश्य हुँदैन। तिनीहरू गतिले भरिएका त हुन्छन्, तर जीवन भने शून्य हुन्छ। मित्र, त्यसरी को जिउन चाहन्छ र? म त पक्कै चाहन्न, र मलाई लाग्छ तपाईँ पनि चाहनुहुन्न। हेर्नुहोस्, तपाईँ उद्देश्यका परमेश्वरको स्वरूपमा सृष्टि हुनुभएको व्यक्ति हुनुहुन्छ। यसको अर्थ तपाईँको एउटा उद्देश्य छ। परमेश्वरले मानिसहरूलाई जीवनको आँगनमा हावाले उडाउने सुकेका पातहरू जस्तै उद्देश्य विहीन बनून् भनेर आफ्नो स्वरूपमा बनाउनु भएको होइन। उहाँले हामीलाई उद्देश्यपूर्ण बन्नका लागि सृष्टि गर्नुभयो, ताकि हाम्रा हरेक दिनहरूका लागि एउटा लक्ष्य र उद्देश्य रहोस्। त्यसैले म आशा गर्छु कि आज तपाईँले अरू मानिसहरूमा प्रेम र असल कामहरू गर्न प्रेरित गर्नुलाई नै आफ्नो उद्देश्य बनाउनुहुनेछ। तिनीहरूलाई प्रोत्साहित गर्नुहोस्, तिनीहरूका प्रयासहरूको कदर गर्नुहोस्, तिनीहरूको उदारताको प्रशंसा गर्नुहोस्। यदि तिनीहरूले असल काम गरिरहेका छन् भने तिनीहरूलाई राम्रो गरिरहेका छौ भनेर भन्नुहोस्। यदि तिनीहरू आफै सफलताको दर्शन देख्न नसक्ने गरी कमजोर भएका छन् भने तिनीहरूका लागि एउटा नयाँ आशा जगाइदिनुहोस्। ख्रिस्टमा तिनीहरू को हुन् भन्ने कुरा सम्झाउनुहोस्। तिनीहरूका परीक्षाहरूको एउटा उद्देश्य छ भन्ने कुरा याद दिलाउनुहोस्। अनि कृपया तिनीहरूलाई जीवनको ठूलो चित्र सम्झन मद्दत गर्नुहोस्। अनि याद राख्नुहोस्, आज ठूलो उद्देश्य बनाउनुहोस्, अनन्तको उद्देश्य राख्नुहोस्। जीवनका ठूला र महत्वपूर्ण कुराहरूमा लक्ष्य राख्नुहोस्। अरूमा प्रेम र असल कामहरू गर्न प्रेरित गरिरहनुहोस्, अनि तपाईँले सधैँ सही निशानामा नै हान्नुहुनेछ। जनी र साथीहरू, सुनिदिनु भएकोमा धन्यवाद।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
7: सुन्नु न बाजे, कोता
8: सामान नभेटेर बेपत्ता।
7: होइन सामान चाहिँ के चारो ल्याएको?
8: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
7: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रोवल छँदै छ नि।
8: कहाँ छ यो?
7: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
9: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
10: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
9: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236, 9510-74236
10: र फोन नम्बर 01-513-010 छ। 01-513-010 छ।
9: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
8: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।

0: कार्यक्रम गुड न्यूज अन्ताक्षरी जहाँ तपाईँ भजन गीत गुनगुनाउँदै अन्ताक्षरी खेल्दै परमेश्वरको महिमा गर्न सक्नुहुनेछ।
1: यसकारण कार्यक्रम सुन्न साथै फोन गर्न नबिर्सनुहोला। प्रत्येक आइतबार 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गुड न्यूज अन्ताक्षरी
2: प्रस्तुत पुनम र अब्राहमको साथमा सुन्नुहोस् है।
3: तपाईँले भन्नुभयो बालकहरूलाई मकाउन देऊ, उनीहरूलाई नरोग, किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल प्रधान, अहिले तपाईँहरू

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।

जयमसी नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर सुन्नुभएका सम्पूर्ण श्रोता मित्रलाई कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्रसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूसँग रहनेछौ। नारी आवाज चाहिँ आइतबार बिहान यसै समयमा गुड न्यूज एफएमको प्रसारणमा तपाईँहरूले सुनेर साथ दिइरहनु भएको छ र तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणलाई चाहिँ प्रत्यक्ष पनि सुनेर साथ दिन सक्नुहुन्छ। त्यसको लागि रेडियो मार्फत 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.3 मेगाहर्ज पोखराबाट र अनलाइन मार्फत सुन्ने श्रोता तपाईँहरूको लागि चाहिँ www.goodnewsfm.com.np तपाईँले लगइन गर्नुभयो, गुगलमा गएर सर्च गर्नुभयो भने चाहिँ 24/7 नै तपाईँहरू जहाँ हुनुहुन्छ तपाईँहरूले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। र तपाईँहरूले फेसबुक चलाउनुहुन्छ, तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने चाहिँ हामीले गुड न्यूज एफएमको कतिवटा कार्यक्रमलाई चाहिँ फेसबुकमा पनि लाइभ गर्छौं, तपाईँहरूले फुर्सदको समयमा पनि सुनेर साथ दिन सक्नुहुनेछ। नारी आवाजमा छौं हामी, नारीसँग सम्बन्धित कुराकानी त गर्छौं नै, त्यसको सँगसँगै हामी नारी पुरूष सबैजनाको नै कुराकानी गर्ने गर्दछौ, किनकि एउटा नारीको विषयमा कुराकानी गर्दै गर्दा फेरि पुरूष पात्र चाहिँ पक्कै पनि छुट्नु हुँदैन। एकअर्कासँग हामी सम्बन्धित छौं, परमेश्वरले नर र नारी नै गरेर बनाउनु भएको छ। हामी आमा दिदी बहिनीहरू कतिपय कतिवटा कुराहरू गरिरहेका हुन्छौं तर परमेश्वरको कामहरू अथवा परमेश्वरको राज्य विस्तारको कामहरू जुन हाम्रो वरदानहरूलाई हामीले कतिपटक चाहिँ बल्लो बनाउन बिर्सिएका हुन्छौं, कतिपटक हामीले हाम्रो जिम्मेवारीलाई निभाउन बिर्सिएका हुन्छौं, त्यो कारणले गर्दा हाम्रो सानो प्रयास तपाईँहरूलाई सानो उत्साह सानो झकझकाउने काम हामीले गरिरहेका छौं। हामीलाई आशा छ तपाईँहरू आशिषित भइरहनु भएको छ। र आज पनि कुनै विषयमा रहेर कुराकानी गर्नेछु म, कुनै पाहुनालाई मैले आज निम्ताएको छैन, म आफै नै आएको छु र तपाईँहरू मसँग हुनुहुन्छ, जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ त्यही नै बसेर सुनेर साथ दिनुहोस् भन्ने अनुरोध पनि गर्न चाहन्छु। हामी आमा दिदी बहिनीहरू थुप्रै कुरामा अल्झिरहेका हुन्छौं, हुन त समय सबैजनाको लागि नै बराबरी छ, दिनमा हुने समय एक दिनमा 24 घण्टा पुरूषको लागि पनि छ महिलाको लागि पनि छ, र पनि हामीले धेरै कुराहरूमा आधालिरहेका हुन्छौं ध्यान दिइरहेका हुन्छौं। मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ आमा दिदी बहिनीहरूमा चाहिँ एउटा बहुप्रतिभा भनौं अथवा एकैचोटि धेरैवटा काम गर्न सक्ने क्षमता, धेरै ठाउँमा हेर्न सक्ने गर्न सक्ने होइन त्यो प्रकारले त्यो प्रकृतिको हुनुहुन्छ, त्यो कारणले गर्दा त्यो समयको व्यवस्थापन चाहिँ हामीले कसरी गर्ने अथवा परमेश्वरलाई त्यस समय सँगसँगै हामीले हाम्रो परमेश्वरको लागि कसरी समय छुट्याउने त भन्ने विषयमा चाहिँ आज म तपाईँहरूको बीचमा कुराकानी गर्ने नै छु। र सुरुवातमा एउटा गीतको साथ दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

अझ निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ अथवा फेसबुकमा तपाईँहरू लाइभ सुन्दै हुनुहुन्छ भने यो कार्यक्रम नारी आवाज म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र विशिष्ट नारी भनेर यो गीतमा सलमी तिमोथीज्यूले गीतद्वारा एकदम मिठो स्वरमा गाइसक्नु भएको छ होइन नारीहरू चाहिँ एकदमै विशिष्ट हुनुहुन्छ किनकि परमेश्वरले विशिष्टै रूपमा बनाउनु भएको छ नारीहरूलाई कमसल खालको तुच्छ खालको नराम्रो खालको पक्कै पनि बनाउनु भएको छैन हाम्रो शारीरिक बनोटहरू नर र नारीमा फरक हुन सक्छ कतिवटा कुराहरू उहाँले आफ्नो उद्देश्यमा बनाइसकेपछि कुनै पनि कुराहरू हामी बनाउँछौ भने त्यो उद्देश्य अनुसारको हुन्छ नि त त्यो कुरा होइन खाना पकाउँदै गर्दाखेरि भात पकाउने तरिका फरक हुन सक्छ तरकारीको तरिका फरक हुन सक्छ खाना त खाने नै हो तर तिनीहरूले दिने टेस्ट अथवा उनीहरूको दिने त्यो हुन्छ नि मानिसलाई दिने शक्ति बल तागत अथवा उनीहरूको प्रकृति अनुसार कसलाई कसरी पकाउनु पर्ने भन्ने कुरा हुन्छ तरकारीमै पकाउँदा फेरि पनि कसैलाई सिटी लगाउनु पर्ला कसैलाई त्यो कम आगोमा पकाउनु पर्ने हुनसक्छ कुनै कुनै कुरा काँचै पनि खानुपर्ने अवस्थाहरू पनि छ होला उनीहरूको प्रकृति अनुसार मैले भन्न खोजेको मतलब चाहिँ मानिस खानेकुरा जस्तो नभए तापनि मानिसको जीवनमा पनि जसरी मानिसले आफ्नो खानेकुराको ब्यालेन्स अथवा असल प्रकारले खानको लागि हेल्दी रहनको लागि अथवा त्यो खानालाई सही प्रकारले प्रयोग गर्नको लागि त्यही उद्देश्यको साथ प्रयोग गर्छ भनेको जस्तै परमेश्वरले पनि हामी मानिसहरूलाई उहाँको महिमाको निम्ति असल प्रकारले चलाउनको लागि चाहिँ त्यही अनुसार के चाहिँ कोकोसमा के चाहिन्छ उहाँले त्यही त्यही बनाउनुहुन्छ नि त होइन हामी चाहिँ धेरै पटक चाहिँ त्यही अनुसारको खोजिरहेका हुन्छौँ एउटै कुरा खोजिरहेका हुन्छौँ तर परमेश्वरको उद्देश्य फरक छ अनि त्यही उद्देश्यको साथ अझ हामी नर र नारी गरेर संसारमा छौँ अनि विशेष नारीको कुराकानी गर्नुपर्दा नारीहरू पनि विशिष्ट हुनुहुन्छ नारीहरू पनि स्पेसल हुनुहुन्छ आफैले आफैलाई तपाईँहरू कतिको स्पेसल ठान्नुहुन्छ संसारले स्पेसल भनिदियो भने मात्रै तपाईँलाई आफू स्पेसल लाग्छ कि अरूले तिमी कति राम्रो भनिदियो भने मात्रै तपाईँलाई आफू स्पेसल लाग्छ कि तपाईँलाई साँच्चीकै आफू केही जस्तो हुनुहुन्छ त्यस्तै अवस्थामा स्पेसल लाग्छ यो एकदमै विशेष कुरा हो जस्तो लाग्छ मलाई आज हामीले जति पनि लगाउने खाने हिँड्ने कुराहरूमा चाहिँ हामी अरूको लागि विशेष बन्नको लागि पनि गरिरहेका हुन्छ आज मलाई कसैले केही भन्दैन केही छ होला मसँग म राम्रो देखिएको छैन होला भन्नु त्यो इनर ब्युटी भन्दा नि आउटर ब्युटी हुन सक्छ होइन तर इनर कुराहरू जति पनि छ मान्छेले आफूले आफैलाई स्वीकार्छ भने चाहिँ त्यो व्यक्ति चाहिँ उसको उद्देश्य बुझेको छ भने चाहिँ ऊ खुसी हुन सक्छ ऊ आनन्दित हुन सक्छ ऊ आफूलाई सुन्दर देख्न सक्छ होइन र त्यसै गरी यति विशिष्ट व्यक्तिहरू यति विशिष्ट रूपमा परमेश्वरले बनाउनु भएको छ भने हामीले आफैले आफैलाई बेकार सम्झिनेको सट्टा विशिष्ट बना सम्झिएका छौँ भने हामीले हाम्रो समय परमेश्वरलाई कसरी दिइरहेका छौँ त यति विशिष्ट नारीहरूले यति विशिष्ट आमा दिदी बहिनीहरूले परमेश्वरलाई कहाँ राखिरहनु भएको छ परमेश्वरलाई स्थान कहाँ दिइरहनु भएको छ कि आफैलाई विशेष बनाउनमा तपाईँहरू लागिरहनु भएको छ कि हामी त अलरेडी विशिष्ट छौँ अलरेडी स्पेसल छौँ यो संसारमा आउने बित्तिकै हामी मूल्यसहित आएका छौँ हामीले आफैले आफैलाई त्यस्तो धेरै सिँगारेर आफैले आफैलाई नै समय दिइराख्नुपर्ने भन्ने छैन अब हाम्रो उद्देश्य परमेश्वरलाई समय दिने हो हाम्रो जीवनबाट परमेश्वरलाई चाहिँ उचाल्ने हो हामीले कसरी चाहिँ परमेश्वरलाई महिमा दिन सक्छौ मैले हिजो मात्रै एउटा उदाहरण सुनेको थिएँ होइन हामी सबैजनालाई चाहिँ पाल्तु कुकुर भनौँ र पाल्तु जनावरहरू एकदमै मनपर्छ होइन जस्तो जनावरहरू मध्येमा चाहिँ डग भन्नुहोस् कुकुर भन्नुहोस् अथवा आफ्नो प्रेम अनुसार तपाईँले त्यसलाई कसरी बोलाउनुहुन्छ होइन जनावरहरू पालिरहेका हुन्छौँ भने गाई बस्तु भेडा बाख्राहरू पनि पालिरहेका हुन्छौँ त्यो मध्येमा यति रहरको लागि अथवा भनौँ एउटा भनौँ न यसो देख्दाखेरि चाहिँ मान्छेहरूले पेट पाल्ने कुराहरूमा चाहिँ सहरमा चाहिँ विशेष गरेर गाउँघरतिर त अब त्यस्तो पालेर बसिरहन आफै नै आइरहेको हुन्छ त्यो उसको घरको खानेकुराहरू दिँदै गर्दा बसेको हुन्छ स्पेसल त्यसकै लागि डोराएर हिँड्ने भन्ने हुँदैन तर सहरतिर चाहिँ हामी कुकुरहरू पालेको पनि देख्छौँ बिरालोहरू पनि पालेको देख्छौँ यो चाहिँ फरेन कन्ट्रीहरूमा पनि हामी बढी देख्छौँ अहिलेको समयमा र नेपालमै पनि अत्याधिक मात्रामा मलाई बिरालो मनपर्छ मलाई कुकुर मनपर्छ भनेर विभिन्न प्रजातिको त्योहरू पालिरहेको देख्छौँ मैले हिजो त्यो सुनेको उदाहरणमा चाहिँ के थियो भन्दाखेरि चाहिँ कुकुर पाल्ने
पालिरहेको धेरै अधिकांश चाहिँ कुकुर पालेको हुन्छ होइन, तपाईँहरूलाई पनि एकदम मनपर्छ होला। मलाई चाहिँ अलिकति डर लाग्छ जनावरहरू मध्येमा कुकुरहरू बिरालोहरू अलिक बढी डर लाग्छ, त्यसमा त्यही किसिमको कनेक्सन मेरो छ होइन। जसले पाल्नुहुन्छ नि त्यो मध्येमा लोयल भनेर चाहिँ कुकुरहरूलाई धेरै जस्तो लोयलको रूपमा अथवा एउटा गोठालोको भनौँ न एउटा सुरक्षाको रूपमा पनि पालिरहेको हुन्छ। कतिवटा घटना घटेको ठाउँमा घटनाहरूलाई पत्तो लगाउने काम पनि कुकुरहरूले गरिरहेको हामी देख्छौँ ट्रेनिङ प्राप्त गर्दै गर्दा। कुकुरलाई चाहिँ जे सिकायो जो चाहिँ उसको मालिकले सिकाएको कुराहरू कपी गर्न सक्ने सिक्न सक्ने क्षमता पनि हामी देख्न सक्छौँ। हात दिने, हात मिलाउने, नमस्ते गर्ने, कति हदसम्म उसको ज्ञानले भ्याएसम्म उसले गरेको देख्छौँ। उसको मालिकले उसलाई जसरी केयर गरेको हुन्छ, टेक केयर गरेको हुन्छ, उसले मालिकलाई त्यही अनुसारको रिटर्न दिन्छ कि कुकुरले। उसको मालिकले उसलाई एकदम प्रेम गर्छ, सुमसुमाउँछ, खुवाउँछ, डुलाउँछ, हिँडाउँछ भने उसको मालिकलाई उसले खोज्छ पनि। हामीले यो बारीमा पनि एउटा कुकुरको घटनालाई निकै रूपमा हेऱ्यौँ पनि होइन, उसले आफ्नो मालिक खोजिरहेको कुराहरू देख्यौं। उसको मालिक उसको लागि रुनु पनि भएको थियो किनकि कुकुर वफादार हुन्छ भनेर चाहिँ हामी धेरै पटक सुनेका छौँ, लोयल हुन्छ डगहरू भनेर सुनेका छौँ। साँच्चीकै हुन्छ अरे पनि होइन, त्यो कतिपटक चाहिँ अब हामी नि डराउँछौँ, हामी नि ढुङ्गो टिप्छौँ, हामी नि लट्ठी लिएर बस्छौँ भन्छ, ऊ पनि आफ्नो प्रोटेक्टको लागि झम्टिन आएको चाहिँ हामी देख्छौँ। अथवा नचिनेको व्यक्तिलाई भोग्छ उसले आफ्नो चिनेको व्यक्तिको प्रोटेक्टको लागि। यो चाहिँ भयो आफ्नो मालिकलाई उसले मालिकै सम्झेको हुन्छ अरे, एकदमै उसले मलाई दिइरहेछ, खुवाइरहेछ, पारिरहेछ भने उसको मैले केयर गर्नुपर्छ, यो घरको मैले रखवाली गर्नुपर्छ, यो व्यक्तिहरूको रखवाली गर्नुपर्छ भने उसले वफादार भइरहेको हुन्छ। तर बिरालोको कुरा गरौँ होइन, यो 100% सही नहुन पनि सक्छ, फर इक्जाम्पलको रूपमा मैले लिएँ। तर बिरालोलाई पनि मालिकले त्यसरी नै खुवाउँछ, दुध खुवाइरहन्छ, खानेकुरा खुवाइरहन्छ, तर बिरालोले कहिले पनि मालिकको प्रोटेक्ट गर्ने काम गर्दैन, उसले जहिले पनि आफ्नो प्रोटेक्ट गरिरहेको हुन्छ। अवसर पर्यो भने उस्तै पनि मालिकलाई घाइते बनाइरहेको हुन्छ, उसले को फार्ने, चिथार्ने, नजिक गयो भने त्यो गरिरहेको हुन्छ, किनकि त्यो बिरालोले चाहिँ जहिले पनि आफूलाई मालिक सम्झिएको हुन्छ र यसलाई मेरो आवश्यकता छ, त्यही भएर यसले मलाई पालन पोषण गर्ने, हेरचाह गर्ने, प्रोटेक्ट गर्ने होइन, त्यो एक किसिमको ऊ गरिरहेको छ भने चाहिँ यसलाई चाहिँ मेरो आवश्यकता रहेछ भने चाहिँ म चाहिँ मालिक हो भन्ने सम्झिन्छ अरे बिरालोले चाहिँ। तर कुकुरले चाहिँ यसले मलाई खुवाइरहेको छ भने चाहिँ यो मेरो मालिक हो, यसले मलाई खुवाउँछ भनेर सम्झेको हुन्छ अरे। त्यो कारणले गर्दा फरक छ होइन, लोयल्टी फरक छ, व्यवहार फरक छ, हेर्ने दृष्टिकोण फरक छ, सोच्ने फरक छ। जस्ट एउटा इक्जाम्पल मात्रै आज मैले तपाईँहरूको बीचमा समयको कुराकानी गर्न खोजिरहेकी छु। हामी आमा दिदी बहिनी कामले मात्रै व्यस्त हुँदैनौँ कि, हाम्रो आफ्नै पर्सनल कुराहरू पनि कति धेरै हुन्छ। केटी मान्छे भइसकेपछि, केटी मान्छे भनेपछि तपाईँलाई इमेजिनेसन गर्ने बित्तिकै यदा कदा कसैले छोटो कपाल काट्नु होला, नत्र म्याक्सिममको अलिकति लामै कपाल हुन्छ, श्रृङ्गारका कुराहरू हुन्छन्, कोरीबाटीका कुराहरू हुन्छन् होइन, लाउने कुरामै पनि केटा मान्छेको भन्दा केटी मान्छेको लगाउने तरिकाहरू फरक छ, साडी चोलो आफ्नो ठाउँ अनुसारको, अलि धेरै पनि छ एसेसरिजहरू लगाउने कुराहरू छ, आफ्नै केयर गर्नुपर्ने कुराहरू छ, कतिवटा शारीरिक कुराहरूमा पनि अलिक बढी प्रोटेक्ट अलिकति बढी केयर गर्नुपर्ने कुराहरू, सरसफाइमा अलिक बढी ध्यान दिनुपर्ने कुराहरू, खुवाउने पियाउने यताउता खाने बस्ने धेरै कुराहरू फरक छ नारीहरूको, अनि समय आफैलाई पनि पुगिरहेको हुन्न कतिपटक, अनि आफ्नो केयर गर्दा यताउता गर्दा फेरि पनि पुगेको हुँदैन। केटा मान्छेको तुलनामा केटी मान्छेलाई अलिकति बढी समय लाग्छ कुनै ठाउँमा निस्किनको लागि, अफिस जाने कुरामै पनि केटा मान्छेहरू स्वाट स्वाट निस्किहाल्नुहुन्छ भने केटी मान्छे अलिकति होइन यति अनुहारमै पनि उनीहरूको घन्टौँ लाग्न सक्छ, कतिजनालाई 5 मिनट लाग्न सक्ला, त्यो हामी जज नगरौँ। र पनि हामी केटी मान्छेमा केही न केही कुराहरू छ जसको कारणले गर्दा फेरि जिम्मेवारीहरू पनि हुनसक्छ, घरको सरसफाई, खानापिना, हाम्रो मेन्टालिटी पनि त्यस्तै नै छ, मैले गर्नुपर्छ भन्ने हामीले गरि पनि रहेका छौँ, चलि पनि रहेको छ, यसैमा सुन्दरता पनि भइरहेको छ। यो सँगसँगै अब आयो सबभन्दा महत्वपूर्ण कुरा, समय त हामीले पनि पाएका छौँ, समय पनि हामीले प्रयोग गरिरहेका छौँ, त्यस्तो हुँदाहुँदै पनि हामी चाहिँ परमेश्वरको काम गर्नको लागि, परमेश्वरलाई समय दिनको लागि, प्रार्थना गर्नको लागि, सुसमाचार सुनाउनको लागि, मण्डलीमा
होइन वचनहरू प्रचार गर्नको लागि पाएका जिम्मेवारीहरू पूरा गर्नको लागि चाहिँ हाम्रो समयको कारणले गर्दा कतिपटक हामीले सारेका हुन्छौँ कि म समय भ्याउँदिनँ भनेर हामीले त्यही अनुसारको सेड्युल बनाइरहेका हुन्छौँ। तर के साँच्चीकै परमेश्वर यो कुरामा खुसी हुनुहुन्छ होला त? के साँच्चीकै परमेश्वरले हामीलाई त्यही उद्देश्यको लागि बनाउनु भएको छ होला त? परमेश्वरको इच्छा छैन होला र आफ्नो छोरीहरूसँग पनि कुराकानी गर्ने, आफ्नो छोरीहरूले पनि उहाँको सन्देशहरू बोकेर गएको होइन, उहाँको वचनहरूलाई पढेको, मनन गरेको, मन लगाएको, परमेश्वरको लागि पनि समय खर्च गरेको परमेश्वरको इच्छा छ कि छैन होला? अभियसली छ। अनि यसको बावजुद पनि हामीले अब कसरी हाम्रो परमेश्वरलाई समय दिने त, पर्सनल समय होइन पब्लिक समय कसरी दिने त परमेश्वरको लागि चाहिँ, हामीले संगतिमा कसरी जाने? कहिलेकाहीँ दाजुभाइ संगतिमा दाजुभाइहरू धेरै हुनुहुन्छ, दिदीबहिनीहरूको संगतिमा दिदीबहिनीहरू थोरै पनि हुन सक्नुहुन्छ, तर त्यो स्कुल त पनि हुनसक्छ अहिलेको समयमा, किनकि संख्यामा पनि हामी नारीहरू अलि धेरै छौँ। र पनि हामीले हाम्रो समयलाई कसरी व्यवस्थापन गर्ने त? कामै छोडेर व्यवस्थापन गर्ने हो कि हाम्रो जिम्मेवारीलाई लथालिङ्ग बनाउने हो कि? हामीलाई फेरि परमेश्वर त्यस्तै नै बनाउनु भएको छ, मल्टी वर्क गर्न सक्छौँ हामी। परमेश्वर समयको व्यवस्थापन गरेर हामीले परमेश्वरलाई समय दिनुपर्छ होइन। कुन चाहिँ नेसेसरीहरू कुन अननेसेसरी हो, कुन चाहिँ कटअप गर्दा पनि हुन्छ र कुन चाहिँ एकदमै कम्पलसरी हो भन्ने कुरा हामी नारीहरूले पनि छुट्याउनुपर्छ। मैले परमेश्वरको महिमा गर्नु चाहिँ कम्पलसरी हो, मैले दिनमा बाइबल पढ्नु चाहिँ कम्पलसरी हो, मैले परमेश्वरसँग बिताउने समय चाहिँ कम्पलसरी हो। बरु मैले कपाल नकोर्दा पनि हुन्छ, बरु मैले लिपस्टिक नलाउँदा पनि हुन्छ, बरु मैले होइन मेनिक्योर पेडिक्योर अथवा फेसियलहरू नगर्दा, फेरि त्यसको मतलब नगर्नुहोस् भनेको होइन, गर्नुपर्छ। त्यो प्रार्थनालाई नै ह्याम्पर गर्ने गरेर चाहिँ हामीले समयको बर्बाद चाहिँ गर्नु हुँदैन, अथवा हामीले त्यहाँ लाउने समय अन्त चाहिँ लाउनु हुँदैन। आज म सङ्गति जाँदिनँ, बरु म चाहिँ मेरो केयर गर्छु भन्नु चाहिँ हामीले मिल्दैन जस्तो लाग्छ मलाई। हामीले हाम्रो परमेश्वरलाई बरु व्यस्त छौँ, भात पकाउँदै गर्दा पनि, तरकारी काट्दै गर्दा पनि, कोठा मिलाउँदै गर्दा पनि, बाटोमा हिँड्दै गर्दा पनि, बरु हामी त्यसरी प्रयोग चाहिँ गर्न सक्छौँ। तपाईँहरू पार्लर जानुभएको छ भने पनि, अथवा आफ्नो केयर गरिरहनु भएको छ भने, त्यो समय पनि तपाईँहरूले प्रार्थना चाहिँ गर्नुपर्ने हुन्छ, यो चाहिँ कम्पलसरी हो। तर तपाईँको कतिवटा कुराहरू, तपाईँ देख्नुभएका कुराहरू कम्पलसरी नहुन सक्छन्। तर यदि तपाईँ चाहिँ टाइम व्यवस्थापन गर्न सक्ने स्त्री हो, तपाईँ तपाईँको परमेश्वरको भ्यालु बुझ्नु भएको छ, तपाईँको ड्युटी बुझ्नु भएको छ भने चाहिँ तपाईँले चाहिँ फेरि जसरी नै परमेश्वरको महिमा गर्न सक्नुहुन्छ, आफूलाई राम्री पनि बनाउन सक्नुहुन्छ, आफूलाई समय पनि दिन सक्नुहुन्छ, परिवारलाई समय पनि दिन सक्नुहुन्छ, सङ्गति पनि जान सक्नुहुन्छ, परमेश्वरको महिमा पनि गर्न सक्नुहुन्छ र सबै कुरामा एकदमै फरवार पनि बन्न सक्नुहुन्छ भन्दै यो समय र गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

हजुर निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम नारी आवाज। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र आज मैले तपाईँहरूको बीचमा चाहिँ हामी आमा दिदी बहिनीले पनि आफ्नो कामबाट अथवा आफ्नो जिम्मेवारीबाट आफ्नो सेड्युलबाट आफ्नो तालिकाबाट चाहिँ परमेश्वरलाई पनि समय दिनुपर्छ, परमेश्वरसँग पनि समय बिताउनुपर्छ भन्ने विषयमा कुराकानी गरिरहेकी छु। हामी व्यस्त खालि कामले गर्दा मात्रै हुँदैनौँ, कतिपटक चाहिँ हामी आफ्नै कारणले के कुरा अन्नेसेसरी कुराहरू के जुन अन्नेसेसरी हामीलाई चाहिँ आवश्यक लागेको तर खास त्यो कुरालाई चाहिँ हामीले प्राथमिकतामा राख्न नपर्ने कुराहरू, यता बोलाउँदै जाने, जहाँ पनि उपलब्ध हुने होइन, जुन घण्टौं फोनमा बिताउने, सोसल मीडियाहरू हेरेर घण्टौंसम्म बसदिने, सबैजना आमा दिदी बहिनीहरू घरको कामले मात्रै व्यस्त भएर एकदमै प्रभुलाई समय दिन नसक्नु भएको होइन। कतिजना आमा दिदी बहिनीहरूसँग चाहिँ समय पनि छ, कतिजना आमा दिदी बहिनीहरूलाई त्यस्तो धेरै काम गरिरहनु पर्ने पनि छैन। व्यस्तताको आमा दिदी बहिनीहरूले त परमेश्वरलाई महिमा गरिरहनु भएको छ, दिन सक्नुहुन्छ होइन कामबाटै भने, कतिजनाले त समय हुँदा हुँदै पनि दिनुहुन्न र पनि हामी लभ्यस्त भयौँ रे, कतिवटा कामहरू आयो रे, यो पनि गर्ने त्यो पनि गर्ने, यो पनि गर्छु त्यो पनि गर्छु भन्ने जोस सागर सबै आयो रे। तपाईँले आफ्नो लाइफको दैनिक लाइफको स्ट्राटेजी भनौँ अथवा एउटा भनौँ न केही कुराहरू बनाउनु भयो भने समयको व्यवस्थापन गर्दा पनि तपाईँहरूले जस्तो म बिहान उठ्छु, यो गर्छु, एक्सर्साइज गर्छु अथवा खाना खान्छु अनि त्यसपछि स्कुल जान्छु अथवा कलेज जान्छु, अफिस जान्छु, बेलुका आउँछु, यो गर्छु, नुहाउँछु, लुगा धुन्छु, परिवारसँग समय बिताउँछु, बच्चाहरूलाई हेर्छु अथवा यो गर्छु त्यो गर्छु भन्ने सेड्युल त तपाईँहरूले मेन्टल्ली राखिरहनु भएको हुन्छ। तर प्रार्थना चाहिँ भ्यायो भने सुत्ने बेलामा धन्यवाद भनेर सुत्छु अथवा केही गर्छु, बाइबल भनेको कुरो त अब शनिबार पढिहालिन्छ त भएपछि भ्यायो भने पढ्छु भन्नुभन्दा पनि त्यो सेड्युलमा, कम्पलसरी सेड्युलमा चाहिँ तपाईँहरूले प्रार्थनाको समयलाई पनि राख्नुपर्ने हुन्छ। यति बेला चाहिँ फेरि म प्रार्थना गर्छु, यति बेला चाहिँ म मेरो बाइबल पढ्ने समय हो, यदि बरू तपाईँको साथीसँग भेट्ने काम छ अथवा तपाईँ यत्तिकै साथीहरूसँग गफ गरेर बस्नुहुन्छ भने बरू त्यसलाई कटौती गर्नुहोस्। यदि तपाईँ यत्तिकै हिँडिरहनु भएको छ बिना काममा भने बरू त्यसलाई समय कटौती गर्नुहोस्। तपाईँ घण्टौं सोसियल मिडियाहरू चलाइ

हेरिरहनुहुन्छ, स्क्रोल गरिरहनुहुन्छ, फोटोहरू हेरिरहनुहुन्छ भने त्यसलाई पनि बरू कट अफ गर्नुहोस् होइन. सबैभन्दा पहिला चाहिँ परमेश्वरको राज्यको खोजी गर भनेर चाहिँ मत्तीको पुस्तक 6:23 हामी देख्छौ होइन. त्यहाँनिर परमेश्वरले भन्नुभएको छ पहिला चाहिँ परमेश्वरको राज्य खोजी गर्नुपर्छ. सेड्युलमा सबभन्दा फर्स्ट लिस्टमा तपाईँहरूको परमेश्वरलाई बिहान उठ्ने बित्तिकै क्वाइट समय भन्छ नि होइन, क्वाइट टाइम भन्छ नि, बिहान उठ्ने बित्तिकै पहिलो समय चाहिँ तपाईँको सोसियल मिडिया चेक गर्ने हुनसक्छ, इमेलहरू चेक गर्ने, म त एकदम व्यस्त छु भनेर पनि त्यसको बावजुद पनि तपाईँ 5 बजी उठ्नु हुँदो रहेछ भने पनि बरु 4 बजी उठ्नुहोस्, 4:30 बजी उठ्नुहोस्, तर पहिलो स्थानमा चाहिँ परमेश्वरलाई दिनु. समय चाहिँ जसरी मिलाउन सकिन्छ. मैले मेरो लाइफमा एउटा कुरा सिकेको कुरा भनौँ, अनुभव गरेको कुरा चाहिँ, मान्छेले चाह्यो भने उसले जसरी पनि समय दिन सक्छ, समय मिलाउन सक्छ, मानिस भेट्न सक्छ, कुराकानी गर्न सक्छ, जो कुरा जे कुरालाई पनि बाइबल अध्ययन गर्न सक्छ, प्रार्थना गर्न सक्छ, सङ्गति जान सक्छ. तर अब ठ्याक्कै अरूले भनेको समयमा नहुन सक्छ, तर उसको समयमा उसले समय मिलाउन सक्छ, उसलाई मन परेको व्यक्तिलाई उसले भेट्न सक्छ, उसलाई आवश्यक पर्यो भने उसले जसरी पनि भेट्छ नि, भेटी पनि रहेको छ. त्यो जब मान्छेले मसँग समय छैन भन्छ नि, तिमीसँग भेट्ने समय छैन, अथवा समय नै हुँदैन भन्छ नि, त्यो एउटा बहाना हो. यदि हामीले हाम्रो परमेश्वरलाई प्रभु मसँग समय नै छैन ल त धन्यवाद मात्रै भन्छ भने त्यो पनि एउटा बहाना हो. मैले अघि भने नि तपाईँ त रङ हुनुहुन्छ भन्दै हुनुहुन्छ होला, म त एकदम व्यस्त दिदी बहिनी हो, तपाईँले सोचेको जस्तो हो, तपाईँ जस्तो होइन भनिरहनु भएको छ होला. ल मैले माने तपाईँहरू काम गर्नुहुन्छ, व्यस्त हुनुहुन्छ, एक छिन पनि फुर्सद छैन तपाईँको भने पनि के काम गर्दै हुनुहुन्छ तपाईँ, त्यही पनि तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ. यो कारणले गर्दा चाहिँ तपाईँले मसँग समय छैन भनेर चाहिँ भन्न मिल्दैन. त्यही समयमा पनि हिँड्दा हिँड्दै पनि कतिजनालाई त हिँड्नु पर्यो नि त होइन, सवारी साधन चढ्दा पनि हिँड्नै पर्यो, पैदल हिँड्दा पनि हिँड्नै पर्यो, खाना खाँदा पनि त एकछिन त बसेर खानु पर्यो, अनि सुत्नेको टाइम हुन्छ, एकछिन भए पनि तपाईँले धन्यवाद दिन सक्नुहुन्छ, तपाईँ किचनमा हुनुहुन्छ त्यही पनि तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ, भजन गीतहरू साइडमा बजाउन सक्नुहुन्छ, गुड न्युज एफएम बजाउन सक्नुहुन्छ, सङ्गति गर्न सक्नुहुन्छ. तपाईँले जसरी भए पनि प्रभुको कुरा सुन्नु पर्यो, जसरी भए पनि परमेश्वरलाई आफ्नो जीवनमा चाहिँ पहिलो स्थान दिनु पर्यो. तपाईँले कसैलाई प्रेम गर्नुहुन्छ भने कसरी तपाईँ समय मिलाउनुहुन्छ अहिले पनि भनिसके, दिलोजनले तपाईँ भेट्नुहुन्छ, समय दिनुहुन्छ, कतिजनाको गुनासो हुन्छ नि मलाई समय नै दिनुहुन्न भनेर, के होला समय दिन नखोज्नु, प्रायोरिटीमा पर्नु भएन होला. प्रायोरिटीमा पर्दा पर्दै पनि स्वदेशमा होस्, विदेशमा होस्, टेक्नोलोजी होस्, जहाँबाट पनि आफ्नो समयमा उसले भनेको समयमा तपाईँले दिन सक्नु भएन होला, तर तपाईँले दिन्छु भनेको समयमा त तपाईँले दिन सक्नुहुन्छ नि र होइन. मलाई यही टाइममा फोन गर्नुपर्छ, यही टाइममा तिमीले भेट्न आउनुपर्छ भनेर तपाईँलाई कसैले जिद्दी गर्दैछ भने त्यो समय तपाईँले दिन नसक्नु होला, तर तपाईँले कुनै समय त छुट्याउन सक्नुहुन्छ नि त. तपाईँको आफ्नो फ्री समयमा त तपाईँले दिन सक्नुहुन्छ, त्यो दिनु भएन भने चाहिँ तपाईँले त्यसलाई केयरलेस गर्नुभयो, तर तपाईँको नजरमा त्यो भ्यालुएबल भएन. भनेको जस्तै तपाईँले बिहानीको समय बिहानै तपाईँ के गर्नुहुन्छ होइन, फर्स्ट आवरमा बरु म 10 मिनट चाहिँ सुत्छु अनि उठ्ने बित्तिकै गएर किचनमा भात बसाउँछु भन्नुहुन्छ भने बरु 10 मिनट तपाईँ नसुत्नुहोस्, चाँडै उठ्नुहोस्, पहिला परमेश्वरको राज्यको खोजी गर्नुहोस्, अनि अभ्यासमा पनि तपाईँले जोड्नुहोस् कि तपाईँले दैनिक जीवनमा म त टाइममै बच्चाहरू स्कुल पठाउँछु, टाइममै अफिस जानेहरू गइरहेको छन् भने तपाईँ सक्नु भएको छ नि त्यो गर्नलाई होइन, गर्नै पर्छ भन्ने थाहा छ नि तपाईँलाई. तपाईँ समयमा गर्नु भएन भने तपाईँको बच्चाहरू स्कुल जान पाउनुहुन्न होला, परिवारहरू अफिस जान पाउनुहुन्न होला, भोकै हुनुहुन्छ होला. तब तपाईँ अफिस गर्नुहुन्छ, तपाईँ समयमा जानु भएन भने तपाईँको हाजिर नहुन सक्छ भने तपाईँ समयमै पुगिरहनु भएको छ नि, गर्न सक्नु भएको छ त, गर्न नसक्ने कुरा केही पनि छैन. तर फेरि तपाईँ प्रार्थना गर्न चाहिँ किन सक्नु भएको छैन, त बाइबल अध्ययन गर्न, सङ्गति जान, वचन पढ्नलाई मण्डलीमै पो जान सक्नु भएन होला त, सङ्गतिको घरमै पो जान सक्नु भएन होला त, तर आफ्नो घरमा त तपाईँले गर्न सक्नुहुन्छ नि त. तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ चाहिँ तपाईँले सेड्युलमा हाल्नुहोस्, परमेश्वरलाई मैले एनी हाउ जसरी मैले एउटा बिरामीलाई स्याहार्छु, उसलाई समयमा मेडिसिन दिनुपर्छ, त्यसरी नै मेरो लागि पनि आत्मिक मेडिसिन, आत्मिक कुराको लागि चाहिँ म पनि परमेश्वरसँग जोडिनुपर्छ, मैले पनि परमेश्वरको वचन लिनुपर्छ भन्ने कुरालाई चाहिँ तपाईँले एकदमै नछुटाइकन गर्नुभयो भने एकदमै
असल हुन्छ, अभ्यासमा तपाईँले चाहिँ यसलाई जोड्न सक्नुहुन्छ, मुख्य जिम्मेवारीहरू होइन, अब धेरै कुराहरू लिनुभयो तपाईँले, एउटै मान्छेले धेरै कुरा लिनुभयो, जसको कारणले गर्दा तपाईँको शनिबार आइतबार पनि फुर्सद छैन सँगै जाने, भने तपाईँले त्यसको प्राथमिकतालाई छुट्याउनु पर्यो क्या। कुन चाहिँ कुरा एकदमै प्राथमिकता हो त? तपाईँको दिनदिनै साथलाई भेट्नु पनि प्राथमिकता हो त? तपाईँ दिनदिनै भनौँ न यतिकै मोबाइल स्क्रोल गरेर बसिरहनु अथवा भनौँ अनावश्यक घण्टौं फोन गर्नु तपाईँको कम्पलसरी हो त? होइन नि त, होइन। त्यसो तपाईँले प्राथमिकतामा छुट्याउनुहोस्, यति समय चाहिँ म उसलाई दिन्छु भने यति समय चाहिँ म परमेश्वरलाई दिन्छु, बाइबललाई ध्यान गर्छु अथवा यो गर्छु भनेर तपाईँले छुट्याउनु भयो भने यसमा चाहिँ तपाईँहरूले सबै कुरालाई व्यवस्थापन गर्न सक्नुहुन्छ। मुख्य जिम्मेवारीहरू के हो त? परिवार, स्वास्थ्य, आत्मिक जीवन, अनि यो कुराबाट टाढा लैजाने कुरा चाहिँ के हो त? अनि यसलाई मैले कसरी कटअप गर्ने? समय भयो भने चाहिँ गर्छु भन्ने चाहिँ प्रार्थना होइन, समय भयो भने चाहिँ सङ्गति जान्छु भन्ने चाहिँ यो चाहिँ तपाईँको विषय होइन। समय भयो भने चाहिँ म परमेश्वरसँग समय बिताउँछु, यो चाहिँ होइन। मैले प्रार्थना गरेर पनि समय भयो भने चाहिँ म साथीलाई भेट्न जान्छु, समय भयो भने चाहिँ म त्यो व्यक्तिसँग फोनमा कुरा गर्छु, यो चाहिँ तपाईँले गर्नुपर्ने कुरा। दिनभरि परमेश्वरको स्तुति कसरी गर्ने? दिनभरिमा कसरी परमेश्वरको स्तुति गर्ने? बसेर घुँडा टेकिरहने हो त होइन नि त, चर्चै मात्रै गइरहने हो त होइन नि त, मानिसहरूको घरमा सङ्गति मात्रै गर्न गइरहने हो त होइन नि त, होइन। कुन कुन समयमा जाने त? दिनभरि चाहिँ आफ्नो काममा होइन, स्तुति भनेको शनिबारको सङ्गति मात्रै होइन, काम पनि आराधना हो। तपाईँले मानिससँग कसरी बोल्नुहुन्छ भन्ने पनि एउटा आराधना हो, सङ्गति हो। मानिसलाई कस्तो बिहेभ गर्नुहुन्छ भन्ने पनि एउटा परमेश्वरसँगको सम्बन्ध हो। तपाईँ कसरी प्रेजेन्ट हुनुहुन्छ आफ्नो काम गर्ने ठाउँमा? तपाईँले समयको आज्ञा पालन गर्नु, मानिसहरूसँग राम्रोसँग बोल्नु, झर्किएर नबोल्नु, होइन, हेल्प गर्ने ठाउँमा हेल्प गर्नु, यो पनि आराधना हो। त तपाईँले कसरी यसलाई लिइरहनु भएको छ? एउटा कामबाट अर्को काममा जाँदा 5-6 मिनटको सेकेन्डमा पनि तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ, हे प्रभु मलाई धैर्यता दिनुहोस् अथवा आजको दिन तपाईँले अनुग्रह गर्नुहोस् भन्न पनि सक्नुहुन्छ। आफ्नो वातावरणलाई आराधना बनाउनुहोस् कि। आफ्नो वातावरण भनेको चाहिँ खालि यो रुख पात भएको ठाउँ मात्रै वातावरण होइन, तपाईँको काम गर्ने ठाउँ पनि तपाईँको वातावरण हो, तपाईँको परिवार, तपाईँको सोसाइटी, होइन, घरको काम गर्दा, खाना पकाउँदा, यात्रा गर्दा स्तुति भजनहरू बजाउनु पनि एउटा आराधना हो, जस्तै घर वा कार्यको वातावरणलाई आत्मिक बनाउन सक्छ। होइन, एउटा सानो कपी वा मोबाइलमा दिनभरि भएका कम्तीमा 3 विशेष कुराहरू लेख्न पनि सक्नुहुन्छ, सोच्न पनि सक्नुहुन्छ। आज दिनभरि मैले कसरी प्रभुलाई महिमा गरे अथवा धन्यवाद दिए भन्ने कुरा पनि महत्वपूर्ण कुरा हो। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँले आफ्नो दैनिक कामलाई परमेश्वरको सेवाको रूपमा लिनुहोस्, दैनिक कामलाई परमेश्वरको सेवाको रूपमा लिनुहोस्। त्यसो गर्नुभयो भने के गर्नुहुन्छ? जहाँ पनि तपाईँले परमेश्वर देख्नुभयो भने तपाईँ के गर्नुहुन्छ होला? जस्तो तपाईँको साथीसँग हिँडेको जस्तै गरेर तपाईँ हिँडिरहनु भएको छ, तपाईँ सँगसँगै साथी भयो भने तपाईँ के गर्नुहुन्छ? गफ गर्नुहुन्छ नि, कन्सियस हुनुहुन्छ नि, उसको कुराहरू सुन्नुहुन्छ। तपाईँ त्यसरी तपाईँ जहाँ हुँदा पनि मसँग परमेश्वर हुनुहुन्छ भनेर सोच्नुभयो भने तपाईँले आफ्नो दैनिकीलाई परमेश्वर सँगसँगैको जीवन बनाउनु भयो भने कस्तो हुन्छ होला? एकदमै एवान हुन्छ होला, एक्सिलेन्ट हुन्छ होला, ए प्लस हुन्छ होला, त्यो ग्रेड चाहिँ त्यस्तो हुन्छ होला कि हरेक ठाउँमा म सँगसँगै परमेश्वर हुनुहुन्छ र यो यसमा चाहिँ मैले परमेश्वरको आराधना गर्छु भने टाइम म्यानेज गर्नुभयो भने सम्बन्धमा, बोलीमा, घरैसी काममा, कार्यालयको काममा, परिवारको हेरचाहमा, हरेक ठाउँमा तपाईँले परमेश्वर देख्नुभयो भने तिमीहरू जेसुकै गर्छौ त्यो मानिसहरूको निम्ति होइन तर प्रभुको निम्ति गरेको जस्तै गर भन्ने कलसीको 2:23 भन्छ। यो हो टाइम म्यानेजमेन्ट, अनि यो हो तपाईँले परमेश्वरलाई दिने समय। अनि आमा दिदी बहिनीहरूले चाहिँ प्राय समय नै छैन, कसरी प्रभुको आराधना गर्ने? ऊ त सङ्गति जान पाउँछ भन्छ, सिक्नु पनि पर्छ, आमा दिदी बहिनीहरूको बिचमा पनि जानुपर्छ, तर भ्याउँदै भ्याउनु भएन, विदेशमा हुनुहुन्छ, परिवारबाट, मण्डलीबाट टाढा हुनुहुन्छ, सङ्गति नै देख्नु भएको छैन। तपाईँ आफै पनि परमेश्वरसँग हुनुहुन्छ भने तपाईँ र परमेश्वर भएर सङ्गति गर्नुहोस् न, तपाईँसँग वचन छ वचन पढ्नुहोस् न,
अनि परमेश्वरसँग गफ गर्नुहोस्, प्रभु मेरो त यो अवस्था छ, म त परिवारको बिरामीलाई स्याहारिरहेको छु, प्रभु म त हस्पिटलमा छु बिरामी स्याहारिरहेको छु, प्रभु म त विद्यालयमा छु विद्यार्थी पढाइरहेको छु, प्रभु म त अफिसमा छु काम गरिरहेको छु। कतिपटक चाहिँ हामीले गर्न नजानेको के, हामी कामलाई छोडेर आराधना गर्न जाँदाखेरि काममा त्यो काममा पनि नराम्रो अनि बिग्रिँदै गर्दाखेरि इमेज पनि नराम्रो के, त्यो पनि हुन्छ कहिलेकाहीँ हाम्रो। तर हामीले सबभन्दा पहिलो कुरा परमेश्वरलाई स्थान दिउँ, जहाँ पनि हामीले आराधना गर्न सक्छौँ, जुनसुकै समय पनि छुट्याउन सक्छौँ। होइन, सीताले चाहिँ बिहान 5 बजी प्रार्थना गर्छ अरे, अनि 12 बजी गर्छ अरे, 3 बजी गर्छ अरे। अब गीताले पनि त्यही गर्नुपर्छ भन्ने छैन, गीताको समय नमिल्न सक्छ, गीताले बिहान 6 बजी गर्न सक्छ, राति 12 बजी गर्न सक्छ, 3 बजी उठेर गर्न सक्छ। गीता सीता सबैजना परमेश्वरको उद्देश्यमा हुनुहुन्छ, तर परमेश्वर वरदान फरक दिनुभएको छ, त्यो वरदानबाट नै परमेश्वरको महिमा गरौँ, समयको व्यवस्थापन गरौँ। तपाईँ जहाँ हुनुहुन्छ परमेश्वर तपाईँलाई देख्नुभएको छ, तपाईँको परिस्थितिलाई देख्नुभएको छ, र यसरी नै समय मिलाएर हामी आमा दिदी बहिनीले परमेश्वरलाई महिमा गर्यौँ भने हाम्रो परमेश्वर खुसी हुनुहुन्छ, अनि हाम्रो जीवन चाहिँ असल प्रकारले व्यवस्थित हुँदै पनि जान्छ। धेरैजनाले भन्नुहुन्छ कि पहिला मैले सङ्गति नै जान पाउँदिन थिएँ, कसैले दिँदैन थिए, मलाई एकदम गाह्रो थियो भन्नुहुन्छ। जब मैले प्रार्थना गरेँ, म सङ्गति आउन थालेँ, अथवा मैले परमेश्वरसँग मागेँ, परमेश्वरले मलाई सङ्गति गर्ने समय दिनुभयो, आमा दिदी बहिनीहरू दिनुभयो, मण्डली दिनुभयो, धेरैजना आमा दिदी बहिनीहरूले बताउनुहुन्छ, उपाय दिनुहुने पनि परमेश्वर नै हुनुहुन्छ, र तपाईँहरू एकदम विशेष हुनुहुन्छ भन्दै अब मैले कार्यक्रमबाट विदा माग्नुपर्ने समय भइसकेको छ। र यही दिनजेलसम्म जो जतिले जुन अवस्थामा रहेर सुन्नु भएको छ, तपाईँको अवस्थामा परमेश्वरले आशिष दिनुभएको छ, तपाईँको समयबाट तपाईँले परमेश्वरको महिमा जुनसुकै समयमा पनि गर्न सक्नुहुन्छ भन्दै प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै म ज्ञानु विदा हुन चाहन्छु। धन्यवाद, नमस्कार, तपाईँको समय आशिषमय रहोस्।

0: गुड न्युज एफएम 105.1
1: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
2: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
0: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन हो
5: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् योहन्ना 3:16
6: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
7: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
7: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
6: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
7: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
6: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
8: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
8: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ
7: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
8: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
7: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
6: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
9: गाउन भाडामा
10: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
11: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
12: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
13: र 9818-25-12-40 9818-25-12-40

0: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सुन्नु न बजे, कोटा
5: सामान नभेटेर बेपत्ता।
4: होइन, सामान चाहिँ के चारो ल्याएको?
5: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
4: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रेस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
5: कहाँ छ यो?
4: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510-74236, 98510-74236
7: र फोन नम्बर 01513010 छ। 01513010 छ।
6: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: ल है ल, घरियासी सामान एउटै छाता मुनि।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ। यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
2: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
1: सालोम मिडिया होम, मोबाइल 9841768602, 9841768602 र 9818251240, 9818251240।
2: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
1: सालोम मिडिया होम काठमाडौँ।
3: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा आदरणीय श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ लिएर प्राविधिक मित्र सन्ध्या र म राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ, फोन गरेर साथ दिनुपर्ने हुन्छ। र कार्यक्रममा ढिला नगरिकन आजको प्रश्नतिर म लाग्न चाहन्छु र आजको प्रश्न यस प्रकार रहेको छ। एफसी छको 20 पदमा पावलले आफूलाई के भनी बताएका छन्? एफसी छको 20 पदमा पावलले आफूलाई के भनी बताएका छन्? र दोस्रो प्रश्न, सधैँ आनन्दित रह, निरन्तर प्रार्थना गरिरह भनी बाइबलमा कहाँ उल्लेख गरिएको छ? र भजन संग्रह 133 एक पदमा के उल्लेख गरेको छ? भजन संग्रह 133 एक पदमा के उल्लेख गरेको छ? र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ के थाहा, आजको विजेता तपाईँ नै पो कि? र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4777054। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244046। अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9841768602, 9841768602 र 9818251240, 9818251240।
1: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तपाईँ हुनुहुन्छ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा प्रत्येक हप्ता तीनवटा प्रश्न राख्ने गर्छु। यो तीनवटा प्रश्नको जसले सही जवाफ दिनुहुन्छ हामी गोला प्रथाबाट उहाँलाई विजेता बनाउनेछौ र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र हजुरले फोन गर्नुपर्ने हुन्छ र आजको प्रश्न एफपीसी 6 को 20 पदमा पावलले आफूलाई के भनी बताएका छन्। एफिसी 6 को 20 पदमा पावलले आफूलाई के भनी बताएका छन्, यो पहिलो प्रश्न। भने दोस्रो प्रश्न रहेको छ, सधैँ आनन्दित रह, निरन्तर प्रार्थना गरिरह भनी बाइबलमा कहाँ उल्लेख गरिएको छ। र त्यस्तै गरेर भजन संग्रह 133 एक पदमा के उल्लेख गरिएको छ। हजुर, फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो,
2: हजुर,
3: जय मसी,
2: जय मसी हजुर, जय मसी हजुर, कहाँबाट हजुर?
3: अमिता महर्जन।
2: ए, र त आवाज अलिकति सानो सुनेर पत्ता लाउनै गाह्रो भयो। अब अमिताजीको त आवाज ठुलो छ। अनि खाना भयो हजुरको?
3: हजुर भयो।
2: हजुर अमिताजी, ल भन्नुहोस्, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हजुर
3: हजुर, प्रश्न राखिदिनुहोस् न।
2: हस्, एफिसी 6 को 20 पदमा पावलले आफूलाई के भनी बताएका छन्।
3: जसको निम्ति म साङ्लाले बाँधिएको एक राजदूत हुँ र जसरी मैले बोल्नु पर्ने हो त्यसरी म साहससँग बोल्न सकौँ।
2: हजुर, त्यस्तै गरेर दोस्रो रहेको छ, सधैँ आनन्दित रह, निरन्तर प्रार्थना गरिरह भनी बाइबलमा कहाँ उल्लेख गरिएको छ?
3: एक थसले न कि 5:16 पदमा।
2: भजन संग्रह
3: 17
2: हजुर, भजन संग्रह 133 एक पदमा के उल्लेख गरिएको छ?
3: दाजुभाइहरू एक आपसमा मिलेर बस्नुपर्छ भन्नुभएको छ।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। कार्यक्रम अन्तिमसम्म सुन्नु होला, अहिलेलाई छुटौ।
3: हुन्छ, धन्यवाद, जय मसी,
2: जय मसी। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा हुनुहुन्थ्यो अमिता महर्जनजी, हामीलाई पाटनबाट फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। र हाम्रो फोन नम्बर रहेको छ 4740754 अथवा 4777075 छ। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800234646, 9800234646। र यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो, कोही हुनुहुन्थ्यो तर बाहिरको जानकारी मैले पाइसकेको छु। केही छैन, यो समय तपाईँको निम्ति हो र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा चाहिँ एउटा फाइदा चाहिँ तपाईँ र मलाई के हुन्छ भने नि, कुनै बेला होइन, कहिले काहीँ नमिल्न पनि सक्छ, केही छैन होइन, तर कुनै पनि बेला कसैले सोधेको प्रश्नको जवाब तपाईँ र मैले दिन सकेनौँ भने हामी अप्ठ्यारोमा पर्छौँ नि, होइन? पक्कै हो, त्यो अप्ठ्यारो नपरोस् भन्नकै लागि पनि हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। हजुर, र फोन गर्नुहोस्, हाम्रो फोन लाइन खुल्ला रहेको जानकारी मैले गराइसकेको छु। अहिलेलाई पनि राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यो अर्थपूर्ण भजन पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यतिखेर कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो सजना सर,
0: जय मसी पम्फाजी, आरामै हुनुहुन्छ? म ठिक छु, तपाईँ ठिक भएपछि म ठिक भइहाल्छु, दिदी ठिक भएपछि भाइ ठिक भइहाल्छ क्या। अनि भेनालाई कस्तो छ?
1: भेनालाई अलि कम भएको छ
0: हजुर,
1: अब छोड्न मिल्दैन, यहाँ कुदिरहनु पर्छ, जानुपर्छ।
0: ठिक छ ठिक छ, अब प्रतिज्ञा पनि त्यसरी नै गर्नु भएको थियो तपाईँले, मृत्युले नछुटाएसम्म म तिमीलाई छोड्ने छैन भनेकै हो होइन, त्योहरू छोड्न मिल्दैन दिदी। प्रभुले जुटाउनुहुन्छ,
1: लक्ष्मी मगालाई बोलाको बोलै बोलाको बोल गर्नुभयो, अनि त्यहाँ भेटेर आयो, एकदम आशीमय भेटघाट भयो शुक्रबार।
0: हजुर हजुर हजुर,
1: परमेश्वरलाई धन्यवाद। अनि त्यति जाँदाखेरि पनि यहाँ कति गाह्रो भएर बसिआएको छ, धन्यवाद। छोड्नै हुँदैन भने अब
0: यस्तो गर्नु, तपाईँले मोबाइलमा पनि त्यो सिसी क्यामेरा जडान गर्न मिल्छ, जहाँ जहाँ जाने त्यहाँ हेर्दै हेर्दै जाने
1: हो, त्यही गर्नु पर्यो
0: त्यो हो। अनि यसो उसो केही भयो भने त्यहाँ छेउको छिमेकीको फोन नम्बर लाने, फोन गरिहाल्ने, जान जान त्यहाँ भन्ने, अनि घुम्ने हिँड्ने प्रार्थना गर्ने, तर त सुसमाचार सुनाउने मान्छे एकछिन बस्न सक्नुहुन्न हेर्नु
1: हो नि, म कति परमेश्वरको वचन सुन्नु नपाएर जहाँ गर्ने सुनाउने मान्छे
0: हो नि, हो नि,
1: सुन त पाइरहेको छ, जानुपर्छ
0: हो। हजुर ल, प्रश्न राख्नु कि जवाब दिनुहुन्छ? ओके, एफिसी छको 20 पदमा पावलले आफूलाई के भनी बताएका छन्?
1: जसको निम्ति म सङ्घलाई बाँडेको एक राजदूत हुँ र जसरी मैले बोल्नु पर्ने हो त्यसरी म साहसँग बोल्न सकौँ भनेर भन्नुभएको छ।
0: हजुर, सधैँ आनन्दित रहो, निरन्तर प्रार्थनामा गरेर हो भन्ने बाइबलमा कहाँ लेखेको छ?
1: पाँचको 16-17 भन्न चाहन्छु।
0: भजन सङ्ग्रह 133 एक पदमा के लेखेको छ?
1: त्यसमा दाजुभाइ एकतामा रहनु, मिलिजुली रहनु कति कति भलो र रमर
0: मनोहर
1: आशीमय हुन्छ भन्नुभएको छ।
0: हजुर, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौ। जय मसी पम्फा रोकाजी हुनुहुन्थ्यो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा। यो समय तपाईँको निम्ति हो, के त आजको विजेता तपाईँ नै पो हो कि, र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र श्रोता, यतिखेर कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तपाईँ हुनुहुन्छ, र तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 477075 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9823444646 9823444646। अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: निकै नै अर्थपूर्ण संगीतको साथ पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र तपाईँ टिकेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा हामी विशेष गरिकन तपाईँलाई तीनवटा प्रश्न राखिरहेका छौं। र पहिलो प्रश्न रहेको छ, एफिसी छको 20 पदमा पावलले आफूलाई के भनि बताएका छन्। र दोस्रो प्रश्न, सधैँ आनन्दित रह, निरन्तर प्रार्थना गरिरह भन्ने बाइबलमा कहाँ उल्लेख गरिएको छ। तेस्रो प्रश्न, भजन संग्रह 133 एक पदमा के उल्लेख गरिएको छ। हजुर, यतिखेर भने फोन लाइनमा कोही मित्र आएको जानकारी प्राविधिक मित्र विजय सरले मलाई दिइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी सर।
0: जय मसी पम्फाजी, कस्तो हुनुहुन्छ?
1: म एकदमै परमेश्वरको अनुग्रह कृपा हजुरहरूको प्रार्थनाद्वारा एकदमै आनन्दित खुसी छु। हजुर कस्तो हुनुहुन्छ?
0: हामी पनि अहिलेसम्म हाँसेकै छौँ, बाँचेकै छौँ, नाचेकै छौँ भन्नुपर्छ हजुर।
1: ओ ल, परमेश्वरलाई धन्यवाद होस्।
0: हजुर हो नि, प्रश्न राख्नु कि जवाब दिनुहुन्छ हजुर यतिखेर?
1: एक नम्बरको चाहिँ एपिसी 6 बीचमा चाहिँ जसले जसको निम्ति म साङ्लाले बाँधिएको एक राजदूत हुँ र जसरी मैले बोल्नु पर्ने हो त्यसरी त्यसरी म साहससँग बोल्न सकू भनेर एक एपिसी 6 बीचमा चाहिँ, अनि दोस्रो प्रश्न चाहिँ 1 थिसोनेकी 5:16-17 छ, निरन्तर प्रार्थनामा लागिरहू भनेको चाहिँ, अनि तेर्सो चाहिँ दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोनर कुरा हुन्छ भनेर भन्नुभएको छ। भजन संग्रह 133 एक पदमा चाहिँ सर।
0: धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं।
1: हुन्छ सर, जय मसी।
0: जय मसी। वा हुन्छ पम्फा गोपालीजी, चितलाङबाट हामीसँग जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। के थाहा, आजको विजेता तपाईँ नै हो कि, र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। हजुर, अहिलेलाई भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी हजुर।
0: जय मसी, चन्द्रमायाजी आरामै हुनुहुन्छ?
2: हजुर सर, म आराम छु।
0: अनि हजुरको खाना भइसक्यो होला?
2: खाना बाँकी छ सर।
0: ढिलो खानुहुन्छ है?
2: अहिले अब यो कार्यक्रम सिकेर खाने, हजुरको नम्बर मैले सेभ गरेको थिएन म त हजुर भनेर थाहै भएन। म त उता झापाबाट एउटा बहिनीले कपडा अर्डर गर्नु भएको थियो, उहाँले पो फोन गर्नु भएको रहेछ भनेको त हजुरलाई
0: भनेपछि
2: एउटा नम्बर थपेर म जान्ने भएर हजुरलाई नम्बर पठाइदियो।
0: होइन, मैले पनि जान्ने भएर गरिसकेँ।
2: त्यो के गरी खिचेछु के सर, अनि काट्नै मिलेन त, अनि के गर्नु, सबकुले काट्नु भएन।
0: होइन, कहिले काहीँ त्यस्तै हुन्छ, म जान्दछु, केही छैन,
2: जान्नेछु,
0: मैले मिलाएर बुझिहाल्छु नि। ठिक छ, तपाईँसँग बिहान बिहानै मिठो कुराकानी गर्न पाए, आजको दिन नै तपाईँको आशिषमय शब्द सुनेर दिनै उज्यालो भइरहेछ आज। प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
2: प्रश्न राख्नु
0: हजुर। एफिसी 6:20 पदमा पावलले आफूलाई के भनी बताएका छन्?
2: म साङ्लाले बाँधेको एक राजदूत हुँ भन्नुभएको छ।
0: सधैँ आनन्दित रह, निरन्तर प्रार्थना गरिरह भनी बाइबलमा कहाँ उल्लेख गरिएको छ?
2: 1 थेस्लोनिकी 5:16-17 भन्न चाहन्छु।
0: भजन संग्रह 133 एक पदमा के लेखिएको छ?
2: दाजुभाइ एकतामा रहनु कति भलो र मनोहरको कुरा हो भनेर लेखेको छ।
0: धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं। जय मसी। चन्द्रमाया मगरजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो फोन गरेर, र तपाईँ पनि जोडिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। र यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी उत्तमजी, आरामै हुनुहुन्छ?
3: हजुर, म सन्चै छु, तपाईँलाई कस्तो छ?
0: म पनि एकदमै ठिकठाक छु हजुर। अनि खाना भयो हजुरको?
3: हजुर, अब हुन्छ यो कार्यक्रम सुनेपछि
0: भनेपछि 12 बजी ठ्याक्कै प्रश्न राख्नु कि जवाब दिनुहुन्छ हजुर?
3: हजुर राख्दै जानुहोस् त।
0: एफिसी छको 20 पदमा पावलले आफूलाई के भनी बताएका छन्?
3: जसको निम्ति म साङ्लाले बाँधिएको एक राजदूत हुँ र जसरी मैले बोल्नु पर्ने हो त्यसरी म साहससँग बोल्न सकुँ भन्नुहुन्छ।
0: सधैँ आनन्दित रहो, निरन्तर प्रार्थना गरिरहो भन्ने बाइबलमा कहाँ उल्लेख गरिएको छ?
3: 1 थिस्सलोनिकी 5:16-17।
0: भजन संग्रह 133:1 के उल्लेख गरिएको छ?
3: दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ।
0: हजुर धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
3: हजुर धेरै धन्यवाद।
0: धन्यवाद। उहाँ हुनुहुन्थ्यो पास्टर उत्तम सेवाकोटीजी, हामीलाई साथ दिनुभएको थियो। र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ, फोन लाइन एकदमै खुल्ला रहेको जानकार मैले तपाईँलाई गराइ नै सकेको छु। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तपाईँ हुनुहुन्छ। यतिखेर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो
0: धन्यवाद। उहाँ हुनुहुन्थ्यो पास्टर उत्तम सेवाकोटीजी, हामीलाई साथ दिनुभएको थियो। र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ, फोन लाइन एकदमै

0: 你的啊 ，Hello， 爸爸 ，radio 跟那听播送白个啥？
1: 啊，
0: 好的。啊，你这电话播送的是？啊，这时候这问题拿出去，答案定了。
2: पहिले को तो प्रश्न को आंसर छ सांगलाले बाधिएको म एक राजदूत हुँ दोस्रो मा चाहिँ एक प्रश्नले कि 5 को 16 र 17
0: हजुर
2: तेस्रो मा चाहिँ दाजुभाइहरु आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरो
0: धन्यवाद साथ दिनुभयो खुशी लाग्यो कार्यक्रम सुन्दै रहनु होला जसवाल जी अहिलेलाई छुटौ
2: धन्यवाद
0: नारायण प्रसाद जसवाल जी हुनुहुन्थ्यो हामीलाई कलंकीबाट जोडिनु भएको थियो भने तपाई पनि हामीसँग जोडिन सक्नुहुन्छ फोन लाइन एकदमै खुला रहेको जानकारी मैले तपाईलाई गराइ नै सकेको छु यतिखेर पनि फोन लाइनमा कोही मित्र उहाँलाई स्वागत गरौं हेलो कोही मित्र हुनुहुन्थ्यो तर बाहिर सक्नु भएको छ यतिखेर एउटा गीत राखौं जस्तो लाग्यो मलाई यस गीतपछि फेरि पनि हामी उपस्थित हुने नै छौं

0: यस कार्यक्रमलाई गीत झाम्पर प्रायोजन गरेको छ। सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9140687602, 9140687602 र 9818251240, 9818251240।
1: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।

0: यो अर्थपूर्ण संगीत पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा भने तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ। र यतिखेर भने कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: हजुर हजुर
1: हेलो हजुर
0: हजुर जय नमस्ते हजुर
1: जय नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: चित्रम मगर।
0: ए चित्रजी आरामै हुनुहुन्छ? म पनि अहिलेसम्म ठिकै छु हजुर। अनि खाना भयो हजुरको? हजुर आफै कुक नै हो, मिठो बनाएर खाइसक्नु भयो होला
1: एकदम।
0: प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
1: म जवाब दिने कोसिस गर्नेछु।
0: हुन्छ सुरु गर्नुहोस्।
1: फर्स्टमा जसको निम्ति म साङ्ग्राले बाँधिएको एक राजदूत हुँ र जसरी मैले बोल्नु पर्ने हो त्यसरी म सासमा बोल्न सकौँ। सेकेन्डमा फर्स्ट टेक्नोलोजी 5:16-17 भन्न चाहन्छु। र तेस्रोमा छ दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोरञ्जन हुन्छ भन्न चाहन्छु। जयमसी
0: धन्यवाद। उहाँ हुनुहुन्थ्यो चिता मगरजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनु भएको थियो र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। थोरै समय बाँकी छ र हाम्रो फोन नम्बर 4470754 अथवा 4770754 हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646 हजुर। र अहिलेलाई भनी राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

आदरणीय श्रोता, अब भने लगभग लगभग समयले पनि हामीलाई विदा दिइसकेको छ। विशेष गरिकन हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं र आजको विजेताको नाम मैले बताउनु पर्ने हुन्छ र आजको विजेताको नाम चाहिँ रहेको छ। त्योभन्दा अगाडि जवाब पनि मैले दिनुपर्ने हुन्छ र एफिसी छको 20 पदमा पावलले आफूलाई के भनी बताएका छन्। साङ्लोले बाँधिएको एक राजदूत भनी मानेका छन्। सधैँ आनन्दित रहो, निरन्तर प्रार्थना गरिरहो भनी बाइबलमा कहाँ उल्लेख गरिएको छ? पहिलो थेस्लोनिकी 5:16-17 पद। भजन संग्रह 133:1 पदमा के उल्लेख गरिएको छ? दाजुभाइहरु एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। सबैले सही जवाब दिनुभएको छ। मेरो हृदयदेखि हजुरहरूलाई धन्यवाद धन्यवाद धन्यवाद भन्न चाहन्छु। तर अब सबैजनालाई विजेता त बनाउन सक्दिनँ। म 8 फोन गरेर साथ दिनुभयो। एकजना चाहिँ गोला प्रथामा पर्नु भएको छ। उहाँको नाम रहेको छ अमिता महर्जन। बधाई छ अमिता महर्जनजी। तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिप्पाई दिनको लागि म अनुरोध गर्न चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म कुमार अब्राहम बनेर अहिलेलाई बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईँको ज्योति चम्काउनुहोस्। जय मसीह तथा नमस्कार। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 37 तपाईँलाई हार्दिक स्वागत छ। के तपाईँलाई थाहा छ तपाईँ कति अद्भुत हुनुहुन्छ, तपाईँ कति विशेष हुनुहुन्छ? हामी को हौं भन्ने कुरामा हामी धेरै उत्साहित हुनुपर्छ, किनभने परमेश्वरले हामीलाई अद्भुत तरिकाले सृष्टि गर्नुभएको छ र यो धेरै महत्वपूर्ण छ कि हामीले अरू मानिसहरूले हाम्रो बारेमा के भन्छन् भन्ने भन्दा परमेश्वरले हाम्रो बारेमा के भन्नुहुन्छ भन्ने कुरामा विश्वास गर्नुपर्छ। धेरै पटक हामी अरूको विचार सुन्छौं र हामी उनीहरूलाई हामी के सोच्छौं र हाम्रो आफ्नो बारेमा के कस्तो महसुस गर्छौं भनेर निर्णय गर्न दिन्छौं, तर हाम्रो लागि महत्वपूर्ण हुने एकमात्र विचार भनेको परमेश्वर हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ, त्यसकारण उहाँले हाम्रो बारेमा के सोच्नुहुन्छ त्यो अरू कसैले के सोच्छन् भन्दा धेरै महत्वपूर्ण हुन्छ प्रियहरू, र परमेश्वरले हामीलाई अद्भुत ठान्नुहुन्छ। एफिसीको पुस्तक 1:4 यसरी लेखिएको छ, उहाँको साबुन्ने पवित्र र निष्कलङ्क हो भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। प्रिय मित्र, जब परमेश्वरले हामीलाई हेर्नुहुन्छ उहाँले हाम्रो कुनै पनि गल्ती देख्नुहुन्न। उहाँको नजरमा हामीमा कुनै बाहिरी दाग छैन, कुनै कमजोरी छैन, हामी उहाँको नजरमा धर्मी छौं। यीशु ख्रीष्टद्वारा मुक्ति पाउनुभन्दा पहिले हामी अपराध र पापमा मरेका थियौं। परमेश्वरले हामीलाई त्यो अन्धकार ठाउँबाट बचाउनुभयो। येशुको रगतद्वारा उहाँले हामीलाई हाम्रा सबै विगतका पापहरूबाट शुद्ध पार्नुभयो। त्यसपछि उहाँले हामीलाई ख्रीष्ट येशुमा नयाँ सृष्टिमा ढाल्नु भएको छ। जुन क्षणमा हामीले येशुलाई हाम्रो प्रभुको रूपमा स्वीकार गर्यौं र हाम्रो हृदयमा विश्वास गर्यौं कि परमेश्वरले उहाँलाई मृत्युबाट बिउताउनुभयो, हामी आत्मिक रूपमा रूपान्तरित भयौं, अब हामीले गर्नुपर्ने भनेको आत्मिक क्षेत्रमा परमेश्वरबाट हामीले पहिले नै प्राप्त गरेका कुराहरूसँग सहमत हुन मनलाई रूपान्तरण गर्नु हो। परमेश्वरले हामीलाई जे भन्नुहुन्छ हामी त्यही हौं भनेर आफूलाई विश्वस्त पार्नु हो। मत्तीको पुस्तक 5:14 यसरी लेखिएको छ, तिमीहरू संसारका ज्योति हौ, डाँडामा बसालिएको शहर लुक्न सक्दैन। सर्वशक्तिमान परमेश्वरले तपाईँको बारेमा यही भन्नुहुन्छ प्रियहरू, तपाईँ जहाँ हुनुहुन्छ तपाई सारा संसारको लागि ज्योति हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ। त्यसो भए तपाई कसलाई विश्वास गर्न रोज्नुहुन्छ? के तपाई मानिसहरूले तपाईँको बारेमा के भन्छन् भनेर विश्वास गर्नुहुन्छ, वा परमेश्वरले तपाईँको बारेमा के भन्नुहुन्छ भनेर विश्वास गर्नुहुन्छ? कहिलेकाही मानिसहरू अन्य क्रिश्चियनहरूले पनि तपाईँलाई निरुत्साहित गर्ने प्रयास गर्ने गर्दछन्। तिनीहरूले तपाईँलाई भन्नेछन् कि तपाईँ राम्रो मान्छे हुनुहुन्न वा तपाईँ योग्य हुनुहुन्न। तिनीहरूले तपाईँलाई बदनाम गर्ने प्रयास गर्नेछन्। यदि तपाईँ होसियार हुनुहुन्न भने तिनीहरूले तपाईँलाई आफ्नो बाटोमा नराम्रो महसुस गराउनेछन्, तपाईँलाई सोच्न लगाउनेछन् कि तपाईँ योग्य हुनुहुन्न। तर परमेश्वरले येशु ख्रीष्टको त्यो महान काम मार्फत तपाईँ र मलाई योग्य बनाउनु भएको छ। मत्तीको पुस्तक 5:15-16 यसरी लेखिएको छ, मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन् र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ। यसरी नै तिनीहरूको ज्योति मानिसहरूका सामान्य चम्कोस् र तिनीहरूले तिनीहरूका सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिनीहरूका पिताको महिमा गरून्। हामीले परमेश्वरले हाम्रो बारेमा के भन्नुहुन्छ भनेर घोषणा गर्नुपर्छ प्रियहरू। हामी बस्ने शहर वा गाउँको सड़कमा हिँड्दा हामी अरू मानिसहरूले देख्न सक्ने ज्योति हौं भनेर दावी गर्नुपर्दछ। गर्व र साहसका साथ हामी अगाडि बढ्नुपर्छ र हामी बस्ने समुदायका मानिसहरूमा हाम्रो ज्योति चम्कन दिनुपर्छ। हामी घमण्ड वा अहंकारले भरिएको होइन, तर हामीलाई थाहा छ कि परमेश्वरले हामीलाई महान हुनको लागि सृष्टि गर्नुभएको हो र उहाँ मार्फत हामी स्वर्गमा हुनुहुने हाम्रा पिताबाट प्रशंसाको योग्य अरूको लागि असल कामहरू गर्न सक्छौ र गर्नेछौ। एबीसीको पुस्तक 2:10 यसरी लेखिएको छ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप हौं। हामी ती बमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। परमेश्वरले हामीलाई जे बनाउनु भएको छ त्यो निपुण कलाको एक सुन्दर टुक्रा हो। उहाँ सबैभन्दा महान कलाकार हुनुहुन्छ र हामी उहाँको सृष्टि हौं। तपाई को हुनुहुन्छ भनेर कहिले लज्जित नहुनुहोस्, किनकि परमेश्वर तपाईसँग लज्जित हुनुहुन्न। उहाँ तपाईलाई माया गर्नुहुन्छ र उहाँ चाहनुहुन्छ कि तपाईले संसारले देख्ने गरी उहाँको प्रेम प्रकट गर्नुभएको होस्। आजको वचन सुनाईबाट परमेश्वरले तपाईलाई धेरै आशिष दिनुभएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
4: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
6: आजी नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माइ फेथ, जुगु विश्वास के चमक हया बिउ। छिगु दुने छुदु धका विशेष ध्यान ब्यादिसो। जय मसी जो जलपा जी अमृता महर्जनी स्पार्क माइ फेथ यु भाग 27 के छि सकसित न सुबे। छनु जी छगु प्रतिष्ठित कलेजिया जागु स्नातक समारोह के उपस्थित रिया शैक्षिक उत्कृष्टता प्राप्त यापी बुनिमी त सम्मान न्यायगु विशेष ज्याजो ख गाउन हुड व तपली पुनातम छमो मनो दुगु ख विद्यार्थी पिन त विशेष उत्कृष्टता प्रदान पत्र लला न्य वेकल चोङगु बिहादिगु ख वयागु गाउन वयागु लका तक्क मथ्य उखी जी गाउन या खुए पुनातगु पाइन खने फु जी वया त उगु अवसरे या नीति छुस पुना तगु आशायाना बरु व पुनागु मोसुगु जिन्स पुना तगु ख जी थम निला थुके जित जीवनया छगु निश्चित सत्य लुमङ काबिल थो अप दया थे मनुते त थगु पिनिया फापाया त कया तस्क छिउता दै इम्स विषायाई कि थुकी इमगु दुनिया वास्तविकता सुचकेबी छिन छिता आश्वासन बिया थुकिया त सुस्के असम्भव ख छिन थुकिया त मनुते पाखे सुस्के फैमखु छिन विशेष याना परमेश्वर पाखे थुकिया त सुस्के फैमखु उके छिगु दुने छु जोया सुन धका तस्क छिउदा कया दिस। मर्कुस नेगु अध्याय नि छगु न निहे नि सोङगु के धाया तगुदु छादासा मनु यागु दुनुग्ल निसे थथे मभिङगु विचार पिहा वै बेविचार यायगु फुइगु स्योङगु लोभी जुइगु मभिङगु ज्यायागु थगे यायगु लालाथे सना जुइगु नुग मुइकेगु मेपिन त मभिङ क ख लागु घमण्डी जुइगु मूर्ख ज्यायागु थोफुक्क मभिङगु ज्या मनुदेगु दुनु ल निसे पिहा वै अले वया त शुद्ध याई यदि छि याकसा खसा छि थज्यागु उमेरे दुखी छि इहिपा याय त सुबला म मनु जुइ धका निर्णय यागु सुरु याना सुन दिगुदु छगु निर्णय याय गुइले ओस्यार्जु मनु देश छि त प्रभावित याय त तस्क कुत याई विशेष याना इम्के दुने दुने यक्कु सुलाचङ्गु पाप दै छक छि इपिलिसे इहिपा यात कि थो खनि दया वै मत्ति निसङ्गु अध्याय यो नि नेगु निसागु पदके धाटगुदु शास्त्री व फरिसित छिपिन त धिकादु छिपि निपा ख्वापा दुपिख छादासा छिपि पिने ला सफा पाना तगु चिहान्थे बाला दुने धासा छिपि ढोगीगु कङ्गाल व नवगु जकर्जा अछि हे पिने छिपि धर्मी जुया दुन जुई दुने धासा छिपि मभिङ्गु ज्या ख व अत्याचार याना सङ्गुदु यो पिने नमिपि पिने खङ्गु खया आधारे यक्कु कुत याइपि मनुते त बालाको सोया दिस दुने वयागु इमगु चरित्र या मूल्याङ्कन याना दिस सुनान सोया चोङ्गु मनु धका विचार याइबले मनु दिशा छु धाई धका सोया छि इमको वास्तविक चरित्र या त लुइके फै उदाहरण या नीति यको मनु त मन छे दना माइ चुने जुना सुने य इम त तरल धङ्गु पुसले मनु दे त प्रचार याय य इम्स तालिया आनन्द काई इपि आमेन व हलेलुया धका हाला मन्चे चाहिला चुनी इम्स छिगु भावना या त अपिल याइगु चलाक भाषण छि त न्यायपुका बि तर जी उपि सेवक तेगु प्रशंसा याए गुपि गरिब लुगी या त छे छे नाप्ला हुने इम्स भिजुवा पिन्त नाप्लाना इमको आवश्यकता पुगुङकी मेबी मनु तेस इमगो बारे छु विचार याई धका इम त चिउता मरु इमको नुगा परमेश्वरिया माया जा अले इमस परमेश्वरिया मनु तेगु विचा व करुणाया माध्यम पिने थगु मतिना कया चोङ्गु दु हितोपदेश पेङ्गु अध्याय नि सोङ्गु पदके धात गुदु थगु मति या त बालका विचाया छ मति त थे हे छङ्गु जीवने जुइगु ख यो पिङ्गन मिति छि विचा याना दिगु विचा ल छि दुने दुने सुख धका निर्णय याई अथे जुगुने हे परमेश्वरिया वचन बोनेगु व मनन याएगु पाखे वैगु मतिना दया आनन्द व शान्ति या विचा थगु मनिया त नकेगु तस्क महत्वपूर्ण जुई अले छिगु जीवन थुगु गुण या अभिव्यक्ति जुई अले छि थ वास्तविक म मेपी पाखे सुके माली महु हुयागु वचन याना दे गुने छि सकसित न परमेश्वर सवाबीमा जय मसी छिम्स नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केना दिम सोमन भिक्टर चोयादीको हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकु सुब्या परमेश्वर छित सवाबीमा जय मसी
7: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
8: होइन के भन्नु भएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
7: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
9: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
10: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
11: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
7: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
13: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
14: नेपाल सरकार विज्ञापन बोर्ड

0: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554402, 98143554402 र 98103364006, 98103364006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
3: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: कोरस नम्बर 135।

0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: आहा, अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित। होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला, प्रस्तुता सुश्री थिङको साथमा हरेक आइतबार बेलुका 4:30 देखि 5 बजेसम्म सुन्न नभुल्नुहोला।

0: अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम रेडियो 105.1 MHz।
1: नमस्कार सेन्सेविका दिदी।
2: नमस्कार नमस्कार।
1: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन, विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारो, कमारी, गोरु, गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
6: जन्मदर्ता दिनुहोस् त।
7: जन्मदर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर, बल्खु कुलेश्वर, काठमाडौँ, सप नम्बर 2।
3: म्यानेजिङ डिरेक्टर राजन खड्की, फोन नम्बर 98-13-18-91-65, 98-13-18-91-65।

एजेन्सी सधैँ हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँग बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा आदरणीय श्रोता कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र विजय र म अब्राम उपस्थित भइसकेका छौं र तपाईँले हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ र कार्यक्रमको अन्तिममा भने एकजनालाई हामी विजेता पक्कै पनि बनाउनेछौं र विजेतालाई प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र विशेष गरिकन कार्यक्रमको शुरूआत चाहिँ भने म एउटा गीतबाट गर्न चाहन्छु भजनबाट र हजुरले त्यसपछि भने हामीलाई साथ दिनुपर्ने हुन्छ र 545 नम्बरको भजन म यतिखेर तपाईँको निम्ति गाउनेछु।

र यी अक्षर तपाईँको भागमा रहेको छ र अब भने श्रोता तपाईँले हामीलाई साथ दिनुपर्ने हुन्छ र फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो,

0: जय मसी हजुर, जय मसी पम्फाजी. हजुरको भागमा अक्षर ई पर्याप्त छ. अब ईबाट इसाराले गीत गाउनु पर्ने.
1: धन्यवाद, धन्यवाद.
0: हस् सुरु गर्नुहोस्.

धन्यवाद धन्यवाद न अक्षर छोडिदिनु भयो धेरै धेरै धन्यवाद अहिलेलाई छुटौ नमस्ते हाम्रो पम्फाजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो पम्फा रोक्काजी हुनुहुन्थ्यो र उहाँले न अक्षर तपाईँलाई माया गरेर छोडिदिनु भएको छ र साथ दिन सक्नुहुन्छ कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं भन्दै थिए तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु अहिलेलाई पनि एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: निकै नै अर्थपूर्ण संगीतको साथ पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, कार्यक्रम गुड न्यूज अन्तर्क्रिया तपाईँ सुन्दै हुनुहुन्छ र कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी जजलपा।
0: जय मसी अमिताजी, अनि खाजा भयो हजुरको? ल हजुर, तपाईँको भागमा चाहिँ नक्षत्र परेको छ, तयारी हुनुहुन्छ?
1: आमेन।
0: ल सुरु गर्नुहोस्।
1: यो नक्षत्रलाई म नेवारीमा गाउँछु
0: हजुर।
1: भजन नम्बर 72 हिँडेको राजा जय यसो नाम, त्यसलाई चाहिँ नेवारीमा गाइदिन्छु है त।
0: हुन्छ, एकदमै राम्रो नि,
1: एकदम शब्द शब्द बुझ्नु होला,
0: कोसिस गर्ने हो।
1: नेपालीमा हिँडेको राजा जय यसो नामको चाहिँ नेवारीमा गाउनेछु।
0: ए हुन्छ हजुर, हुन्छ हुन्छ।

0: प्रणाम, आमेन।
1: आमेन। अमिता महाजनजी हुनुहुन्थ्यो र कुन अक्षर छोड्नुभयो?
0: म।
1: म हुन्छ धेरै ए हो हजुर म अक्षर भयो ठ्याक्कै। ल धन्यवाद है, नेवारी गीत साह्रै मिठो लाग्छ मलाई। साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
0: हुन्छ धन्यवाद।
1: जय मसी। उहाँ हुन्छ अमिता महर्जनजी र उहाँले चाहिँ अमिताजीले चाहिँ म अक्षर तपाईँको निम्ति छोडिदिनु भएको छ र तपाईँ जोडिन सक्नुहुन्छ। र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4777075 छ। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244446। र कार्यक्रमको अन्तिममा भने गोला प्रथाबाट हामी एकजनालाई विजेता पक्कै पनि बनाउनेछौ र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। तपाईँको भागमा रहेको छ अक्षर म कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा तपाईँ हुनुहुन्छ। र अहिलेलाई भने फेरि पनि एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा म राख्न चाहन्छु।

0: निकै नै अर्थपूर्ण संगीतको साथ यो कार्यक्रममा र म अक्षरबाट गीत गाउनको निम्ति कोही मित्र आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: जयमसी सर।
0: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म बडीखेलबाट पुष्प कुमार पहाडी।
0: पुष्पजी आरामै हुनुहुन्छ?
1: हजुर, आराम हुनुहुन्छ सर।
0: अनि खाजा खाइसक्नु भयो? हजुरको भागमा म अक्षर पराएको छ, गीत गाउन तयार हुनुहुन्छ?
1: कोसिस गर्छु सर।
0: हुन्छ हजुर, सुरु गर्नुहोस्।
1: हुन्छ। माया माया ओ माया, माया माया

त्यो छेडिएको छाती माया हो माया तिमीलाई गरे उनले सधैँ सधैँलाई माया हो माया तिमीलाई गरे उनले सधैँ सधैँलाई माया माया ओ माया माया माया ओ माया आमाको गर्भमा बनाए उनैले सन्फनी त्यागे उनको खुनैले माया माया ओ माया माया माया ओ माया आमाको गर्भमा बनाए उनैले सन्फनी त्यागे

0: सधै सधैँलाई गरे उनले सधै सधैँलाई माया माया ओ माया माया माया ओ माया
1: माया भनेपछि य अक्षर छोडिदिनु भयो है. धेरै धेरै धन्यवाद हजुर तपाईँको साथको लागि. अहिलेलाई छुटौ.
0: हुन्छ
1: जयमसी. अहिलेलाई भने हामी राख्न चाहन्छौ एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा.

0: यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो, फेरि पनि
2: जय मसी पम्पाजी, हजुरलाई फेरि पनि स्वागत छ। हजुर
1: धन्यवाद, हजुर धन्यवाद।
2: अनि हजुरको भागमा यो अक्षर परेको छ, रेडी हुनुहुन्छ?
1: म रेडी छु हजुर, परमेश्वरको महिमा भएको।
2: ल सुरु गर्नुहोस् हजुर।
1: हस्

0: एकदमै धेरै धेरै धन्यवाद पम्फाजी, छ अक्षर छोडिदिनु भयो। उहाँ हुनुहुन्थ्यो पम्फा रोक्काजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि जोडिन सक्नुहुन्छ। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी, र हामी अन्ताक्षरी खेलिरहेका छौं, भजन गीत गाइरहेका छौं, र कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो, कोही मित्र त हुनुहुन्थ्यो तर उहाँको आवाज त मैले सुन्न सकिनँ, र फेरि पनि कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जय मसी हजुर।
1: जय मसी,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? र हामी अन्ताक्षरी खेलिरहेका छौं, भजन गीत गाइरहेका छौं, र कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो।

0: लक्ष्मी महर्जन।
1: ए लक्ष्मीजी, कस्तो हुनुहुन्छ?
0: सन्चै छु हजुर, कस्तो हुनुहुन्छ?
1: म पनि एकदमै ठिकठाक छु लक्ष्मीजी। अनि छ अक्षरबाट गीत गाउन तयार हुनुहुन्छ?
0: तयार छु, म नेवारीमा गाउँछु है।
1: ए कति राम्रो झन्। हुन्छ, सुरु गर्नुहोस्।
0: ल, यो तपाईँ मेरो शरण मेरो बलियो किल्ला भन्ने चाहिँ म नेवारीमा गाउँछु।
1: हुन्छ हजुर,
0: कोरस।

0: प्रभु भक्कारी भ छोड्नु भयो
1: हजुर
0: धन्यवाद लक्ष्मीजी धेरै धेरै धन्यवाद हजुर साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुट्टौ
1: धन्यवाद
0: जय मसी लक्ष्मी महर्जन जी हुनुहुन्थ्यो श्रोता तपाईँदेखेर सुन्दै हुनुहुन्छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी हामी खेलिरहेका छौं र अन्ताक्षरी खेल्नको लागि तपाईँले हामीलाई साथ दिन सक्नुहुन्छ र यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो जय मसी साराजी आरामै अनि खाजा खानुभयो भनेपछि तपाईँको भागमा चाहिँ अक्षर भ परेको छ अब हजुर भक्कानिनु पर भबाट हजुर भक्कारी
1: भयो
0: हजुर

Thank you.

0: छोडिदिनु भयो, धेरै धेरै धन्यवाद साराजी, अहिलेलाई छुटाउँ। जयमसी सारा तामाङजी हुनुहुन्थ्यो, अहिलेलाई भने अब एउटा गीत राख्न चाहन्छु भन्दै थिए, तर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: जयमसी,
0: फेरि पनि अमिताजी, फेरि पनि अनि यो नेवारी भाषाबाट फेरि पनिलाई के भन्छ? हाकन
1: हजुर।
0: ल गीत हाकन म अक्षरबाट गीत हाकन
1: हाकन अब नेवारीमा कुन गाउँ त माले म फ्याजन
0: गाउनु
1: म नेपालीमै गाइदिउँ।
0: हुन्छ हजुर, हुन्छ हुन्छ
1: माले म फ्याज न
0: अमिताजी
1: नेपालीमै गाइदिन्छु है, 99 नम्बरको भजन
0: 99 को। हुन्छ सुरु गर्नुहोस्।
1: हजुर

0: आमेन।
1: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिले छोटो अमिताजी
0: हुन्छ, धन्यवाद।
1: जय मसी। अब भने हामी एउटा संगीत राख्न चाहन्छौ, त्यसपछि भने आजको विजेताको नाम लिएर हामी उपस्थित हुने नै छौं।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2
1: म्यानेजिङ डिरेक्टर राजन खड्की फोन नम्बर 98-13-18-91-65 98-13-18-91-65
2: आदरणीय श्रोता अब लगभग समयले पनि हामीलाई बिदा दिइसकेको छ र कार्यक्रममा आजको विजेताको नाम मैले बताउनु पर्ने हुन्छ जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद र आजको विजेताको नाम रहेको छ गुड न्यूज अन्ताक्षरीमा पम्फा रोक्का
3: कंग्रेचुलेसन्स
2: पम्फा रोक्काजी बधाई छ तपाईँलाई आजको विजेता बनिसक्नु भएको छ र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि बिदा हुन्छु धन्यवाद छैन सी नमस्कार

0: गुड न्यूज एफएम 105.1
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुन्नु न बजे, कोता
6: सामान नभेटेर बेपत्ता।
5: होइन, सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरैसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855174236, 9855174236
8: र फोन नम्बर 01513010 छ, 01513010 छ।
7: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
6: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
2: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: गाउन भाडामा,
10: गाउन भाडामा,
9: हे गाउन भाडामा।
7: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841687602 9841687602
8: र 9818252040 9818252040

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवा बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पणमा एउटा समर्पित जीवनको बारेमा हामी बढ़ी चर्चा परिचर्चा गर्ने गर्छौं। हामी नाम मात्रको क्रिश्चियन भएर हुँदैन, हामी व्यावहारिक पनि, हाम्रो व्यवहारमा पनि क्रिश्चियन पन देखिनु पर्दछ। र मान्छेले भन्न सकुन् कि तिमी साँच्चै नै क्रिश्चियन होइन, त्यो कुरा चाहिँ भन्न सकुन् जस्तो लाग्छ मलाई। तर कति मानिसहरूलाई धेरै गाह्रो छ, म प्रभु भनेर आफैलाई चिनाउन पनि गाह्रो छ, त्यो हामीले कहिले पनि गर्नु हुँदैन। किनभने हाम्रो लागि परमेश्वरले आफूलाई त्यो क्रुसमा के गर्नुभयो, बलि हुनुभयो, अथवा त्यो क्रुसमा आफूलाई समर्पित गराउनु भयो भनेपछि उहाँको नाम लिनको लागि हामीलाई किन गाह्रो, आदिलाई गाह्रो कहिले पनि हुनु हुँदैन। किनभने उहाँले नै हाम्रो लागि कहिले पनि त्यो गाह्रो महसुस गर्नु भएन। उहाँको शरीरमा होइन चोट कति थियो होला, तर पनि उहाँले त्यो त्यसको कुनै लेखा राख्नु भएन। मलाई यस्तो भयो उस्तो भयो भने कहिले भन्नु भएन, चुपचाप चुपचाप उहाँले तपाईँ र मेरो पापको खातिर त्यो बलिदान सहनु भएको छ। त्यो कुरालाई तपाईँ र मैले मानिलिनु पर्छ। र श्रोता, अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

मानिसले गरेको पापको कारण परमेश्वरसँगको सम्बन्ध टुटेको थियो। परमेश्वरसँगको सम्बन्ध टुटेको थियो जब प्रभु येशु ख्रीष्ट यस पृथ्वीमा आउनुभयो अनि मानिस र अनि परमेश्वरसँगको सम्बन्ध चाहिँ जोडिएको हो। एउटा बीचमा एउटा ग्याप थियो, त्यो जोड्नको लागि एउटा वारीदेखि पारी मानिस जानको लागि के चाहिन्छ? पुल चाहिन्छ नि। हो, मानिस र परमेश्वर बीचको सम्बन्धलाई मिठो र अर्थपूर्ण बनाउनको लागि प्रभु येशू ख्रीष्ट पुल भन्नुभयो। तपाईँलाई थाहा छ एउटा पुलले कति पीड़ा सहनुपर्छ। कयौं मानिसहरू हिँड्छन्, कयौं मानिसहरू उफ्रिन्छन्, कयौं भारी होइन त्यो लोडको गाडीहरूको सामना गर्नुपर्छ पुलले। हेर्नुहोस् त, जब पुल हुँदैन नि मानिस वारीको वारी पारीको पारी हुन्छन्। त्यो भएर पुलको महत्व चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। त्यो भएर प्रभु येशू ख्रीष्ट हाम्रो लागि परमेश्वर र हाम्रो बीचमा सम्बन्ध स्थापना गर्न आउनुभयो, स्थापित गर्न आउनुभयो। र येशूले निर्दोष भएर पनि मानिसको पापको दण्ड आफूमाथि उठाउनुभयो। त्यो भएर प्रभु येशू ख्रीष्टको प्रेम चाहिँ अघापे प्रेम हो। त्यो प्रेममा कुनै पनि स्वार्थ लुकेको हुँदैन। आजको प्रेम हामी देख्दछौ कुनै पनि सम्बन्धमा अहिले मान्छेले एउटा श्रीमान श्रीमती बे गर्दा त हजार चोटि सोच्छन्, किनभने हजारौं घटनाहरूले देखेको छ क्या। त्यो भएर परमेश्वरसँगको सम्बन्धमा चाहिँ कुनै पनि शंका छैन। उहाँले निस्वार्थ प्रेम तपाईँ र मलाई गर्नुभयो।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र क्रुसको महत्वको बारेमा मैले बताइरहेको छु र उहाँको क्रुसको मृत्यु चाहिँ नि बलिदान र प्रेमको गहिरो चिन्ह हो र बलिदान होइन उहाँको क्रुसको मृत्यु बलिदान र प्रेमको चिन्ह मानिन्छ। उहाँले अथाह माया गर्नुहुन्छ भन्ने कुराको चिन्ह हो उहाँको त्यो क्रुस चाहिँ। होइन म जस्तो सुकै परिस्थितिमा पनि मेरो छोराछोरीको लागि म सेक्रिफाइस हुन सक्छु भन्ने चिन्ह हो त्यहाँबाट पनि हामी देखिन्छौँ। कयौँ मानिसहरू आयो पृथ्वीमा तर कोही पनि मानिसको लागि मर्न कोही पनि आएन तर प्रभु येशू ख्रीष्ट मात्रै उहाँ चाहिँ हाम्रो पापको खातिर उहाँले आफूलाई सेक्रिफाइस गर्नुभयो र उहाँ आफ्नो पिताको आज्ञामा पनि पूर्ण हुनुभयो आफ्नो पिताको आज्ञालाई मान्नुभयो। त्यो मृत्युको अन्तिम घडीसम्म उहाँ विश्वासयोग्य र परमेश्वरमा समर्पित हुनुभयो अनि त उहाँ अझै पनि विजय हुनुहुन्छ। उहाँ मरेकै मरेको हुनुभएन, मरेको तेस्रो दिनमा उहाँ बौरी उठ्नुभयो। यो कारणले पनि हामी थाहा गर्न सक्छौँ कि उहाँ जिउँदो परमेश्वर हुनुहुन्छ र उहाँको प्रत्येक प्रतिज्ञाहरू यो संसारमा दिनदिनै पुरा भइरहेका छन्। त्यो भएर उहाँको प्रेममा तपाईँ र मैले कहिले पनि शङ्का गर्नुहुँदैन। हामी सङ्खे शङ्का देख्छौँ त मान्छेको प्रेममा होइन र मैले हिजो एउटा न्युज हेर्दै थिएँ, म यति धेरै त्यो न्युजले मलाई सोच्न बाध्य बनायो। म यो घटना म तपाईँलाई पनि बताउन चाहन्छु। एउटा मान्छे गाडी किन्न जान्छ, जो सेकेन्ड ह्यान्ड गाडी, राम्रै गाडी किन्न जान्छ अनि त्यहाँनिर मार्केटिङको लागि चाहिँ एउटा केटी राखेको हुन्छ, एकदम सुन्दरी राम्री हाम्रो सन्ध्या मिस जस्तै। अनि त्यो मान्छे एउटा बिजनेसम्यान आउनुहुन्छ अनि उहाँले गाडीको कुरा गर्नुहुन्छ अनि त्यो केटीले चाहिँ यो गाडी यस्तो भनेर सबै भन्नुहुन्छ क्या। अनि त्यो मान्छेलाई चाहिँ त्यो केटी एकदम मनपर्छ होइन, पहिलोचोटिमै उहाँलाई त्यो केटी किन हो किन एकदमै मनपर्छ। अनि उहाँको ड्याडी मम्मीले धेरै केटीहरू ल्याउनुहुन्छ उहाँको जीवनमा क्या, कुनै केटी पनि उसले स्वीकारेको हुँदैन भनौँ न। तर त्यो केटीलाई जुन मार्केटिङ गर्ने केटी हुनुहुन्थ्यो त्यो गाडी बेच्ने ठाउँमा, उहाँलाई चाहिँ एकै नजरमा मन पर्नु भयो अरे क्या। अनि गाडी चाहिँ उहाँले हप्तामा भोलि पनि आउनुभयो अरे बाना बनाएर, गाडी किन्ने बाना बनाएर पर्सि पनि आउनुभयो अरे अनि एक हप्तापछि गाडी किन्नुभयो अरे उहाँले। अनि त्यसपछि नजिक हुनुभयो अरे, हजुरको नम्बर दिन मिल्छ भनेर दिनुभयो अरे। अनि बिस्तारै कुराकानी अब हुन थाल्यो, एकअर्कालाई एकदमै मन पराउन थाल्नुभयो उहाँहरू। त्यसपछि यो कुरा चाहिँ विवाहसम्म पुग्छ, विवाह हुन्छ अनि केटीको सङ्गत चाहिँ अलिकति खराब साथीहरूसँग रहेछ, कहिलेकाहीँ जाने मेरो साथीहरूको गेट टुगेदर छ यो त्यो होइन यस्तो गर्नुहुँदो रहेछ। अनि श्रीमान एकदमै सोझो बिजनेसम्यान होइन, पैसाको कुनै पनि कमी थिएन, श्रीमतीले यो गर्छु भन्दा पनि पैसा दिनुभयो, त्यो गर्छु भन्दा पनि पैसा दिनुभयो। तर एक दिन यस्तो भएछ, उहाँले श्रीमानलाई यसरी कन्भिन्स गर्नुभएछ, उहाँहरूको व्यापार एकदमै डामाडोल भएर गएछ क्या, एकदमै श्रीमानको व्यापार यति राम्रो थियो अरे। अनि त्यसपछि अब बिस्तारै कम हुँदै गएपछि त अब करोडौँसँग खेल्ने मान्छे हजार रुपियाँ पनि खाजा खानु नभएपछि त कस्तो स्थिति हुन्छ होइन। अनि त्यसपछि उहाँले श्रीमानलाई एकदमै नराम्रो व्यवहार गर्न थाल्नुभयो अरे क्या, जब उहाँसँग हुन्थ्यो नि उहाँलाई कुनै पनि कुराको अभाव हुन दिनु भएन अरे श्रीमतीलाई, काम गर्ने मान्छे राखिदिनु भएको थियो अरे, भाँडा मोल्ने मान्छे बेग्लै, लुगा धुने मान्छे बेग्लै, खाना बनाउने बेग्लै क्या, त्यति माया गर्ने क्या। तर जब उहाँ बिजनेसमा लस हुनुभयो, सबै डामाडोल भयो, उहाँले गर्ने व्यवहार फरक हुन थाल्नुभएछ। अनि त्यसपछि उहाँलाई के गर्नुभयो, उहाँले डिभोर्स दिनुभएछ। डिभोर्स दिएपछि त्यो मान्छे अहिले पागलखानामा हुनुहुन्छ अरे क्या, किनभने उहाँले यति धेरै माया गर्ने अरे क्या त्यो श्रीमतीलाई। अब डिभोर्स गर्नुभयो भएको अलिकति केही कुरा पनि थियो नि, सब
सबै दिनुभयो अरे कि उहाँले। अनि अहिले उहाँ चाहिँ भएको अलिकति जे छ त्यो पनि सबै उहाँलाई दिएर उहाँ पागलखानामा हुनु, मेन्टली उहाँ एकदमै गाह्रो अवस्थामा हुनुहुन्छ भनेर मैले यो घटना सुनिरहेको थिएँ। हेर्नुहोस् त स्वार्थपन हुँदाखेरि होइन त्यही श्रीमान कति सुन्दर संसारमै छैन क्या तपाईँ जस्तो भन्ने जब परिस्थितिले उहाँलाई जिरो बनायो, त जस्तो श्रीमानसँग बस्नुभन्दा त हेर्नुहोस् त कति गाह्रो भयो होला उहाँलाई। श्रीमान श्रीमती भनेको यस्तो चिज हो नि, त्यो दुःखमा होस् सुखमा होस् जिरो हुँदा होस् या हिरो हुँदा होस् सँगसँगै हुनुपर्ने हो नि होइन र। तर अहिले सम्बन्धहरू सबै स्वार्थमा बदलिसकेका छन्, गाह्रो छ। त्यो भएर एकजना भाइले भन्दै हुनुहुन्थ्यो मलाई त एकदमै डर लाग्छ बिहे गर्न भनेर, किन भन्दा म अब जागिर गरिरहेको छु, केही कथमकाले मेरो जागिर क्यान्सिल भयो, मलाई त त्यसपछि श्रीमतीले के गर्छ होला, डराउने क्या बिहे गर्नै डराउने क्या। अस्ति हामीले एउटा इन्टरभ्यू हेरिरहेको थियौँ हामीले पास्टर भीम परिहारजीको, उहाँको खुट्टा अपरेसन गर्नुपर्ने रहेछ अनि त्यसपछि उहाँले श्रीमतीलाई भन्नुभएछ यो मेरो खुट्टा चलेन भने के गर्ने होला है भनेर रुनुभयो अरे क्या। उहाँको श्रीमतीले भन्नुभयो अरे केही छैन बुढा, म भारी बोकेर पनि तपाईँलाई म पाल्छु भनेर श्रीमतीले त्यो उत्साह दिएको कारण उहाँको अपरेसन पनि सफल भयो क्या। कुनै कुनै खुट्टाहरू त्यो चल्दै चल्दैन त्यो अपरेसन गरेपछि, अनि डक्टरले त्यो पनि भन्नुभयो अरे हेर्नुहोस् 100% चाहिँ स्योर होइन, कहिले काहीँ अपरेसन गर्दा गर्दै त्यो खुट्टा नचल्न पनि सक्छ भनेपछि उहाँले यो कुरा त श्रीमतीलाई भन्नुपर्छ भन्नुभयो अरे। श्रीमतीलाई उहाँले रुँदै भन्नुभयो अरे बुढी यस्तो भनेको छ मेरो खुट्टा चलेन भने अहिलेसम्म त मैले तिमीहरूलाई पाली नै रहेको छु, बिस्तारै यो खुट्टाले मिसिन चलाएर भए पनि यही खुट्टा गुमो भने मैले कसरी पाल्नु तिमीहरूलाई भन्दाखेरि श्रीमतीले यस्तो उत्साह दिनुभयो अरे कि बुढा केही छैन म भारी बोकेर तपाईँलाई पाल्छु भन्नुभयो अरे क्या। हो त्यो हो नि त सम्बन्ध भनेको त, तर अहिले त नि बिहे गर्न मान्छेले दसचोटि होइन 100 चोटि सोच्छन्, किनभने सबैतिर स्वार्थै स्वार्थ स्वार्थै स्वार्थ लुकेको छ प्रेम हो। तर एउटा प्रेम यस्तो प्रेम छ जुन प्रेममा कुनै स्वार्थ छैन, त्यो भनेको प्रभु येशू ख्रीष्टले तपाईँ र मलाई गर्ने प्रेम। उहाँले तपाईँ र मेरो निम्ति नि शरीरको एक थोपा रगत पनि शरीरमा राख्नु भएन, र तपाईँ र मेरो निम्ति शरीरमा कुनै पनि ठाउँमा निको थिएन क्या, जताततै चोटै चोट मात्रै थियो। त्यो प्रत्येक पीडा तपाईँ र मेरो निम्ति थियो।

र उहाँको त्यो क्रुसको बलिदानबाट हामीले एउटै कुरा थाहा पाउन सक्छौं। उहाँले हामीलाई निस्वार्थ प्रेम गर्नुभयो। के तपाईँ र मैले पनि उहाँलाई निस्वार्थ प्रेम गर्छौ त भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। र तपाईँ र म निस्वार्थ पनि हुनुपर्छ। जस्तो प्रभुले निस्वार्थ तपाईँ र मलाई प्रेम गर्नु भने हामीले पनि निस्वार्थ प्रेम गर्ने परमेश्वरलाई उहाँसँग समय बिताउने कुराहरू एकदमै महत्वपूर्ण। कसरी निस्वार्थ प्रेम गर्ने भन्दा निस्वार्थ तरिकाले उहाँसँग समय बिताउने, कुनै पनि स्वार्थ नराख्ने, प्रार्थनामा भयो, बाइबल अध्ययनमा भयो, संगतिमा भयो, यी कुराहरूमा जब तपाईँ र म धेरै इन्भल्भ हुन चाहन्छ हुन्छौ नि, तब परमेश्वरसँगको सम्बन्ध पनि तपाईँ र मेरो गाढा हुँदै जान्छ। जब तपाईँ र म संगतिमा जाँदैनौ, बाइबल पढ्दैनौ, प्रार्थना गर्दैनौ भने परमेश्वरसँगको सम्बन्ध पनि तपाईँ र मेरो टाढा टाढा टाढा हुँदै जान्छ। जब परमेश्वरसँगको सम्बन्ध टाढा हुन्छ नि, त्यो जिन्दगी चाहिँ यस्तो जिन्दगी हो, उजाड मरूभूमिमा पानी नपाए जस्तो जिन्दगी। तपाईँले रुख रोप्नु होला, यो रोप्नु होला, त्यो रोप्नु होला, तर पानी हाल्नु भएन भने त्यो जुनै पनि बेला मर्छ, त्यो कक्रक्क हुन्छ, त्यसको पातहरू झर्छ, त्यसको जराहरू मर्छ। त्यस्तै तपाईँ र मेरो जीवन पनि हरियाली बनाउनु छ, जीवन हेरौँ हेरौँ जस्तो बनाउनु छ भने हाम्रो जीवनको लागि न आत्मिक जीवनको लागि नब्बै नहुने कुरा भनेको प्रार्थना, संगति र बाइबल अध्ययन। यी कुरा चाहिँ हाम्रो जीवनमा हुनै पर्छ। यो कुरा चाहिँ कस्तो भने एउटा आत्मिक जीवनलाई, एउटा रुखलाई के गर्नुपर्छ, राम्ररी हुर्काउन बढाउनको लागि पानी हाल्नु पर्यो, गोडमेल गर्नु पर्यो, होइन, समय समय औषधि हाल्नु पर्यो, अनि त्यो रुखले चाहिँ राम्रो फल दिन्छ नि त, त्यो रुखले जीवन पाउँछ क्या। त्यस्तै हाम्रो आत्मिक जीवन पनि फक्रेको तपाईँ चाहनुहुन्छ, फुलेको तपाईँ चाहनुहुन्छ भने तपाईँ र मैले यो कुराहरू हाम्रो जीवनमा हुनै पर्छ, बाइबल अध्ययन, प्रार्थना र संगति। एकदमै यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

प्रभु यीशु ख्रीष्टले मात्र हामीलाई निस्वार्थ प्रेम गर्नुभयो। उहाँले त्यो स्वर्गको क्या सबै कुरा छोडेर यस धरतीमा आउनु नै उहाँको त्यो प्रेम हाम्रो बीचमा स्थापित गर्नु थियो। उहाँ एउटा परमेश्वरको पुत्र भएर पनि धरतीमा आउनु किन पर्थ्यो? धरतीमा आएर पनि उहाँ त एउटा गाईको गोठमा जस्तो फोहोर कुरा क्या गोठमा गनाउँछ नि होइन, त्यस्तै ठाउँमा जन्मिनु हो क्या। त्यसको अर्थ त अब धेरै छ होइन, मगमग बासना आउनेको लागि मात्रै म होइन, त्यो गोठमा गनाउनेहरूको पनि म परमेश्वर हुँ भन्ने एउटा संकेत हो क्या मलाई चाहिँ त्यो लाग्छ होइन। सबैले हो नि त, जस्तो प्रभु यीशु ख्रीष्ट एउटा राजाको महलमा जन्मिनु भएको भए सबैले कहाँ भेट्न पाउँथे र उहाँ गाईको गोठमा जन्मिनु भएर त धेरैले दर्शन गर्न पाए, उहाँलाई हेर्न पाए, उहाँलाई स्पर्श गर्न पाए। उहाँको सेवकाईमा जब हेर्छौं धेरै मानिसहरू उहाँको पछि लाग्थे, हजारौं हजारौं मानिस पछि लाग्थे। कतिले त मैले छुन पाए पनि हुन्थ्यो, उहाँको पाइलालाई भेट्न पाए पनि हुन्थ्यो, उहाँको वस्त्रलाई छुन पाए पनि हुन्थ्यो। त्यो प्रकारको एउटा इच्छा शक्ति क्या, त्यो इच्छा शक्ति आज पनि तपाईँ र ममा हुनुपर्छ। आज पनि तपाईँ र मैले स्पर्श गर्न सक्छौ, प्रभुसँग बोल्न सक्छौ, किनकि हिजो आज उहाँ सदा एक समान परमेश्वर हुनुहुन्छ। तर कतिचोटि समय परिस्थितिले तपाईँ र मलाई यसरी प्रभुबाट टाढा बनाइदिन्छ, प्रभुबाट टाढा तपाईँ हुनुहुन्छ होला, तर परमेश्वर तपाईँबाट कहिल्यै टाढा हुनुहुन्न होइन, परमेश्वर यहीँ हुनुहुन्छ। तर हृदयमा ठाउँ चाहिँ दिनुपर्छ तपाईँ र मैले। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ, आज पनि तपाईँ र मैले स्पर्श गर्न सक्छौ, प्रभुसँग बोल्न सक्छौ, किनकि हिजो आज उहाँ सदा एक समान परमेश्वर हुनुहुन्छ। तर कतिचोटि समय परि

त्यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। एकजना प्रभुको जन हुनुहुन्छ, उहाँ जे होस् अहिले इन्डियामा सेवकाइ गरिराख्नु भएको छ। कतिले सुन्नु पनि भएको होला उहाँको गीत, निकै मिठो गीत पनि गाउनुहुन्छ। उहाँको यथार्थ घटना के थियो भने उहाँले प्रभुलाई चिन्नुभयो क्या। उहाँले प्रभुलाई चिनेपछि उहाँलाई घरबाट निकालियो। त्यति मात्र होइन, त आजदेखि मरिस भनेर क्रिया पनि गरे क्या। अचम्मको कुरा चाहिँ त्यो छ क्या। अनि उहाँले खुसी भएर निस्किनु भयो, अब आजदेखि त मरिस, यो घरमा नबस् भनेर खुसी भएर पनि निस्किनु भयो। तर मान्छेले सोचे अब यसको सिद्धि हो, एउटै घर थियो, एउटै ढोका थियो, अहिले ढोका पनि बन्द भयो। तर थाहा छ परमेश्वरले उसको लागि कैयौं ढोकाहरू खोलिदिनु भयो। अहिले उहाँले इन्डियाको गोवा भन्ने ठाउँमा कैयौं नेपालीहरूको बीचमा शक्तिशाली सेवकाई गरिरहनु भएको छ। र खुसीको कुरा, उहाँले आफ्नो जुन ड्याडी मम्मीले उहाँलाई निकाल्नुभयो होइन, त मरिस भनेर भन्नुभएको थियो, आज त्यो ओर जिब्रोले प्रभुलाई पुकारिरहेको छ। उहाँले प्रभुमा पनि ल्याउनु भयो आफ्नो आमा बुवालाई प्रार्थना गरेर। भन्न खोजेको कुरा के हो भने, जब प्रभुलाई तपाईँ र म स्वीकार्छौ नि, आउँछ घृणा, आउँछ बदला, सतावट, यी कुराहरू आउँछ। तर त्यसैमा हामी रमाउन सिक्नुपर्छ क्या। प्रभुको निम्ति सतावट, यसोको नाउँमा सतावट सहनु, यसोको नाउँमा हामी जेल पर्नु त कस्तो आशिषको कुरा होइन र होइन। कतिले त ल न मलाई लैजा भनेर पनि लाँदैन नि त होइन। तर प्रभुको खातिर कसैले तपाईँ र मलाई घेरा गर्छ, थुक्छ भने त मलाई चाहिँ यो जस्तो पायो त्यस्तै पाऊ, मान्छेले यो अवसर पाउँदैन जस्तो लाग्छ क्या। त्यो भएर केही छैन, लानु केही छैन, जस्तो आयो त्यस्तै जानु हो। सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो आत्मा चाहिँ परमेश्वरमा सुरक्षित राख्नु चाहिँ महत्वपूर्ण कुरा छ होइन। त्यो भएर तपाईँ र मेरो आत्मा प्रभुको आत्मा सुम्पिने काम गरौँ, अथवा प्रभुले स्वीकार्ने त्यो आत्मालाई प्रभुले रिसिभ गर्ने योग्यको आत्मा बनाऊ भन्न चाहन्छु। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिले राम्रै कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाई कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जय मसीह तथा ख्रिस्टीय अभिवादन भन्न चाहन्छु। र आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मत्तीद्वारा लिखित सुसमाचार 8:1-4 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। उहाँ डाँडाबाट ओर्लनु भएपछि ठूलो भीड उहाँको पछि लाग्यो। एकजना कुष्ठरोगी उहाँका आयो र उहाँको अघि घुँडा टेकी यसो भन्यो, हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो र भन्नुभयो, म इच्छा गर्छु, तिमी निको भइजाऊ। तुरुन्तै त्यसको कुष्ठ रोग निको भइगयो। तब येशूले त्यसलाई भन्नुभयो, कसैलाई नभन्नु, तर जाऊ र आफूलाई पुजारी कहाँ देखाऊ र मोसाले आज्ञा गरेका भेटी चढाऊ र मानिसहरूलाई प्रमाण होस्। आदरणीय श्रोता, यस खण्डमा हामी विशेष गरेर यीशु माथिको विश्वासले मानिसहरू निको हुन्छ भन्ने मुख्य विचारलाई हामी मनन गर्नेछौ, ध्यान दिनेछौ। यीशु माथिको विश्वासले मानिसहरू निको हुन्छ भन्ने कुरालाई हामी यहाँ हेरिरहेका छौ। यहाँनिर हामीले के देख्छौ भने यीशुको पछि ठूलो भीड लागेको कुरा हामी देख्छौ। जब येशु प्रभुले यो संसारमा रहँदाखेरि बस्दाखेरि उहाँले धेरै आश्चर्य कर्महरू उहाँले गर्नुभयो। उहाँले धेरै रोगीहरूलाई निको पार्नुभयो र उहाँले आश्चर्य कर्महरू गर्नुभयो, जसले गर्दा भीडहरू येशूको पछि लागिरहेको हामी देख्छौ। र यो खण्डमा पनि मानिसहरू येशूको पछि ठूलो भीड लागिरहेको अवस्था यहाँ हामी देख्छौ। जब मानिसहरू येशूको पछि लागिरहेको थियो, त्यति नै खेर एकजना कुष्ठरोगीले पनि यो भीडलाई पछ्याएको हामी देख्छौ। र यो भीडमा आउने व्यक्तिहरू मध्येमा एकजना कुष्ठरोगी पनि हामीले यहाँ देख्छौ, किनभने सुनाईले विश्वास आउँछ र सुनाई चाहिँ परमेश्वरको वचन हो र परमेश्वरको वचन जब मानिसहरूले सुन्छ त्यसपछि उनीहरूमा विश्वास आउँछ। कुष्ठरोगीले येशूको बारेमा सुनिरहेको अवस्थाहरू हामी यहाँ देख्छौ, किनभने अगाडि नै उहाँले धेरै आश्चर्य कर्महरू गर्नुभएको कुरा चारैतिर फैलिरहेको अवस्था थियो। त्यतिखेर एकजना कुष्ठरोगी जसले आफ्नो भविष्य अन्धकारमय थियो र उसले आफ्नो जिन्दगी एकदमै खराब अवस्थामा उसले देखिरहेको थियो र आफ्नो जिन्दगीको आशा केही पनि थिएन र उनी एउटा जिउँदो लास जस्तै उनी बाँचिरहेको अवस्था थियो। त्यतिखेर यीशु ख्रिस्टले गर्नुभएको आश्चर्य कर्महरू र उहाँले गर्नुभएको रोगीहरूलाई निको पार्नुभएको कामहरू, यी सबै कुराहरू सुन्दाखेरि कुष्ठ रोगीले पनि विश्वासको साथ यीशु कहाँ आएको कुरा हामी यहाँ देख्छौँ। र उनले आएर घुँडा टेकिएको कुरा यहाँ हामी देख्छौँ। उहाँको अघि घुँडा टेकी उनले यसो भन्यो, हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। यो वाक्य, यो भनाई बडो अचम्मको छ। एउटा कुष्ठ रोगीले आफ्नो विश्वास प्रकट गरिरहेको हामी देख्छौँ, विश्वासको भाषा बोलिरहेको हामी देख्छौँ। त्यत्तिकै मानिसहरूले यो भन्न सक्दैनन्। उनले यति धेरै विश्वास गरेको हामी देख्छौँ कि हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। यस्तो खालको वाक्य चाहिँ धेरै मानिसहरूले भन्न सक्दैन। उनको विश्वास ठूलो भएको हामी यहाँ देख्छौँ। र यो विश्वासलाई देखेर प्रभु यीशु ख्रिस्टले पनि आफ्नो हात पसारेर त्यसलाई छुनुभयो। जब यीशु प्रभुले छुनुहुन्छ तब त्यहाँनिर आश्चर्य कर्म हुन्छ, आश्चर्य कर्म हुन्छ। यीशु प्रभुले छुन साथ त्यहाँनिर आश्चर्य कर्म भएको कुरा हामी यहाँ देख्छौँ। र यीशुले यतिखेर भन्नुभयो, म इच्छा गर्छु तिमी निको भइजाऊ, म इच्छा गर्छु तिमी निको भइजाऊ। यसरी प्रभु यीशुले पनि उसको विश्वासलाई देखिसकेपछि यीशु प्रभुले छुनुभयो र यीशुले छोइसकेपछि अचम्मको काम त्यहाँ भइहाल्छ। र यीशुको छुवाई मानिसहरूको लागि आवश्यकता छ। धेरै मानिसहरू कुष्ठ रोगी जस्तै आफ्नो भविष्य, आफ्नो जिन्दगीको गन्तव्य अधुरो, एउटा लक्ष्यहीन गोरेटोमा हिँडिरहेको अवस्था, जब यीशु प्रभुले छुनुहुन्छ तब त्यहाँनिर अचम्मको काम हुन्छ, आश्चर्य कर्म हुन्छ, चंगाई हुन्छ, निको हुन्छ। किनभने यीशुले भन्नुभयो, म इच्छा गर्छु तिमी निको भइजाऊ। तब तुरुन्तै त्यसको कुष्ठ रोग निको भइगयो। आदरणीय श्रोताहरू, यसरी एउटा कुष्ठ रोगीले आफ्नो जिन्दगी गुमाइसकेको अवस्थामा पनि आशा पलायो, उसको जीवनमा एउटा फेरि नयाँ क्षितिज आइपर्यो, अथवा उसले फेरि नयाँ जीवन यहाँ पायो। ऊ एउटा अर्थहीन भएर जिइरहेको अवस्था थियो, तर उनी अहिले त्यो अवस्थामा आएका छन्। अब उसले जिन्दगी देख्न थाले, ऊ निको भयो। र यीशुले यो पनि भन्नुभयो, कसैलाई नभन्नु, तर जाऊ र आफूलाई पुजारीका देखाऊ र मोसाले आज्ञा गरेका भेटी चढाऊ। यो कुरा चाहिँ प्रमाणको निम्ति होस् भनेर यीशु प्रभुले यो कुष्ठ रोगीलाई, निको भएको कुष्ठ रोगीलाई भन्नुभयो। र कुष्ठ रोगीले चाहिँ यो कुरा एउटा प्रमाणको रूपमा गर्नुपर्ने थियो, त्यसै कारणले पनि उनलाई यो भनिएको थियो। तर हामी अर्को खण्डमा देख्छौ कि उनले यसरी निको हुन साथ उसले मानिसहरूलाई भन्दै प्रचार गर्दै, म निको भए भनेर सबैलाई प्रचार गर्दै हिँडेको घटना पनि यहाँनिर बताइएको छ। आदरणीय श्रोता, एउटा व्यक्तिको जीवनमा जब अचम्मको काम हुन्छ, जब उसले आफ्नो जिन्दगीमा एउटा नयाँ क्षितिज देख्छ, जब उसले आफ्नो भविष्य एउटा गन्तव्य अन्त भइसकेको अवस्थामा मृत्यु मृत्यु अब देखेको अवस्थामा पनि अहिले जीवन देखेको अवस्था हामी देख्छौँ। र यसरी उनले आफ्नो भविष्य आफ्नो जिन्दगी फेरि यीशु ख्रिस्टमा आएर विश्वास गरेर उनले निको भएपछि उनले आफ्नो भविष्य देखेको छ, उनले आफ्नो लक्ष्य पूरा रूपमा देखेको छ र उनले आफ्नो गोरेटो बाटोबाट अब उनले सही बाटो उनले भेटाएको छ, उनले आफ्नो जिन्दगीको अर्थ थाहा पाएको छ र उनले आफ्नो जिन्दगीको मिठोपनलाई उसले पाएको छ, उनले आफ्नो भविष्य फेरि उज्जवल रूपमा देखेको छ। आदरणीय श्रोता, यदि यहाँहरूको बीचमा पनि कतै आफ्नो जिन्दगीको कुनै अर्थ नभएको जिन्दगी बिताइराख्नु भएको छ, जन्मेर पनि एउटा अर्थहीन भएर जिइराख्नु भएको छ, लक्ष्य देख्नु भएको छैन, त्यतिकै जिन्दगी लक्ष्यहीन गोरेटोमा हिँडिरहेको छ र आशा छैन, भविष्य छैन र जिन्दगीमा पीडा अशान्ति डर र भयमा अशान्तिमा यदि यहाँहरू जिइराख्नु भएको छ भने यीशुमाथि विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गर्नुभयो भने तपाईँको रोगहरू निको हुनेछ, शारीरिक रूपमा पनि र आत्मिक रूपमा पनि तपाईँले अनन्त जीवन प्राप्त गर्नुहुनेछ र तपाईँको मानसिकता तपाईँको सामाजिक क्षेत्रमा सबैतिर परमेश्वरले फेरि उज्जवल भविष्य दिनुहुनेछ र तपाईँले आफ्नो जिन्दगीको अर्थ थाहा पाउनुहुनेछ र हजुरहरूले पनि यीशुमाथि विश्वास गर्नुहोस् भनेर हामी बिन्ती अथवा निवेदन गर्न चाहन्छु। आउनुहोस्, यीशुमाथि विश्वास गर्नुहोस् र आफ्नो रोगबाट निको भएको प्रमाणहरू पनि दिनुहोस् र परमेश्वरको महिमा गर्नुहोस् र यीशु परमेश्वर हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँमाथि विश्वास गर्नेहरू कोही पनि नाश हुने छैन तर तिनीहरूले आनन्द जीवन पाउनेछ। आउनुहोस्, हामी यीशुमाथि विश्वास गरौं र आफ्नो रोग निको भएको प्रमाणहरू दिऊ। यदि भन्दै आजको यो प्रवचन सेवालाई यहीँनिर अन्त गर्न चाहन्छु। फेरि परमेश्वरले अर्को समय दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर यहाँहरूको बीचमा आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर
1: 9850138516 र 9868553349
0: जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि विदा हुन चाहन्छु। हौस् त।

0: म अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

पहिलो समुएलको पुस्तक अध्याय 14 जोनाथनले पलिस्थीहरूलाई आक्रमण गरेका। एक दिन साउलका छोरा जोनाथनले आफ्ना हतियार बोक्ने जवान मानिसलाई भने, आऊ हामी त्यो डाँडाको पल्लोपट्टि भएको पलिस्थीहरूको चौकीतिर जाउँ। तर तिनले यो कुरा आफ्नो पितालाई भनेनन्। त्यसबेला साउलले गिबाको छेउनेर मिग्रोनमा भएको अनारको बोटमुनि आफ्नो पाल हालेर बसेका थिए। उनीसँग प्राय 600 जना मानिसहरू थिए। तीमध्ये अहितुबका छोरा सिलोमा परमप्रभुका पूजाहारी, एलीका छोरा पिनहासका छोरा इकाबोतको भाइ अहियाह पनि थिए, जसले एपोद लगाएका थिए। जोनाथन गएका कसैलाई थाहा थिएन। घाँटीको दुवैतिर जहाँबाट जोनाथन पलिस्थीहरूको चौकीमा जान चाहेका थिए त्यहाँ बोसेस र सेनेह नाउँ भएका दुई छाडा पहरा थिए। तीमध्ये एउटा मिकमासतिर उत्तरमा र अर्को चाहिँ गेबातिर दक्षिणमा थियो। जोनाथनले आफ्नो हतियार बोक्नेलाई भने, आऊ हामी ती खतना नभएकाहरूको चौकी हेर्न जाउँ, सायद परमप्रभुले हामीलाई मदत गर्नुहुनेछ। हामीलाई बचाउनु हुने देखि कुनै कुराले उहाँलाई रोक्न सक्दैन, चाहे हामी धेरै हौ चाहे थोरै। तिनका हतियार बोक्ने मानिसले जवाफ दियो, तपाईँलाई जे ठिक लाग्छ गर्नुहोस्, अघि बढ्नुहोस्, तपाईँ जे गर्नुहुन्छ म तन मनले तपाईँलाई साथ दिन्छु। जोनाथनले भने, आऊ हामी नागेर पारिपट्टि जाउँ र उनीहरूले हामीलाई देखुन्, यदि हामी नआउन्जेल तिमीहरू त्यही बसिरह भने उनीहरूले भन्छन् भने हामी आफू बसेकै ठाउँमा बसिरहौं र उनीहरू कहाँ नजाउ, तर यदि उनीहरूले यहाँ हामी कहाँ उक्लेर आओ भनेर भन्छन् भने हामी उक्लेर जाउँ, किनभने परमप्रभुले उनीहरूलाई हाम्रो हातमा सुम्पिदिनु भएको रहेछ भन्ने त्यो हाम्रो लागि एउटा चिन्ह हुनेछ। यसैकारण तिनीहरू पलिस्थीहरू कहाँ देखा परे अनि पलिस्थीहरूले भने, हेर त हिब्रूहरू आफू लुकेको प्वालहरूबाट निस्कन्दैछन्। उनीहरूले जोनाथन र तिनका हतियार बोक्ने मानिसलाई भने, यहाँ हामी कहाँ उक्लेर आओ, हामी तिमीहरूलाई पाठ सिकाउनेछौ। जोनाथनले आफ्नो हतियार बोक्नेलाई भने, मेरो पछि उक्लेर आऊ, परमप्रभुले उनीहरूलाई इसरायलको हातमा सुम्पिदिनु भएको रहेछ। तब जोनाथन चार हात खुट्टा टेक्दै माथि चढे अनि तिनका हतियार बोक्ने मानिस पनि तिनको पछि पछि लागे। ती पलिस्थीहरू जोनाथनको प्रहारमा ढलेर तिनको पछि आउने हतियार बोक्नेले उनीहरूलाई खतम पार्यो। पहिलो आक्रमणमा चार रोपनीको क्षेत्रमा जोनाथन र तिनका हतियार बोक्नेले उनीहरूका प्राय 20 जनालाई मारे। इजरायलीहरूले पलिस्थीहरूलाई पराजय गर्छन्। तब छाउनी र रणभूमिमा भएको जम्मै सेनामा आतंक छायो। चौकीमा र लुट्नेहरूको दलमा भएका मानिसहरू पनि भयभीत भए, जमिनै काँप्यो र उनीहरूमा आतंक बढ्यो। बेन्यामिनको गिबाको पहारामा बस्ने साउलका मानिसहरूले पलिस्थीको दललाई खलबलिएर जताततै कुदिरहेको देखे। तब साउलले को छैनन् भनी जान्नलाई गन्ती लिए अनि जोनाथन र तिनका हतियार बोक्नेलाई हाजिर नभएका भेटाए। साउलले अहियाहलाई भने, परमेश्वरको सन्दुक यहाँ ल्याऊ। त्यस बेला त्यो इजरायल सँगै थियो। साउल पुजारीहरूसँग बोल्दै थिए। पलिस्थीहरूको छाउनीको खैला बैला झन्झन बढ्न लाग्यो र उनले पुजारीलाई, तिम्रो हात चिक भने। तब साउल र उनका सबै मानिसहरू रणभूमितिर लागे, जहाँ पलिस्थीहरू तितर बितर भएर आफू आफैमै लड़ाई गरिरहेका तिनीहरूले देखे। ती हिब्रूहरू जो त्यति बेलासम्म पलिस्थीहरूको अधीनमा भएका थिए र उनीहरूको छाउनीमा गएका पनि थिए, तिनीहरूले पलिस्थीहरूलाई छोडेर साउल र जोनाथनको साथमा भएका इजरायलीहरूसँग मिल्न आए। जब इफ्राइमको पहाड़ी देशमा लुकेका सबै इजरायलीहरूले पलिस्थीहरू भागेको खबर सुने, तब तिनीहरू पनि मिलेर पलिस्थीहरूलाई खुब खेद्न लागे। त्यस दिन परमप्रभुले इजरायललाई छुटकारा दिनुभयो र युद्ध बेथ आवनको पारिसम्मै फिजियो। जोनाथनले महकाएका त्यस दिन इजरायलीहरू साह्रै थाकेका थिए, किनकि साउलले मानिसहरूलाई यी शब्दहरूद्वारा शपथ खान लाएका थिए, मैले मेरा शत्रुहरूलाई बदला लिइ नसकुन्जेल जसले साँझ अघि केही खानेकुरो खाला त्यो मानिस श्रापित होस्, यसैले कसैले पनि केही खाएन। जम्मै मानिसहरू वनमा पुगे र त्यहाँ भुइँमा मह भेटाए, तर मानिसहरूले त्यहाँ मह चाकाबाट चुहिएको देखे तापनि शपथको कारण कसैले पनि मह छुँदै छोएन। तर आफ्नो पिताले मानिसहरूलाई शपथ खान लाएर एकदम मनाही गरेको जोनाथनले सुनेकै थिएनन्। तिनले आफ्नो हातमा भएको लट्ठी पसारेर त्यसको टुप्पाको चाक्कामा घोचे। तिनले आफ्नो मुखमा हात उठाए र तिनमा स्फूर्ति आयो। तर मानिसहरू मध्येको एकजनाले तिनलाई भन्यो, तपाईँका पिताले यसो गर्नलाई
एकदम मनाही गर्नुभएको छ। उहाँले भन्नुभएको छ, आजको दिन खानेकुरो खाने मान्छे श्रापित होस्। यसैले मानिसहरू चाहिँ भोकले छटपटिसकेका छन्। जोनाथनले भने, मेरो पिताले देशको लागि हानि गर्नुभएको छ। हेर त, म यो मह चाखेर मात्र पनि कस्तो फुर्तिलो भएको छु। शत्रुहरूबाट लुटेको मालबाट आज मानिसहरूले खान पाएका भए झन कति राम्रो हुने थियो। अवश्य पलिस्थीहरूको पनि झन ठूलो संहार हुने थियो। त्यस दिन तिनीहरूले पलिस्थीहरूलाई मिकमासदेखि अयालोनसम्मै प्रहार गरे अनि मानिसहरू भोकले साह्रो शिथिल भए। तिनीहरू लुट्न पट्टि लागे र भेडा र गाई वस्तुहरू पक्रे अनि भुइँमा नै मारेर रगत समेत मासु खाए। मानिसहरूले मासु रगत समेत खाएर परमप्रभुको विरुद्धमा पाप गर्दैछन् भने कसैले साउललाई भनिदियो। साउलले कराएर भने, तिमीहरूले आफ्नो विश्वास तोड्यो, एउटा ठूलो ढुङ्गा पल्टाएर तुरन्तै यहाँ ल्याऊ। उनले फेरि भने, मानिसहरूको माझमा गएर भन, तिमीहरूले आफ्नो गाई वस्तु र भेडा यहाँ ल्याऊ र मारेर खाऊ, र यसरी तिमीहरूले मासु रगत समेत खाएर परमप्रभुको विरुद्धमा पाप नगर। यसकारण रात परेपछि हरेक मानिस आफ्नो गोरु धपाउँदै आयो र त्यो त्यही नै मार्यो। तब साउलले परमप्रभुको निम्ति एउटा वेदी बनाए। त्यो चाहिँ परमप्रभुको निम्ति साउलले बनाएको पहिलो वेदी थियो। तब साउलले भने, हामीहरू तल गएर पलिस्थीहरूमाथि राति आक्रमण गरौं र मिरमिरे उज्यालो समय उनीहरूलाई लुटौं। उनीहरूलाई एकैजना मानिसलाई पनि हामी बाँकी नराखौं। मानिसहरूले जवाफ दिए, तपाईँलाई जे सबैभन्दा असल लाग्छ त्यही गर्नुहोस्। तर पूजाहारीले भने, हामी पहिले परमेश्वरसँग सल्लाह लियौं। यसकारण साउलले परमप्रभुलाई सोधे, के म पलिस्थीहरूलाई खेदौं? के तपाईँले उनीहरूलाई इसरायलको हातमा सुम्पिदिनुहुनेछ? तर त्यस दिन परमेश्वरले उहाँलाई केही जवाफ दिनु भएन। यसकारण उनले भने, सेनाका सबै नेताहरू अगाडि आओ र आज के पाप भएको छ भन्ने पत्ता लगाऊ। इजरायललाई उद्धार गर्नुहुने जीवित परमप्रभुको नाममा म भन्दछु कि मेरा छोरा जोनाथनमा नै त्यो लुकेको भए पनि तिनी मार्नेछन्। तर कसैले पनि उनलाई केही भनेनन्। तब साउलले इजरायलीहरूलाई भने, तिमीहरू सबै एकातिर बस अनि म र मेरा छोरा जोनाथन अर्कोतिर बस्नेछौ। मानिसहरूले जवाफ दिए, तपाईँलाई जे सबभन्दा असल लाग्छ त्यही गर्नुहोस्। तब साउलले परमप्रभु इजरायलका परमेश्वरलाई यसो भनेर प्रार्थना गरे, आज तपाईँले आफ्नो दासलाई किन जवाफ दिनु भएन? यदि यो दोष म अथवा मेरो छोरा जोनाथनमा छ भने, हे परमप्रभु इजरायलका परमेश्वर, चिट्ठामा भएको भाग उरिम परोस्। यदि यो दोष तपाईँको प्रजा इजरायलमा छ भने, त्यसलाई तुमिम परोस्। जोनाथन र साउललाई चिट्ठाले अलग गर्यो र मानिसहरू चाहिँ छुट्टिए। तब साउलले भने, म र मेरा छोरा जोनाथनको बीचमा चिट्ठा हाल अनि जोनाथन छानिए। तब साउलले जोनाथनलाई भने, तिमीले के गर्यो मलाई भन। जोनाथनले भने, मैले मेरो लट्ठीको टुप्पाले अलिकता मह चाखेको मात्र हुँ, के अब म मर्नुपर्छ? साउलले भने, जोनाथन, तिमी मारिएनौ भने परमेश्वरले मसित यो भन्दा कठोर व्यवहार गरून्। तर मानिसहरूले साउललाई भने, के जोनाथन मारिने? तिनी जोनाथन जसले इजरायलको निम्ति यस्तो ठूलो विजय प्राप्त गरेका छन्। यस्तो नहोस्, जीवित परमप्रभुको नाउँमा हामी भन्दछौ कि तिनको एउटा केस पनि भुइँमा खस्न पाउने छैन, किनभने तिनले आज परमेश्वरको सहायताले काम गरेका छन्। यसरी मानिसहरूले जोनाथनलाई मुक्त गराए र तिनी मारिएनन्। यद्यपि साउलले पलिस्थीहरूलाई खेद्न छोडिदिए र उनीहरू आफ्नो देशमा गए। साउलको राज्यको वर्णन। जब साउलले इजरायलमा आफ्नो सिंहासन स्थिर पारिसके, तब उनले मुआबीहरू, अम्मोनीहरू, एदोमीहरू, सोबाका राजाहरू र पलिस्थीहरू आफ्नो चारैतिरका शत्रुहरूसित लडाई गरे। जहाँ जहाँ उनी गए, त्यहाँ त्यहाँ उनले उनीहरूलाई शास्ति दिए। अम्मोनीहरूलाई पनि उनले जिते अनि लुटपिट गर्नेहरूबाट इजरायलीहरूलाई मुक्त गराएर उनले ठूलो बहादुरी देखाए। साउलका छोराहरू जोनाथन, इस्वी र मल्की सुआ थिए। उनकी जेठी छोरीको नाउँ मेराब र कान्छीको नाउँ मिकल थियो। उनकी पत्नी चाहिँ अहिमासकी छोरी अहिनोम थिइन् अनि उनका सेनापति तिनका काका नेरका छोरा अबनेर थिए। साउलका पिता किस र अबनेरका पिता नेर चाहिँ अबियलका छोराहरू थिए। साउलको जीवन पर्यन्त पलिस्थीहरूसित घमासान भइरह्यो। उनले भेटाएको कुनै पनि बलियो वा वीर मानिसलाई साउलले आफ्नो काममा नियुक्त गरिहाल्थे।

थिइन् अनि उनका सेनापति तिनका काका नेरका छोरा अबनेर थिए। साउलका पिता किस र अबनेरका पिता नेर चाहिँ अबियलका छोराहरू थिए। साउलको जीवन पर्यन्त

पहिलो समयको पुस्तक अध्याय 15 साउलले आज्ञा भंग गरेका र उनी त्यागिएका। समयले साउललाई भने, परमप्रभुले तपाईँलाई इसरायलमाथि राजा अभिषेक गर्न भनी मलाई पठाउनुभयो। अब परमप्रभुको वचन ध्यान दिएर सुन्नुहोस्। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, मिश्र देशबाट इसरायल उक्लेर आउँदा अमालेकीहरूले इसरायललाई आक्रमण गरे, यसकारण त्यसको निम्ति अमालेकीहरूलाई दण्ड दिने निश्चय मैले गरेको छु। अब अमालेकीहरूमाथि जय लागेर उनीहरूलाई नाश गर र उनीहरूका सबै धन सम्पत्ति नाश गर, एउटै थोक पनि नछोड़ र सबैलाई खत्तम पार। उनीहरूको पुरूष स्त्री केटाकेटीहरू दूध खाने बालकहरू गाई गोरू भेडा बाख्रा ऊट र गधा सबैलाई नाश गर। यसकारण साउलले सेनालाई बोलाएर तेलैममा भेला गरे। त्यहाँ 2,00,000 पैदल सिपाही र यौदाका 10,000 मानिसहरू थिए। साउल अमालेकको शहरमा गए र त्यहाँ साङ्गुरो खोचमा केही समयसम्म बसे। तब उनले केनीहरूलाई भने, तिमीहरू अमालेकीहरूलाई छोडेर जाओ कि तिमीहरू पनि उनीहरूसँगै नष्ट नहौ, किनभने इसरायल मिश्रबाट उक्लेर आउँदा तिमीहरूले मित्रताको व्यवहार देखाएका थियौ।

यसै कारण केनीहरूले अमालेकीहरूलाई छोडे। तब हबिलादेखि मिश्रको पूर्व सिमानामा भएको सुरसम्मै अमालेकीहरूलाई साउलले आक्रमण गरे। उनले अमालेकीहरूको राजा अगागलाई जिउँदै पक्रे र अगागका सबै मानिसहरूलाई तरवारले मारे। तर साउल र उनको सेनाले अगाग र असल असल भेडा र गाई गोरु, मोटा मोटा बाछा र पाठा र राख्ने योग्यका सबै चिजहरू बचाई राखे। तिनीहरूले तिनलाई नाश गर्ने इच्छा गरेनन्, तर बेकामका र केही मोल नभएकाहरूलाई चाहिँ तिनीहरूले नाश गरे। तब परमप्रभुले समयलाई यसो भन्नुभयो, साउललाई राजा तुल्याएकोमा मलाई पछितो लागेको छ, किनभने त्यसले आफ्नो मुख मदेखि मोडेको छ र मेरो आज्ञा त्यसले पालन गरेको छैन। समुएल विचलित भए र तिनले रातभरि परमप्रभुलाई पुकारा गर्दै रहे। भोलिपल्ट बिहानै सबेरै तिनी साउललाई भेट गर्न हिँडे, तर साउल त कर्मेलमा गएर त्यहाँ आफ्नो सम्झनाको निम्ति एउटा स्मारक खड़ा गरेका छन् र त्यसपछि फर्केर गिलगालमा झरिसकेका छन् भने तिनलाई सुनाइयो। त्यही नै तिनले साउललाई भेटाए र साउलले तिनलाई यसो भनेर अभिवादन गरे, परमप्रभुको आशिष तपाईँमा रहोस्, मैले परमप्रभुको आज्ञा पालन गरे। तर समुएलले भने, मेरो कानमा परेका भेडाको आवाज चाहिँ के हो? गाई गोरुको आवाज म किन सुन्दैछु? साउलले जवाफ दिए, सिपाहीहरूले ती अमालेकीहरूबाट लिएका हुन्, तिनीहरूले असल असल भेडा र गाई गोरु परमप्रभु तपाईँका परमेश्वरको निम्ति बलिदान चढाउनलाई जोगाइराखेका हुन्, बाँकीलाई त हामीले बिल्कुलै नाश गर्यौं। समुएलले साउललाई भने, बस भयो, गत रात परमप्रभुले मलाई के भन्नुभयो सो म तपाईँलाई बताउनेछु। साउलले भने, भन्नुहोस्। समुएलले भने, यस्तो समय थियो जब तपाईँ आफूले आफैलाई तुच्छ सम्झनुहुन्थ्यो, तर अब तपाईँ इजरायलका कुलहरूको शिर हुनुहुन्छ। परमप्रभुले तपाईँलाई इजरायलमाथि राजा अभिषेक गर्नुभयो अनि उहाँले तपाईँलाई त्यस दुष्ट जाति ती अमालेकीहरूलाई बिल्कुलै नाश गर्नु भनी कड़ा आज्ञा दिएर पठाउनु भएको थियो। उनीहरूलाई निमिट्यान नपारुन्जेल तपाईँले उनीहरूको विरूद्धमा लड़ाई गरिरहनु पर्ने थियो। तपाईँले किन परमप्रभुको आज्ञा पालन गर्नु भएन? तपाईँले किन लुटका माल लिनुभयो र परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गर्नुभयो? साउलले समयलाई उत्तर दिए, तर मैले त परमप्रभुको आज्ञा पालन गरे। परमप्रभुले पठाउनु भएको ठाउँमा म गएँ र अमालेकीहरूको राजा अगागलाई समातेर ल्याए। उनीहरू मध्येका बाँकीलाई चाहिँ मैले नष्ट पारिदिए। लुटका मालबाट सिपाहीहरूले भेडा र गाई गोरु अनि सबभन्दा असल असल चीज चाहिँ गिलगालमा परमप्रभु तपाईँका परमेश्वरको निम्ति बलिदान चढाउनलाई राखेका छन्। तर समुएलले भने, होम बलि र बलिदान भन्दा बेसी परमप्रभुले आज्ञा पालन नै रुचाउनुहुन्न र आज्ञा पालन बलिदान भन्दा उत्तम हो र उहाँको वचन मान्नु भेडाको बोसो भन्दा असल हो। उहाँको आज्ञा उल्लंघन गर्नु तन्त्र मन्त्रको पाप जस्तै हो र हट्टी हुनु मूर्ति पूजा गर्नु जस्तै खराब हो। तपाईँले परमप्रभुको वचनलाई त्याग्नुभयो, यसैले परमप्रभुले पनि तपाईँलाई राजाको पददेखि त्याग्नु भएको छ। साउलले समयलाई भने, मैले पाप गरे, मैले परमप्रभुको आज्ञा र तपाईँको हुकुमको वास्ता गरिन, म मानिसहरूसँग डराए र तिनीहरूको कुरा मैले माने। म अब आग्रह गर्दछु कि मेरो पाप क्षमा गर्नुहोस्, मसँग आउनुहोस् र म परमप्रभुको सामु दण्डवत गरौं। तर समयले जवाफ दिए, म तपाईँको साथ दिने छैन। तपाईँले परमप्रभुको वचनलाई त्याग्नुभयो र तपाईँलाई पनि परमप्रभुले इजरायलमाथि राजाको पददेखि त्याग्नु भएको छ। तिनी जानलाई फर्के, तर साउलले तिनको खास्टोको किनार समाते र त्यो च्यातियो। समुएलले उनलाई भने, आज परमप्रभुले इजरायलको राज्य तपाईँको हातदेखि च्यातेर तपाईँको छिमेकीलाई दिनुभएको छ, जो तपाईँभन्दा असल हुनुहुन्छ। परमप्रभु जो इजरायलका गौरव हुनुहुन्छ, उहाँ छल गर्नुहुन्न, आफ्नो मन पनि बदल्नुहुन्न, आफ्नो मन बदल्ने उहाँ मानिस हुनुहुन्न। साउलले भने, मैले पाप गरे, तापनि कृपा गरी मेरो प्रजाको धर्मगुरूहरू र इजरायलको सामुन एकपल्ट मात्रै मेरो इज्जत गरिदिनुहोस् र मसँग आउनुहोस् कि म परमप्रभु तपाईँका परमेश्वरको सामु दण्डवत गरौं। यसैले समुएल साउलसँग फर्केर गए र साउलले परमप्रभुको सामु दण्डवत गरे। तब समुएलले भने, अमालेकीहरूको राजा अगागलाई यहाँ ल्याऊ। अगाग निर्भय साथ सोच्दै आए, निश्चय नै मृत्युको भय गयो। तर समुएलले भने, तेरो तरवारले स्त्रीहरूलाई निर्वश तुल्याएको छ, कारण तेरै आमा पनि सबै स्त्रीहरूको बीचमा निर्वश हुनेछ। अनि समुएलले अगागलाई परमप्रभुको सामुन्ने गिलगालमा मारे। तब समुएल चाहिँ रामामा गए, तर साउल गिबामा आफ्नै घरमा गए। समुएल आफ्नो मृत्युको दिनसम्मै फेरि कहिले साउललाई भेट्न गएनन्, तर तिनी साउलको निम्ति शोक गरिरहे अनि साउललाई इजरायलमाथि राजा तुल्याउनु भएकोमा परमप्रभुले पछितो गर्नुभयो।

आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौ, सुनेको छौ र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत। त्यही पालुवामा पलाएको यो कार्यक्रम शुरूआत, त्यही पालुवामा पलाएको यो कार्यक्रम शुरूआत। प्रिय श्रोता जयमसी नमस्ते, जो जोला पाला सफ्याफुल्ला जोले सेवारो। प्रिय श्रोताबिन कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर हरेक आइतबार जस्तै आज पनि म तपाईँहरूको माझमा उपस्थित भइसकेको छु। कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर हामी हरेक हप्ता आइतबार साँझ 4 बजेबाट 4:30 बजेसम्म कार्यक्रम शुरूआत विभिन्न फरक व्यक्तिसँग फरक व्यक्तिको आशिष अनि फरक व्यक्तिको अनुभव हामी लिएर हरेक हप्ता जस्तै आउने गर्छौं र फरक कथा र फरक प्रेरणाका कुराहरू हामी तपाईँको बीचमा प्रस्तुत गर्दै आइरहेका छौं। आजलाई भने कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा आशाको कथा लिएर तपाईँको बीचमा आएको छु र यसलाई मैले विशेष तयार गरेको छु, विशेष गरी हाम्रो पवित्र बाइबल धर्मशास्त्रबाट भने विभिन्न व्यक्तिहरूको जीवनबाट। आजलाई हामी कार्यक्रम शुरूआतमा एउटा नयाँ शुरूआतको कुरा गर्नेछौ। श्रोताबिन साँच्चै जीवनको यात्रा हरेक दिन नयाँ हुन्छ, नयाँ बिहानसँगै नयाँ अवसर र नयाँ सम्भावनाहरू लिएर आउँछौं। त्यसैले आज हामी कुरा गर्दैछौ नयाँ शुरूआतको बारेमा। प्रिय श्रोता हामी विशेष गरी हामीले बाइबलमा हेर्दछौ भने यदि कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो, तेह्र पुरानो बिति गएको छ। यसले के भन्दछ भने हामी जो ख्रिस्टमा छौ हामी नयाँ सृष्टि हौ, नयाँ ऊर्जा हामीले पाएका छौ अनि नयाँ आशा र नयाँ बिहानी हाम्रो जीवनमा हरेक दिन आएको छ। अनि भनिएको छ कि पुरानो हेर पुरानो बिति गएको छ, पुराना कुरोहरू हराएर गएका छन्, सबै कुरा नयाँ भएका छन्। अनि यो वचनले हामीलाई यो सम्झाउँछ कि हरेक सफलता असफलता पछि पनि नयाँ शुरूआत गर्न सक्छौ। प्रिय श्रोता हामीले यस कार्यक्रममा विशेष गरी शुरूआतको विषयमा र शुरूआतका कुराहरू हामी गर्दछौ, हामी निराशाका कुरा गर्दैनौ, हामी आशाका कुरा गर्दछौ, हामी असफलताको कुरासँग मात्रै गर्दैनौ, असफलताबाट पाउने सफलताको कुराहरू गर्नेछौ। विशेष गरी तपाईँको बीचमा आज मैले गिदोन जो बाइबलमा हामी न्यायकर्ताको पुस्तकमा हामी देख्दछौ, गिदोन भन्ने एउटा सामान्य व्यक्ति, सामान्य किसान परिवारमा हुर्केको व्यक्ति, खेती किसानीमा आफ्नो जीवनयापन गरिरहेको व्यक्तिको विषयमा हामी हेर्नेछौ, जसले चाहिँ मिद्यानीहरूलाई हराउनु भएको कुरा हामी देख्न सक्छौ। जो गिदोन उनी बारीमा खेतमा अन्नबाली उब्जाउको लागि परिश्रम गर्दै थिए, तर परमेश्वरको बोलावट, उनी साधारण मानिस थिए, प्रियहरू उनी साधारण मानिस थिए, तर उनलाई असाधारण तरिकाले परमेश्वरले चलाउनु भएको हामी देख्न सक्छौ। न्यायकर्ताको पुस्तक 6-8 हामीले अध्यायसम्म हामीले हेर्यौँ भने परमेश्वरले गिदोनलाई इजरायललाई मुक्त गराउनलाई, दासत्वबाट छुटकारा गराउनको लागि, मिद्यानहरूको अत्याचारबाट छुटकारा गराउनको लागि चाहिँ परमेश्वरले गिदोनलाई बोलाउनु भयो। विशेष गरी परमेश्वरको बोलाहोट चाहिँ गिदोनले यो थियो कि प्रियहरू इजरायलले परमेश्वरबाट टाढा भएर अन्य धर्महरूलाई अवलम्बन गरेको हामी त्यहाँ देख्दथ्यौँ, तर परमेश्वरले इजरायललाई प्रेम गर्नुहुन्थ्यो, त्यो राष्ट्र थियो प्रियहरू। अनि गिदोन व्यक्तिलाई चाहिँ एउटा व्यक्ति जो चाहिँ बारीमा काम गर्दै गरेको व्यक्तिलाई परमेश्वरले चलाउन चाहनुभयो, परमेश्वरको बोलावट आयो। उनले मिद्यानको हातमा 7 वर्षसम्म परेको इजरायललाई चाहिँ छुटकारा दिनको लागि परमेश्वरले बोलाउनु भयो। उनी हात तयारको पोख्त थिएनन्, उनी ट्रेनर थिएनन्, उनी कुनै पनि सैन्य विद्याबाट चाहिँ उनी परिचालित थिएनन्, उनी सामान्य एउटा किसान थिए, कुटो कोदालो, होइन, हाम्रो सामान्य भाषामा हामी भन्छौँ भने कुटो कोदालो गर्ने, होइन, उब्जाउमा विशेष ध्यान दिने एउटा किसान, एउटा काम गरिरहेको व्यक्तिलाई चाहिँ परमेश्वरको बोलावट भयो। के बोलावट त असाधारण कामको लागि चाहिँ बोलाउनु भयो। श्रोताबिन्दहरू हामी पनि जीवनमा कहिलेकाहीँ साधारण व्यक्तिहरू देखिएलौँ, साधारण हौँला हामी, तर यदि हामीले बोलावटलाई चिन्न सक्यौँ, हामीले आशालाई चिन्न सक्यौँ, हामीले समयलाई चिन्न सक्यौँ भने चाहिँ हामी चाहिँ पक्कै पनि असाधारण कामको लागि प्रयोग हुन सक्छौँ, असाधारण कामको लागि हामी प्रयोग हुन सक्छौँ र त्यो विजय हामीले प्राप्त गर्न सक्छौँ। प्रिय श्रोताबिन्दहरू गिदोन आफै साधारण व्यक्ति थिए, उनले विश्वास गरेनन् कि म सक्छु र उनले आफूलाई गाँच्न खोजे। तर अनि जब गिदोनले आफूलाई परमेश्वरबाटै बोलावट भएको भन्ने कुरा चाहिँ उनले प्रष्ट पार्न खोजे, प्रमाण र सहित माग्न खोजे, गिदोनले बडो अचम्मको काम गरे। गिदोनले परमेश्वरसँग भने कि म चाहिँ बाहिर ऊन राख्नेछु, निश्चय किन गिदोन निश्चय हुन चाहन्थे परमेश्वरबाटै बोलावट भएको हो भन्ने कुरा है। उनले भने कि एउटा भेडाको ऊन चाहिँ उनले बाहिर राख्नको रातभरि बाहिर राख्छु भनेर परमेश्वरसँगको प्रमाणित गर्न खोजे। अनि उनले त्यो ऊन रातभरि बाहिर राखे, जुन ऊन चाहिँ भिजेको हुनुपर्थ्यो। अनि त्यस्तै नै भयो भोलिपल्ट उठ्दा, फेरि उनी बडो दोधारमा परे, न होइन कि यो भएकै हो कि हो। जीवनमा कहिलेकाहीँ हामी कुनै कुराको सुरुवात गर्दाखेरि, कुनै बोलावटमा हामी जाँदै गर्दाखेरि, त्यो चाहे सेवकाइ होस्, चाहे व्यापार व्यवसाय होस्, चाहे जीवनका केही सुन्दर कुराहरूको सुरुवात होस्, त्यो अवस्थामा हामी कहिलेकाहीँ दुधारमा हुने गर्छौँ। अनि गिदोनले राखेको त्यो ऊन भिजेको भोलिपल्ट पाउँदाखेरि उनलाई बडो दुधार भयो। फेरि उनले दोस्रो पटक पनि उनले प्रमाण परमेश्वरसँग मागेको हामी देख्न सक्छौँ। न्यायकर्ताको पुस्तकमा हामी हेर्छौँ भने उनले माग्नुभयो कि दोस्रो पल्ट चाहिँ त्यो ऊन चाहिँ नभिजेको हुनु पर्यो र वरपर चाहिँ पुरै पानीले भिजेको हुनुपर्छ भन्ने उनले शर्त राखे। अनि त्यही शर्त अनुसार भोलिपल्ट उठेर हेर्दा त्यस्तै नै भयो। अनि श्रोताबिनहरू, उनले अनि यसरी उनले आफ्नो बोलावटलाई प्रमाणित गरे, यसरी उनी आफ्नो बोलावटमा कन्फर्म भए, परिपक्व भए। अनि त्यो बोलावट अनुसार, साँच्चीकै त्यो बोलावट अनुसार उनले गिदोनले के गरे, जीवनमा असाधारण काम गरेको हामी देख्न सक्छौँ। मिद्यानीहरू बलिया थिए, उनीहरूको सेनाको संरचना ठुलो थियो, तर पनि परमेश्वरले के गर्नुभयो, एउटा सामान्य व्यक्तिबाट चाहिँ इजरायलको बचाउको लागि चाहिँ चुन्नुभयो गिदोनलाई। आज जीवनमा कतिपय अवस्थामा तपाईँ र म एउटा ठाउँमा उभिएका हुन्छौँ। अगाडि बढ्नको लागि हामी दोधार हुन सक्छौँ, शिक्षाको क्षेत्रमा हुनसक्छ, कामको क्षेत्रमा हुनसक्छ, कुनै पनि सेवकाईको क्षेत्रमा हुनसक्छ, हामीलाई दोधार हुनसक्छ, त्यो हाम्रो लागि नयाँ सुरुवात हुनसक्छ। श्रोताबिन्दहरू, हामीले आज गरेको एउटा सुरुवातले चाहिँ भोलिको दिनमा हामीलाई विजय दिनेछ, त्यसमा चाहिँ हामी परिपक्व हुनुपर्छ र हामीलाई आएको बोलावटलाई हामीले चिन्न सक्नुपर्छ, जसरी गिदोनले चिन्नुभएको छ। अनि गिदोन आफूलाई शक्तिशाली बनाउन चाहे, उनले 32,000 सेना तयार गरे, तर परमेश्वरले भन्नुभयो 32,000 सेना यदि प्रयोग भएर तिमीहरू विजय भयो भने त यो मानि हाम्रो हामीद्वारा आएको हो भन्ने कुरा त्यहाँनिर मानिसहरूले भन्नेछन् भन्ने परमेश्वरले भन्नुभयो। र गिदोनलाई भन्नुभयो, तैँले नदीमा लगेर उनीहरूलाई पानी खुवाउने एउटा पानी खाने एउटा पानी पिउने तरिकाबाट चाहिँ उनीहरूलाई प्रयोग गर्नु, उनीहरूलाई लिनु भन्नुभयो। अनि नदीमा लगेर तल नदीमा लगेर उनीहरूलाई पानी पिउने क्रममा चाहिँ गिदोनलाई भन्नुभयो परमेश्वरले, जसले चाहिँ घुँडा टेकेर साँच्चीकै पानीलाई चाहिँ आदर गरेर, एउटा शब्दमा भन्नुपर्दा कुकुरले जसरी घुँडा टेकेर चाटेर पिए, त्यस्तो व्यक्तिहरूबाट 300 गिदोनलाई चुन्नको लागि आग्रह गर्नुभयो। कहिलेकाहीँ हामीले थुप्रै सङ्ख्याहरूको बिचमा हामी काम गर्न खोज्छौँ श्रोताबिनहरू, त्यहाँ हामी असफल हुन सक्छौँ। हामी थोरै सङ्ख्याबाट हामी जब कामको सुरुवात गर्न खोज्छौँ नि श्रोताबिन, हामी त्यहाँ सफल हुन सक्छौँ। थोरै होलाउँ, तर त्यो थोरैबाट पनि हामीले कामको सुरुवात गऱ्यौँ भने हामी सङ्ख्यामा, आर्थिकमा, सम्भावनामा थोरै देखिएलौँ, तर विजय निश्चित हुन्छ। किनभने एउटा चट्टानमा, एउटा ढुङ्गामा हामीले हजारौँ लिटर पानी एकैचोटि खन्यायौँ भने पनि त्यसलाई केही असर गर्दैन, तर त्यही हजार लिटर पानी चाहिँ एक एक थोपा गरेर जब त्यो चट्टानमा त्यो ढुङ्गामा पर्दछ नि, तब त्यो ढुङ्गालाई खियाउने काम चाहिँ गर्दछ। त्यो उसको शक्तिले होइन, त्यसको निरन्तरताले हो। श्रोताबिनहरू, हामी ठुलो देखिएर शक्तिशाली हुने होइनौ, हामी जब निरन्तर निरन्तर निरन्तर प्रयास गरिरहन्छौँ, थोरै हुँदाखेरि पनि निरन्तर प्रयास गरिरहन्छौँ भने हामी विजय प्राप्त गर्दछौँ। यो कुरा चाहिँ हामीले गिदोनको जीवनबाट देख्न सक्छौँ। 32,000 घटाएर चाहिँ 300 चाहिँ परमप्रभुले युद्ध जित्दै हुनुहुन्थ्यो, अर्थात् मिद्यानीहरूमाथि विजय प्राप्त गर्दै थियो गिदोनको नेतृत्वमा। यसलाई हामी हेर्छौँ भने जब त्यो 300 पनि त्यहाँनिर 300 पनि हात हतियारले पोख्त थिएनन्, उनीहरू हात हतियारले सजी सजाउ थिएनन्, उनीहरू कुनै पनि युद्धका ज्ञान उनीहरूसँग थिएन, तर परमेश्वरले के गर्नुभयो त, सामान्य एउटा मसाल, जुन चाहिँ आगोको प्रति मसाल, अनि भाँडा गाग्राहरू उनीहरूको हातमा लिए र उनीहरू तुरै फुकेर चाहिँ त्यहाँ वरपर जाने मिद्यानीहरूको बीचमा गए। जब त्यो गाग्रा फुटाइयो, हातमा मसालहरू लिएर अगाडि बढे, अनि उनीहरूले चाहिँ तुरै फुके, यसले चाहिँ के भयो त अन्त, त्यहाँ मिद्यानीहरूको बीचमा चाहिँ उनीहरू त्रसित भए, उनीहरू एक आपसमा लड्न थाले। कहिले काहीँ श्रोताबिन्दहरू, हामी देखेर समस्या आफै नै भागेर जान्छ। हामी जब हामी बलवान देखिन्छौँ, जब हामी प्रयासरत निरन्तर प्रयास गर्छौँ, समस्या हामी बाटे भगेर जान्छ। एउटा मिठो शब्दमा भन्नुपर्दा, दुःखी हुने मान्छेलाई खुसी बनाउने र खुसी हुन भएको मानिसलाई दुःखी बनाउने कुनै एउटै मात्रै शब्द छ भने त्यो हो, यी पलहरू पनि बितेर जानेछन्। श्रोताबिनहरू, हामी जब समस्या आउँछ, हामी आफू हताश निराश हुने होइन, हामीले सुरुवात गरेको कामहरूमा हामीले निरन्तरता दिने हो, किनकि यो पलहरू पनि बितेर जानेछन्। श्रोताबिनहरू, जसरी गिदोनले अनि आफ्नो 300 सैनिकहरूलाई मसाल अनि त्यो भाँडाहरू टुक्रा टुक्रा पार्न लाए र तुरैको आवाजबाट चाहिँ उनी त्यो मिग्ध्यानीहरूको पाल नजिक पुगे, मिग्ध्यानीहरू आफू आफै भाग्न थाले, आफू आफै डरले कम्पले भाग्न थाले, अनि उनीहरू आफै एक आपसमा आफू आफै जुत्न थाले, अनि उनीहरू आफू नष्ट भए, उनीहरू नष्ट भए, उनीहरू भागेर गए। यसरी नै हाम्रो जीवनमा पनि हामी बलियोसँग उभिन सक्यौँ भने, हामीले सुरुवात गरेको काममा, हामीले सुरुवात गरेको कुनै पनि कुरामा हामी बलियो भएर निरन्तरता दिन सक्यौँ भने नि त्यसले हामीलाई विजय दिन्छ। यो चाहिँ हामी गिदोनको जीवनबाट हामी थाहा गर्दछौँ। श्रोताबिनहरू, आज कार्यक्रम सुरुवात कथा सङ्घर्ष र सफलताको म तपाईँ सुन्दै हुनुहुन्छ। गिदोन जसले चाहिँ सामान्य एउटा व्यक्ति जो चाहिँ असाधारण काम गरेका छन्, साधारण एउटा व्यक्ति जसले चाहिँ असाधारण काम गरेर इजरायलमा 40 न्यायकर्ताको रूपमा चाहिँ शासन गरेको हामी पाउन सक्छौँ। अनि गिदोनबाट हामी केही कुराहरू हामी सिक्न सक्छौँ। यदि परमेश्वरले साधारण व्यक्तिलाई पनि असाधारण कार्यको लागि बोलाउनुहुन्छ, श्रोताबिनहरू, यदि हामी बोलाइएका छौँ, हामी त्यो बोलावटमा छौँ, हामी त्यो दर्शनमा छौँ, आज परमेश्वर सिधै आएर तपाईँलाई नभन्नुभएको होला, तर तपाईँको पास्टर, तपाईँको अगुवा, तपाईँको लिडर, तपाईँको बुवा आमा, तपाईँको अग्रजबाट त्यो बोलावट आइरहेको छ, त्यो आवाजलाई हामीले सुन्न सक्यौँ भने, त्यो आवाजलाई हामीले निरन्तरता दिन सक्यौँ भने, त्यो आवाजलाई हामीले बुझ्न सक्यौँ, कन्फर्म गर्न सक्यौँ भने हामी विजयको नजिक पुग्नेछौँ। अनि विश्वास र आज्ञाकारिता भएमा असम्भव भन्ने कुरा जीवनमा केही पनि छैन। हामी भन्छौँ नि, मेरो डिक्सनरीमा असम्भव भन्ने कुरा, इम्पोसिबल भन्ने कुरै छैन भन्छौँ। हो, परमेश्वरको डिक्सनरीमा असम्भव भन्ने कुरा छैन। उहाँले हरेक कुरा सम्भव बनाउनुहुन्छ, हरेक कुरा उहाँमा सम्भव छ। विश्वास र आज्ञाकारिता हामीमा चाहिन्छ। परमेश्वरको मार्गदर्शनमा अघि बढ्दा वास्तविक सफलता पाइन्छ भन्ने कुरा हामी गिदोनको जीवनबाट पाउँछौँ। यदि हामी हाम्रो मार्गदर्शनमा, हाम्रो विचारमा, हाम्रो सोचमा होइन, तर जब हामी परमेश्वरको सोच विचार, परमेश्वरको
1: भएमा हामी अगाडि बढ्दछौँ भने साँच्चै के वास्तविक सफलता हामीले त्यहाँबाट प्राप्त गर्न सक्छौँ। हामी साधारण मानिसको जीवन हामी हेर्छौँ भने, एकजना व्यक्ति जो चाहिँ हामी हेर्छौँ भने, एउटा साधारण मानिस जसले चाहिँ एउटा पहाड खनेर बाटो बनाउन 70 किलोमिटरको बाटो बनाउन सफल भएको व्यक्तिको विषयमा हामीले धेरैपल्ट सुनेका छौँ। यो कथा हामी हेर्छौँ भने विशेष गरी गिदोनको जस्तै अर्को हामी साधारण एउटा व्यक्ति जो चाहिँ भारतको बिहारमा हुनुहुन्थ्यो, माझी दशरथ माझी भन्ने, जुन चाहिँ माझी गाउँको एउटा ठुलो पहाड थियो, त्यो पहाडको छेउबाट भएर अस्पताल जाँदाखेरि 70 किलोमिटरको पहाडको बाटो पुरा गरेर जानुपर्ने हुन्थ्यो। एक दिन त्यो माझी साधारण व्यक्ति हुनुहुन्थ्यो, तर उनले असाधारणका काम गरेको कुरा हामी त्यहाँबाट पनि प्राप्त गर्न सक्छौँ। जीवनमा यो सत्य घटनामा आधारित कुरा, दशरथ माझीको गाउँ ठुलो पहाडको छेउमा थियो, गाउँका मानिसहरूलाई बजार र अस्पताल आउजाउ गर्नको लागि 70 किलोमिटर लामो बाटो घुमेर जानुपर्ने हुन्थ्यो। एक दिन उनकी पत्नी बडो बिमारले थला परिन् अनि उनलाई अस्पताल लानको लागि माझीले भरत प्रयास गरिरहे, बडो प्रयास गरिरहे। उनले एक्लो मानिस अनि गाउँघरको मान्छेलाई भने, अनि जब गाउँमा कसरी बोकेर लिएर जाँदाखेरि उनको पत्नी बिच बाटोमै उनी के भन् त भन्दा त्यहीँ उनले आफ्नो प्राण त्यागिन्, अनि माझी दशरथ बडो पीडामा भए, उनले बडो पीडा गरे। अनि अब हामीले अहिले भन्नुपर्दाखेरि बडो उनको जीवनमा सायद एक्लोपना आयो होला, होइन, किनकि उनी चाहिँ एक त्यही पत्नी र आफू मात्र जीवन गुजारा गर्दै थिए, अनि उनले त्यही आफ्नो प्राणभन्दा प्यारो व्यक्ति गुमाइसकेपछि उनी शोकमा मात्रै बस्छन् श्रोताहरू। उनले एउटा अठोट लिइन्, अब म यो पहाडलाई काट्छु, मेरो गाउँका मानिसहरूलाई छोटो बाटो बनाइदिन्छु भन्ने उनले सोच बनाए। उनले पहाडले काट्ने विचार गरे, हो मैले जुन कुरा भोगेँ अब मेरो गाउँको मानिसहरूले, मेरा मानिसहरूले, मेरा वरपरका मानिसहरूले यो कुरा भोग्नु नपरोस् भन्ने उनले अठोट लिए। अनि थोरै थिएन श्रोताहरू, 70 किलोमिटरको बाटो भनेको पहाड फोडेर निकाल्नुपर्ने थियो। अनि उनले आफ्नो मनमा अठोट लिए, अनि उनले भने सबैलाई गुहार गरे, अरू मानिसहरूलाई पनि गुहार गरे, उनले सरकारलाई पनि सहयोगको लागि अपिल गरे, तर कहीँ कतैबाट पनि त्यो कुराको अपिल, त्यो कुराको सहयोग उनमा आएन। अनि उनी आफै मात्रै, उनले न त सरकारको सहयोग पाए, न कुनै ठुलो मेसिनहरू उनको हातमा थियो, सिर्फ एउटा हटौडा र छैनीको माध्यमबाट उनले दिन रात गरेर एक दिन, दुई दिन, तिन दिन, चार दिन गर्दै गर्दै गर्दै गर्दै उनले त्यो बाटो खोल्ने प्रयासमा लागिरहे। सुन्दा बडो हाँसुट्दो, मानिसहरूले देख्दाखेरि बडो अचम्मको काम गरिरहेछ, नहुने असम्भव काम गरिरहेको छ भन्ने लागिरहेको थियो होला। अनि त्यहाँ वरपरको मानिसहरूले पनि भन्दथे कि तिमीले एक्लैले यो सक्दैनौ, यो सम्भव छैन, दशरथ तिमी यो जे गर्दैछौ यो गलत गर्दैछौ, नगर छोडिदेऊ, किन बेकार आफ्नो फजुल समय खर्च समयलाई किन फजुल खर्च गर्छौ भन्ने मानिसहरू पनि धेरै आयो उनको जीवनमा। तर उनले निरन्तर निरन्तर निरन्तर प्रयास गरिरहे, उनले त्यो कुराहरूमै वास्ताव गरेनन्, उनले मात्रै काम गरिरहे। उनले एउटा हतौडा र छैनीको माध्यमबाट चाहिँ उनले दिनरात मेहनत गरिरहे, किनकि उनले एउटा अठोट लिएका थिए कि मैले जुन वेदना, मैले जुन पीडा मेरो जीवनमा भोगेको छु अब भोग्न अरू मानिसहरूले भोग्न नपरोस् भनेर। उनले निरन्तरको प्रयास पछाडि 22 वर्षसम्म उनले एक्लै पहाड काटिरहे दशरथ माझीले, अनन्त 110 मिटरको बाटो, लामो बाटो, 9 फिट चौडा बाटो र 7 फिट अग्लो बाटो बनाएर तयार भयो। अब गाउँबाट अस्पताल पुग्न लागि केवल 70 किलोमिटर होइन, अब 1 किलोमिटर मात्रैको बाटो उनले बनाउन सफल भए। यो उनको निरन्तर निरन्तरको प्रयास थियो। हेर्नुहोस् त, 70 किलोमिटरको बाटोलाई उनले 1 किलोमिटरमा तय गरिदिएका छन्। यो उनको शक्तिले होइन, यो उनको स्रोत र साधनले होइन, स्रोत र साधन त के थियो र एउटा हथौडा र छैनी नै थियो होइन, तर उनको निरन्तर प्रयास र एउटा हृदयको अठोटले के गर्न सफल भए, 70 किलोमिटरको बाटोलाई 1 किलोमिटरमा लिएर आउन सफल भए। उनले जुन पीडा भोगेको थिए जीवनमा, त्यो पीडा उनको जीवनबाट उनले लिएको अठोटबाट चाहिँ उनी एउटा आज पनि हामी उनको नाम इतिहासमा हेर्न सक्छौँ। यो श्रोताबिन्दहरू, हामीले जीवनमा के गर्यौँ, कस्तो गर्यौँ, के छौँ, हिजो के भयो, कस्तो भयो, हिजो मेरो बितेर गयो, नराम्रो भयो, मैले गर्न सकिनँ, होइन, आज म के छु र आज मैले के अटोट लिएको छु, म के नयाँ सुरुवात गर्दैछु, के कुरामा म लागि परेको छु, त्यो कुराले बडो महत्त्व राख्छ। श्रोताबिन्दहरू, जीवनमा कहिलेकाहीँ हामीले लिएको अठोटले सफलता लिएर आउँछ। जसरी एउटा दशरथ माझी हामीले हेऱ्यौँ, जसरी हामीले बाइबलमा हेऱ्यौँ, गिदोन व्यक्ति एउटा साधारण व्यक्ति, परमेश्वरले असाधारण तरिकाले चलाउनु भयो। एउटा साधारण व्यक्ति दशरथ माझी, गाउँको एउटा सामान्य किसान, जसले चाहिँ आफ्नो अठोटमा 70 किलोमिटरको बाटोलाई 1 किलोमिटरको बाटोमा तयार गर्न सफल भयो, एउटा लामो समयको लागि योगदान दिए। श्रोताबिनहरू, हामी पनि जीवनमा कहिलेकाहीँ हार खान्छौँ, कहिले थाक्छौँ, कहिले लड्छौँ, तर पनि लडेको ठाउँबाट हामी उठ्छौँ, त्यहीँबाट हाम्रो फेरि अर्को यात्रा, नयाँ सुरुवात सुरु हुन्छ, फेरि हामी उठेर हिँड्न खाए भन्नमा। एउटा राम्रो भनाइ छ, उठ उठ र दौड, नत्र उठेकाहरूले तिमीलाई कुल्चेर दौडन बाध्य हुनेछन्। श्रोताबिनहरू, हामीले लिएको अठोटले हामी अगाडि बढ्न सक्छौँ, हामीले लिएको लक्ष्यले हामी अगाडि बढ्न सक्छौँ। भलै हिजोको कुरा के थियो, हिजो म कस्तो थिएँ, हिजो म को थिएँ कुराले होइन, आज म के छु र आज मैले के अटोट लिएको छु, त्यो कुराले महत्त्व राख्छ। जीवनमा नयाँ सुरुवात गर्नको लागि कहिल्यै पनि तपाईँहरू पछाडि नपर्नुहोस्, कहिल्यै पनि निराश नहोस्, किनभने मैले हिँड्ने हरेक बाटो चाहिँ, तपाईँ र मैले हिँड्ने बाटो चाहिँ उहाँले तयार गर्नुहुन्छ। यो साङ्गीतिक शैली तपाईँहरूको माझमा राख्दछु।

हरेक बिहानी नयाँ सुरुवात हो, हरेक गल्ती नयाँ सिकाइ हो, हरेक आँसुपछि मुस्कान आउँछ। प्रिय श्रोता, सफल मानिसहरू उनीहरू जसले धेरै पटक असफलतापछि पनि नयाँ सुरुवात गर्न सके। त्यसैले तपाईँलाई हतोत्साहित बनाउने कुरा जे भए पनि साहस बटुनुहोस् र भन्नुहोस् आज म फेरि सुरु गर्छु। आजको कार्यक्रम हामीले सिक्यौं कि जीवनमा नयाँ सुरुवात गर्न कहिल्यै ढिलो गर्नुहुन्न। यदि तपाईँ थाक्नु भएको छ भने विश्वास आशामा नयाँ कदम छान्नुहोस्। प्रिय श्रोता, कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको बाट आज हामी तपाईँको बीचबाट जुन गिदोन र एउटा दशरथ माझीको जीवनमा भएको शुरूआत, उनीहरूले असाधारण भएर पनि असाधारण काम गरेर देखाए, त्यस्तै हामी पनि भोलिको दिनमा हुनेछौँ। प्रिय श्रोता, कार्यक्रम शुरूआतबाट म श्याम काजी, प्रस्तुता म श्याम काजी सँगै प्राविधिक मित्र सरोज र सन्ध्यालाई पनि बिदा दिनुहोस्। आउँदो हप्ता आइतबार यसै समयमा हामी कार्यक्रम शुरूआतमा फरक व्यक्ति फरक आशिषका कुरा हामी लिएर आउनेछौँ। त्यति दिनसम्मको लागि बिदा दिनुहोस्। जय।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ट्ज।
1: अब प्रस्तुत छ कार्यक्रम ज्योतिमा पाइला।

0: जयमसी साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी ब्रिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा। म कार्यक्रम प्रस्तोता सुशी थिङको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट समसामयिक विषय वस्तुमा रहेर भलाकुसारी परमेश्वरको वचनबाट उत्साह नाटक र जीवन गवाई सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रमबाट भने वचनबाट उत्साह दिनेछौ। यसका लागि उपस्थित भइसक्नु भएको छ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा नीलकण्ठका आदरणीय चर्च फादर दिपेश नुवाज्यू। अब हामी उहाँबाट वचन सुन्नेछौ।
1: पिता पुत्र पवित्र आत्मा एक साँचो परमेश्वरको नाउँमा यहाँहरू सबैजनालाई म हार्दिक स्वागत गर्दै जय मसीको अभिवादन टक्राउन चाहन्छु। आदरणीय श्रोताहरू, आज यहाँहरूको बीचमा परमेश्वरको जीवित वचन प्रचार गर्दै गर्दा मन भारी भएको छ। कारण विगत केही दिनदेखि यता हामीले देशमा ठूलो संकष्टको सामना गरिराख्नु परेको छ। भोटे कोशी नदीबाट आएको विनाशकारी बाढीले त्रिशुली हुँदै रसुवा, नुवाकोट, धादिङका थुप्रै ठाउँहरू, चेतवनका थुप्रै ठाउँहरूलाई छेद विच्छेद बनाएको छ। त्यहाँ हजारौं र हजारौंको संख्यामा, अनगिन्ती संख्यामा मानिसहरूले ज्यान गुमाउनु परेको छ। त्यहाँ धेरैजनाको सपना बगेको छ, धेरैजनाको भविष्य बगेको छ, धेरैजनाको आशा बगेको छ, धेरैजनाको जीवन बगेको छ। अनि बाँचेकाहरूले केवल हातमा पीड़ा, एक्लोपन, रित्तोपन, आँसु र रोदन मात्रै लिएर बाँच्नु परेको छ। यस दुःखद घड़ीमा हामी सबैजना मण्डली मिलेर प्रार्थना गरौं, प्रार्थना गरिराखेका छौं र उहाँहरूको जीवनको सान्त्वनाको लागि प्रार्थना गर्दछौं। उहाँहरूको क्षतिपूर्ति कुनै पनि तरिकाबाट हुन सक्दैन। यति डरलाग्दो विनाशकारी अनि डरलाग्दो एउटा परिस्थितिबाट भएर अहिले देश गुज्रिएको छ। हामी यसको कुनै केहीसँग तुलना गर्न सक्दैनौ जुन क्षतिको विषयलाई लिएर। यतिखेर राज्यबाट सशस्त्र प्रहरी, आर्मी लगायतका चाहिँ प्रहरी लगायतका अरू सामाजिक संघ संस्थाहरूले अनि उद्धारको काममा, राहतको काममा अरू व्यक्तिगत एउटा समाजसेवीहरूले, राहतको काममा चर्चहरूले धेरै ठूलो संख्यामा चर्चहरूले राहतको कामहरू त्यहाँ गरिराख्नु भएको छ र सान्त्वनाको काम गरिराख्नु भएको छ। यद्यपि हामीले गरेको कुरा उहाँहरूको त्यो क्षतिको तुलनामा केही पनि होइन। हामीले त्यसमा घमण्ड र गर्व गर्नुपर्ने कारण केही पनि छैन, किनभने हामीले जे दिएका छौँ त्यसको तुलनामा हजारौं गुणा नोक्सानी उहाँहरूले भोग्नु परेको छ। यो त केवल उहाँहरूको लागि सान्त्वना मात्रै हो। हामी तपाईँहरूको साथमा छौँ, तपाईँ एक्लो हुनुहुन्न भन्ने कुरा मात्रै हो, र पनि हामीले गर्दैछौँ र यो गरिराख्नु पर्दछ। र मण्डलीहरूले यो बेलामा गरेको कुराको लागि हामी कृतज्ञता प्रकट गर्नुपर्दछ। हरेक मण्डली विश्वासी परिवारले त्यो ठाउँको लागि आफ्नो छाक काटेर, मुठी काटेर, माना काटेर सहायता गरिराख्नु भएको छ। अनि यो परमेश्वरको प्रेम बाँड्ने र प्रकट गर्ने समय हो, जुन कुराको लागि मण्डली सचेत थियो, सचेत छ र सचेत हुनुपर्दछ। अहिले ठूलो संख्यामा राहत सामग्री लिएर वा उहाँहरूलाई सान्त्वना दिने व्यक्तिहरू बनेर जाने एउटा कुनै ठूलो समुदाय छ भने त्यो चर्चहरू, देश विदेशदेखि लिएर सबै ठाउँहरूबाट उहाँहरूले सहायता लिएर जाने काम भइराखेको छ। प्रियहरू, हामीले यसो गर्दैमा हामीले उहाँहरूको साँच्चीकैको एउटा समस्या समाधान गर्यौँ भन्ने चाहिँ पक्कै पनि होइन। हामीले केवल उहाँहरूलाई कम्तीमा पनि यसो हामी तपाईँसँग छौँ भन्ने कुराको सिम्बोलिक कारणहरू मात्रै हुन्। यसमा हामीले ठूलो गर्व गर्नुपर्ने कारण केही पनि छैन। प्रिय श्रोताहरू, यो संकष्टको बेलामा मण्डलीले खेल्ने, मण्डलीले भूमिका बाँड्ने कुरा एकदम महत्वपूर्ण छ। प्रभु येशु ख्रीष्टको प्रेम बाँड्नु, खुसीमा त सबै साथमा हुन्छन्, दुःखमा सधैँ उभिएर रुनेहरूसँग रौ, हाँस्नेहरूसँग हाँस भन्ने जुन परमेश्वरको जीवित वचनलाई अक्षरशः पालन गरेर हामीले हाम्रा मानिसहरूसँग यतिखेर सँगसँगै भएर परमेश्वरको प्रेम बाँड्ने एउटा समय हो। सबै मण्डली परिवार सबैले आफ्नो ठाउँबाट कसरी त्यो ठाउँलाई सहायता पुर्याउन सकिन्छ भनेर सोचेर रात दिन अवरत खटेका सबैप्रति कृतज्ञता प्रकट गर्नुपर्ने कारणहरू छन्, किनभने उहाँहरूले गरेको त्यो सबै सेवा परमेश्वरको प्रेमको कारणले गर्दा हो, परमेश्वरको प्रेमको कारणले गर्दा। हाम्रो दायित्व पनि बन्दछ, हामीले जब जब यस्तो परिस्थिति आउँदछ मण्डली चाहिँ हामी अगाडि बढ्नु पर्दछ। आज म यहाँहरूको बीचमा यो कुरा बताउन चाहन्छु। त्यहाँको एउटा विनाशकारी एउटा बाढीले पुर्याएको क्षति र त्यसले दिएको प्रभाव सँगसँगै आज त्यहाँ लगायत हामी सबैजनाको लागि यो संकष्टको बेलामा हामी हताश नभइकन हरेस नभइकन नखाइकन हुन भइसकेको संकष्टहरू आउनेछन् त्यसलाई हामीले सामना गर्नै पर्छ। त्यो बेलामा हामीले परमेश्वरमाथि भरोसा राखेर समस्याहरूसँग संकष्टसँग लडेर संघर्ष गरेर अगाडि बढ्न परमेश्वरसँग सामर्थ्य माग्नु पर्दछ। परमेश्वरको पवित्र वचनले संकष्टको बेलामा धैर्य धारण गरेर परमेश्वरमाथि भरोसा गरेर बलियो भएर अगाडि बढ्नको निम्ति हामीलाई शिक्षा दिन्छ। भजन संग्रह 131 दाउदले यसरी भजन लेखेका छन् संकष्टमा परमेश्वरमाथि भरोसा गर्नु भनेर। उनले यसरी भन्दछन्, हे परमप्रभु, मैले तपाईँमा शरण लिएको छु, मलाई कहिले पनि शर्माउनु नपरोस्। तपाईँको धार्मिकतामा मेरो उद्धार गर्नुहोस्, मेरो पुकार सुनिदिनुहोस्, मलाई झट्टै छुट्याउनुहोस्। तपाईँ मेरो निम्ति शरणको चट्टान हुनुहोस्, मलाई बचाउने एउटा बलियो गढ हुनुहोस्। मेरो चट्टान र मेरो गढ तपाईँ नै हुनुहुन्छ, यसकारण तपाईँकै नाउँको खातिर मलाई डोर्याउनुहोस्। मेरो निम्ति गुप्तमा थापिएको पासोबाट मलाई छुट्याउनुहोस्, किनकि तपाईँ मेरो आश्रय हुनुहुन्छ। तपाईँकै हातमा म मेरो आत्मा सुम्पन्छु। हे परमेश्वर, हे सत्यका परमेश्वर, मोल तिरेर मेरो उद्धार गर्नुहोस्। यहाँनिर तीन पदलाई म फेरि दोहोऱ्याउन चाहन्छु। मेरो चट्टान र मेरो घर तपाईँ नै हुनुहुन्छ, यसै कारण तपाईँकै नाउँको खातिर मलाई दोहोऱ्याउनुहोस्। अनि त्यहाँ फेरि चारमा भनेको छ, मेरो निम्ति गुप्तमा थापिएको पासोबाट मलाई छुट्याउनुहोस्। गुप्तमा थापिएको पासो त्यो खालि मानिसहरूले हाम्रो जीवनमा गरेको षड्यन्त्र मात्रै होइन, हाम्रो जीवनमा आउने विभिन्न खाले संकष्टहरू, जुन संकष्टबाट हामी बाँच्नको लागि परमेश्वरको वचनद्वारा हामीलाई के उत्साह मिलेको छ भन्दा, त्यहाँ चाहिँ हामीले परमेश्वरमा शरण लिने, परमेश्वरमा भरोसा गर्ने र परमेश्वरमा आशा प्राप्त गर्ने बाटो खोज्ने। परमेश्वर चाहिँ आशा प्रदान गर्ने परमेश्वर हुनुहुन्छ। परमेश्वर चाहिँ हाम्रो बीचमा हिँडुल गर्ने परमेश्वर हुनुहुन्छ। हो, हामी यसरी कैयौंचोटि सोच्छौं, यदि परमेश्वर हुनुहुन्छ भने किन यस्तो संकष्ट आइलाग्यो? प्रिय हो, यो परमेश्वरको वचनले बताएको कुरा होइन। संकष्टहरू आउनेछन्, दुःखहरू आउनेछन्। पवित्र धर्मशास्त्र बाइबलमा इजरायलीहरू चाहिँ मिश्र देशको दासत्वमा परेर उनीहरू कति ठूलो संकष्ट उनीहरूले भोगेको घटनाहरू पाउँदछौ, अनि नुहाको जलप्रलय तर पृथ्वी नष्ट भएको घटना पाउँदछौ। त्यहाँ मानिसहरूले गरेको पाप र अधर्म बढेर गएको कारणले गर्दा मिश्र देशमा हाम्रा मानिसहरूलाई चाहिँ एउटा दासत्वमा लगेर अनि एउटा दास बनाएर यति धेरै दुःख दिएर अनि त्यो दुःख र कष्ट र संघर्षको समयमा उनीहरूले परमप्रभुसँग पुकार गरेको कारणले गर्दा परमेश्वरले उनीहरूलाई त्यहाँबाट छुटकारा दिएर ल्याउनु भयो, र त्यो छुटकारा दिनको लागि परमेश्वरले मूसा जस्तो एउटा व्यक्तिलाई प्रयोग गरेर त्यहाँबाट इजरायलीहरूलाई छुटकारा दिएर ल्याउनु भयो। त्यही संकष्ट सिद्धिएन जब उनीहरूलाई मिश्रलाई छोडे अनि कनान देश अर्थात आशिषको देशमा उनीहरू यात्रा गर्दै गर्दा बाटोमा थुप्रै संकष्टहरू घेर्न पर्यो। कोही बेला भोकै, कोही बेला तिर्खाको समयमा, कोही बेला लाल समुद्रको एउटा ठूलो बिचमा आएर उनीहरू अगाडि बढौं भने लाल समुद्रले पुरिने, पछाडि फर्कौं भने फारोको सेनाले फेरि उनीहरूमाथि थप कराईका साथ दमन गर्ने, यस्तो परिस्थितिको एउटा संकष्टमा उनीहरू पुगे। अनि त्यो बेलामा पनि उनीहरूले परमप्रभुसँग पुकार गरे, हे प्रभु, तपाईँले हामीलाई बचाउनुहोस्। यो पुकार पश्चात परमेश्वरले उनीहरूको जीवनमा त्यो संकष्टको बिचमा उनीहरूलाई सुरक्षा दिएर लानुभयो र भन्नुभयो, दिनमा तिमीहरूसँग म बादलको खाँबो भएर, रातमा तिमीहरूसँग आगोको ज्वाला भएर म तिमीहरूको साथ साथमा हुनेछु। अनि परमेश्वर चाहिँ संकष्टको बेलामा हाम्रो साथमा हुनुहुनेछ, अनि हामीले परमेश्वरमा भरोसा गर्नुपर्छ। संकष्टहरू आउँछन् अनि जान्छन्, त्यो संकष्टलाई सामना गर्ने क्षमता, सामना गर्ने शक्ति केवल परमेश्वरको जीवित वचनमा लेखिए अनुसार परमेश्वरबाट आउँदछ। भजन संग्रह 50:15 लेख्दाखेरि यहाँ यसरी भनिएको छ, संकष्टको दिनमा मलाई पुकार र म तँलाई छुट्याउनेछु र तैले मेरो महिमा गर्नेछस्। संकष्टको दिनमा मलाई पुकार, संकष्टको दिनमा मलाई पुकार, म तँलाई छुट्याउनेछु। यो परमेश्वरको जीवित वचनको प्रतिज्ञा। यो वचनमा लेखिए सँगसँगै अन्य थुप्रै ठाउँहरूमा, घटनाहरूमा हामी देख्छौँ कि परमेश्वरले कत्रो ठूल्ठूलो संकष्टबाट मानिसहरूलाई बचाउनु भएको छ, मानिसहरूलाई बचाउनु भएको छ। तपाईँले याद गर्नुहोस्, भजन संग्रहको पुस्तकभन्दा ठिक पछाडि फर्किएर तपाईँ आउनुभयो भनेदेखिलाई त्यहाँनिर चाहिँ अय्युबको पुस्तक छ। अय्युब परमेश्वरका धर्मीजन थिए र उनको जीवनमा एउटा ठुलो संकष्ट आयो, उनको जीवनमा पनि एउटा विनाशकारी विपत्ति आइलाग्यो। यस्तो एउटा विनाशकारी विपत्ति आइलाग्यो कि उनका धन सम्पत्तिहरू सबै डाकुहरूले लुटेर लगे, उसका कमरा कमाइहरू मारे, उसका चाहिँ छोरा छोरीहरूले मार्यो, उसका धन सम्पत्ति सबै लुटियो, सबै चिजहरू सितिएर अय्युबको जीवनमा फेरि ऊ आफ्नै जीवनमा पनि यति धेरै घाउ खटिराका साथ बिरामी परेर मरणसन्न अवस्थामा पुग्यो। त्यो डर लाग्दो संकष्टमा पुगेको बेलामा उनले हरेस खाएनन् र उनले भने परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो। यो वचनले मलाई धेरैचोटि आशा प्रदान गर्छ। मैले जीवनमा केही कुराहरू गुमाएँ भने मैले यो वचनलाई याद गर्दछु र भन्दछु परमेश्वरको थियो त्यो अनि उहाँले लानुभयो, परमेश्वरको थियो उहाँले लानुभयो। परमप्रभुलाई महिमा होस्, परमप्रभुलाई धन्यवाद होस्, परमेश्वरलाई नै स्तुति होस्। जब यो कुरा पढिन्छ नि, यो कुरा गरिन्छ नि, हामीले गुमाएको कुरा प्रति धेरै दुःख नभएर थोरै भए पनि सान्त्वना मिल्दै जान्छ। अनि अय्युबले त्यही गरे, जीवनमा एउटा ठूलो संकष्टलाई पार गर्दै जाँदा परमेश्वरलाई उनले शरण स्थान बनाए, परमेश्वरमाथि भरोसा राखे, परमेश्वरले उनका सबै सुदिनहरू फेरि फर्काइदिनुभयो। र अय्युबको पुस्तकको अन्त्यतिर हामीले पढ्यौँ भनेदेखि त्यहाँनिर अय्युबको जीवनमा पहिलो अवस्था भन्दा दोस्रो अवस्था चाहिँ अत्याधिक राम्रो र सुन्दर र परिस्थितिमा चाहिँ यस्तो सुन्दर भयो भन्ने कुराको व्याख्या चाहिँ त्यहाँनिर गरिएको छ। प्रियहरू, संकष्ट आउँछ अनि जान्छ, अनि संकष्ट आउँदा संकष्टलाई हामीले सामना गर्न पर्दछ, पहिलो नम्बर। दोस्रो नम्बरमा, संकष्टमा हामी धैर्य धारण गर्नुपर्दछ। संकष्टलाई सामना गर्ने सँगसँगै हामीले धैर्य धारण गर्नुपर्छ, परमेश्वरले हामीलाई दिने आशिषको लागि पर्खिनु पर्दछ। किनभने अघि नै हामीले पढ्यौँ भजनकारले, म तँलाई छुट्याउनेछु। भजन संग्रह 91:15 पनि यही भन्छ, त्यसले मेरो पुकार गर्नेछ र म त्यसलाई उत्तर दिनेछु, त्यसको दुःखको घडीमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु र आदर गर्नेछु, लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु र त्यसलाई म उद्धारको दर्शन दिनेछु। अनि 14 हामीले पढ्यौँ भनेदेखिलाई के लेखेको छ, परमप्रभु भन्नुहुन्छ त्यसले मलाई प्रेम गरेको हुनाले म त्यसलाई छुट्याउनेछु, त्यसले मेरो नाउँ ग्रहण गरेको छ यसकारण म त्यसको रक्षा गर्नेछु, त्यसले मेरो पुकार गर्नेछ र म त्यसलाई उत्तर दिनेछु, त्यसका दुःखको घडीमा म त्यससँग हुनेछु र म त्यसलाई छुटकारा दिनेछु र आदर गर्नेछु भनिकन यस खण्डमा लेखिएको छ। प्रियहरू, जब हाम्रो संकष्ट आउँछ त्यो बेलामा हामी जब परमेश्वरलाई पुकारा गर्छौँ भने परमेश्वरले हाम्रो पुकारा सुनिदिनुहुनेछ। यतिखेर संकष्टको समयमा धैर्य धारण गर्ने, संकष्टको बेलामा परमप्रभुलाई पुकारा गर्ने, अनि संकष्टको दिनमा परमेश्वरको वचनमाथि भरोसा गर्ने भन्ने कुराहरूलाई बताउँदै गर्दा मनमा हामीले यो राख्नुपर्छ, हाम्रो जीवनमा कुनै पनि बेला कुनै पनि प्रकारको एउटा संकष्टहरू चाहिँ आइलाग्छ। किनभने यो संसारको इतिहासलाई हेर्दाखेरि सुरुदेखि अहिलेसम्म आउँदा यस्तै प्रकारको परिस्थितिहरूबाट हाम्रा पूर्वजहरू अगाडि गइराख्नु भएको छ, हाम्रो पूर्वजहरू त्यो संकष्टबाट गुज्रेर अगाडि गइराख्नु भएको छ। अनि यो परिस्थिति र अवस्थालाई मध्यनजर गर्दै गर्दाखेरि हामीले हाम्रो जीवनबाट सिक लिन पर्ने, हाम्रो जीवनबाट लिन पर्ने शिक्षा चाहिँ के हो त, संकष्ट आउने नै छन् त, संकष्टमा हामीले धैर्य धारण गर्नुपर्छ, संकष्टमा हामीले उहाँलाई पुकारा गर्नुपर्छ, संकष्टमा उहाँलाई हामीले उहाँको शरण लिन पर्दछ। प्रिय श्रोताहरू, संकष्ट हामी सबैको जीवनमा छ, भलै भटेकोसी दिएको छ, हाम्रो पूर्वजहरू त्यो संकष्टबाट गुज्रेर अगाडि गइराख्नु भएको छ। अनि यो परिस्थिति र अवस्थालाई मध्यनजर गर्दै गर्दाखेरि हामीले हाम्रो जीवनबाट सिक लिन पर्ने, हाम्रो जीवनबाट

रुपियाँका कारणले गर्दा, विश्वासको कमीको कारणले गर्दा, अनि विभिन्न प्रकारका चाहिँ फाइनेन्सियल आर्थिक समस्याको कारणले गर्दा, आज भावनात्मक विचारहरू नमिलेको कारणले गर्दा हाम्रा बिजनेसहरू कयौंचोटि डामाडोलहरू भएका छन्। यो हाम्रो जीवनमा आएको संकष्ट हो। अनि यसै गरिकन हामीले पढाइमा असफलता भोगिराखेका छौँ, त्यो हाम्रो अनि संकष्ट हो। हामीले हाम्रा कामहरू सफल भइराखेका छैनौँ, हामीले सोचेको जस्तो जबहरू पाइराखेका छैनौँ। यी सारा कुराहरूलाई हेर्दाखेरि साना साना अनि थुप्रै प्रकारका समस्या, संकष्ट, संघर्षबाट हाम्रो जीवन निरन्तर अगाडि बढिराखेको छ। यो बेलामा कसरी संघर्ष गर्नुपर्छ, संकष्टको सामना कसरी गर्नुपर्छ, संकष्टलाई कसरी हामीले त्यसलाई रोक्दै अगाडि बढाउनु पर्छ भन्ने सिख हामीले अघि भर्खर हेरेको अयुबको जीवनबाट हामीले पाउँदछौँ। अयुबको जीवनलाई हामीले फर्केर हेर्दा उनको जीवनमा आएको संकष्टको तुलनामा आज धेरैचोटि हाम्रो जीवनमा त्यो प्रकारको संकष्ट हामीले झेल्नु परिराखेको चाहिँ हुँदैन। उनले आफ्नो जीवनमा सबै चिजहरू गुमाए, छोराछोरी गुमाए, धन सम्पत्ति गुमाए, कमारा कमेरी गुमाए, सबै आफूसँग भएको सब चिजहरू सिद्धियो। आज उनीसँग केही थियो त केवल उनको जीवन मात्रै थियो र उनको श्रीमती थियो। उनको श्रीमती र उनको जीवन बाहेक अरू केही पनि थिएन उनीहरूसँग। उनीहरू एउटा सर्वसम्पन्नतामा जिएका मानिसहरू थिए, सब चिजहरू सिद्धियो, अब केही पनि थिएन उनीको जीवनमा। उनले यो बेलामा धैर्य धारण गर्न सिके, यो बेलामा उनले आफ्नो जीवनलाई परमेश्वरमा राख्न सिके, जसको कारणले गर्दाखेरि परमेश्वरले अय्युबको सबै सुदिनहरूलाई फेरि फर्काइदिनु भयो, सबै सुदिनहरूलाई फर्काइदिनु भयो। र अय्युबको पुस्तकको अन्तमा भनिएको छ कि पूर्वमा सबैभन्दा धनी, सबैभन्दा नाम चलेको, प्रसिद्ध र मानिएको व्यक्ति चाहिँ अय्युब कहलिए भनेर बताइएको छ। प्रियहरू, त्यो संकष्टको बेलामा परमेश्वरलाई पुकारा गर्ने, परमेश्वरमा भरोसा गर्ने, धैर्य धारण गर्न सिक्ने भन्ने कुरालाई चाहिँ अहिले पक्रिराखेको कारणले गर्दाखेरि आज अहिलेको जीवनमा त्यस्तो एउटा संकष्टमा पनि उनले त्यो संकष्टलाई सामना गर्दै अगाडि बढ्न सके। हाम्रो जीवन खुसीले मात्रै भरिएको छैन, हाम्रो जीवन आनन्दले मात्रै भरिएको छैन। हाम्रो अपेक्षा ठिकै हो, हाम्रो जीवनमा कुनै संकष्ट नहोस्, हाम्रो जीवन सबै चिजहरू सबै सुन्दर भएर जाउन्, यो हाम्रो गलत बुझाइ हो। हाम्रो जीवनमा हरेक चोटि संघर्षहरू आउँछन्, खुसी आउँछन्, खुसी दुःख कष्ट संघर्ष, खुसी दुःख कष्ट संघर्ष, यो हाम्रो जीवनलाई अगाडि बढाउने एउटा महत्वपूर्ण बाटो हो। यस्ता परिस्थितिबाट भएर हामी गइराखेका हुन्छौँ र जानुपर्ने हुन्छ। प्रिय श्रोताहरू, बाइबलमा अय्युब अनि यसै गरिकन इजरायली जातिहरूले धेरैचोटि लामो समयसम्म उनीहरूले विभिन्न प्रकारका संकष्टहरू भोगिराख्नु परेको कुराहरू घटनाहरू हामीले देख्दछौँ। र त्यो संकष्टमा उनीहरूले कैयौंचोटि आफ्नो हृदयलाई टुटाए र पनि उनीहरू निरन्तर अगाडि बढे अनि निरन्तर अगाडि बढे अनि निरन्तर अगाडि बढेर त्यो संकष्टसम्म उनले अगाडि बढ्ने एउटा साहस र हौसला परमेश्वरको वचनबाट पाए। संकष्टबाट बाँच्नको लागि यदि हामीले कुनै कुराबाट साँचो एउटा दीर्घकालीन र सही मार्गदर्शन पाउँछौ भने त्यो परमेश्वरको जीवित वचनद्वारा मात्रै हो, परमेश्वरद्वारा मात्रै हो। मानिसद्वारा पाएका कुराहरू, मानिसले दिएका सहायता, मानिसले दिएका सान्त्वना क्षणिक हुनेछ, तर परमेश्वरद्वारा आएको सहायता चाहिँ सधैँभरि रहिराख्नेछ। म तपाईँहरूलाई यो उत्साह गर्न चाहन्छु, संकष्टको बेलामा हामी धैर्य धारण गरौँ। संकष्ट आउनेछ, त्यस बेलाको लागि हामी तयारी बनौँ। जब हाम्रो आसपासमा संकष्टमा परेका मानिसहरू हुनेछन्, उनीहरूलाई हामी सहायता गरौँ, उनीहरूलाई हामीले हौसला प्रदान गरौँ, उनीहरूको साथमा हामी उभियौँ र उनीहरू सँगसँगै हामी हिँडौँ र उनीहरूलाई सहायता दिउँ। हामी देशले ठिक एक वर्ष अगाडि एउटा डरलाग्दो आन्दोलनको सामना गर्नु परेको थियो, अर्को एक वर्ष पछाडि फेरि हामीले एउटा डरलाग्दो विनाशकारी संकष्टको सामना गर्यौँ। केही समय अगाडि भूकम्प जस्तो एउटा डरलाग्दो परिस्थिति बनेको थियो, केही समय अगाडि कोरोना भाइरस जस्तो एउटा डरलाग्दो संकष्टबाट देश गुज्रिराखेको थियो। अनि यो सबै कुराहरू एकपछि अर्को संकष्टहरूलाई हामीले यदि केलायौँ भने हामीले बिर्सिनु हुँदैन। अब आउने दिनहरूमा पनि यस्ता संकष्टहरू त आउनेछन्। अब म तपाईँलाई यो कुरा बताउन चाहन्छु कि अब आउने संकष्टको लागि हामी कसरी तयारी हुने। जसै हामी एउटा यात्रामा निस्किँदाखेरि सब चिजहरू तयारी गरेर निस्किन्छौँ, हाम्रा झोला लुगाफाटा सबै चिजहरू कुनै पनि कुरा नभुलोस् भनेर एकपछि अर्का सामानहरू प्याक गरेर पूरा तयारीका साथ हामी यात्रामा निस्किन्छौँ
अनि हाम्रो यो जीवन यात्रामा पनि हामी

0: पूरा तयारीका साथ जीवन यात्रा गर्नुपर्दछ। आज जिएको जीवन नै वास्तवमा सधैँ जिउने होइन। आज हामी मध्ये कतिजना खुसियाली मनाएर नाचिराखेका छौं, यो नाचगान सधैँ रहँदैन। कुनै बेला हामीले संकष्टको सामना गर्नुपर्ने हुन्छ, अनि त्यो बेलाको लागि हामी तयारी हुनुपर्दछ। हामी जीवनमा संकष्ट भोग्नको लागि, संकष्टलाई सामना गर्नको लागि हामी तयारी भएर बस्नुपर्दछ, अनि खुसी आउँदाखेरि पनि त्यसलाई सामना गर्न तयारी भएर बस्नुपर्दछ। संकष्टहरू आउनेछन् र हामी सब तयारी गर्नुपर्छ। तयारी भनेको के हो? हामीहरू हाम्रो जीवन परमेश्वरमा राख्नुपर्दछ। परमेश्वरमा हाम्रो जीवन राख्नु पर्यो। जुन जीवन परमेश्वरमा राखिएको छ, संकष्टको समयमा उसले त्यो संकष्टलाई सामना गर्ने साहस पाउनेछ, त्यो साहस परमेश्वरले दिनुहुनेछ। त्यो भएर यहाँनिर दाउदले अघि नै पढेको भजन संग्रहको खण्डमा दाउदले संकष्टमा परम प्रभुलाई पुकारा गरेको कुराहरू चाहिँ हामीले त्यहाँनिर पाउँदछौँ। अनि भजन संग्रह 91 हामीले राम्रोसँग पढ्यौँ भने परमेश्वरले विश्वास गर्ने प्रभुका जनहरूलाई कसरी सुरक्षा दिनुहुन्छ भन्ने कुराहरूमा हामी पाउँदछौँ। परमेश्वरले संकष्टको बेलामा हामीलाई कसरी सहायता गर्नुहुन्छ भन्ने कुरा, दाउदको जीवनमा यति धेरै संघर्ष र संकष्टहरू आएको थियो, भले उनी परमेश्वरको एकदम प्रिय मानिस थिए, परमेश्वरलाई प्रेम गर्नुहुन्थ्यो, तर उनलाई परमेश्वरले त्यो संकष्टबाट खार्दै खार्दै खार्दै लिएर जानुभएको थियो र एउटा महत्वपूर्ण ठाउँमा पुर्याउनु भयो। उनी एउटा महत्वपूर्ण ठाउँमा पुगेर उनले राजा जस्तो एउटा अहोदामा बसेर उनले मानिसहरूको सेवा गर्ने मौका पाए। प्रियहरू, भजन संग्रहले भन्दछ, तर हे परम प्रभु, म त तपाईँमा नै पुकारा गर्दछु र बिहानै मेरो प्रार्थना तपाईँको सामुन्ने आउँछ। हे परम प्रभु, तपाईँ मलाई किन इन्कार गर्नुहुन्छ? आफ्नो मुहार मबाट किन लुकाउनुहुन्छ? युवा अवस्थादेखि नै म दुःखमा परेको छु र मर्न लागेको छु। तपाईँका त्रासबाट म पीडित छु र म निराश भएको छु। तपाईँको क्रोध ममाथि खनिएको छ, तपाईँका त्रासले मलाई नष्ट पारेका छन्। तिनीहरूले बाढले चाहिँ सारा दिन मलाई घेरिराखेका छन्, चारैपट्टिबाट तिनीहरू मलाई छोपिसके। तपाईँले मेरा साथीहरू र मेरा प्रेमीहरूलाई मबाट लैजानु छ, अन्धकार मेरो घनिष्ठ मित्र भएको छ भनेर यहाँनिर कोरही वंशद्वारा लिखित यो भजनमा यसरी लेखिएको छ। र यहाँनिर तिनले भन्छन् कि हरेक बिहान म तपाईँको सामुन्ने आउँछु, तपाईँमा पुकारा गर्छु, मलाई मेरो जीवनमा यस्तो संकष्ट आइलागेको छ, संकष्टबाट छुटकारा दिनुहोस् भनेर भजनकारले भनेका छन्। श्रोताहरू, अन्तमा म तपाईँलाई यो कुरा बताउन चाहन्छु, हामी सबै मण्डली मिलेर यो कुरा यस्तो संकष्टको बेलामा सबै मिलेर प्रार्थना गरौँ। सबै मानिसहरूको सुरक्षा परमेश्वरले गर्नुभएको होस्। यो संकष्टबाट पार हुनको लागि ती प्रत्येक चोटले भरिएका हृदयहरूलाई येशूको वचनद्वारा मलमपट्टि मिल्न सकेकोस् भनेर प्रार्थना गरौं र आफ्नो ठाउँबाट सेवा गरौं र उनीको जीवनलाई रूपान्तरण गर्ने काममा मण्डलीहरू सहभागी बनौ र हामी सबैजनाको जीवनमा पनि ती संकष्टहरू आउने दिनहरूमा परमेश्वरमा भरोसा राखौं र परमेश्वरले हाम्रा सबै संकष्टबाट बचाउँदै अगाडि जीवन अगाडि बढाउनको निम्ति सहायता गर्नुभएको होस्। परमेश्वरले हामी सबैजनालाई आजको यो वचनबाट आशिष दिनुभएको होस्। आमेन।
1: आजको कार्यक्रम कस्तो लाग्यो? आशा गर्छौ परमेश्वरको वचनबाट उत्साह मिलेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। साथै प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद र फादर दिपेश सुनवारजीलाई पनि धन्यवाद। आजको कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव, प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770754770754 मा फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भन्दै अर्को हप्ता पनि यही समय उपस्थित हुने नै छौ। आजको यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता सुशी सिंह पनि बिदा हुन चाहन्छु। जय मसीह।

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: टाइम चेक। यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञानमाला।
2: श्रोता मित्र, गुड न्यूज एफएमको एउटा नौलो कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत र जयमसीय। यस कार्यक्रमलाई म आइजक राईको साथमा हरेक साता गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट यही समयमा सुन्न सक्नुहुन्छ। आजको श्रृंखलामा हामी तपाईंलाई विशेष गरी बाल बालिका, विद्यार्थी, किशोर किशोरी र युवाहरूलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने रोचक तथ्य, जानकारी, प्रश्नोत्तर र साथै पवित्र बाइबलबाट हरेक श्रोतालाई ज्ञान दिने उद्देश्यमा बाइबलका घटनाहरूलाई पनि प्रस्तुत गर्दै साटिनेछौं। र अहिलेलाई भने हामी एउटा गीत सुनौं।
3: एक पटक मार्था नाउँ गरेकी स्त्री प्रभु येशूको सेवामा ज्यादै व्यस्त थिइन्, तर तिनकी बहिनी मरियम चाहिँ येशूको पाउनेर बसेर उहाँको वचन सुन्दथिन्। मार्थाले भनिन्, हे प्रभु, मेरी बहिनीले काममा मलाई एक्लै छोडेकी तपाईँ विचार राख्नुहुन्न? त्यसलाई भनिदिनुहोस् र त्यसले मलाई सघाओस्। तर प्रभु येशूले भन्नुभयो, ए मार्था, तिमी धेरै कुराको विषयमा चिन्ता र फिक्री गर्छौ, तर जुन कुराको आवश्यक छ त्यो

श्रोता हर्षपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। अब म तपाईँलाई प्रेरक प्रसंग सुनाउन लागिरहेको छु। समर्पित नास्तिकको हार। अमेरिकाको उत्तर क्यालिफोर्नियाको विश्वविद्यालयमा दर्शनशास्त्रको एक प्राध्यापक थियो जो समर्पित नास्तिक थियो। उसले एउटा क्लासमा पढाउँथ्यो जुन क्लासमा उसको प्राथमिक लक्ष्य भनेकै पूरै सेमिस्टरभरि परमेश्वर अस्तित्वमा हुनुहुन्न भनी प्रमाणित गर्न प्रयत्न गर्नु थियो। उसको त्रुटिहीन तर्कको कारणले उसका विद्यार्थीहरू उसँग तर्क गर्न निकै डराउँथे। उसले 20 वर्षदेखि त्यस क्लासमा पढाउँदै आएको थियो। क्लासमा कहिलेकहीँ तर्क वितर्क हुने गरेको भए तापनि उसको प्रसिद्धिको कारणले गर्दा कोही पनि उसको विरूद्धमा जान आँट गर्दैनथ्यो। हरेक सेमिस्टरको अन्तिम दिनमा 300 विद्यार्थी भएको क्लासमा उसले यसरी भन्ने गर्थ्यो, यस क्लासमा परमेश्वरमाथि विश्वास गर्ने कोही विद्यार्थी अझै छ भने ऊ उठोस्। 20 वर्षसम्म कोही उठेन। विद्यार्थीहरूलाई थाहा थियो त्यसपछि उसले के भन्थ्यो भनेर। प्राध्यापकले भन्थ्यो, परमेश्वरमाथि विश्वास गर्ने कुनै पनि व्यक्ति मूर्ख हो। यदि परमेश्वर अस्तित्वमा हुनुहुँदो हो त मैले भुइँमा फ्याँक्ने यो चकलाई उहाँले भाँच्नदेखि रोक्नु पर्थ्यो। यति सजिलो काम पनि उहाँले गर्न सक्नुहुन्न। हरेक वर्ष त्यस प्राध्यापकले चकलाई भुइँमा बजार्थ्यो अनि चक दुझै दुझा हुन्थ्यो। यसरी परमेश्वर अस्तित्वमा हुनुहुन्थेन भनी उसले विद्यार्थीलाई विश्वस्त पार्दै आएको थियो। यो केही वर्ष अघिको मात्रै कुरा हो। एकजना नयाँ विद्यार्थी उक्त विश्वविद्यालयमा भर्ना भयो जो त्यस क्लासको पनि विद्यार्थी थियो। ऊ एक यीशु ख्रिस्टलाई मान्ने ख्रिस्टियन थियो र उसले त्यस प्राध्यापकको बारेमा राम्ररी सुनेको थियो। ऊ ख्रिस्टियन भए पनि प्राध्यापकको तर्क देखेर डराउँथ्यो। तर प्राध्यापकले कुनै पनि हालतमा उसको विश्वासमा धक्का नपुर्याओस् भनी उसले 3 महिनासम्म प्रार्थना गरिरह्यो। अन्त्यमा त्यो दिन आइपुग्यो जब प्राध्यापकले भन्यो, यस क्लासमा परमेश्वरमाथि विश्वास गर्ने कोही विद्यार्थी अझै छ भने ऊ उठोस्। क्लासको पछाडिपट्टि बसेको त्यो यशुख्रिस्टको अनुयायी यशुख्रिस्टलाई मान्ने केटो जुरुक्क उठेपछि सबैजना चकित परे। प्राध्यापकले चर्को स्वरमा उसलाई गाली गर्यो, त पटमूर्ख होस्। यो सेमिस्टरभरि मैले सिकाएको शिक्षाले परमेश्वर हुनुहुन्न भन्ने कुरामा त विश्वास गर्दैनस् भने त मूर्ख होस्। यदि उहाँ अस्तित्वमा हुनुहुन्छ भने मैले यो चकको टुक्रालाई भुइँमा बजार्दा यसलाई टुक्रा टुक्रा हुनदेखि उहाँले रोक्न सक्नुपर्छ। प्रिय मित्र, प्राध्यापकले चकलाई भुइँमा बजार्न मात्र के लागेको थियो। चक उसको हातबाट चिप्ली खुट्टा हुँदै उसको जुत्तामा पुग्यो अनि घुट्किँदै भुइँमा पुग्यो। चक भाँचिएन न त टुक्रा टुक्रा भयो। प्राध्यापकले चकलाई एक टकले हेरी रातो पिरो हुँदै ऊ कोठाबाट हतारसँग बाहिरियो। मित्र, त्यसपछि त्यो ख्रिस्टियन केटो अगाडि आई करिब आधा घण्टा उसले प्रभु येशु ख्रिस्टमा भएको आफ्नो विश्वासबारे बतायो। 300 विद्यार्थीको भीड़ले मौन रही उसको सन्देश सुनिरहे। मित्र, येशुले भन्नुभएको छ, परमेश्वरमा विश्वास राख। र उहाँले यो पनि भन्नुभएको छ कि अन्त्यको दिनसम्म उहाँ हाम्रो साथमा हुनुहुन्छ र उहाँले हामीलाई कहिले पनि छोड्न र त्याग्नुहुन्न। मित्र, हाम्रो ख्रिस्टियन जीवनमा यसरी नै कतिचोटि बाधाविघ्नहरू आइरहेका हुन्छन्। हाम्रो विश्वासलाई कमजोर बनाउने खोज्ने व्यक्तिहरू रहिरहेका हुन्छन्। ती व्यक्तिहरूको लागि हामी प्रार्थना गरौं र यस्ता बाधाहरू आइरहेको बेलामा हामी विजय हुन सकौं भनेर पनि उहाँको विश्वासमा येशु ख्रिस्टको विश्वासमा अगाडि बढ्दै जाउँ भन्ने प्रेरणा आजको यस घटनाबाट पाउनुभएको छ भन्ने म विश्वास गर्छु र आशिषित हुनुभएको छ भनी
आशा गर्छु। प्रिय मित्र, अहिलेसम्म कार्यक्रम ज्ञानमालामा साथ दिनुभएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। श्रोता मित्र, कार्यक्रम ज्ञानमालामा तपाईँलाई स्वागत छ। हामीले गएका समयमा तपाईँलाई आर्किमिडिस अनि अल्बर्ट आइन्स्टाइन विश्व प्रसिद्ध वैज्ञानिकहरूका विषयमा बताइसकेका छौं र हामीले तपाईँलाई ग्यालिलियोको विषयमा पनि बताइसकेका छौं। आज चाहिँ हामी तपाईँलाई थोमस अल्वा एडिसनको विषयमा केही कुरा बताउन चाहन्छौ। ईस्वी सम्वत 11 फेब्रुअरी 1847 अमेरिकामा जन्मिएका एडिसनले विज्ञानको क्षेत्रमा करिब 1093 वस्तुहरूको खोज र अनुसन्धान गरेका थिए, जस्तै फोनोग्राफ, स्टोरेज ब्याट्री, सिनेमेटोग्राफी, ग्रामोफोन, विद्युत बल्ब, भूमि प्रोजेक्टर, लाउड स्पिकर आदि। उनको मृत्यु 18 अक्टोबर 1931 भएको थियो। उनले काम गर्दा गर्दा आफ्नो नाम समेत पनि बिर्सेका थिए अनि उनको बाल्यकालको बोलाउने नाम भने एल थियो। थोमस अल्वा एडिसनले 10 वर्षको उमेरमा नै आफ्नै घरमा प्रयोगशाला चलाउनका लागि रेलको डिब्बामा नै पत्रिका छापेर बेच्ने काम गरेका थिए। ईस्वी सम्वत 1861 प्रकाशित ग्रान्ड ट्रंक हेरल्ड नामक यो पत्रिका रेलमा नै छापेर रेलमा नै बेचिएको विश्वको पहिलो पत्रिका थियो। उनले बोकेको रासायनिक पदार्थको कारणले रेलको डिब्बामा आगलागी भएको हुँदा रेलको परिचारिकाले एक झापट दिँदा कानको जाली फुटी बाहिर आएका थिए। एडिसनले धेरै क्षेत्रमा विधिको कुराको आविष्कार गरी ठूलो योगदान दिएका छन्। योगदान मध्ये मुख्य मुख्य योगदान चाहिँ यी हुन्। ईस्वी सम्वत 1868 पहिलाको चलन चल्तीको टेलिग्राफ भन्दा सजिलो र एकैचोटि दुईवटा लाइन मार्फत समाचार पठाउन सकिने आफ्नो टेलिग्राफको आविष्कार उनले गरे। ईस्वी सम्वत 1869 मतगणना यन्त्रको आविष्कार उनले गरे। ईस्वी सम्वत 1877 उनले ग्रामोफोनको आविष्कार गरे। ईस्वी सम्वत 1879 चलचित्र क्यामेरा र प्रोजेक्टरको आविष्कार उनले गरे। एलेक्जेन्डर ग्राहम बेलले विकास गरेको टेलिफोन सेटलाई परिमार्जन गरी बढी सुविधा सम्पन्न गराएर टेलिफोनबाट पहिलो पटक हेलो शब्दको प्रयोग उनले गरेका थिए। वैज्ञानिक थोमस अल्वा एडिसनले गरेका थिए। ईस्वी सम्वत 1879 बिजुलीको चिमको आविष्कार उनले गरेका थिए। विद्युतबाट चल्ने पेनको आविष्कार पनि थोमस अल्वा एडिसनले गरेका थिए। ईस्वी सम्वत 1800 विद्युतीय रेलमार्गको सञ्चालन पनि उनीद्वारा नै भएको थियो, उनको नेतृत्वमा नै भएको थियो। यिनको आविष्कारहरूमा ग्रामोफोन, फोनोग्राफ, स्टोरेज ब्याट्री, सिनेमेटोग्राफी, इलेक्ट्रिक बल्ब, इलेक्ट्रिक भोटिङ मेसिन आदि कुराहरू पर्दछन्। यिनले मेनलो पार्कमा प्रयोगशाला स्थापना गरी त्यहाँ अधिकांश आविष्कार गरेको यिनलाई विजर्ड अफ मेनलो पार्क पनि भनिन्छ। प्रिय मित्र, थोमस अल्वा एडिसनको जीवनको एउटा मुख्य कुरा यो छ कि जो असफलतालाई सफलताको मूलमन्त्र बनाउँथे, उनी एउटा यस्तो व्यक्ति थिए जसले असफलतालाई सफलताको मूलमन्त्र बनाउँथे, जसले कमसे कम 50,000 पटक प्रयोग गरेर हलुका र मजबुत ब्याट्री बनाई छाडे, 1,000 पटक प्रयास गरी बिजुली बल्ब बनाउने प्रयास गरे, हामी भए सायद 1 पटक 2 पटक बढी गरे 3 पटक प्रयास गरौंला, नत्र झर्केर काम नै ठप्प पाथ्यौ होला, तर उनी थाकेनन्। ग्रामोफोन, बोल्ने चलचित्र, मुभी प्रोजेक्टर जस्ता उपयोगी वस्तु उनले आविष्कार गरे। संसारको 8 आश्चर्यका रूपमा लिएको विद्युतीय बल्बको आविष्कार उनले गरे। उनले जम्मा 13,000 वटा आविष्कारहरूको त पेटेन्ट नै गराएका थिए। अमेरिकी अखबारले अमेरिकामा 10 जीवित सर्वश्रेष्ठ
अमेरिकीहरू छान्दा उनी सर्वश्रेष्ठमै परे। त्यस्ता प्रख्यात एवं प्रसिद्ध व्यक्तित्वको मृत्यु भने 84 वर्षको उमेरमा न्यूजर्सीमा भयो। उनको सम्मानमा 21 अक्टोबर 1931 अमेरिका र क्यानाडाभरि 1 मिनटको निम्ति सबै बत्तीहरू निभाइएका थिए। उनी असफलतालाई सफलताको सिँढी जनाएर अगाडि बढ्दथे। असम्भव भन्ने शब्द त उनको शब्दकोशमा थिएन। उनी कहिल्यै हरेस खाँदैनथे। त्यसैले त हजारौं पटकको असफलता चिनेर उनले बिजुलीको बल्ब आविष्कार गरेरै देखाइदिए। तत्कालीन समयमा बिजुली बल्ब बनाउनु भनेको असम्भव नै थियो। बिना अक्सिजन बत्ती बल्नै सक्दैन भनेर थुप्रैले उनलाई पागलको संज्ञा पनि दिएका थिए। तर उनले यो असम्भवलाई सम्भव बनाएर आश्चर्यचकित पारिदिएका थिए। उनी एक लगनशील वैज्ञानिक थिए। थोमस अल्वा एडिसन आफ्नो प्रयोगमा डटेचित्त भएर लागि पर्थे र मुस्किलले 3-4 घण्टा मात्र सुत्थे। एकपल्ट त उनले खाना बिना 60 घण्टा लगातार काम गरेका थिए। यसरी दृढ संकल्पित भएर काम गरेकाले नै उनी सफलताको शिखरमा पुग्न सके। मित्र, हामी आशा गर्छौ थोमस अल्वा एडिसनको जीवनीबाट तपाईँले केही प्रेरणा र उत्साह प्राप्त गर्नुभएको छ र ज्ञान समेत प्राप्त गर्नुभएको छ। हामी तपाईँलाई आगामी दिनमा पनि यस्तै विश्व प्रसिद्ध वैज्ञानिकका केही कुराहरू भन्दै प्रेरणा दिनको लागि कोसिस गर्नेछौ। अहिलेसम्म कार्यक्रम ज्ञानमालामा तपाईँले मलाई साथ दिइरहनु भएकोलाई धेरै धेरै धन्यवाद। अब आउनुहोस् हामी गीत सुन्नतर्फ।

श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। श्रोता मित्र, हामी तपाईँलाई यस कार्यक्रममा विभिन्न विषयबाट सामान्य ज्ञानहरू प्रस्तुत गर्दछौ, जुन चाहिँ विद्यार्थीहरूका लागि उपयोगी, बालबालिकाहरूका लागि उपयोगी, किशोर किशोरीहरूका लागि उपयोगी र हामी सबैका लागि पनि उपयोगी छन्। त्यसै क्रममा हामी तपाईँलाई बाइबलबाट पनि केही जानकारीहरू दिनको लागि कोशिश गर्दछौ र त्यसमध्येमा हामी तपाईँलाई बाइबलको पुरानो करार या बाइबलको पुरानो नियम खण्डबाट बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै साथ दिन चाहन्छौ यो समयमा। प्रिय श्रोता मित्र, फेरि पनि स्वागत छ तपाईँलाई। हामीले यो पुरानो करारका घटनाहरू बताउने समयमा आज हामी हाम्रो अध्ययनको जलप्रलयदेखि अब्राहमसम्म हाम्रो अध्ययनमा हामीले उत्पत्ति अध्याय सातमा रहेको जलप्रलय र त्यसपछि उत्पत्ति अध्याय आठ र नौमा रहेको परमेश्वरको प्रतिज्ञालाई हेरिसकेका छौ। आज चाहिँ जलप्रलयदेखि अब्राहमसम्मको अन्तिम खण्डलाई हामी हेर्नेछौ, जसमा हामी उत्पत्ति अध्याय एघारमा उल्लेख गरिएको घटनालाई हेर्नेछौ। धरहरा र विभिन्न भाषाको शुरूआत, विभिन्न भाषाको शुरू। धेरै वर्ष बितेपछि नुहको सन्तान बढेर पृथ्वी भरिन लाग्यो। त्यस बेला ती जम्मै एउटै ठाउँमा बस्दथे। एक दिन तिनीहरूले एउटा ठूलो सहर बसाल्ने र त्यहाँ आकाशलाई छुने एउटा धरहरा बनाउने कुरा चलाए। यस कुरामा सबैले मंजूरी पनि दिए। तिनीहरूले काम शुरू गरे। ठूलो आगोको भट्टीमा इट्टाहरू पकाउन थाले। यी इट्टाहरूबाट तिनीहरूले पहिले एउटा ठूलो सहर बसाले। त्यसपछि तिनीहरू आकाश छुने एउटा धरहरा बनाउन लागे। दिनदिनै यो धरहरा आकाशिन लाग्यो। मानिसहरूलाई रात दिन त्यही काममा व्यस्त भएको परमेश्वरले देख्नुभयो। परमेश्वरलाई तिनीहरूले दिनदिनै भुल्न लागे। यो कुरा उहाँलाई राम्रो लागेन, जाति लागेन। परमेश्वरले तिनीहरूका धरहरा बनाउने काम बन्द गर्ने निश्चय गर्नुभयो। त्यसबेलासम्म मानिसहरू एउटै भाषा बोल्दथे। परमेश्वरले तिनीहरूको भाषामा खलबली हाल्ने निश्चय गर्नुभयो। रात पर्यो। तिनीहरू दिनभरिको कठोर परिश्रमले थाकेका हुनाले मस्त निद्रामा परे। परमेश्वरले तिनीहरूको जिब्रो छुइदिनुभयो। घाम झुल्कियो। तिनीहरू फेरि धरहरा बनाउनमा व्यस्त भए। तर यस बेला एउटाले अर्कोको बोली बुझ्न सकेनन्। एउटाले धरहराको टुप्पाबाट कुनै चाहिएको कुरो माग्थ्यो, तर तल भुइँमा बस्नेले पटक्क बुझ्दैनथ्यो। सारा दिन कुरै नबुझेर सोधासोध गर्नमा बित्यो। कामको मेलो एकछौ पनि सरेन। दिक्क लागेर त्यस दिनदेखि तिनीहरूले धरहरा बनाउन छाडिदिए। भाषा र बोली बेग्लै हुनाले अब एक ठाउँमा बस्न सकेनन्। छुट्टिएर कोही उत्तरतर्फ लागे, कोही दक्षिण, कोही पूर्व र कोही पश्चिमतर्फ लागे। त्यस दिनदेखि विभिन्न भाषाको शुरू भयो र क्रमशः पृथ्वीमा फैलिन लाग्यो। पृथ्वीमा मानिसहरूको संख्या चाँडो चाँडो बढ्न लाग्यो। तिनीहरू नयाँ नयाँ ज्ञानको खोजी गर्न लागे। ठूला ठूला सुन्दर सहरहरू बनाए। खेतीपातीमा उन्नति ल्याए। धनदौलत कमाउन लागे। तर परमेश्वरलाई भुल्न लागे। थोरै मानिसले मात्र परमेश्वरलाई सम्झन्थे, प्रार्थना गर्ने र दान चढाउँथे। प्रिय मित्र, आज हामीले तपाईँलाई धरहरा र विभिन्न भाषाको शुरू उत्पत्ति अध्याय एघारबाट केही कुरालाई सुनायौं, मुख्य मुख्य कुरालाई सुनायौं र आशा गर्छु तपाईँले आज खण्डबाट केही बाइबलका कुरालाई बुझ्नुभयो र आत्मिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। हामी तपाईँलाई आगामी दिनहरूमा परमेश्वर र अब्राहम शीर्षकको खण्डमा रहेका केही घटनालाई बताउनेछौ, जसमा हामी तपाईंलाई परमेश्वरको प्यारो साथी
र त्यसपछि सदोम र गमोरा शहरको सत्यानाश, एउटै छोराको बलिदान, इमानदारी नोकरको प्रार्थनालाई सुनाउनेछौ। प्रिय मित्र, कृपया कार्यक्रमको यस खण्डलाई प्रतीक्षा गर्नुहोला। धन्यवाद। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। अहिलेसम्म हामीलाई कार्यक्रममा साथ दिनुभएकोलाई धन्यवाद। हामी आशा गर्छौं आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लतमा त फस्नु भएको छैन? कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशू ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशूको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईँलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईँलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशू ख्रीष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यस संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकलाई बिदा दिनुहोस्। जय मसीहा।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।
1: ओइ बाबु न्याप एक कुरा भन्नु छ।
2: हजुर बाजे के हो भन्नुहोस्।
1: हामी किन सबभन्दा बढी माया गर्ने को होला दाइ? भन्प भन्प।
2: सबभन्दा बढी माया त ईश्वर परमेश्वरले नै गर्नुहुन्छ।
1: कसरी गर्नुहुन्छ त?
2: कसरी? यो कुरा ईश्वरको वचन बाइबलको युहन्ना भन्ने पुस्तकको 3:16 प्रष्ट भनेको छ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्।
1: होइन, यो एक मात्र पुत्र भनिया को हुन्?
2: ए बाजे, हजुरलाई थाहा छैन, ईश्वरका एक मात्र पुत्र भनेका येशु ख्रिष्ट हुन् के।
1: औ औ, अहिले पो थाहा पाए। अब म पनि उहाँमा विश्वास गरी स्वर्गमा जाने हुँ है।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आश्विकको हार्दिक स्वागत तथा जय मसिह। श्रोता, यो कार्यक्रम गुड न्यूज नेपालद्वारा प्रायोजित र सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाई हामीलाई ईश्वरीय यथार्थताको बारेमा बताउँदछ र संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको भागीदार बन्न आग्रह गर्दछ। त श्रोता, आजको कार्यक्रममा हामी परमेश्वर अनुग्रही हुनुहुन्छ र परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। एक दिन संसारका सबै व्यक्तिहरूले परमेश्वरमा घुँडा टेक्नुपर्नेछ भन्ने विषयमा हेर्नेछौ। श्रोता, परमेश्वर तपाई हाम्रो सृष्टिकर्ता र रचनाकार हुनुहुन्छ। आज संसारका कतिपय मानिसले सत्य परमेश्वरलाई नचिने तापनि आफ्नो आफ्नो कल्पनाको ईश्वर बनाएर पूजे तापनि एक दिन परमेश्वरको अगाडि संसारका सबै व्यक्तिहरूले घुँडा टेक्नै पर्नेछ, किनकि सृष्टि उहाँको हो र सृष्टिभित्रको समस्त थोकहरू उहाँकै इच्छामा चल्दछन्। त आउनु श्रोता, आज हामी यही विषयमा तपाईलाई अझै प्रष्ट रूपमा जानकारी दिनेछौ। आज तपाई हाम्रो बीचमा पवित्र धर्मशास्त्र बाइबलबाट अझै विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय पास्टर प्रवजन साई आइसक्नु भएको छ।
1: आदरणीय श्रोता, यहाँहरूलाई मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक नमस्कार तथा प्रभु येशु मसीहको अनुग्रह नाउँमा जय मसीह टक्याउन चाहदछु। श्रोता, यहाँहरूका बीचमा यो सुसमाचार सबैका लागि कार्यक्रम प्रसारण गरिन्छ। एक मात्र उद्देश्य छ यो कार्यक्रमको, जुन उद्देश्य हो परम प्रभुको चरणमा सबै व्यक्ति आओस् र सत्य ईश्वरको ज्ञान बुझोस् र कोही पनि व्यक्ति मृत्युपछि नरकमा जानु नपरोस्। यो धरतीमा कोही पनि व्यक्तिले त्यस्ता चीज वस्तुलाई ईश्वर भनेर आदर नगरोस् जुन ईश्वर नै होइनन्। र तपाईँ हामीलाई थाहा छ, हामी भन्ने गर्छौं ईश्वर चाहिँ एउटै हुनुहुन्छ। हो आदरणीय श्रोता, यो सत्य हामीले बोलिरहेका छौं, ईश्वर एउटै हुनुहुन्छ। तर विडम्बना यो छ, हामीले त्यो गरेका छैनौं। त्यसैले बिब्लिकल भाषामा बोल्न चाहन्छौ, व्हाट यु से डु यु, व्हाट यु डु से इट, अथवा जे तपाईँले बोल्नुहुन्छ त्यही गर्नुहोस्, जे गर्नुहुन्छ त्यही बोल्नुहोस्। तर अचम्म यो छ, हामी यो धरतीमा आज जे गर्दछौ त्यो हामी सत्य रूपले अरूलाई बोल्दैनौ, जे हामी बोलिरहेका छौं त्यो चाहिँ सही रूपले गर्दैनौ। त्यसैले आज हामीहरू उल्टो पुल्टो भइरहेका छौं। आज हामीले सोचेको कुरा हुँदैन, हामीले चाहेको कुरा हाम्रो जीवनमा पूरा हुँदैन। श्रोता, यो नहुनुमा यो एउटा ईश्वरीय श्राप, ईश्वरीय सजाय भनौं, हाम्रो जीवनमा आइपरेको छ। यो सजाय ईश्वरबाट नआओस् र हामीहरू ईश्वरको आज्ञामा चल्नु पर्छ भन्ने शिक्षा यो पवित्र शास्त्र बाइबल भन्ने पुस्तकमा दिएको छ, जुन पुस्तक विश्वमा सबैभन्दा धेरै मानिसहरूले पढ्ने गर्दछन्, सबैभन्दा धेरै प्रिन्ट आउट हुने छापिने पुस्तक हो र सबैभन्दा धेरै भाषामा लेखिएको पुस्तक पनि हो। यो एउटा इसाईहरू अथवा मण्डली तथा चर्चमा जानेहरूले पढ्ने पुस्तक मात्र होइन, यो विश्वका ठूला ठूला राजनीतिज्ञ, विद्वानहरू, ठूला ठूला वैज्ञानिकहरूले पढ्ने गरेको पुस्तक हो। हामीहरू जब पवित्र शास्त्र बाइबलको अध्ययन गर्छौं, यहाँभित्रका धेरै कुरा बुझ्न नसकौंला, तर पवित्र आत्मा परम ईश्वरले हामीलाई सहायता गर्नुहुन्छ र हामीहरूले आफ्नो पर्सनल ज्ञान अथवा सृष्टि कसरी भएछ र सृष्टिका मालिक को हुनुहुँदो रहेछ र सृष्टिमा भएका सबै प्राणीहरू र आत्माहरू र सृष्टिको यो रचना के कसरी आएको रहेछ र सृजिएको रहेछ भन्ने कुरा यथार्थ जान्नको लागि कुनै पनि वैज्ञानिक पुस्तकले प्रमाणित गरेको छैन, त्यहाँबाट हामी जान्दैनौ। यो यथार्थता बुझ्नलाई हामीले यही शास्त्र बाइबल अध्ययन गर्नुपर्दछ र हामीहरूको सोच विचारहरू फरक छ। हामी ईश्वर कस्ता हुनुहुन्छ होला, ईश्वर कहाँ बस्नुहुन्छ होला, कतिपयलाई प्रश्न होला र कतिपयले सोचेका छौं होला, ईश्वर यस्तो ठाउँमा बस्नुहुन्छ, ईश्वर यो घरमा बस्नुहुन्छ अथवा ईश्वर यस्ता खालका आकृतिमा बस्नुहुन्छ भनेर हामीले आफ्ना सोच विचारका आकृति बनाउँदै र त्यहाँ ईश्वरको वास छ भन्दै त्यो आकृतिलाई हामीले ईश्वरको रूप दिँदै त्यसैमा ढोग्ने गरेका पनि हुन सक्छौ। श्रोता, तपाईँ र हामीहरूलाई ईश्वर शास्त्रले यो सूचना गरेको छ, ईश्वर कुनै प्रकारको आकृति होइन अथवा हामीले कुनै पनि आकृति ईश्वरको आकृति जस्तै बनाउन सक्दैनौ, किनभने ईश्वरको आकृति हामीले देखेकै छैनौ। उहाँ चाहिँ आत्मा हुनुहुन्छ, उहाँको राज गर्ने ठाउँ एक ठाउँ मात्र छ। उहाँले भन्नुहुन्छ यो यसैया भन्ने पुस्तक पवित्र धर्मशास्त्र बाइबलमा छ, यो 66 अध्यायमा यसरी भनिएको छ, म दुईटा पद चाहिँ यहाँहरूका लागि पाठ गर्न चाहदछु। परमप्रभु यसो भन्नुहुन्छ, स्वर्ग मेरो सिंहासन हो र पृथ्वी चाहिँ मेरो पावदान हो। मेरो निम्ति तिमीहरूले बनाउने भवन कहाँ छ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ? के यी सबै थोक त मेरै हातले बनाएका होइनन् र यसरी यी हुन आए? परमप्रभु भन्नुहुन्छ। आदरणीय श्रोता, परमप्रभुको सिंहासन चाहिँ स्वर्ग हो, अथवा उहाँको खास राज गर्ने उहाँको सिंहासन, उहाँको वास स्थान भनौ, उहाँको राजगद्दी चाहिँ स्वर्गमा हो र यो धरती भनेको उहाँको पावदान हो। यसरी नै पवित्र शास्त्र बाइबल प्रभु येशु ख्रीष्ट आइसक्नुभन्दा पहिला नै यो वचन आएको थियो र जीसस क्राइस्ट यो धरतीमा आएर मृत्यु पछिको यथार्थ खोल्नुभन्दा पनि, उद्धार र मुक्तिको यथार्थ खोल्नुभन्दा पनि पहिला ईश्वरले यो भन्नुभएको हो कि मेरो सिंहासन स्वर्गमा छ र यो धरती जस्ट मेरो पावधान हो र यो धरतीमा मैले खुट्टा टिक्न चाहन्छु। र त्यो पनि कुन ठाउँमा, त्यो कहाँ भने तपाईँ हाम्रो हृदयमा भनेर भनिएको छ। ईश्वरको राज गर्ने ठाउँ भनेको मानव जातिको दिल हो, हृदय हो, जहाँ पवित्र ईश्वर बास गर्न चाहनुहुन्छ। तर दुःखको कुरा यो छ, आज हामी आफ्नो हृदयलाई खराब राख्छौ, आफूले आज बोल्ने कुरा बोलेका हुँदैनौ, खाने चिज खाएका हुँदैनौ, हामीले सोच्ने कुरा सोचेका हुँदैनौ, तर हामी ईश्वरलाई खोज्नलाई कुनै खोलातिर, कुनै डाँडातिर, कतै झार जंगलतिर दौड़िरहेका हुन्छौ। श्रोता, हामीले ईश्वरलाई खोज्न कतै जानु पर्दैन। ईश्वर त्यस्तो चिज होइन जो हराउँछ, ईश्वर त्यस्तो प्राणी होइन जो हराइहाल्छ र हामीले खोज्नुपर्छ। तर पवित्र शास्त्र बाइबलले यो भन्छ, तिमीहरू मानिसहरू हराउने, ईश्वरको राज्यबाट, ईश्वरको व्यवस्थाबाट, ईश्वरको नियम कानूनबाट हामी टाढा गयौं भने हामी बरू आफै हराउन सक्छौ। यहाँनिर पवित्र शास्त्र बाइबलको प्रेरित भन्ने पुस्तक अर्को छ, ईसा मसीह यो धरतीमा आउनुभन्दा धेरै पछि यो वचन यो पवित्र शास्त्र बाइबलमा पवित्र आत्माको प्रेरणाद्वारा आएको छ। यहाँ 7 अध्यायको 49 र 50 पदमा यसरी भनिएको छ, मेरो सिंहासन स्वर्ग हो र पृथ्वी मेरो खुट्टाको पाउदान, तिमीहरूले मेरो निम्ति कस्तो भवन बनाउने हो? परमप्रभु भन्नुहुन्छ, मेरो विश्रामको ठाउँ कुन हो? के यी सबै थोक मेरै हातले बनाएका होइनन् र हे हठी मानिस हो, कठोर हृदय र बहिरा कान भएका हो, तपाईहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ, तपाईहरूका पुर्खाले जस्तो गरे तपाईहरू पनि त्यस्तै गर्नुहुन्छ। श्रोता, धेरै समय पहिला हामी मानिसहरू त धेरै ज्ञानी थिएनौ, धेरै विद्वान थिएनौ, कुनै पनि बिना प्रमाणित कुरालाई हामी पछ्याउने गर्दथ्यौं। आज पनि कतिपय राष्ट्रहरू, कतिपय जनताहरू, कतिपय मानिसहरू हामी त्यस्ता छौं कि कुनै एउटा कुरा पनि हामी आफ्नै ज्ञान बुद्धिले प्रमाणित गर्न सकेका हुँदैनौ। तर पनि त्यस्ता मानिसहरूको कुराकानी यस्तो हुन्छ, सबै कुरा मलाई थाहा छ। र जो मान्छेले यो संसारको एउटा कुरालाई पनि प्रुफ गर्न सकेको छैन, त्यो व्यक्तिको भाषा हुन्छ, मलाई सबै थाहा छ। श्रोता, यो अलिकता नमिल्ने कुरा भयो जस्तो लाग्छ मलाई, किनभने हामीलाई कुनै पनि कुराको सत्य तथ्य थाहा छैन तर सबै कुरा थाहा छ भन्नु यो एउटा मूर्खता सरह हो। जे हामीले सोच्यौं त्यही नै सबै कुरा हो भनेर यदि हामी सोच्छौं र भन्छौं भने हामीहरूमा भएको यो अहम्पना, हामीमा भएको यो एउटा घमण्डीपन ईश्वरका अगाडि ग्रहण योग्य छैन। श्रोता, यहाँनिर पवित्र शास्त्र बाइबलको यसैया 66 अध्यायमा यसरी पनि भनेको छ, जो आत्मामा दीन र चूर्ण छ र मेरो वचनमा कामदछ त्यसलाई म आदर गर्दछु। ईश्वरले कस्ता व्यक्तिलाई आदर गर्नुहुन्छ त? ईश्वरको सम्मान कस्ता व्यक्तिलाई छ भने नम्र हृदय भएकाहरू, चूर्ण हृदय भएकाहरू, अथवा आत्मामा दीन भएकाहरू, अथवा जो मान्छेले आफूले आफैलाई एउटा घमण्डी सम्झिँदैन, जो मान्छेले म सबै जान्छु भनेर ऊ घमण्ड गर्दैन र सिक्न चाहन्छ र सिकेको कुरा सत्य हो कि होइन जान्न चाहन्छ, यदि सत्य भेटायो भने र सबैको लागि लाभदायक छ भने त्यो कुरा सबैमा नम्रतापूर्वक शेयर गर्छ, बाँड्छ भने त्यो व्यक्तिलाई ईश्वरले आदर गर्नुहुन्छ। श्रोता, हामीहरू मानिस हौ, हामीहरूले धेरै कुरा जानिसक्दैनौ र यो धरतीमा यति धेरै चीज वस्तु ईश्वरले रचना गर्नुभएको छ, सबै कुरा हामीले कहिले पनि पूर्ण रूपले प्रमाणित गरेर आफै देखाउन सक्ने छैनौ। यो धरतीमा हामी पढ्दै जाँदा पीएचडी गर्नुपर्दछ। कुनै पनि विधामा कुनै पनि कुरा हामीले एउटा नयाँ कुरा पत्ता लगायौं भने एउटा सानो भन्दा सानो कुरालाई प्रमाणित गर्छौं जुन कुराले धरतीमा हलचल ल्याएको हुन्छ। र त्यस्तो व्यक्ति एउटा विद्वान भनिन्छ, त्यस्तो व्यक्ति एकदमै शिक्षाको क्षेत्रमा माथि गएको मानिन्छ। त्यो व्यक्तिले एउटा कुरा पत्ता लगायो, यो धरतीमा एउटा नयाँ कुरा पत्ता लगायो। तर श्रोता, यो धरतीमा ईश्वरले यति धेरै कुराहरू राख्नु भएको छ, सबै कुरा हामीले कोही पनि व्यक्तिले एकैचोटि र संसारले पनि यो सबै कुरामा पीएचडी गर्न सक्ने छैन, अथवा सबै कुरा चाहिँ नयाँ गरेर एउटा यथार्थ खोल्न सक्ने छैन। हाम्रो दिमागभन्दा धेरै बाहिरको कुरा हो श्रोता। त्यो ईश्वरले अर्को उहाँको वचनमा यहाँ 3, 4, 5 पदमा यसरी भन्नुभएको छ, म यो पनि पाठ गर्न चाहदछु। जो आत्मामा दीन र चूर्ण छ र मेरो वचनमा कामदछ त्यसलाई म आदर गर्दछु, तर गोरुको बलि गर्ने चाहिँ मान्छे मार्ने जस्तै हो, थुमा बलिदान चढाउने चाहिँ कुकुरको घिचो भाज्ने जस्तै हो, जसले अन्न बलि चढाउँछ त्यो सुँगुरको रगत चढाउने जस्तै हो, जसले सम्झना स्वरूप धूप बाल्दछ त्यो मूर्तिलाई पूजा गरे जस्तै हो। तिनीहरूले आफ्नै बाटो चुनेका छन्, आफ्नै बाटो पैलाएका छन् र तिनीहरूका प्राण आफ्नै घिनलाग्दा कामहरूमा खुशी हुँदछन्। त्यसैले म पनि तिनीहरूसित कड़ा व्यवहार गर्नेछु र तिनीहरूले मानेका कुरा तिनीहरूमाथि ल्याउनेछु, किनकि मैले बोलाउँदा कसैले जवाब दिएन, जब म बोले कसैले ध्यानै दिएन, जे मेरो दृष्टिमा खराब थियो तिनीहरूले त्यही गरे र जुन कुरा मलाई मन पर्दैन त्यही तिनीहरूले चुने। आदरणीय श्रोता, आज तपाईँ हामीलाई आफ्ना कुराहरू जे गर्यौं, आफ्ना काम जे गर्दैछौ हामीलाई आनन्द चाहिँ आएको होला। हामी जे मनपर्छ जे गर्छौं त्यो आफूलाई ठिकै लागेर गर्छौं, तर कुरा यहाँनिर छ कि साँचो यो हामीले गरेको कुरा एउटा सत्य ईश्वरलाई मन परे कि परेन, ईश्वरको दिल हामीले दुखायौं कि दुखानौ, अथवा ईश्वरलाई खुशी पार्यौं कि पारेनौ। हो, हामीले भने चाहिँ ईश्वर चाहिँ एउटै हुनुहुन्छ, ईश्वर एकमात्र हुनुहुन्छ। यसको अर्थ यो होइन कि यो धरतीमा झारीका सबै आत्माहरू, जो स्वर्गबाट झारीका फलन एन्जल्स भनिन्छ, झारिएका स्वर्गदूतहरू सजायमा परेका चाहिँ आएको होला। हामी जे मनपर्छ जे गर्छौ त्यो आफूलाई ठिकै लागेर गर्छौं, तर कुरा यहाँनिर छ कि साँचो यो हामीले गरेको कुरा एउटा सत्य ईश्वरलाई मन परे कि परेन।

जसरी हामी मानिसहरू एउटा मानव जात एउटै हो, तर सबै मानिसहरू एकै प्रकारका हुँदैनौ। आज हामीहरू हाम्रो नेपाल देशको कन्डिसनमा भन्ने हो भने चार जात 36 वर्णको फूलबारी हाम्रो देशमा छ। हामीहरूमा धेरै जात, धेरै लिङ्ग, धेरै स्वभावका, धेरै व्यवहारका मानिसहरू छौं। हुन त ईश्वर परम ईश्वरले एउटा महिला एउटा पुरुष दुईटा जात मात्र सृष्टि गर्नुभएको, तर हामी मानिसहरूले विभिन्न प्रकारका आत्माको भ्रम र लैलैमा लागेर यो धरतीमा एकै प्रकारको मानिसलाई धेरै प्रकारका भनेर विभाजन गरेका छौं। जो मानिसहरूका बठाई चालहरूले मानिसहरूकै आफ्नो स्वार्थ पूर्ति गर्ने हेतुले यहाँ बनिएको कुरा विस्तारै प्रमाणित हुँदैछ। त्यसैले आदरणीय श्रोता, हामीहरूले शुरूमा ईश्वरलाई सोच्दा संसारका मालिक उहाँ हुनुहुन्छ, उहाँको सिंहासन स्वर्गमा छ, उहाँको पावदान यो धरतीमा छ र संसारका यावत थोक ईश्वरले नै बनाउनु भएको हो र ईश्वरले बनाएका सृष्टि गरेका कुराहरूलाई नयाँ स्वरूप दिन नयाँ रूप दिन चाहिँ मानिसलाई त्यो बुद्धि चाहिँ दिएको छ। त्यसैले मानिसहरूलाई आविष्कारक भन्न सकिन्छ तर सृष्टिकर्ता भन्न सकिँदैन। यो धरतीमा भएका अन्य कुनै पनि आत्माले यो संसारमा भएका कुरा भन्दा नयाँ कुरा सृष्टि गर्न सक्दैन। ईश्वरले जे शक्ति र जे अधिकार जसलाई दिएको छ उहाँले जसलाई जे जे काम गर्न अधिकार दिनुभयो त्यो बाहेक अरू चाहिँ गर्न सकिँदैन। त्यसैले सबै प्रकारका आत्माले ईश्वरको मान गर्छ, ईश्वरको महिमा आफ्नो ठाउँबाट गरिरहेको हुन्छ। तर आज ईश्वरले सबैभन्दा प्रेम गरेर बनाएको प्राणी मानिसले भने ईश्वरको आराधना गर्न छोडेर आज ढुङ्गा माटोको आराधना गरिरहेको हामी भेटाउँदछौ। यो भने साह्रै दुःख लाग्दो कुरा छ, किनभने ईश्वर शास्त्रले भनिएको छ र मानिसहरूले जो ईश्वर हाम्रा अदृश्य परम धन्यका पवित्र आत्मा परमेश्वर हमेशा उहाँको डर भएमा र हमेशा उहाँको आज्ञामा हामी चल्नुपर्ने ईश्वरका अगाडि हामीले पशु पन्छीहरू र ढुङ्गा माटोलाई ईश्वर भन्दै ईश्वरलाई अपमान गरिरह्यौं भने यो चाहिँ भोग यसको फल हामीले पक्कै पनि पाउनेछौ। त्यसैले स्वर्गमा सिंहासन हुने पृथ्वीमा पावदान हुनुहुने ईश्वरले यो संसारको न्याय गर्न उहाँले भोल्नु भएको छ। यो धरतीमा कड़ा रूपले म त्यो फल तिनीहरूमाथि दिनेछु, त्यो दिन चाहिँ पक्कै आउनेछ र ईश्वर भन्नुहुन्छ। त्यसैले त्यो दिन आउन अघि हामी आफ्ना अधर्म अन्धविश्वास र आफ्ना पापबाट पश्चाताप गरेर जानी नजानी गरेका भूल गल्ती पापको निम्ति मर्न आउने अथवा हाम्रा पाप मेटाइदिने मसीह तथा यीशु मसीहको शिरमाथि हामीले आफ्ना अधर्मलाई पाप हालेर साँचो सत्य एक ईश्वरमा हामीले पश्चाताप गर्यौं भने हाम्रा पाप चाहिँ क्षमा हुन्छन्। हामीले राम्रै काम गरेर धर्मै गरेर हामी स्वर्गै पुग्ने खालको पुण्य गर्न सक्दैनौ। हामीले केही प्रतिशत असल पुण्य त पाउँछौ तर स्वर्ग पुग्ने क्षमता हामीसँग छैन। त्यसैले स्वर्ग पुग्ने क्षमता एकमात्र उपाय छ मसीह येशूमा आफ्ना अधर्म हाल्नु। श्रोता, हामीहरू एउटा गीत सुन्नेछौ, सारा सृष्टिको मालिक राजा हो कि मन्त्री हो कि हामी मानिस हौ कि ज्ञानी बुद्धिमान बुद्धिजीवी वर्ग हौ, सृष्टिको मालिक चाहिँ ईश्वर हुनुहुन्छ जसले तपाईँ हामी सबैलाई सृष्टि गर्नुभयो। यो गीत सुन्नेछौ, त्यहाँ पछि हामी फेरि उपस्थित हुनेछौं।

0: श्रोता, तपाईँ हामीलाई यो थाहा छ, सारा सृष्टिका मालिक एक हुनुहुन्छ। मलाई यो गीत सुन्दै गर्दा एउटा कुरा याद आयो। म एक पटक चाइनाको मान सरोवरमा पुगेको थिएँ र एक पटक म इन्डियाको दक्षिण भाग रामेश्वर भन्ने ठाउँमा पनि पुगियो र कन्याकुमारी भन्ने ठाउँमा पनि पुगियो। एउटा ठाउँमा हामी तीर्थस्थल जाँदै गर्दा त्यहाँ 22 धारा नुहाउनु पर्ने जब हामीले देख्यौं, त्यहाँ धेरै हाम्रो मैले मेरो आमालाई पनि लगेको थिएँ, धेरै बुढापाकाहरू थियौं। तर त्यो 22 धारा नुहाउँदै गर्दा मलाई यो अगुवाई भयो, तैले यो 22 धारा नुहाउनु भन्दा यो बुढापाकाहरूको कपडा चाहिँ समातेर सहायता गर। त्यतिखेर मलाई अगुवाई भएको थियो, कुनै पनि धारामा नुहाउनु धर्म नभएर कुनै अशक्त व्यक्तिलाई सहायता गर्नु चाहिँ धर्म रहेछ, अथवा सेवा नै धर्म हो भन्ने कुरा सुनेको यो पवित्र आत्माको अगुवाई त्यो दिन भएको थियो। त्यहाँपछि मैले सबै ती भक्तजनहरूको कपडा मैले भारी गरेर बोकेर म पछाडि पछाडि तिनीहरूको हिँडेको थिएँ र मलाई घरमा आइसक्दा म एकदमै सोच्न थाले, म एकदमै विचार गर्न थाले। मलाई एक प्रकारको अगुवाई भयो, हामी आफ्नै घरमा भएको धारामा दिनदिनै नुहाउन नसक्नेहरू 3-4 दिनको यात्रा गरेर नुहाउनलाई हामी कतै जाँदैछौ, घरको इनारलाई सफा गर्न नसक्नेहरू आज माथि चाइनाको ठूलो समुद्रमा गएर तलाउमा गएर नुहाउँदैछौ। यसको अर्थ आज म शास्त्र पढ्दै जाँदा यसको खुलासा आइरहेको छ कि हामीले हाम्रो शरीर नुहाउँदा कुनै पनि प्रकारको पाप नधोइने कुरा विभिन्न वैदिक धर्मशास्त्रले बताएको कुरा आज भित्तिँदैछ। त्यसैले हामीले जति पनि पानीले नुहाउँछौ केवल शरीरको मैला मात्रै पखालिन्छ भन्ने कुरा वैदिक धर्मशास्त्रले भनेको कुरा हामी भेटाउँछौ। त्यही कुरा पवित्र शास्त्र बाइबलले पनि भन्दछ। तर आज संसारका मानिसहरू चाहिँ फरक ढंगका छन् र जुन कुरा मानिसहरूको ऐना भनिन्छ बाइबललाई, यहाँ बाइबलको उहाँको पवित्र वचनमा यसरी भनिएको छ, म एकछिन पाठ गर्न चाहन्छु। दोस्रो तिमोथी 4:3-4 पद म पाठ गर्न चाहन्छु। यही यसरी लेखिएको छ, किनकि यस्तो समय आउँदैछ जब तिनीहरू ठिक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचि अनुसार शिक्षकहरू थुपार्नेछन् र सत्य कुरा सुन्नदेखि तर्की जानेछन्, दन्ते कथाहरूतिर भरालिनेछन्। तिमी चाहिँ दरिला हौ, कष्ट भोग, प्रचारको काम गर र तिम्रो सेवाको काम पूरा गर। वास्तवमा हामी मानिसहरूको सेवा भनेको सत्य ईश्वरसँग साथ साथमा आराधना गर्नु र सत्य ईश्वरको वाणी मानिसहरूलाई बाँड्नु र हरेक मानिसहरूको यो अस्थायी जीवनमा स्थायी ईश्वरको यथार्थता बुझाएर र बुझेर हामीहरू यो धरतीमा भएको अस्थायी जीवन बिताउने, त्यहाँपछि अनन्तको स्वर्ग अथवा अनन्तको नर्ग कहाँ जाने, हामीहरूले जानुपर्ने ठाउँ हुनु पर्थ्यो अनन्तको स्वर्ग र त्यहाँ जान पाओस् भन्ने यो सबैभन्दा महान कार्य तपाईँ हाम्रो काँधमा ईश्वरले दिनुभएको छ। श्रोता, हामीहरू यदि दन्ते कथाहरूतिर मात्रै मन लगायौं भने, आफ्ना मन परेका शिक्षकहरू मात्र थुपार्यौं भने, ईश्वर शास्त्रलाई हामीले एकातिर लत्यायौं अथवा ईश्वर शास्त्र कहिल्यै अध्ययन गरेनौं, तर हामी एउटा धार्मिक व्यक्ति भनेर आफूले आफैलाई एउटा अहम्पना, एउटा घमण्डीपना देखाउँदै आफूले आफैलाई मूर्ख ठहरयौं भने यो कुराले चाहिँ फल पर्ने छैन भन्ने कुरा शास्त्रले बताउँछ। त्यसैले हामी कुनै पनि ईश्वर शास्त्र अध्ययन गरेका छैनौं, तर हामी भने साँच्चै नै असल ईश्वरीय व्यक्ति हौ भनेर हामी सोच्दछौ। हामीले आफ्नो कल्पना अनुसार हामीले ईश्वरलाई खुशी पार्न सक्दैनौ भन्ने प्रश्न यो शास्त्रले बताउँछ र यो शास्त्र मात्र होइन, सबै शास्त्रले त्यही भन्छ कि आफ्ना इच्छा अनुसारका ईश्वर हुँदैनन्। हामी मानिसहरूको इच्छा पूरा हुँदा ईश्वरको इच्छा चाहिँ पूरा नहुन सक्छ। त्यसैले यहाँ पवित्र शास्त्र बाइबलको यसैया 59:20 यसरी भनेको छ, आफ्ना पापको पश्चाताप गर्ने याकुबका सन्तानहरूका निम्ति मुक्तिदाता सियोनमा आउनुहुनेछ, परमप्रभु घोषणा गर्नुहुन्छ। आदरणीय श्रोता, जीसस क्राइस्ट तपाईँ हाम्रै महादेश एसिया महादेशमा आउनुभयो, उहाँ यही एसिया महादेशमै उहाँले आफ्नो सम्पूर्ण जीवन बिताउनुभयो र उहाँ मृत्यु पछि बौडी उठेर मृत्यु पछिको यथार्थ बताउनुभयो। तर एसियाका तपाईँ हामीले यसमा अध्ययन गर्न छोड्यौं, बरु हामी आफ्नै हातका ईश्वरहरू बनाएर आफ्नै हातका चित्रहरू कोरेर ईश्वर भन्न थाल्यौं। तर आज जो जतिले सत्य ईश्वरलाई पछ्याए, जो जतिले पवित्र ईश्वरलाई माग्न थाले, पुकार्न थाले, कुन देशका र कुन ठाउँका भन्ने ईश्वरले मतलब गर्नु भएन र धरती ईश्वरको निम्ति सानो ठाउँ हो र उहाँले एक नजरले धरतीको सबै ठाउँ हेरिरहनु भएको हुन्छ। जसले त्यो सर्वशक्तिमान ईश्वरमा आशा गर्छ र पुकार्छ त्यो व्यक्तिलाई स्वर्गीय आशीर्वादले भरपूर पार्ने कुरा उहाँले प्रतिज्ञा गर्नुभएको छ। त्यसैले आदरणीय श्रोता, यो कुनै व्यक्तिगत स्वार्थ नभई, यो कुनै संघ संस्थाको स्वार्थ नभएर, यो कुनै देशको स्वार्थ नभएर, यो ईश्वरको स्वार्थ हो। तपाईँ र हाम्रो ईश्वरको एउटा स्वार्थ के छ भने, मेरा छोराछोरी कोही पनि नरकमा नजाओस्, मेरा छोराछोरी कोही पनि अन्धविश्वास रूढिवादी र जुन कुरा ईश्वरलाई मन पर्दैन त्यो कुरामा नभौतारियोस् भन्ने स्वार्थ चाहिँ तपाईँ हाम्रा ईश्वरको छ। त्यसैले श्रोता, तपाईँ हाम्रा सृष्टिकर्ता परम धन्यका परमेश्वर हाम्रा पिता, उहाँको इच्छा पूरा गर्न चाहिँ हामी शास्त्र अध्ययन गरौं, ईश्वरको नजिक आउं र परमेश्वरले सबैलाई आशीर्वाद दिन चाहनुहुन्छ। आदरणीय श्रोता, परमेश्वरको अनुग्रहमा यो जुन समय पाइयो र प्रभुको वचनमा आधारित भएर जे कुरा गर्यौं परमेश्वरले यो कुराद्वारा सबैलाई आशीर्वाद दिनुभएको होस् भन्दै म विदा हुन्छु। समयले नेटो काटिसकेको हुनाले हस्त नमस्कार, जय मिसी, परमेश्वरले आशीर्वाद दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई। साँच्चीकै उहाँले भने जस्तै आज संसारका धेरैजसो मानिसहरू परमेश्वरको सत्यताबाट र परमेश्वरीय ज्ञानबाट टाढा छन्। त्यही भएर नै आज संसारका मानिसहरू ईश्वरको खोजीमा ढुङ्गा, मुढा, नदी, आकाश लगायत परमेश्वरले सृष्टि गर्नुभएका यावत थोकहरूलाई ईश्वर बनाएर पूज्दछन्। तर श्रोता, परमेश्वर आफूले बनाएको सृष्टिलाई पूजेको होइन, उपभोग गरेको चाहनुहुन्छ। अनि मानिसको निम्ति परमेश्वरले गर्नुभएका कार्यहरूको निम्ति धन्यवाद दिएको चाहनुहुन्छ। उहाँ चाहनुहुन्छ कि मानिसले सत्यतालाई बुझेर संसारका सबै पापमय बाटाहरूलाई त्यागेर जीवित परमेश्वरको योजना र इच्छा अनुसार मानिसले संसारमा जीवनयापन गरोस् भन्ने चाहनुहुन्छ। किनभने फेरि पनि वचनले जोड़ दिएको छ, परमेश्वर मानिसको सृष्टिकर्ता र पिता हुनुहुन्छ। उहाँले मानिसलाई अपार तथा महान अगाप्य प्रेम गर्नुहुन्छ। त्यही प्रेमकै कारण संसारका हरेक मानिसको पापको खातिर परमेश्वरले आजभन्दा करिब 2016 वर्ष अगाडि एसिया महादेशको इजरायलमा येशू मसीहको रूपमा आएर संसारका हरेक पापमय बन्धनबाट मानिसलाई छुटकारा दिनको लागि क्रूसमा बलिदान हुनुभयो, जसका कारण आज येशूमा विश्वास गर्नेहरू त्यही बलिदानका कारण पापमय जीवनबाट मुक्ति पाउँदछन्। त्यसैले श्रोता, येशूले एउटा सीमित व्यक्ति, सीमित जाति र सीमित धर्मका लागि मात्र क्रूसमा आफूलाई अर्पिनु भएको होइन, उहाँले संसारका सबै व्यक्तिहरूका लागि नै उहाँले आफूलाई बलिदान दिनुभएको हो। त्यसकारण आज नै हामीले त्यो बलिदानलाई स्वीकारौं र येशू मसीहमा विश्वास गरी अनन्त मुक्तिको निम्ति तयार हौ, किनभने स्वर्ग मानिसको लागि नै परमेश्वरले तयार पार्नु भएको हो। जाने या नजाने निर्णय गर्ने पालो अब तपाईँको। श्रोता, तपाईँ पनि आजको यस कार्यक्रमका बारेमा केही जानकारी लिन चाहनुहुन्छ, सल्लाह सुझाव दिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्झिन सक्नुहुनेछ। जसको लागि हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com र त्यसै गरी हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 9860274454। फेरि पनि हामी तपाईँलाई सम्पर्क नम्बर दिन चाहन्छौ 9860274454। हस्त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाई हामीलाई आफ्नो सुरक्षा, अनुग्रह र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा हुन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यी सारा बोझले दबिएका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई न्यानो अभिवादन, साथै जयमसी म अनिल सुनामको तर्फबाट आज हामी फेरि पनि एउटा विषयलाई चर्चा गर्नेछौ। आज पनि हामी परमेश्वरको वचनबाट सिक्ने प्रयास गर्नेछौ, अनि आज जुन विषयमा मैले तपाईँसँग छलफल गर्न गइराखेको छु, जुन विषयमा हामीले परमेश्वरको वचनबाट सिक्न गइराखेको छ, अनि यो वचन आफैमा शक्तिशाली छ। प्रियहरू, यो वचन आफैमा एकदमै अर्थपूर्ण छ। प्रियहरू, अनि यो समय हामी पहिलो पत्रुसको पत्रबाट हेर्नेछौ, अनि पहिलो पत्रुस र दोस्रो पत्रुस कसले लेखे भन्दै गर्दा तपाईँहरू मलाई थाहा छ, येशू ख्रीष्टको पहिलो चेलाले। अनि पहिलो कुरा चाहिँ हाम्रो जीवनमा सबै कुरा एकदमै महत्वपूर्ण लाग्छ हामीलाई। प्रियहरू, अनि यो पहिलो येशू ख्रीष्टको चेलाले लेख्नु भएको पहिलो पत्रुसको पुस्तकबाट हामी केही कुरालाई हेर्नेछौँ, अनि आज म तपाईँहरूको बिचमा एउटै पदलाई मात्र चर्चा गर्न चाहन्छु। अनि मैले हजुरहरूको बिचमा बोल्न लागेको वचन चाहिँ पहिलो पत्रुस 2:9 हो, अनि यहाँनिर यसरी लेखिएको छ, तर तिमीहरू चुनिएका वंश हौ, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हो, उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भयो, ताकि तिमीहरू उहाँको आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। हालेलुया। अनि यो पत्र उसले कसलाई लेख्दैछ भन्दै गर्दा, नि जब तपाईँले यो पहिलो पत्रुस 1:1-2 हेर्नुभयो भने यसरी लेखिएको छ, येशू ख्रीष्टको प्रेरित पत्रुसबाट पन्तस, गलातिया, कापादोकिया, एसिया र बिथिनिया भरि निर्वासित भई चरपष्ट भएकाहरूलाई येशू ख्रीष्टको आज्ञा पालन र उहाँका रगतको छिर्काईको निम्ति पवित्र आत्माद्वारा शुद्ध भई परमेश्वर पिताद्वारा उहाँको पूर्व ज्ञान अनुसार चुनिएकाहरूलाई अनुग्रह र शान्ति प्रशस्त हुँदै जाओस् भनेर यहाँनिर पत्रुसले यी व्यक्तिहरूलाई लेख्दैछन्। यो पत्र चाहिँ प्रियहरू किन भन्दै गर्दा, नि प्रियहरू जब तपाईँले इतिहास हेर्नुहुन्छ भने इतिहासमा के भइराखेको थियो भन्दा, नि त्यो समयमा चाहिँ रोमी शासकको नेरो सम्राटले चाहिँ धेरै पीडाहरू दिइराखेको थिए क्रिस्चियनहरूलाई। किन उसले पीडा दिइराखेको थियो भन्दा, सम्राटको शक्ति र धर्मसँगको असमति पनि हामी त्यहाँनिर पाउँछौ। प्रियहरू, जब सम्राट नेरोले चाहिँ त्यहाँनिर भएका धेरै देवी देवताहरू पुज्दै गर्दा, बलिदान गर्दै गर्दा चाहिँ क्रिस्चियनहरूले चाहिँ उसले भनेको कुरा नमान्दै गर्दा त्यहाँनिर क्रिस्चियनहरूलाई चाहिँ धेरै सताउट दिएको कुरा हामी पाउँछौँ। त्यति मात्र होइन, उनीहरूलाई धेरै अस्वीकार र असहज बनाइराखेको त्यहाँनिर यो पहिलो कारण भने। दोस्रो कारण चाहिँ तपाईँले इस्वी सम्मत 64 हेर्नुभयो भने रोममा चाहिँ ठुलो आगो लागेको थियो, अनि त्यो आगो लाग्नुको कारण चाहिँ उसले चाहिँ क्रिस्चियनहरूलाई चाहिँ के गरिराखेको छ, दोष लगाइराखेको छ। क्रिस्चियनहरूले गर्दा चाहिँ यो आगो लागेको, क्रिस्चियनहरूले गर्दा यो विपत्ति रोममा आयो भन्ने कुरालाई उसले के गर्दैछ भन्दा आरोप लगाइराखेको थियो त्यो समय। त्यति मात्र होइन प्रियहरू, सामाजिक तिरस्कार र बहिष्कार गर्ने कुरा पनि त्यहाँनिर भइराखेको थियो। जब क्रिस्चियनहरूले चाहिँ देवी देवतालाई पूजा गरेनन्, जब देवी देवतालाई मानेनन्, यति मात्र होइन त्यो समयमा चाहिँ नेरोले उसलाई नै पुज्नु भनेर भन्दै गर्दा पनि क्रिस्चियनहरूले चाहिँ नगर्दै गर्दा त्यो समयमा क्रिस्चियनहरूमा एकदमै दबाव र सताउट आइराखेको थियो प्रियहरू। अनि त्यो समयमा क्रिस्चियनहरूलाई चाहिँ व्यापक गिरफ्तारी र कारावास पनि गरिराखेको थियो। परमेश्वरको काम गर्ने उहाँका चेलाहरूलाई चाहिँ नेरो सम्राटले चाहिँ के गर्दै थियो भन्दा धेरैजनालाई एकदम गिरफ्तारी गर्ने र जेलमा हाल्ने गरिराखेको थियो। त्यति मात्र होइन प्रियहरू, उसले क्रिस्चियनहरूलाई एकदमै सताएको कारण चाहिँ धेरै क्रिस्चियनहरू चाहिँ यरुशलेम छोड्नलाई बाध्य भइराखेको थिए प्रियहरू। अनि त्यहाँनिर के हुँदै थियो भन्दा प्रमुख लिडरहरूलाई, प्रमुख व्यक्तिहरूलाई चाहिँ झन् धेरै यातना दिइराखेको उदाहरणहरू हामी धेरै पाउँछौ प्रियहरू। त्यो समयमा धेरैजनाको शिर काटेर के गरि मारिँदै थियो भन्दा धेरैजनालाई चाहिँ आगोले पनि जलाइराखेको थियो। त्यो समयमा कस्ता कस्ता यातना दिइराखेको थियो भन्दा नि यो पत्रुसले उसका मानिसहरूलाई लेख्दै गर्दा चाहिँ प्रियहरू, त्यो समयमा क्रुसमा टाङ्गिराखिएको थियो। जसरी येशूलाई क्रुसमा टाङ्गिराखेको थियो, त्यसरी नै धेरै क्रिस्चियनहरूलाई चाहिँ यो नेरो सम्राटको समयमा चाहिँ क्रुसमा टाङ्गिराखेको थियो। अनि अर्को कुरा चाहिँ नि जिउँदै जलाइराखिएको थियो प्रियहरू, जसले क्रिस्चियनिटीलाई चाहिँ प्रचार गरिराखेको थियो। येशू नै मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ भन्ने कुरालाई प्रचार गर्दै गर्दा जलाइ पनि राखिएको थियो। अनि त्यति मात्र होइन, धेरैचोटि जङ्गली जनावरको चाहिँ आहार भइराखेको थियो क्रिस्चियनहरू चाहिँ। अनि त्यहाँनिर हेर्नुभयो भने अझ धेरै म बताउन चाहन्छु, त्यो समयमा चाहिँ शिर पनि काटिराखिएको थियो भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा पाउनु पर्छ। अनि यहाँनिर पत्रुसले यस्तो विघ्न सताउट हुँदै गरेको मान्छेलाई चाहिँ के भन्दैछन् भन्दा चाहिँ नि उसले प्रोत्साहन दिँदैछन्, हामीले विश्वास गरेको धर्मशास्त्र व्यवस्थामा जे लेखिएको कुरा छ त्यो चाहिँ येशूमा आएर पूरा भएको कारण यी कुराहरू हाम्रो जीवनमा आइराखेको छ, यो सताउटहरू चाहिँ हामीले भोगिराखेको छौँ भन्दै गर्दा उसले यी चरपष्ट भएका मानिसहरूलाई चाहिँ नि के गर्दैछन् भन्दा प्रोत्साहन दिँदैछन्। र उसले पहिलो पत्रुस 2:9 यसरी भन्छन्, तिमीहरू चाहिँ चुनिएको वंश हो भन्ने कुरा यहाँनिर भन्छन्। यु आर द चोजन वन, तिमीहरू चाहिँ चुनिएको वंश हो भन्ने कुरा चाहिँ यहाँनिर बताउँछन्। जब तपाईँले एनकेजेबीमा हेर्नुभयो भने त्यहाँनिर यसरी लेखेको छ, चोजन जेनेरेसनको कुरा गर्छ यो एनकेजेबी भर्जनले भने। एनआईभीमा हेर्नुभयो भने तपाईँले चोजन पिपल भनेर पनि भनेको छ। एनएएसबीमा हेर्नुभयो भने चोजन रेस भनेर पनि हामीले यहाँनिर पाउँछ नि। यो पत्रुसले चाहिँ यो कुरा आफै बताइराखेको छैन प्रियहरू। तपाईँले यशायाह 43 हेर्नुभयो भने 20-21 पदबाट उसले के गर्दैछन्, हामीहरू चाहिँ चुनिएको वंशहरू, तिमीहरू चाहिँ चुनिएको वंश हौ भन्ने कुरा उसले पुरानो करारबाट पनि यो कुरालाई ल्याउँदैछन्। अनि चुनिएको वंश जब उसले यो भन्दै गर्दा हामीले अब्राहमको कुरालाई, इसाकको कुरालाई र याकुबको कुरालाई हामीले बिर्सिनु हुँदैन प्रियहरू। परमेश्वरले कसरी अब्राहमद्वारा करार स्थापित गर्नुभयो भन्ने कुरा यो कुरालाई उसले सम्झना दिलाउँदैछन्। त्यति मात्र होइन, परमेश्वरले कसरी अब्राहमसँग, इसाकसँग र याकुबसँग करार बाँध्नुभयो भन्ने कुरालाई पनि उसले सम्झना दिलाउँदैछन्। त्यति मात्र होइन, हामी चाहिँ खतना भएर, कत्रो भएर, सेपरेटेड वान भएका व्यक्तिहरू हौ, हामी चाहिँ चुनिएका व्यक्तिहरू हौ भन्ने कुरा उसले ती व्यक्तिहरूलाई चाहिँ सम्झना दिलाउँदैछन् प्रियहरू। अनि यो कुरा किन उसले नयाँ करारमा आएर भन्दैछन् भन्दा नि, चुनिएको वंश चाहिँ अब तिमी र म हौ, हामी चाहिँ चुनिएका हौ भन्ने कुरालाई उसले भन्दैछन्। उनीहरू जब पुरानो करारलाई मान्दै गर्दा नि प्रियहरू, उनीहरू चाहिँ व्यवस्थामा थियो, तर त्यो व्यवस्था जब येशु ख्रीष्टमा पुरा भयो, येशु ख्रीष्टद्वारा चाहिँ ती मानिसहरू चाहिँ चुनिएका वंश भयो भन्ने कुरालाई उसले उत्साह दिँदैछ। त्यस्तो विघ्न सताउट हुँदै गर्दा पनि यो कुरा चाहिँ तिमीहरूले जानिराख, परमेश्वरले हामीलाई चुन्नु भएको, परमेश्वरले हामीलाई छान्नु भएको हो भन्ने कुरालाई उसले बताइराखेको छ प्रियहरू। अनि यो योजना चाहिँ नि उद्धारको योजना चाहिँ क्रिस्ट येशूद्वारा चाहिँ यो संसारमा पूरा भएको छ। क्रिस्ट येशूद्वारा चाहिँ हामी चुनिएका छौँ। तपाईँले पुरानो करारमा हेर्नुभयो भने विशेष गरी चाहिँ चुनिएको व्यक्तिलाई चाहिँ विशेष प्राथमिकता दिन्थ्यो, जस्तै राजालाई, पुजारीलाई, न्यायकर्तालाई, अगमभक्तलाई। तर यहाँनिर चाहिँ अब के भन्नु खोज्दैछ भन्दा चाहिँ नि, जब तिमीहरूले येशूलाई विश्वास गर्यौ त्यही दिनदेखि नै तिमीहरू चुनियौ, यु आर द चुजन वान हो भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले उसका अडियन्सहरूलाई अथवा यो पत्र पढ्ने व्यक्तिहरूलाई चाहिँ बताइराखेको छन्। पत्रुसले मात्र होइन प्रियहरू, तपाईँले जब एपिसीमा हेर्नुभयो भने पाउललाई पनि यो कुरा एकदमै स्पष्टसँग थाहा छ प्रियहरू। पाउलले पनि म चाहिँ चुनिएको वंशहरू हौ र एपिसीको मण्डलीलाई तिमीहरू पनि चुनिएको वंश हौ भन्ने कुरालाई उसले बताउँछ प्रियहरू। उसले जब तपाईँले एपिसी 1:4 हेर्नुभयो भने संसारको उत्पत्ति भन्दा अघिबाट चाहिँ उहाँले हामीलाई चुन्नु भएको छ भन्ने कुरा यहाँनिर पाउलले बताउँछ प्रियहरू। नि यो कुराबाट तपाईँ र मैले के चाहिँ बुझ्दैछौँ भन्दा नि, जुन व्यक्तिहरू सताउटमा गइराखेको छ उनीहरूको परिचय के हो, परमेश्वर को हुनुहुन्छ उहाँहरूको लागि, र परमेश्वरले हामीलाई के गर्नु पर्यो भन्ने कुरालाई चाहिँ यहाँ पत्रुसले ती व्यक्तिहरूलाई बताउँदैछ। अनि यहाँनिर हामीले भन्न सक्छौ ती व्यक्तिहरू मात्र चुनिएको वंश होइन, आज तपाईँ र म पनि येशु ख्रीष्टद्वारा चुनिएका छौँ, त्यही भएर तपाईँ र म पनि चुनिएका वंशहरू हौ भनेर म भन्न मन लाग्छ। अनि तपाईँ र मैले यहाँनिर अर्को शब्द हेर्यो भने राजकीय पुजारीगिरीको यहाँनिर कुरा गर्छ, यहाँ चाहिँ राजाको कुरा गर्छ प्रिय, रोयल प्रिस्टहुडको कुरा गरिराखेको छ। राजकीय पुजारीगिरी भनेको चाहिँ के हो भन्दा, राजादेखि आउने पुजारी, राजाको सेवा गर्ने पुजारी भनेर पनि हामीले बुझ्न सक्छौँ। नि पुजारी हुनको लागि चाहिँ हारुनको कुलबाट चाहिँ के हुनु पर्थ्यो, आउनु पर्थ्यो र नियुक्ति हुनु पर्थ्यो पुरानो करारमा। त्यति मात्र होइन प्रियहरू, पुरानो करारमा तपाईँले हेर्नुभयो भने यदि कुनै व्यक्ति पुजारीको सेवा गर्न चाहन्छ भने हारुनको कुलबाट प्रियहरू उसको चाहिँ उमेर नपुगिकन उसले पुजारीको सेवा गर्न पाउँदैनथ्यो। अनि पुजारीले चाहिँ के गर्थ्यो भन्दा चाहिँ नि प्रियहरू, मानिसहरूको पापको पश्चाताप गर्ने, प्रयासित गर्ने कामहरू गर्दथे। अनि यहाँनिर पत्रुसले उनीहरूलाई सम्झना दिलाउँछन्, हामी चाहिँ राजकीय पुजारीगिरी हौ है भनेर उसले सम्झना दिलाउँछ। अनि पुजारी चाहिँ विशेष व्यक्ति थियो मानिस र परमेश्वरको बीचमा मध्यस्थ गर्नको लागि। अनि पुजारी चाहिँ विशेष व्यक्ति थियो मानिसहरूको पाप परमेश्वरको अगाडि लगेर प्रयासित गर्नको लागि। तर यहाँनिर पत्रुसले यो कुरालाई सम्झना दिलाउँदैछ, जब हामी येशु ख्रीष्टमा आयौ अब त्यहाँनिर चाहिँ कुनै पनि के छैन, मध्यस्थकर्ता हुनु परेन। अनि मध्यस्थकर्ता चाहिँ येशु ख्रीष्ट भइकन हामी चाहिँ परमेश्वर कहाँ डाइरेक्ट पुग्न सक्छौ, परमेश्वर कहाँ हाम्रा कुरा डाइरेक्ट राख्न सक्छौ भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले चाहिँ नि प्रियहरू पत्र पढ्ने मानिसहरूलाई सम्झना दिलाउँदैछन्। अनि यो कुरा तपाईँले अझ धेरै मजाले बुझ्नुभयो भने प्रकाश 1:6 यसो लेखिएको छ, हामीलाई एउटा राज्य उहाँका पिता र परमेश्वरका पुजारीहरू तुलाउनु हुनुहुने उहाँलाई महिमा र परक्रममा सदा सर्वदा होस् भनेर। अनि येशु ख्रीष्टले जब त्यो पुजारी पदलाई चाहिँ नि कल्वरी क्रुसमा जब पूरा गरिदिनु भयो, त्यहाँदेखि चाहिँ परमेश्वरले अब चाहिँ तपाईँ र मलाई पुजारी गिरी बनाउनु भएको छ, अब चाहिँ हामी पुजारी गिरी भएका छौँ भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले त्यत्रो सतावटमा पढ्दै गरेको मानिसहरूलाई के गर्दैछन् प्रियहरू, प्रोत्साहन दिँदैछन्। सुन है, हाम्रो परिचय चाहिँ यस्तो हो, हामी चाहिँ यस्ता व्यक्तिहरू भन्ने कुरालाई उसले के गर्दैछ, सम्झना दिलाउँदैछ। त्यति मात्र होइन प्रियहरू, हामीले चुनिएको वंश, कसरी चुनिएको वंश भए ती मानिसहरू र हामीहरू भन्ने कुरालाई हेर्यौं, कसरी राजकीय पुजारीगिरी भए त्यो समयको मानिस हो अहिले हामीहरू भने, अब तेस्रो कुरा हामी हेर्नेछौ पवित्र जातिको कुरा यहाँनिर गर्नुभएको छ प्रियहरू, अ होली नेसनको कुरा गर्नुभएको छ नि, पवित्र राष्ट्र अथवा जातिको अवधारणाले विशेष गरी इजरायलीहरूको महत्वलाई झल्काउँछ प्रियहरू। अनि यो कुराले भौतिक कुरालाई मात्र देखाउँदैन, तर यो कुराले आत्मिक र आध्यात्मिक कुरालाई पनि एकदमै जोड दिन्छ प्रियहरू भन्ने कुरा हामीले बुझ्नु पर्छ। पहिलो कुरा चाहिँ ईश्वरको लागि समर्पित व्यक्तिहरू चाहिँ इजरायलीहरू थिए प्रियहरू, अनि परमेश्वरले पवित्र जातिको निम्ति उहाँहरूलाई खडा गर्नुभएको थियो इजरायलीहरूलाई। अनि त्यसै गरी प्रियहरू उनीहरू चाहिँ विशेष गरी अलग गरिएको र अलग पहिचान भएका मानिसहरू थिए, अनि नैतिक र धार्मिक जीवनको उदाहरणहरू चाहिँ इजरायलीहरू थिए भने प्रियहरू ईश्वरको करार र प्रेमको प्रतीक चाहिँ उहाँहरूको जीवनबाट संसारभरि बग्नु पर्ने थियो, अनि त्यही भएर पनि उनीहरूलाई पवित्र जाति भनिएको। अझ धेरै तपाईँले हेर्दै जानुभयो भने संसारको उद्धारको योजनालाई यो संसारमा पूरा गर्नु चाहिँ कसको उद्देश्य थियो भन्दा नि परमेश्वरको उद्देश्य थियो। अनि म यो कुरालाई तपाईँलाई बताउन चाहन्छु कसरी भन्ने कुरा मैले तपाईँलाई भनिसके। अनि पवित्र जाति चाहिँ नि उनीहरू चाहिँ येशूको रगतले भएको थिए प्रियहरू, किन भन्दा पुरानो करारमा जति पनि योजनाहरू जति पनि अगमबाडी गरिएका थिए सबै कुरा चाहिँ येशूमा आएर पूरा भएको कुरालाई हामी पाउँछौ। अनि जसले येशूलाई पछ्याउँछ ऊ चाहिँ पवित्र जाति हुन्छ, किनभने धेरैचोटि येशूले भन्नुभएको छ म पवित्र छु र तिमीहरू पवित्र हुनुपर्छ भनेर। अनि जो व्यक्ति चाहिँ पवित्रतालाई मन पराउँछ त्यो व्यक्ति चाहिँ पवित्रता मा जिउने पवित्र जाति हुन्छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउनु पर्छ। अझै यसको अर्थ उनीहरूलाई ईश्वरको महिमा प्रकट गर्न र सबै राष्ट्रमा धर्म र पवित्रताको उदाहरण बन्नको लागि जिम्मेवारी दिएको कुरालाई हामी पाउँछौ प्रियहरू। अनि त्यही भएर यहाँनिर पत्रुसले ती मानिसहरूलाई अथवा यसको अडियन्सहरूलाई अथवा यो पत्र प्राप्त गर्ने मान्छेहरूलाई चाहिँ प्रोत्साहन दिँदैछन्, ए हे हाम्रो जीवनमा यति धेरै पीडा आउँदै गर्दा पनि सताउट आउँदै गर्दा पनि तिमीले यो कुरा चाहिँ नबिर्स है, परमेश्वरमा तिम्रो परिचय के छ भन्ने कुरालाई उसले सम्झना चाहिँ दिलाइ नै राखेको छन् प्रियहरू। अझै हामीले चौथोमा हेर्यौँ भने अनि यहाँनिर पत्रुसले परमेश्वरको निजी प्रजा भनेर पनि सताउट भएर गइरहेको व्यक्तिहरूलाई प्रोत्साहन दिँदैछन्। अनि विशेष गरी यहाँनिर परमेश्वरले निजी प्रजा भन्नुको अर्थ के हो भन्दै गर्दा नि प्रियहरू यानि परमेश्वरले ती मानिसहरूलाई अथवा इजरायलीहरूलाई विशेष गरी उहाँको उद्देश्यको लागि चुन्नु भएको, उहाँको उद्देश्यको लागि चाहिँ छुट्टाउनु भएको भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले प्रोत्साहन दिइराखेको छन् प्रियहरू। अनि निजी प्रजा भन्दै गर्दा विशेष गरी उहाँका सेवकहरू, उहाँका मानिसहरू र उहाँका अनुनायीहरू भन्ने कुरालाई यहाँनिर परमेश्वरले बताउँदै हुनुहुन्छ। अनि तपाईँ र मैले हेर्यौँ भने पुरानो करारमा निजी प्रजा भन्ने बित्तिकै धेरै कुराहरू आउँछ, करारको कुराहरू, खतनाको कुराहरू प्रियहरू, त्यति मात्र होइन सेपरेटेड वान हुने कुराहरू चाहिँ परमेश्वरले यहाँनिर भन्दै हुनुहुन्छ। अनि यहाँनिर पत्रुसले नि मजाको कुरा चाहिँ के गर्दैछ भन्दा त्यस्तो डरलाग्दो अवस्थाबाट जाँदै गरेको विश्वासीलाई, जाँदै गरेको यहुदीहरूलाई चाहिँ उसले उत्साह दिँदैछ। परमेश्वरमा हाम्रो परिचय चाहिँ के हो भन्दै गर्दा चुनिएको वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हौ भन्ने कुरालाई दिँदै गर्दा चाहिँ नि त्यो सतावटमा भएर जाँदै गर्ने मान्छेहरूलाई पनि उनीहरूलाई यो कुराले चाहिँ प्रोत्साहन मिल्यो होला, यो कुराले चाहिँ उनीहरूलाई शक्ति मिल्यो होला भन्ने कुरालाई म बताउन चाहन्छु। यति मात्र होइन उसले यति मिठो कुरालाई सम्झना गर्दछन्, उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भयो भन्ने कुरालाई गर्दैछन्। अनि यी मानिसहरू चाहिँ पहिला चाहिँ केमा थिए भन्दा अन्धकारमा थिए, यीशु विहीन थिए प्रियहरू, जब यीशु उनीहरूले पाए उनीहरूलाई चाहिँ परमेश्वरले उदयको ज्योतिमा ल्याउनु भयो भनेको चाहिँ उहाँ आफै ज्योतिसँग कनेक्ट गर्नुभयो, उहाँसँग जोडाउनु भयो भन्ने कुरालाई चाहिँ यहाँनिर हामी पाउँदछौ। अनि अझ धेरै यहाँनिर ताकि तिमीहरूले उहाँको आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक भनेको चाहिँ त्यो अवस्थामा त्यति बिघ्न शक्तिशाली सताउट हुँदै गर्दा पनि परम प्रभुको काम कसरी बढ्दै जान्छ, परम प्रभुले कसरी काम गर्दै हुनुहुन्छ भन्ने कुरा तिमीहरूले बुझ्न सक भनेर उसले यसरी ती व्यक्तिहरूलाई, ती अडियन्सहरूलाई चाहिँ उसले बताउँदैछ प्रियहरू। अनि म तपाईँहरूलाई के बताउन चाहन्छु भन्दा नि प्रियहरू, तपाईँ र म यीशुमा को हौ भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। अनि यो पत्रुसले चाहिँ नि त्यो समयका व्यक्तिलाई मात्र होइन, अहिले चाहिँ तपाईँ र मेरो लागि पनि उसले बोलिराखेको छन्। तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ यो हो, तपाईँ र म चाहिँ चुनिएको वंश हौ, वी आर सेपरेटेड वान, वी आर चुजन वान भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक रहेछ। तपाईँ र म चाहिँ राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा भएका रहेछौ। अनि यी सबै कुरा एकैसाथ ल्याउनु हुने चाहिँ को हुनुहुन्छ भन्दा येशु क्रिस्ट हुनुहुन्छ। येशु क्रिस्टले तपाईँ र मलाई यी सबै कुरा चाहिँ हुनलाई दिनुभएको छ। यो अवसर तपाईँ र मैले पाएका छौँ प्रियहरू, र म तपाईँलाई यो कुरा पनि अवगत गराउन चाहन्छु र तपाईँहरूलाई आभास गराउन चाहन्छु, हामी चाहिँ साधारण मानिसहरू होइनौ, हामी चाहिँ नि सामान्य मानिसहरू होइनौ, हामी चाहिँ असाधारण मानिसहरू हौ। जस्तो सुकै कठिनमा पनि, जस्तो सुकै अभावमा पनि, जस्तो सुकै पीडामा पनि नि हामीले आफूले आफूलाई यही भन्नु पर्छ प्रियहरू, म चाहिँ चुनिएको वंश हुँ, म चाहिँ राजकीय पुजारीगिरी हो, म चाहिँ पवित्र जाति हो, म चाहिँ परमेश्वरको निजी प्रजा हो भन्ने कुरालाई हामीले थाहा गर्नुपर्छ। प्रियहरू, तपाईँ र म चाहिँ अन्धकारमा थियौँ, हाम्रो जीवनमा धेरै धेरै त्यो बाधाहरू थियो, बन्धनहरू थियो, तर येशु क्रिस्टले तपाईँ र मलाई चाहिँ अहिले उदयको ज्योतिमा ल्याउनु भएको छ। येशु क्रिस्टमा यस्तो व्यक्ति हुनुहुन्छ, हाम्रो अन्धकार भएको जीवनमा ज्योति भर्न चाहनुहुन्छ, हाम्रो अन्धकार भएको हृदयलाई उहाँले एकदमै ज्योति भरिदिनुहुन्छ भनेर भन्न चाहन्छु। त्यही भएर तपाईँ र मैले यो कुरा बुझौँ, म सामान्य मानिस होइन, म चाहिँ असाधारण मानिस हो भनेर हामीले बुझौँ। जब हामीले यो कुरालाई बुझ्छौँ, हाम्रो जीवनमा चाहिँ एकदमै अर्थपूर्ण पनि हुन्छ, अनि हाम्रो जीवनमा परम प्रभुको उद्देश्य पूरा हुन्छ भन्ने कुरालाई म तपाईँहरूलाई उत्साह दिन चाहन्छु। तपाईँ असाधारण व्यक्ति हुनुहुन्छ प्रियहरू, यो वचन अनुसारले तपाईँ परमेश्वरको शक्तिशाली हतियार हुनुहुन्छ। तपाईँ र मेरो जीवनदेखि परमेश्वरले यो संसारमा राज्य गर्दै हुनुहुन्छ भन्दै तपाईँहरू सबैजनालाई जय मसीह।
4: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447, 9818985447 र 9813565447, 9813565447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोसिस गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता

जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। म ममता तपाईँहरूको साथमा उपस्थित भइसकेको छु। आज पनि हामी कार्यक्रममा आशाको विषयमा कुरा गर्नेछौ, किनकि आशा बिना त हामी जीवन जिउनै सक्दैनौ, होइन र? आशाले नै हामीलाई हरेक दिन हाम्रो जीवनलाई अगाडि बढ़ाउनको लागि उत्साह दिन्छ, शक्ति दिन्छ र हामी दिन प्रतिदिन अगाडि बढ़न सक्छौ। कार्यक्रम टीडब्ल्यूआर नेपालको प्रस्तुति हो। तपाईँले आफ्नो नजिकैको एफएम स्टेशनबाट अथवा तपाईँ रेडियो ग्रुपको सदस्य हुनुहुन्छ, मीडिया ग्रुपको सदस्य हुनुहुन्छ भने समूहमा बसेर यो कार्यक्रमलाई सुनिरहनु भएको छ। कार्यक्रम विशेष गरी तपाईँ र म जस्तै महिलाको लागि हामीले बनाएका छौं, किनकि हाम्रो जीवनका भोगाईहरू फरक फरक भए तापनि, हामी विभिन्न ठाउँमा बसे तापनि हामी महिलाहरू हौं र हाम्रा धेरै कुराहरू एउटै हुन्छन्। हामीले भोग्ने चुनौतीहरू पनि एकै किसिमका हुन्छन्। कहिलेकाहीँ समय, परिस्थिति र हाम्रो ठाउँ फरक होला, तर पनि हामी धेरै कुरामा एउटै नै छौं। हामीलाई एउटै आशाको आवश्यकता छ। त्यो कारणले गर्दा सम्पूर्ण नेपाली दिदी बहिनीहरूको बीचमा चाहिँ हामी आशाको सन्देश दिन सकौं भन्नको लागि यो कार्यक्रमलाई हरेक हप्ता लिएर आउने गर्छौं। कार्यक्रममा तपाईँले विभिन्न विषयवस्तुमा कुराकानी सुन्न सक्नुहुन्छ। हामी कहिलेकाहीँ तपाईँका कुराहरूलाई पनि कार्यक्रममा समेटिराखेका हुन्छौं। तपाईँका प्रश्नहरू, तपाईँका प्रतिक्रियाहरू, तपाईँको गवाईहरू, यी सबै कुराहरू, त्यो तपाईँका अनुभवहरू पनि हामी कार्यक्रममा समेटिराखेका हुन्छौं। त्यसकारण कार्यक्रम सुन्दै गर्दा आफ्ना पनि केही कुराहरू कार्यक्रममा राख्न पाए हुन्थ्यो भन्ने तपाईँलाई लाग्छ भने तपाईँले बिना संकोच हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यो महिना चाहिँ हामीले छुटपुट विषयहरूमा रहेर कुराकानी गर्दैछौ। हामी एउटा होल सिरिजमा गइराखेका छैनौ, तर यस्ता विषयहरूलाई सुन्दैछौ जुन कुरा सुनिराखेका छौं। हामीलाई धेरै पटक यो विषयमा सोधिएको छ होला या यो विषयमा कुरा गरिएको छ होला, तर प्रपरली बसेर हामीले कहिले पनि यो बारेमा छलफल चाहिँ गरेका नहुन सक्छौ। त्यसकारण त्यस्ता विषयहरूलाई हामी समेट्दैछौ। अघिल्लो दुईवटा हप्तामा यहाँले हाम्रो क्रिश्चियन आस्थाको बारेमा, हाम्रो विश्वासको बारेमा भएका भ्रमहरू, होइन, नेपाली समाजमा एकदम व्याप्त त्यस्ता कुराहरू जुन कुराहरू वास्तवमा सत्य होइनन् तर धेरै मानिसमा चाहिँ त्यो प्रकारको छाप परेको छ भन्ने बारेमा हामीले कुरा गरेका थियौं भने, आज पनि हामी एउटा यस्तो प्रश्नको बारेमा कुरा गर्दैछौ जुन सम्भवतः हामी सबैको मनमा छ होला या थियो होला। हाम्रो विश्वासको शुरूआती दिनहरूमा यो प्रश्न हामीले हाम्रो मनमा थियो होला, हामीले गरेका थियौं होला, या अहिले पनि कतिजनाको यो मनमा प्रश्न छ होला। तर कहिले पनि यो चाहिँ प्रश्न हो, यसलाई सोधिनुपर्छ, यसको बारेमा छलफल गरिनुपर्छ भन्ने कुरा चाहिँ हामीले त्यति साह्रो यसमा ध्यान नदिएका हुन सक्छौ। एकदमै सुन्दा साधारण लाग्ने शब्द प्रश्नलाई आज मैले लिएको छु र आज त्यसैको बारेमा रहेर कुराकानी गर्नेछौ। कार्यक्रम अन्तिम समय सुन्नुहोला, आजको कार्यक्रमबाट पनि तपाईँ पक्कै आशिषित र उत्साहित हुनुहुनेछ।

प्रिय मित्र, तपाईँले कसैले यसो भनेको पक्कै सुन्नु भएको छ होला कि यशुकै नाउँमा किन प्रार्थना गर्नुपर्छ, अथवा हरेक चोटि हामी प्रार्थना गर्दाखेरि यशुको नाउँमा भनेर हामी प्रार्थनालाई टुङ्ग्याउँछौ, आमेन भन्छौ, त्यो चाहिँ किन गरिएको होला, त्यस्तै भन्नुपर्ने के छ, अथवा यशु नै किन प्रार्थनाको अन्तिममा यशुकै नामबाट किन प्रार्थनालाई चाहिँ टुङ्ग्याउने या प्रार्थनालाई समर्पण गर्ने भन्ने कुराहरूको विषयमा तपाईँले पक्कै सुन्नु भएको होला, या तपाईँलाई कसैले सोधेको होला, या तपाईँको मनमा यो प्रश्न छ होला। एकदमै सामान्य प्रश्न जस्तो लाग्छ, मैले पनि शुरूआती विश्वासका शुरूआती दिनहरूमा यो प्रश्न मेरो मनमा थियो। प्रश्न भन्नाले प्रश्न जस्तै थिएन, अब अरूले प्रार्थना गरेको सुन्थे म, अनि अन्त्यमा जसले पनि यशुको नाउँमा आमेन भन्नुहुन्थ्यो त्यसपछि हामी पछाडिबाट आमेन भन्थ्यौ, कहिले पनि त्यसलाई प्रश्नको रूपमा मैले बुझिन शुरूआती दिनहरूमा। पछि पछि चाहिँ अब त्यो जिज्ञासा मनमा त थियो, तर त्यो कसलाई सोध्ने या सोध्ने कुरा हो कि पनि होइन कि भन्ने जस्तो पनि भएर कहिले पनि मैले त्यसको बारेमा सोधिन। आज पनि धेरैजनाको मनमा यो प्रश्न हुन सक्छ, र कतिजनाले चाहिँ भन्न सक्नुहुन्छ कि के परमेश्वरले त सबैको प्रार्थना सुन्नु हुँदैन र किन यशुकै नाउँमा प्रार्थना किन टुङ्ग्याउनु पर्छ, यशु नै किन चाहिन्छ त प्रार्थना टुङ्ग्याउनलाई, यशुकै नाउँद्वारा मात्रै किन प्रार्थना चढाइनु पर्छ, अथवा प्रार्थना भनेकै के हो, प्रार्थना भनेको छुट्टै यसको परिभाषा केही छ र भन्ने पनि कसैको मनमा हुन सक्छ। आज हामी यिनै प्रश्नहरूको उत्तर खोज्न गइराखेका छौं। मलाई विश्वास छ आज यो कुरा हामीले अघिबाटै जानिसकेका छौं भने पनि यसले फेरि यो कुरालाई हाम्रो बीचमा ताजा बनाउनेछ, र यदि साँच्चै तपाईँको मनमा यो बारे प्रश्न छ भने आज केही हदसम्म त्यो प्रश्न चाहिँ मेटिनेछ भन्ने मैले विश्वास लिएको छु। अति नै प्रिय एकजना दिदी हुनुहुन्छ, अनि उहाँको विषयमा उहाँको एउटा उदाहरण म यहाँको बीचमा जोड्न चाहन्छु। जब जब उहाँको जीवनमा केही कुराहरू अब नराम्रो कुरा हुन्छ, या केही आपद विपद आइपर्छ, बिरामी हुन्छ, अथवा केही अकस्मात केही कुराहरू आउँछ, तब उहाँ एकदमै धेरै आत्तिनुहुन्थ्यो, अनि कसले मेरो लागि प्रार्थना गरिदिएला भनेर उहाँ चाहिँ मान्छे खोज्नुहुन्थ्यो कि। जस्तो मान्छे खोज्ने भन्नाले हरेक दिन हामी मण्डलीमै धाउन सक्छौ भन्ने छैन, अथवा हरेक दिन हामीले भनेकै समयमा मण्डलीबाट पास्टर अगुवाज्यूहरू पनि हामीले भनेकै समयमा आइपुग्नुहुन्छ भन्ने पनि त हुँदैन होइन। अनि उहाँ चाहिँ आफ्नो जीवनमा सानोभन्दा सानो केही कुरा हुने बित्तिकै एकदम धेरै आत्तिने, अनि फोन गर्ने, प्रार्थना गर्न आइदिनुहोस्, प्रार्थना गर्न आइदिनुहोस्, प्रार्थना गर्न आइदिनुहोस् भन्ने त्यो कुराहरू गर्नुहुन्थ्यो। अनि उहाँको मनमा चाहिँ त्यो एउटा डर जस्तो रहेछ कि, प्रार्थना चाहिँ अरूले गरिदिने हो होइन, मण्डलीको अगुवाले मात्रै या पास्टरले मात्रै प्रार्थना गरिदिने भन्ने जस्तो कुराहरू आउँदो रहेछ। त्यसपछि मेरै मण्डलीको अर्को एकजना दिदीले चाहिँ उहाँलाई चाहिँ एक दिन चाहिँ प्रार्थनाको बारेमा उहाँले मजाले बसेर सुनाउनु भएछ कि उहाँले भन्नुभएछ कि दिदी तपाईँले परमेश्वरसँग आफ्नै शब्दमा कुरा गर्नु तपाईँलाई मन लाग्दैन र तपाईँले आफै भन्नुहोस् न, होइन अरूले पनि आएर प्रार्थना गरिदिनुहुन्छ, त्यो त गर्नै पर्ने कुरा हो, एकअर्काको लागि प्रार्थना गर्ने कुरा, तर हरेक चोटि तपाईँको प्रार्थना चाहिँ सुनवाई हुँदैन, अरू नै आएर गरिदिनुपर्छ भन्ने त हुँदैन नि त, तपाईँ आफै कुरा गरेर हेर्नुहोस् न परमेश्वरसँग, तपाईँ आफै आफ्नो समस्याको बारेमा एकचोटि कुरा गरेर हेर्नुहोस् त भनेर उहाँले बताउनु भएछ। अनि अर्को दिदीले चाहिँ अचम्म मान्नु भएछ कि मैले जस्तो सामान्य प्रार्थना प्रभु धन्यवाद, खानाको लागि धन्यवाद, यसो त म भनि नै रहन्छु, तर ठूलो ठूलो विषयमा पनि म आफैले कुरा गर्न मिल्छ र अथवा मैले गरेको प्रार्थना सुनवाई हुन्छ र भन्ने जस्तो कुरा गर्नु भएछ। उहाँलाई लाग्दो रहेछ कि प्रार्थना भनेको चाहिँ त्यो एकदमै विशेष विशेष शब्दहरू होइन, ठूला ठूला गरौं गरौं शब्दहरू बोलेर, अनि अब बाइबलको हरेक पदहरू नै त्यसमा जोडेरै भन्नुपर्छ, त्यो त मलाई भन्न आउँदैन, मलाई त त्यसरी प्रार्थना गर्न आउँदैन भन्ने जस्तो उहाँलाई लाग्दो रहेछ। उहाँलाई लाग्दो रहेछ कि प्रार्थना चाहिँ विधि हुनुपर्छ, एउटा तरिका, यो शब्दबाट सुरु गर्ने, बीचमा यो यो पदहरू सिचुएसन अनुसार आफ्नो समस्या अनुसार यो यो पदहरू चाहिँ यसमा मिसाउनुपर्छ, यसरी प्रार्थना गर्नुपर्छ, यसरी गर्नुपर्छ, धेरै नियम मान्नुपर्छ प्रार्थना गर्न भन्ने जस्तो उहाँलाई लाग्दो रहेछ। तर त्यस दिन पश्चात चाहिँ बिस्तारै उहाँले कुरा बुझ्नुभयो कि प्रार्थना भनेको परमेश्वरसँग हाम्रो मन खोलेर कुरा गर्नु हो, जसरी तपाईँ आफ्नो एकदमै नजिकको मन मिलेको व्यक्तिसँग कुरा गर्नुहुन्छ, जसरी तपाईँ आफ्नो श्रीमानसँग कुरा गर्नुहुन्छ, जसरी तपाईँ आफ्नो परिवारसँग कुरा गर्नुहुन्छ, आफ्नो साथीसँग कुरा गर्नुहुन्छ, परमेश्वरसँग कुरा गर्नु भनेको नै प्रार्थना हो। प्रार्थना भनेको परमेश्वरसँग हाम्रो मन खोलेर आफ्ना कुराहरू राख्ने, उहाँको कुरा सुन्ने, यही नै हो प्रार्थना भनेको। त्यही दिनदेखि उहाँको परिस्थितिहरू चाहिँ परिवर्तन
परिवर्तन हुन थाल्यो, उहाँको मन परिवर्तन भयो। बिस्तारै उहाँको मनमा अब के हुँदाखेरि डर भन्दा पनि होइन, मैले त प्रभुसँग यो विषयमा कुरा गर्नुपर्छ, म आफै प्रभुसँग यो बारेमा कुरा गर्न सक्छु भन्ने खालको कुराहरू आउन थाल्यो। उहाँको डर चिन्ता फिक्री कम हुन थाल्यो, किनकि केही समस्या आइपर्दाखेरि को कतिखेर आइदिएर प्रार्थना गरिदिन्छ भनेर अब उहाँ तडपिएर आत्तिएर डराएर बस्नु परेन। किनकि हरेक चोटि अब समस्या पर्दा मात्रै प्रार्थना गर्ने भन्ने होइन, जब जब मन तपाईँको आत्तिन्छ, जब जब तपाईँ कुरा गर्न कसैलाई खोज्नुहुन्छ, त्यो समयमा तपाईँ तुरन्तै प्रभुको उपस्थितिमा उहाँसँग कुरा गर्न सक्नुहुन्छ। त्यो कुराले चाहिँ उहाँको जीवनमा एउटा ठूलो एउटा शान्ति उहाँको जीवनमा ल्याएको गवाही उहाँले बाँड्नुहुन्थ्यो। तपाईँको जीवनमा पनि त्यस्तै कुराहरू छ होला होइन? कतिचोटि हामी प्रार्थनालाई चाहिँ एकदमै कम्प्लिकेटेड बनाउँछौ, एकदमै गाह्रो जटिल कुरा जस्तो हामी बनाउँछौ, तर प्रार्थना कन्भर्सेसन हो।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। ईश्वरीय अनुग्रह, असल विश्वास, निस्वार्थ प्रेम, अनन्तीय उद्धार, भाइचारा, मिलाप, शान्ति, आनन्द र सद्भावको आशा दिन लक्षित रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोताहरूलाई सादर अभिवादन। आउनुहोस् आजको हाम्रो कार्यक्रमलाई अगाडि बढाउँ यो भजन संगीतबाट।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोता मित्रहरू, नयाँ आशा रेडियो कार्यक्रममा तपाईँहरू सम्पूर्णलाई हृदयदेखि नै न्यानो अभिवादन तथा जय मसीह। मित्रहरू, आजको पाठको शीर्षक रहेको छ सदा सर्वदाको लागि सिद्ध बनाइएको, अर्थात एक सिद्ध बलिदानको बारेमा हामीले चर्चा गर्नेछौ। सदा चाहिँ शुरू गर्नुभन्दा अगाडि आउनुहोस्, परमेश्वरमा एउटा विन्ती चढाउ। हामीलाई अति नै प्रेम गर्नुहुने हाम्रो स्वर्गीय बुबा पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो वचनको लागि। र जसै प्रभु, आज हामीले एक सिद्ध बलिदान के हो र यसले हाम्रो जीवनमा के अर्थ लाग्छ भन्ने विषयमा चर्चा गर्न गइरहेका छौँ, हामीलाई सहायता गर्नुहोस् येशूको नाममा, आमेन। मित्रहरू, क्रुसमा येशूको मृत्यु एउटा बलिदान थियो र प्रधान पुजारीका रूपमा येशूले आफूलाई पवित्र आत्माद्वारा परमेश्वरलाई बलिदानका रूपमा अर्पण गर्नु, आफ्नो त्यस बलिदानद्वारा उहाँले सदाको लागि पाप उठाई लैजानु भयो। सुसमाचारको शिक्षा वा मुक्तिको सत्यसँग साँच्चीकै परिचित नभएको पृष्ठभूमिबाट हामी प्रभुको सामिप्यतामा आएका थियौं। प्रभुले हामीसँग बौद्धिक आधारमा व्यवहार गर्नु भएन, उहाँले तपाईँ र मलाई तर तलाउ अर्थात स्विमिङ पुलको सबैभन्दा गहिरो ठाउँमा फ्याँकिदिनु भन्नुभयो पौडा। श्रोताहरू, क्रुसको शक्ति एउटा सिद्धान्त मात्रै होइन, न त यो कुनै ईश्वर विज्ञानको उपज हो, यो त अनुभवको साँचो सत्य हो। यसले काम गर्दछ। निरेश्यताको अन्धकारमय खाडलमा जाकिएकै समयमा हिलिङ फ्रम हेभेन, स्वर्गबाट चङ्गाइ भन्ने पुस्तक मेरो हातमा पर्यो। यो पुस्तक लिलियन यो नाउकी एक चिकित्सकले लेखेकी थिए। उनी आफै पनि असाध्य रोगबाट पीड़ित भएकीले मर्फिया अर्थात लट्ठाउने औषधिको बेसनी भएकी थिए। तर प्रभु र वचनमा विश्वास गरेकीले तिनको आश्चर्यपूर्णले उद्धार भएको थियो। त्यस उपरान्त तिनले आफ्नो बाँकी जीवन चङ्गाइको प्रचार र शिक्षामा लगे। त्यस पुस्तकमा वचनको एउटा पद उद्धरण गरिएको रहेछ, त्यसलाई पढेपछि त्यसले मेरो जीवन परिवर्तन गर्यो। त्यो पद रोमी 10:17 लिएको थियो। जे सुनेको छ त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रिस्टको प्रचारबाट आउँछ। यो वचन पढ्न साथ मेरो अँध्यारो संसारमा एउटा उज्यालो विश्वासको किरण छिर्यो। मैले यस वचनका दुई शब्दहरूमा ध्यान दिए, विश्वास आउँछ। तपाईँसँग विश्वास छैन भने तपाईँ त्यो पाउन सक्नुहुन्छ। कसरी त सुनेर विश्वास पाउन सक्नुहुन्छ? के सुनेर विश्वास पाइन्छ त? परमेश्वरले उहाँको वचनमा भन्नुभएको कुरा सुनेर विश्वास प्राप्त गर्न सकिन्छ। परमेश्वरले बोल्नुभएका वचन म सुन्नेछु भनेर मैले निर्णय गरेँ। त्यसपछि मैले पूरा वचन पढेँ। पढ्दै जाँदा चङ्गाई, स्वास्थ्य, शारीरिक तन्दुरुस्ती र दीर्घ जीवनका सन्दर्भमा भनेका हरेक कुरालाई शिक्षा कलमले चिन्ह लगाउँदै यो काम गर्न मलाई केही महिना लाग्यो। मसँग निलो रङको वचन थियो। धर्मशास्त्रले म भित्र विश्वास जगायो। परमेश्वरले येशू ख्रीष्टको बलिदानद्वारा चङ्गाईको व्यवस्था गर्नुभएको छ। चङ्गाईलाई कसरी व्यवहारिक रूपले समात्ने, कसरी चङ्गाईलाई काममा लगाउने, यो कुरो मलाई त्यही पनि थाहा थियो। आउनुहोस् अब हेरौँ परमेश्वरको वचनलाई औषधिको रूपमा कसरी ग्रहण गर्ने। श्रोताहरू, क्रुसमा पूरा गरिएको काम हरेक सन्दर्भमा र हरेक पक्षबाट सिद्ध छ। कुन दृष्टिकोणबाट तपाईँ क्रुसलाई हेर्नुहुन्छ त्यसको कुनै अर्थ छैन। क्रुसमा भएको कार्य सिद्ध र पूर्ण छ, कुनै थोक बाँकी राखिएको छैन। जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक, जसबारे पत्रुसले दोस्रो पत्रुस 1:3 क्रुसमाथि भएको येशूको बलिदानी मृत्युमा व्यवस्था गरिएको छ बारे उल्लेख गर्छ। त्यो चाहे आत्मिकी होस् वा शारीरिक, आर्थिक होस् वा भौतिक, भावनात्मक होस् वा सापेक्षिक, तपाईँले अनन्तसम्म खाँचो हुने प्रत्येक कुरा त्यो एउटै बलिदानद्वारा व्यवस्था गरिएको छ। जो पवित्र तुलाइँदै छन् तिनीहरूलाई उहाँले सदाको निम्ति सिद्ध बनाउनु भएको छ भनेर हिब्रूको पुस्तकमा 10:14 पदमा लेखिएको छ। सिद्ध बनाउनु भएको छ भन्ने वचनमा फेरि ध्यान दिउ। यसैले परमेश्वरले आफ्नै पुत्र येशूद्वारा क्रुसमा मेरा निम्ति गर्नुभएको काम मैले आफूलाई बुझ्न लगाए अनि मैले देख्न थाले येशूले क्रुसमाथि मेरा पापहरू मात्रै उठाई लैजानु भएन तर मेरा रोग र पीड़ा पनि उठाई लैजानु भयो ताकि उहाँका घाउ चोटले म निको हुन सकु। यसैया 53:4-5 पदको सन्देश निकै हृदय स्पर्शी र आत्मसात नगरी नहुने थियो। यहाँ लेखिएको छ, निश्चय नै उसले हाम्रा निर्बलताहरू अर्थात् रोग बोक्यो र हाम्रा दुःख पीड़ा बोक्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा पारिएको सम्झ्यो। तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति ऊ पेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भयो। श्रोताहरू, माथिको पद पढेपछि विश्लेषण गर्न अभ्यस्त मेरो मन र यस निष्कर्षमा पुग्न बाध्य भयो कि येशूले हाम्रा रोग व्याधि, हाम्रा पीड़ाहरू, हाम्रा दुर्बलताहरू क्रुसमाथि उठाइ लैजानु भयो र उहाँका घाउ चोटबाट हामी निको भयौं। मैले इसाया 53:4-5 पदहरूको अर्थ र तात्पर्यतालाई एकातिर पछ्याउने भरपूर रूपमा प्रयत्न गरे। मैले यसलाई शारीरिक चङ्गाईको घेराबाट बाहिर निकालेर अर्थ लगाउने हर सम्भव कोसिस गरे। त्यसपछिका केही सातासम्म ईश्वरीय चङ्गाईका विरूद्ध उठाउन सकिने हरेक विरोध र आपत्ति दियाबोलसले मेरो मनभित्र ल्याइदियो। उसले एउटै विरोध पनि बाँकी राख्यो भन्ने मलाई लाग्दै, तर पनि म जतिचोटि परमेश्वरको वचनमा फर्केर जान्थे त्यसले उही कुरा भन्थे। त्यसमा उत्पत्तिको पुस्तकदेखि प्रकाशसम्म हरेक पुस्तकमा मैले चङ्गाई, सुस्वास्थ्य, शारीरिक शक्ति र दीर्घ जीवनको प्रतिज्ञा देखे। मित्रहरू, के कारणवश मैले के निष्कर्ष निकालेको थिएँ भने, क्रिश्चियन भएपछि तपाईँले आफ्नो सम्पूर्ण जीवन अभाव र खाँचोमा दुःखपूर्वक बिताउन तयार हुनुपर्दछ। म धर्मशास्त्रमा चङ्गाईका प्रतिज्ञाहरू पढ्नसाथ मनमनै यसो भन्ने गर्थे, किताबमा त यो ठिकै छ, काममा यो कहाँ साँचो होला, अनि यस प्रतिज्ञाको साँचो अर्थ त्यसो पनि होइन। यदि यो साँचो हो भने के परमेश्वर मलाई साँच्चै निरोगी, स्वस्थ, सफल र दीर्घजीव भएको हेर्न चाहनुहुन्छ त? अह, यस्तो हुन सक्दैन। धर्मशास्त्रको मेरो मानसपटलको चित्र यस्तै छैन। हे मेरो छोरो, मेरो कुराको ध्यान दे, मेरा वचनहरू राम्ररी सुन, ती तेरो नजरबाट उम्केर जान नदे, ती तेरो हृदयभित्र राखिछु, किनभने मेरो वचन पाउनेको निम्ति त्यो जीवन हो र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य भनेर हितोपदेश 4:20-22 पदहरूमा उल्लेख गरिएको छ। हे मेरो छोरो, यस सम्बोधनबाट नै मैले अनुभव गरे परमेश्वर मसँग आफ्नो पुत्रका रूपमा बोलिरहनु भएको थियो। यो वचन ख्रिस्टमा विश्वास नगर्नेहरूका निम्ति पनि बोलिएको हो, साथै परमेश्वरका जनका निम्ति पनि बोलिएको। त्यस पदको सारा शरीर भन्ने वाक्यांश पढेपछि मैले मनमनी गरे, त्यसैले सबै कुरा टुङ्गाए। कुनै पनि दार्शनिकले शरीरको अर्थ शरीर बाहेक अरू केही लगाउन सक्दैन। मेरो सारा शरीरको अर्थ मेरो पूर्ण भौतिक शरीर हो। परमेश्वरले आफ्ना वचनद्वारा मेरो सम्पूर्ण भौतिक शरीरलाई स्वस्थ तुलाउने कुराको व्यवस्था गर्नुभएको छ। त्यसै गरी हितोपदेशको पदले थप यसो भन्दछ, हितोपदेश 4:23 लेखिन्छ, सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। अर्को अर्थमा तपाईँले आफ्नो हृदयभित्र राखेर साँचेर राख्नु हुने कुरोले नै तपाईँको जीवनको दिशा निश्चित र निर्धारित गर्छ। आफ्नो हृदयभित्र गलत धारणा पालेर तपाईँ असल जीवन जिउन सक्नुहुन्न। त्यसै गरी आफ्नो हृदयभित्र असल कुराहरूलाई राखेर तपाईँ खराब र पापी जीवन जिउन सक्नुहुन्न। तपाईँको हृदयमा भएका कुराले तपाईँको दिशा र लक्ष्य निर्धारित गर्दछ। परमेश्वर मलाई भनिरहनु भएको थियो, तिमीले मेरा वचन नबिर्सिने गरी सुन्यो, ठम्म्याउने नजरले हेर्यो र तिनलाई आफ्नो हृदयभित्र सुरक्षितसँग साँचेर राख्यो भने मैले प्रतिज्ञा गरेका सबै कुरा तिनले तिमीलाई पूर्ति गर्नेछ। मित्रहरू, अब हेरौँ परमेश्वरका प्रतिज्ञाहरू प्राप्त गर्ने शर्तहरू। मित्रहरू, चमत्कारद्वारा चङ्गाइ प्राप्त गर्नु अचम्मको कुरा हो। म परमेश्वरलाई धन्यवाद चढाउँछु किनकि मैले धेरै मानिसहरूलाई चमत्कारी रूपले तत्क्षण चङ्गाइ भएको देखेको छु। तर क्रमिक र नियमित रूपले निर्धारित समयसम्म औषधि ग्रहण गर्नाले प्राप्त हुने चङ्गाइमा साँच्चीकै लाभहरू छ। त्यस्तो कुरामा तपाईँ शारीरिक चङ्गाइ भन्दा बढी प्राप्त गर्नुहुन्छ। तपाईँ आफ्नो अन्तरात्मामा आफ्नो हृदयभित्र परिवर्तित हुनुहुन्छ। तपाईँको साँच्चीकै परिवर्तन हुन्छ। मित्रहरू, मैले प्रस्तुत गर्ने सिद्धान्तले येशूको बलिदानबाट तपाईँले ग्रहण गर्न आवश्यक कुरालाई तपाईँको आफ्नो तुल्याउनमा तपाईँलाई सहायता गर्नेछ। याकुबले आफ्ना पत्रमा यसो भनेका छन्, काम बिनाको विश्वास व्यर्थ हुन्छ। याकुब 2:20। एउटा कुनामा बसेर म विश्वास गर्दछु भन्नु मात्र पर्याप्त छैन। तपाईँले आफ्नो विश्वासलाई त्यस अनुसारको उपयुक्त काममा लगाउनै पर्दछ। बिगल्सबर्ग सँगैका प्रख्यात प्रचारक भन्ने गर्थे, विश्वास एउटा काम हो, त्यसै गरी यसले मेरो निम्ति काम गर्यो। म पनि आफ्नो ओछ्यानमा बसेर भन्न सक्थे, परमेश्वरको वचनमा म विश्वास गर्दछु, तर त्यसले ममा केही परिवर्तन गर्दैनथे। मलाई त मेरो विश्वास काममा लगाउने केही कार्य गर्नुपर्ने खाँचो थियो। परमेश्वरले उहाँको अनुग्रहमा मैले दिनको 3 वचनलाई मेरो औषधिको रूपमा ग्रहण गर्नुपर्ने आज्ञा दिनुभयो। अन्तत मित्रहरू, मैले पाएको शिक्षा प्रष्ट छ। निष्क्रिय नहो, तर क्रुसमा तिम्रा लागि येशूले गर्नुभएको व्यवस्थाहरूलाई आफ्नो तुलनाका निम्ति त्यसका शर्तहरूलाई पूरा गर। आमेन। मित्रहरू, आजको यस धर्मशास्त्रीय अध्ययन कार्यक्रमले तपाईँ र तपाईँको परिवारलाई भरपूर रूपमा आशिष मिलेको होस्। याद राखौं, क्रुस हाम्रो आस्थाको केन्द्रबिन्दु। यिनै विषयहरू तपाईँको बीचमा राख्दै म आजको कार्यक्रमबाट बिदा हुन्छु। हस्त, जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा।
1: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
0: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, यतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भने कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनु भएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9808233 26। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्। भोलि फेरि यही स्टेशन र यही समय भेट्ने बाँकी।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम पिताको इच्छा।
2: हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पिताको इच्छामा। कार्यक्रम पिताको इच्छा लिएर म पास्टर साजन नेपाली आज पनि तपाईँको रेडियो सेट अगाडि आइसकेको छु। हामी परमेश्वर पिताको इच्छालाई निरन्तर यस कार्यक्रममा खोजी गरिराखेका छौँ र अघिल्लो हप्ता हामीले कार्यक्रममा इसाबसँग याकुबले भेट गर्नुभन्दा अगाडि चाहिँ जति पनि तयारीहरू गर्दै थिए त्यो कुरालाई चाहिँ हामीले हेरेका थियौँ र याकुबले चाहिँ स्वर्गदूतसँग कुस्ती गरेको कुराहरू हामीले हेरेका थियौँ अनि कसरी चाहिँ उनले आफ्नो परिवारलाई उनले चाहिँ इसाबको हातबाट बचाउनको लागि चाहिँ उनले कसरी चाहिँ एउटा आफ्नो योजनाहरू तयार गरे भन्ने कुरा पनि हामीले हेरेका थियौँ। तर उनी एकदमै डराएको अवस्था थियो तर परमेश्वरले नै उनको त्यो डरलाई चाहिँ हटाउने काम गर्नुहुन्छ यो कुरा चाहिँ आज हामी हेर्नेछौँ। र उनले परमेश्वरसँग प्रार्थना गरेको छ, मलाई चाहिँ तपाईँले प्रतिज्ञा गर्नुभएको छ र तपाईँले मेरो सन्तानलाई चाहिँ समुद्र किनारको बाल्लो शरीर तुलाउने छु भनेर प्रतिज्ञा गर्नुभएको छ अनि म चाहिँ तलाई तेरो पिता पुर्खाको देशमा म फेरि ल्याउने छु भनेर तपाईँले भन्नुभएको छ। यी सबै कुराहरू तपाईँले गर्नुभएको छ, यस कारणले गर्दा हे पिता मेरो दाइसँग मलाई डर लाग्छ अनि के हुन्छ भन्ने कुरा मलाई थाहा छैन भनेर उनले त्यसरी अगाडि चाहिँ प्रार्थना गरेका थिए। तर परमेश्वरले त्यो प्रार्थना पनि सुन्नुभएको छ र त्यसपछि उनलाई उत्तर पनि दिनुभएको छ। एकदमै असल तरिकाले उनले सोचेको भन्दा पनि विपरीत तरिकाले चाहिँ यहाँ परमेश्वरले काम गर्नुभएको कुरा हामी पाउँदछौँ। अबको यो आजको एपिसोडमा चाहिँ यो कुरालाई चाहिँ हामी हेर्नेछौँ। तर कार्यक्रमलाई सुरु गर्नुभन्दा अगाडि म एउटा मिठो गीत तपाईँको अगाडि राख्न चाहन्छु।

0: यो मिठो गीतपछि म कार्यक्रममा स्वागत गर्न चाहन्छु तपाईँलाई। अब हामी कार्यक्रमलाई अगाडि बढाउनेछौ र आज हामी याकुब र एसावको भेट वार्ताको कुरालाई चाहिँ हामी आज हेर्न गइराखेका छौँ। यहाँबाट चाहिँ परमेश्वर पिता हामीसँग के बोल्न गइराख्नु भएको छ, पिताको इच्छा चाहिँ आज हाम्रो जीवनमा आजको खण्डबाट चाहिँ के छ भन्ने कुरा चाहिँ आज हामी खोजेर पत्ता लगाउँदैछौ। अब अघि नै मैले भनिसके खास याकुब र एसावको चाहिँ भेट हुन गइराखेको छ। खास चाहिँ अब याकुबले चाहिँ आफ्नो ससुराली घर छोडेका छन् र छोडेर उनी चाहिँ यात्रा गरिराखेका छन् र यो यात्राको क्रममा चाहिँ उनले चाहिँ अब आफ्नो दाजु एसावसँग भेट्ने योजना बनाएका छन् र उनले पहिला नै आफ्ना मानिसहरूलाई पठाएर अब तपाईँको भाइ तपाईँलाई भेट्न आउँदैछन् भनेर त्यसरी चाहिँ उनले खबर पठाएका हुन्छन् र उल्टै एसाव नै बरु आइराखेको कुरा चाहिँ हामी पाउँदछौँ भेट्नको लागि। याकुब र एसावको भेट चाहिँ यात्राको क्रममा अब त्यहाँ हुन्छ किनभने भेट्ने योजना त्यहाँ बनाएको हुन्छ र खबर पनि आदान प्रदान त्यहाँ गरिसकेको हुन्छ र अब यसै दौरानमा चाहिँ अब के भएको छ भन्दाखेरि चाहिँ अब याकुब चाहिँ दाजु एसावसँग भेट्न एकदमै डराएका छन् र उनले आफ्नै बुद्धिले त्यहाँ काम गरिराखेका छन् र त्यहाँ उनले चाहिँ दुईटा दललाई चाहिँ विभक्त गरेर मानिसहरूलाई अनि राखेका छन् र त्यसपछि पहिलो दललाई यदि एसावले मारिहाल्यो भने पनि अर्को दोस्रो दल बाँकी रहन्छ त्यतिखेर समस्या त उनको रिस पनि मरिसक्छ भनेर त्यसरी सोचेका थिए याकुबले। तर परमेश्वरले चाहिँ त्यहाँ अचम्म तरिकाले काम गर्नुहुन्छ र आफूले सोचेको भन्दा पनि बेग्लै तरिकाले चाहिँ त्यहाँ परमेश्वरले त्यहाँ काम गर्नुभएको हामी देख्छौँ। याकुबसँग त्यहाँ स्वर्गदूत चाहिँ कुस्ती खेल्न आएका थिए तर उनको दाई उनलाई भेट्न आउँदैछन् भन्ने कुरा त्यहाँ कहीँ पनि त्यहाँ स्वर्गदूतले बताएका छैनन् या अब मैले यस्तो गर्दैछु है भनेर उनले त्यहाँ कुनै पनि कुरा उल्लेख गरेका छैनन्। तर याकुबले अगाडि नै प्रार्थना चाहिँ गरिसकेका छन् परमेश्वरसँग। तर यहाँ परमेश्वरसँग याकुबले चाहिँ कुस्ती खेल्दै गर्दाखेरि चाहिँ यो कुराको काहीँ पनि आएको छैन तर आशिष नदिकरसम्म चाहिँ म कहाँबाट तपाईँ जान पाउनुहुन्न भनेर चाहिँ यसरी याकुबले जिद गर्दाखेरि चाहिँ उनले चाहिँ आशिष त पाएको हामी देख्दछौँ। उनको नाम परिवर्तन भएर इसरायल त्यहाँ परमेश्वरले राखिदिनु भएको छ अनि साथसाथै उनको जाङको नसालाई पनि उहाँले खुस्काइदिनु भएको छ, त्यो भागलाई छोडिदिनु भएको छ र त्यसपछि उनी खोच्याएर हिँड्ने व्यक्ति भनेका थिए त्यतिखेरको समयमा। र खासै अब उनी एकदमै आफ्नो दाजुसँग डराइराखेको अवस्था थियो तर परमेश्वरले झन बढी कमजोर पारिदिनु भयो याकुबलाई। यो कुरा मैले अघिल्लो एपिसोडहरूमा पनि मैले भनिसकेको थिएँ। तर अब याकुब कमजोर भइसकेका छन् एउटा शारीरिक रूपमै तर एसावसँग डराइरहेको अवस्था छ। अब त्यहाँ उनको झन बल घटेर गइराखेको छ, युद्धै गर्नु पर्यो भने पनि प्रथम कदाचित युद्धै चल्ने स्थिति सिर्जना भयो भने पनि याकुब चाहिँ कमजोर भइसकेका छन् शारीरिक रूपमा। तर यहाँ परमेश्वरले याकुबलाई देखाउन खोज्नु भएको कुरा के छ भने मान्छेको बलमा होइन तर परमेश्वरमाथि भरोसा गर्नुपर्छ हामीले भन्ने कुरा चाहिँ यहाँ देखाउन खोज्दै हुन्छ। किनभने अब परमेश्वरले चाहिँ अब बल त्यहाँ दिनु भएन, बर बल उल्टै घटाइदिनु भयो। उनी खच्याङ खच्याङ गर्दै उनी हिँड्ने मान्छे भए परमेश्वरले शक्ति दिनुको सट्टामा उल्टै दुर्बल चाहिँ उहाँलाई पारिदिनुहुन्छ। किन भन्दाखेरि चाहिँ मान्छेको शक्तिमा होइन तर मेरो शक्तिमा भरोसा गर भनेर चाहिँ परमेश्वरले देखाउनु खोज्दै हुनुहुन्छ। र यहाँ परमेश्वरले अब यहाँ अचम्म तरिकाले काम गर्नुभएको हामी पाउँदछौँ र हामी यहाँ हेर्छौँ भने यो दोस्रो खण्डमा चाहिँ हामी के देख्न सक्छौँ भने त्यसपछि याकुबले आफ्नो आँखा उठाएर हेर्दा एसाव र तिनका साथमा 400 मानिसहरू आइराखेका देखे भनेर लेखिएको छ। अनि यसै कारण तिनले आफ्ना छोराछोरीहरूलाई लिया राहिल र दासीहरूका जिम्मामा विभक्त गरिदिए भनेर भनेको छ। अनि तिनले आफ्ना दासीहरू र तिनका छोराहरूलाई सबैभन्दा अगाडि त्यसपछि लिया र तिनका छोराहरू र राहेल र युसुफलाई सबैभन्दा पछि राखे भनेर भन्दछ। अनि तिनीहरू सबैका अघि तिनी आफै चाहिँ आफ्ना दाजुको नजिक नपुगुन्जेल 7 चोटिसम्म भुइँमा ढोक्दै गए भनेर भनेको छ। त्यतिसम्मको चाहिँ उनको मनमा चाहिँ एउटा डर त्यहाँ भइराखेको अवस्था थियो। तर घटनाले अर्कै रूप लिन्छ, हामीले तल पढ्दै गयो भने यसो लेखेको छ, तर एसाव तिनी कहाँ दौडिँदै आएर तिनलाई अँगालो हाले र छातीमा टाँसेर तिनलाई मही खाए भनेर भन्दछ पछिले है। र तिनीहरू दुवै खुब रोए भनेर लेखेको छ। अनि एसावले यसो हेर्दा ती स्त्रीहरू र केटाकेटीहरूलाई देखेर भने तिमीसँग भएका यिनीहरू चाहिँ को हुन्? याकुबले भने परमेश्वरले हजुरको दासलाई अनुग्रह गरिदिनु भएका मेरा बाल बच्चा हुन्। तब दासीहरू र तिनका नानीहरू नजिक आएर एसावलाई ढोक गरे। त्यसपछि लिया र तिनका नानीहरू आएर ढोक गरे। सबैभन्दा पछि युसुफ र राहेल आएर तिनीहरूले पनि ढोक गरे भनेर लेखेको छ। यसरी आफ्नो जेठाजुलाई गर्नुपर्ने जति पनि एउटा आदर छ, एउटा नम्रता सहित गरिने आदर, त्यो कुरा चाहिँ याकुबको श्रीमतीहरू दुवै श्रीमतीको परिवारले गरेको हामी पाउँदछौ, र याकुब स्वयं आफै पनि ढोक्दै ढोक्दै गएका छन्। बाइबलले के छ भने सात चोटि भूमिमा ढोगे भनेर भनिएको छ, र यसरी ढोक्दै ढोक्दै गएको हामी पाउँछौ। अब खास अब स्पष्ट त भनेको छैन उनले अब प्रार्थनामा परमेश्वरलाई ढोक्दै हिँडेको हो कि या प्रार्थना गर्दै हिँडेको हो कि अब दाईको अगाडि आफैलाई विनम्र पारेको, यो कुरा चाहिँ स्पष्ट त भनेको छैन। यो दुइटै कुरा हुन सक्छ, उसले परमेश्वरसँग प्रार्थना गर्दै ढोक्दै परमेश्वरलाई दण्डवत गर्दै त्यसरी चाहिँ हिँडेको पनि हुन सक्छ। अब दाईलाई गर्नुपर्ने आदरको रूपमा उसले त्यो ढोक देखाएको पनि हुन सक्छ, र जे होस् उसले त्यहाँ एउटा नम्रता देखाएको काम चाहिँ हामी पाउँदछौँ है। र त्यसपछि अब एसाबले चाहिँ याकुबलाई सोध्छन् कि मैले भेटेका यी सबै बथानको मतलब के हो भनेर। जब भेट भइसकेपछि उसले सोध्छन्, याकुबले जवाब दिए मैले हजुरबाट अनुग्रह पाउनेलाई हो। तर एसाबले भने भाइ मसँग प्रशस्त छ, तिम्रो जे छ त्यो तिमीसँग राख। याकुबले भने होइन, तपाईँको निगाह ममाथि छ भने कृपा गरी मेरो हातको यो सौगात ग्रहण गर्नुहोस्, किनभने साँच्चै नै तपाईँको दर्शन पाउँदा मलाई त परमेश्वरकै दर्शन पाए लाग्यो। यति ठुलो निगाह देखाएर तपाईँले मलाई स्वागत गर्नुभयो, यसकारण अब बिन्ती छ तपाईँलाई नै भनेर ल्याएको मेरो यो सौगात ग्रहण गर्नुहोस्, किनभने परमेश्वरको अनुग्रह ममाथि भएको हुनाले मसँग प्रशस्तै छ। यसरी याकुबले जिद्दी गरेर एसाबले ती लिए भनेर भन्छ। जति पनि सौगातहरू तयार गरेका थिए याकुबले आफ्नो दाजुलाई मनाउनको लागि, खासै अब दाजु एकदमै रिसाएका छन्, अब मलाई भेट्यो भने मारिहाल्छन् भनेर अब फकाउनको लागि चाहिँ उसले यतिका जुक्तिहरू गरेका थिए। तर यी जुक्तिहरू केहीले पनि काम गरेको छैन, परमेश्वरले त्यहाँ एसाबको हृदयमा काम गर्नुभएको छ। जसरी हितोपदेशको पुस्तक 21:1 गएर हामी पढ्छौ भने त्यहाँ लेखेको छ, राजाको हृदय परमेश्वरको मुठीमा हुन्छ, खोलाको पानी जस्तै उहाँले जत मन लागे त्यति फर्काउनुहुन्छ भनेर लेखेको छ। अब राजाको हृदय त परमेश्वरको मुठीमा हुन्छ भने या उहाँले जता इच्छा गर्नु उतै फर्काउन सक्नुहुन्छ भने अब साधारण मानिसहरूको मन झन् किन नहोला होइन। भनेको ठुला ठुला शासकहरू अधिकारी वर्गहरूको हृदयमा त परमेश्वरले काम गर्न सक्नुहुन्छ भने नर्मल मान्छेको हृदयमा त झन् परमेश्वरले काम गर्न सक्नुहुन्छ। चाहे जतिसुकै शक्तिशाली मानिस किन नहोस् उसलाई पनि परमेश्वरले झुकाउन सक्नुहुन्छ, नम्र पार्न सक्नुहुन्छ, किनभने उहाँ चाहिँ परमेश्वर हुनुहुन्छ, परम प्रभु हुनुहुन्छ। उहाँले गर्न नसक्ने काम केही पनि छैन। मानिसको हृदयलाई परिवर्तन गर्ने शक्ति चाहिँ केवल परमेश्वरसँग मात्र हुन्छ। र हामीले वचनमै हामीले हितोपदेशमै हेर्ने हो भने पनि एक ठाउँमा लेखेको छ, उहाँले शत्रुहरूलाई पनि चाहिँ मिलापमा ल्याउनुहुन्छ भनेर लेखेको छ, है मित्र बनाउन सक्नुहुन्छ। अनि यसरी चाहिँ परमेश्वरले चाहिँ काम गर्नुहुन्छ। अब यहाँ एक हिसाबले भन्नुपर्दाखेरि एसाब शत्रु जस्तै भएका थिए, किनभने याकुबले उनको सबै ज्येष्ठ अधिकार पनि खोसिदिएका थिए र उनको आशिष पनि खोसेका थिए, पिताबाट पाउने आशिष जति पनि थियो इसाकबाट त्यो आशिष पनि उसले आफ्नो बनाएका थिए। यसकारण गर्दा एसाब त्यतिखेर धेरै नै रिसाएका थिए र मार्ने योजना बनाएका थिए त्यतिखेर त। तर यो 20 वर्षको समय अवधिमा चाहिँ परमेश्वरले चाहिँ हिसाबको रूपमा काम गर्नुभएको हुन्छ, र या यो 20 अवधिमै उनी रिसाएर बसिराखेको भए पनि तर याकुबले गरेको यो पछिल्लो चरणको जुन प्रार्थना छ र परमेश्वरसँग उनले चाहिँ त्यो रातभरि कुस्ती गरेको कुरा पनि हामी पाउँदछौँ, र उनले त्यतिखेर गरेको प्रार्थनाद्वारा पनि यहाँ हिसाबको हृदय चाहिँ परमेश्वरले परिवर्तन गर्नुभएको हुन सक्छ। केही क्षणको हाम्रो परमेश्वरसँग समय प्रार्थनामा बिताएको कारणले पनि हाम्रो जीवनमा हामीले नसोचेका कामहरू चाहिँ परमेश्वरले गर्न सक्नुहुन्छ, किनभने हामीले एउटा कुराले सोचिरहेको हुन्छ, हामीले कति कुरा डराइराखेको हुन्छौँ, यो होला कि त्यो होला कि के होला कि भनेर कति कुराहरूमा हामी भयभीत भइराखेको हुन्छौँ। तर तपाईँले घुँडा टेकेर केही बेर परमेश्वरसँग समय बिताउनु भयो, प्रार्थनामा समय बिताउनु भयो भने परमेश्वरले त्यो सिचुएसनलाई कायापलट गर्न सक्नुहुन्छ र परमेश्वरले तपाईँलाई सुरक्षा दिन सक्नुहुन्छ र फेरि शान्तिले तपाईँको हृदयलाई भरिदिन सक्नुहुन्छ र आनन्दले भरिदिन सक्नुहुन्छ। यहाँ यस्तै काम भएको छ, उनको प्रार्थना र उनको परमेश्वरसँगको त्यो भक्ति र नम्रताको कारणले गर्दा परमेश्वरले सुनवाई गर्नुभएको छ, र एसाब जतिसुकै रिसाएको भए तापनि परमेश्वरले उनलाई यति नम्र बनाइदिनुहुन्छ कि टाढैबाट उसले आफ्नो भाइलाई अँगाल्न हालेर दगुडेर आउँछ र दुवैजना दाजुभाइहरू अङ्कमाल गरेर रुन्छन्। यसरी प्रतिशोधको भावना नभइकन त्यहाँ प्रेमको भावना चाहिँ एकअर्कामा प्रवेश गरेको हामी पाउँदछौँ। इसाकको हृदयमा आफ्नो भाइप्रति आफ्नो भाइको जहानहरूप्रति चाहिँ प्रेम आयो। घृणालाई परमेश्वरले हटाइदिनु भयो इसाकको हृदयबाट, रिसलाई हटाइदिनु भयो, बदलाको भावना जुन त्यहाँ आशिषहरू खोजिँदाखेरि जुन बदला बोकेर बसेका थिए इसाकले आफ्नो भाइको विरुद्धमा मार्छु भनेर, त्यो परमेश्वरले सबै हटाइदिनु भयो र परमेश्वरले बरु त्यो बदलाको ठाउँमा प्रेमले भरिदिनु भयो। मानिसको हृदय या अघि वचनमा हितोपदेश 21 को भनेको चाहिँ राजाको हृदय परमेश्वरको मुठीमा हुन्छ, खोलाको पानी जस्तै जता मन लाग्यो उहाँले उतै फर्काउन सक्नुहुन्छ है। अब इसाकको हृदय परमेश्वरको हातमा थियो, परमेश्वरले याकुबसँग प्रेम गर्ने त्यो हृदय हालिदिनु भयो हो, यो कुरा हामी पाउँछौँ वचनमा। अनि यहाँ यस्तो भनेको छ, तब इसाकले भने अब हामी अघि बढौं, म तिमी भन्दा अघि जानेछु। तर याकुबले तिमीलाई भने, हजुरलाई जाहेरै छ कि यी केटाकेटीहरू कलिले छन् र बगाल र दुगुना बथानहरूका मलाई फिक्री लाग्छ, तिनीहरूलाई एकै दिन पनि बेसी धपाए भने सबै मरिजालन्। यसै कारण हजुरलाई विन्ती गर्दछु कि तपाईँ नै म भन्दा अघि जानुहोस्, म चाहे म भन्दा अगाडि गएका गाई वस्तुहरू र यी बगाल र यी बाल बच्चाहरूका चाल अनुसार हजुर कहाँ शेरमा नपुगोजेल बिस्तारै हिँडेर आउनेछु। यसरी चाहिँ उनीहरूले आफ्नो दाजुलाई त्यसरी भन्दछन् र उनको दाजु चाहिँ अगाडि लाग्छन्। तब इसाकले भने, मसँग भएका केही मानिसहरू तिमीसँग छोडिदिनेछु। तर याकुबले भने, यसको दरकार होला र मलाई यसको खाँचो पर्छ र हि मेरो दाजु भनेर यसरी उनले त्यहाँ भन्दछन्, हजुरको निगाह मात्र म माथि रहोस्, मात्र मलाई निगाह गर्नुहोस्, मलाई अनुग्रह गर्नुहोस्, त्यति भए मलाई पुग्छ, मलाई अरू केही पनि तपाईँले दिनु पर्दैन, मलाई निगाह मात्र दिनुहोस् भनेर यसरी चाहिँ झन् बढी नम्र भएको हामी देख्दछौँ। र यसैले एसाब त्यही दिन शेरमा फर्के भनेर वचनले भन्दछ, तर याकुब चाहिँ सुकोतिर लागे भनेर भन्दछ र आफ्नो घर र गाई वस्तुहरूलाई छाप्रो बनाएर त्यही बसे भनेर लेखेको छ। यसै कारण त्यसका निम्ति ठाउँ को नाउँ सुकुत राख्यो। यसरी चाहिँ भनेको छ, सुकुतको अर्थ चाहिँ छाप्राहरू। अब त्यहाँ छाप्राहरू चाहिँ बनाएर उनले चाहिँ त्यहाँ बसोबासो गरेको कुरा हामी पाउँदछौँ। र त्यसपछि याकुब पदनरामबाट हिँडेर कनानको सकेम भन्ने ठाउँमा एउटा सहरमा उनी चाहिँ कुशल छात आइपुग्छन्। अनि परमेश्वरले उनलाई कुशल छात ल्याउनुहुन्छ र उनले सुरुमै आफ्नो मामा घरतिरको यात्रा गर्दाखेरि नै त्यो ढुङ्गाको सिरानी बनाएर बस्दाखेरि नै उनले त्यहाँ प्रार्थना गरेका थिए। परमेश्वरले दर्शन दिनु भइसकेपछि, तपाईँले मलाई मेरो बाबुको घरमा फेरि पनि मलाई सुरक्षित साथ फर्काएर लैजानु भयो भने तपाईँले मेरो परमेश्वर हुनुहुनेछ र मेरा सबै कुराको दशांश चाहिँ म तपाईँलाई दिनेछु भनेर उनले त्यहाँ त्यसरी प्रार्थना गरेका हुन्छन् र एउटा विधि बनाएका हुन्छन्। त्यो ढुङ्गालाई तेल खनाएका हुन्छन् है, र उनले त्यस ठाउँको नाम बेतेल पनि राखेका हुन्छन्। र जसरी उनले त्यो प्रार्थना गरेका थिए त्यसरी परमेश्वरले यहाँ सुनवाई गर्नुभएको छ। करिब 20 वर्षपछि त्यो प्रार्थनाको सुनवाई भएको छ। हेर्नुहोस् त, 20 वर्षको अवधि चाहिँ लागेको छ तर प्रार्थनाको सुनवाई चाहिँ भएको छ। होला श्रोता मित्र, तपाईँले प्रार्थना गर्नुभएको धेरै लामो समय भयो होला, 1 हप्ता भयो कि 1 महिना भयो कि 1 वर्ष भयो कि या 2 वर्ष भयो कि या 5 वर्ष भयो कि या 10 वर्ष भयो कि या 20 वर्ष भयो या त्योभन्दा बढी पनि भएको हुन सक्छ। तर यो कुरामा धैर्य गर्नुहोस् र विश्वास गर्नुहोस् कि परमेश्वरले तपाईँको प्रार्थनाको उत्तर दिनुहुन्छ। तपाईँले बस्नु भएको उपवास प्रार्थनाको उत्तर आउँछ। जेको लागि तपाईँले उपवास बस्नु भएको थियो, जेको लागि तपाईँले दिन रात घुँडा टेकेर प्रार्थना गर्नुभएको थियो, स्वर्गतिर हात उचालेर प्रार्थना गर्नुभएको थियो, त्यो प्रार्थनाको उत्तर तपाईँलाई परमेश्वरले अवश्य दिनुहुन्छ। जसरी याकुबको प्रार्थनाको उत्तर आएको छ 20 वर्षपछि, सबै लामो हुन सक्छ तर यो 20 वर्षको अवधिमा जसरी याकुबलाई परमेश्वरले सम्हालिराख्नु भएको थियो, उन्नति प्रगति र वृद्धि परमेश्वरले दिनुभएको थियो, त्यस्तै गरी प्रार्थनाको उत्तर आउनुभन्दा बीचका जति पनि समयहरू छन् त्यसमा परमेश्वरले तपाईँलाई धैर्य धारण गर्ने शक्ति पनि दिनुहुन्छ र साथसाथै उन्नति प्रगति र परमेश्वरले तपाईँलाई वृद्धि गराउने काम पनि गर्नुहुन्छ। आत्मिक रूपमा पनि भौतिक रूपमा पनि हरेक कुरामा तपाईँलाई परमेश्वरले चौतर्फी वृद्धि र विकास गराउनुहुन्छ। यो कुरामा तपाईँ ढुक्क भएर बस्नुहोस्। र त्यसपछि अब हामीले हेरिहाल्यौँ, उनी सकेममा त्यहाँ आइसकेका छन् र कुशल छात्र उनी त्यहाँ आएका छन्। मलाई कुशल छात्र तपाईँले फर्काइ ल्याउनु भयो भनेर उनले त्यहाँ त्यसरी प्रार्थना गरेका थिए आफ्नो बाबुको घरमा। त्यसरी परमेश्वर कुशल छात्रै फर्काएर ल्याउनु भयो, उनको कुनै हानि पनि भएन, बरु उनको 2 परिवार भए, राहेल र त्यसपछि लियाको परिवार भयो, 2 परिवार उनको भयो वृद्धि भए नोकर चाकर भए उनका भेडा बाख्रा गाई गोरु गधा उठहरू भए धेरै वृद्धि भए आशिष भयो। यसरी चाहिँ उसले गरेको प्रार्थनाको सुनाइ परमेश्वरले उत्तम तरिकाले गरिदिनु भएको छ र तपाईँको पनि प्रार्थनाको सुनाइ परमेश्वरले उत्तम तरिकाले गरिदिनुहुनेछ। श्रोता मित्र तपाईँ परमेश्वरमा रमाउनुहोस्, खुसी हुनुहोस्, धन्यवाद दिनुहोस् बरु, किनभने यसले तपाईँलाई परमेश्वरमा झन् बढी आनन्दित तुलाउँछ र परमेश्वरलाई पनि धन्यवाद दिने कुराले तपाईँको विश्वास छ भन्ने कुरा देखाउँछ र उहाँ पनि खुसी हुनुहुन्छ र उहाँ पनि आनन्दित हुनुहुनेछ। र आफूले पाल टाँगेको जग्गा सकिमका बाबु हमुरका छोराबाट तिनले 100 चाँदीका टुक्रा दाम हालेर किन्छन् याकुबले। त्यसपछि त्यहाँ तिनले एउटा वेदी बनाएर त्यसको नाउँ एले लोहे इसरायल भनेर राख्छ, जसको अर्थ हुन्छ इसरायलका परमेश्वर। इसरायल भन्ने नाम परमेश्वरले ध्यान दिनुभएको थियो याकुबलाई कुस्ती खेलिसकेपछि, र इसरायलका परमेश्वर अथवा याकुबका अर्को नाउँ इसरायल पनि हो परमेश्वरले राखिदिनुभएको नाउँ। तपाईँ चाहिँ मेरो परमेश्वर हुनुहुन्छ, उनले चाहिँ त्यसरी त्यहाँ प्रार्थना गरेर वेदी बनाएर त्यसरी चाहिँ भनेका छन् परमेश्वरलाई, तपाईँ मेरो परमेश्वर हुनुहुन्छ। हेर्नु त परमेश्वर तपाईँको परमेश्वर हुनुहुन्छ। याकुबले आएर अन्तिममा भने तपाईँ मेरो परमेश्वर हुनुहुन्छ, आज म तपाईँको अगाडि बोलिराखेको छु, उहाँ मेरो पनि परमेश्वर हुनुहुन्छ। तपाईँ मसँग रेडियो सेट अगाडि बसेर तपाईँले सुनिराख्नु भएको छ, तपाईँको पनि उहाँ परमेश्वर हुनुहुन्छ। आज हामीले परमेश्वरलाई आफ्नो व्यक्तिगत परमेश्वर बनाउन सक्छौँ र परमेश्वरको चाहनु पनि हुन्छ है। जसरी याकुबले भनेका छन् एली लोहे इसरायल है, इसरायलको परमेश्वर तपाईँ चाहिँ मेरो परमेश्वर हुनुहुन्छ। हालेलुया, उहाँ चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ, तपाईँको परमेश्वर हुनुहुन्छ, मेरो परमेश्वर हुनुहुन्छ, सबका परमेश्वर उहाँ हुनुहुन्छ। स्वर्गको पनि परमेश्वर उहाँ हुनुहुन्छ, पृथ्वीको पनि उहाँ परमेश्वर हुनुहुन्छ, या अरू जे जति सृष्टि छन् हामीलाई ज्ञात भएको र अज्ञात भएको सृष्टिहरू पनि हुन सक्छन्, ती सबै कुराको चाहिँ परमेश्वर नै हुनुहुन्छ, सबै कुरामाथि परमेश्वर नै हुनुहुन्छ। यो कुराहरू चाहिँ हामीले यो खण्डमा पाउन सक्छौँ। र अब जति पनि कुराहरू हामीले यहाँ सुन्यौँ, यो खण्डलाई हामीले चाहिँ एकदमै बेली विस्तार गरेका छौँ, र अब यसबाट हामीले पिताको इच्छा के बुझ्न सक्छौँ त भन्ने कुरालाई हामी सरसर्कै हेर्नेछौँ। अब खास उत्पत्तिको यो पुस्तक 33 अध्यायमा चाहिँ याकुब र एसावको पुनर्मिलनको घटना छ, यो कुरा मैले सुरुदेखि नै भने। र अब यस अध्यायबाट चाहिँ हामी परमेश्वर पिताको इच्छा र उहाँको स्वभावको बारेमा चाहिँ विभिन्न शिक्षाहरू हामी लिन सक्छौँ। उहाँको इच्छा के छ भन्ने कुरा चाहिँ पहिलो नम्बरमा के छ भन्दाखेरि मेलमिलाप र क्षमाशीलता। याकुब र एसाव धेरै वर्षसम्म शत्रुतामा थिए, तर यस अध्यायमा उनीहरू अंगालो हालेर रुन्छन्। यसबाट हामी बुझ्छौं कि परमेश्वरको इच्छा आफ्ना सन्तानहरूले वैरभाव त्यागेर मेलमिलाप गरून् भन्ने हो। क्षमा दिनु र मेलमिलापको हात अघि बढाउनु परमेश्वरको हृदयको ठूलो इच्छा हो। अब दोस्रो नम्बरमा उहाँको इच्छा के छ भन्दाखेरि नम्रता र आश्रय। याकुबले एसावको अगाडि 7 पटक शिर निहुराएर ढोग गरेको कुरा हामी पाउँदछौ। उनी आफ्नो डर र आफ्नो सीमालाई स्वीकार गर्दछन्। परमेश्वरको इच्छा यो छ कि हामी मानिसहरूसँग व्यवहार गर्दा अहंकार नदेखाऊ तर नम्र भएर प्रस्तुत हौ। हामी कतिपटक चाहिँ मानिसहरूको अगाडि कति कुरामा अहंकार व्यक्त गरिराखेको हुन्छौँ होइन, या अब मैले के गल्ती गरेको छु र मिस्टेक त तैले गरेको होस् भन्ने कुरा हुन्छ, तेरो कमजोरी हो, तैले काम बिगारेको हो, मैले त ठिकै गरेको छ भन्ने कुरा हामी कतिपटक सोध्छौँ। र उनीहरूको अगाडि हामी प्रस्तुत हुँदाखेरि यही झुक्नु पर्छ, त्यही झुक्नु पर्छ, म किन झुक्ने, त्यसैले गल्ती गरेको छ, या केही नराम्रो मान्छे हो, म किन झुक्ने, त्यसैले आएर क्षमा मागोस् भन्ने कुरा कतिपटक हामी भित्र त्यो अहंकार त्यो घमण्ड हुन्छ, र यो चाहिँ परमेश्वरको इच्छा होइन। कतिपटक मण्डलीमा विश्वासी दाजुभाइ दिदीबहिनीहरूको बीचमा त्यो मनमुटाव झैझगडा अशान्ति हुन्छ है, त्यो कुरामा चाहिँ अब त्यही झुक्नु पर्छ, त्यसैले जयमसी गर्नुपर्छ मलाई भनेर हामी कहिले पनि सोच्नु हुन्छ। तर यहाँ जसरी एसावको अगाडि चाहिँ भेट गर्नुभन्दा अगाडि याकुबले निहुरेर दण्डवत गरिराखेको कुरा हामी पाउँदछौँ 7 चोटिसम्म, उनी चाहिँ नम्र भइराखेको छ, उसले त्यहाँ घमण्ड गरेर अहंकार गरेर आफ्नो दाजु एसावसँग कुस्ती खेल्न गइराखेका छैन, कुस्ती खेल्ने मोडमा छैन उनी, बरु उनी एकदमै डराएर नम्र भएर एकदमै झुकिराखेको कुरा हामी पाउँदछौँ। अहंकार देखाएका छैनन्, बरु उनी विनम्र भएर उनी चाहिँ त्यहाँ प्रस्तुत भएका छन्। आज हामी विनम्र हुनु चाहिँ जरुरी छ। श्रोता तपाईँ कतिको विनम्र हुनुहुन्छ, कि तपाईँ जतिखेर झडेङ मडेङ गर्ने हुनुहुन्छ, जतिखेर नै रिसाइरहनुहुन्छ, जतिखेर घरमा झगडा गरिराख्नुहुन्छ, कि या मण्डलीमा पनि कसैसँग राम्रोसँग बोल्नुहुन्न, कि जयबिच पनि राम्रोसँग गर्नुहुन्न कि कतिको राम्रो चाहिँ तपाईँले आफैलाई बनाउनु भएको छ अरूको अगाडि र परमेश्वरको अगाडि कतिको नम्र हुनुहुन्छ कि म जस्तो कोही छैन भन्दै हिँड्ने स्वभाव पो छ कि त्यो कुरा चाहिँ सबै अहङ्कार यो अहङ्कारलाई चाहिँ तपाईँले त्याग्नै पर्छ यो परमेश्वरलाई खुसी पार्ने कुरा होइन यसले तपाईँको हानि गर्छ शैतानले काम गर्ने मौका तपाईँको जीवनमा पाउँछ त्यसकारण गर्दा पश्चात गर्नुहोस् यदि त्यो स्वभाव छ अहङ्कार घमण्डको स्वभाव छ भने विनम्रताको स्वभाव छैन भने तपाईँ परमेश्वरको अगाडि झुक्नै पर्छ नम्र हुनुपर्छ अहङ्कारलाई त्याग्नुपर्छ र सबैसँग प्रेम र मिलापमा तपाईँ बस्नुपर्छ यो एक अर्काको आश्रय हामीले लिनुपर्छ जसरी एसावको आश्रय अब खास उसले आफ्नो दाजुबाट लिन खोजेका थिए उसले त्यो के भन्छन् भने मलाई तपाईँको अनुग्रह मात्र भए पुग्छ मलाई कृपा मात्र गरिदिनुहोस् मलाई अरू केही पनि चाहिँदैन भनेर उसले त्यहाँ छुटिँदाखेरि भनेका छन् म तिमीलाई अलिकति मेरा मानिसहरू दिन्छु नि त तिमीले यात्रा गर्न खोजिरहेछ अलिकति तिमीलाई म मानिसहरू दिन्छु भनेर भन्दै गर्दा मलाई तपाईँको कृपा मात्र भए पुग्छ भनेर भनेको छ यसकारणले गर्दाखेरि त्यो आश्रय उसले लिइराखेका छन् भनेको एक अर्कामा हामीलाई आश्रय चाहिन्छ विश्वासी दाजुभाइ दिदीबहिनीहरूमा हामीलाई आश्रय चाहिन्छ त्यही भएर मलाई त्यो मान्छे किन चाहियो र भनेर हामी कहिले पनि सोच्नुहुन्न जसरी याकुबले म आशिषित छँदैछु मलाई मेरो दाई किन चाहियो र मलाई किन चाहियो र म धन सम्पत्तिले परिपूर्ण छँदैछु मेरा मानिसहरू छँदैछन् मेरो दुई दुईवटा परिवार छँदैछन् मेरा बाह्रजना छोरा छोरी छँदैछन् मलाई के चाहिएको छ र धन सम्पत्तिमा धन सम्पत्ति छोराछोरीमा छोराछोरी स्वास्नीहरूमा स्वास्नीहरू झन्डै छँदैछन् नोकर चाकर छँदैछन् मलाई अरूको के खाँचो छ र मलाई दाई रिसायनी के मतलब मलाई भाइ रिसायनी के मतलब मलाई बहु रिसाए पनि के मतलब मलाई आमा रिसाए पनि के मतलब भनेर उसले त्यहाँ त्यसरी त्यो अहङ्कारपूर्ण बोली व्यवहार देखाएका छैनन् आज कतिपटक हामी विश्वासीहरूमा यस्तो कुराहरू आएका हुन सक्छन् मलाई उरिसाएर के हुन्छ र मलाई के मतलब भनेर हामीले त्यो सोचिराखेका छौँ होइन त्यो कुरा गलत हो हामीलाई सबैको आश्रय चाहिन्छ एकअर्काको आश्रय हामीलाई चाहिन्छ मण्डली भनेको त्यही हो एकअर्कामा आश्रित हो एकअर्कामा आश्रित हुनु जरुरी छ हामी परमेश्वरमा पनि आश्रित हुन्छौँ जसरी याकुब परमेश्वरमा पनि आश्रित थिए र आफ्नो दाईको पनि आश्रय लिन उसले खोजे आज याकुबबाट हामीले परमेश्वर पिताको इच्छालाई राम्रोसँग बुझ्न सक्छौँ हामीलाई परमेश्वरको आश्रय पनि चाहिन्छ र एकअर्काको आश्रय पनि चाहिन्छ र तेस्रो नम्बरमा यो कुरा के छ भन्दाखेरि परमेश्वरको सुरक्षा र कृपामा भरोसा याकुबले आफ्नो परिवार र सम्पत्तिलाई सुरक्षित राख्न गरेको प्रयासका बावजुद उनी भन्छन् कि परमेश्वरले मलाई कृपा गर्नुभएको छ यसबाट हामी बुझ्छौ कि हाम्रो जीवनमा हुने हरेक असल कुरा र सुरक्षा केवल परमेश्वरको कृपाको फल हो परमेश्वरको इच्छा छ कि हामी हाम्रो सफलताको श्रेय उहाँलाई नै दियौं र परमेश्वरको कृपा र सुरक्षामा याकुबले प्रशस्त मात्रामा भरोसा गरेको कुरा हामी पाउँदछौ परमेश्वरले मलाई कृपा गर्नुभएको छ र मेरा बाल बच्चाहरू प्रशस्त भएका छन् यसलाई भेट्दाखेरि त्यही भने यो तिमीसँग भएका यी बाल बच्चाहरू यो परिवार दलहरू के हो कसो हो भनेर सोध्दै गर्दा यो चाहिँ परमेश्वरको कृपा तपाईँको दासलाई उहाँले देखाउनु भएको थियो र मलाई चाहिँ उहाँले यसरी आशिषले भरिदिनु भएको छ भनेर उसले चाहिँ त्यहाँ भनेको कुरा हामी पाउँदछौ यो कुरा चाहिँ तपाईँले पाँच पदको अन्तिम खण्डमा तपाईँले हेर्नु भयो पाउनुहुन्छ कि याकुबले भने परमेश्वरले हजुरको दासलाई अनुग्रह गरी दिनुभएका मेरा बाल बच्चा हुन् भन्नु भनेको छ है अब यी सबै बाल बच्चा तपाईँले जसरी देखिराख्नु भएको छ बगालहरू देखिराख्नु भएको छ यो सबै ठुलो समूह जुन देखिराख्नु भएको छ यी सबै परमेश्वरले मलाई अनुग्रह गरेर दिनुभएको हो है हजुरको दासलाई उसले चाहिँ एसाबको अगाडि चाहिँ आफैलाई एसाबको दास भनेर राखेको छ भने त्यतिसम्मको नम्र भएर झुकिराखेको छ यसरी चाहिँ परमेश्वरको सुरक्षा र कृपामा उसले त्यहाँ भरोसा गरेका छन् परमेश्वरको नाम अगाडि उसले लिएका छन् र परमेश्वरले नै मलाई सबै कुरा दिनुभएको मेरो बलबुद्धिले पाएको होइन तर परमेश्वरले मलाई दिनुभएको भनेर यसरी चाहिँ उसले चाहिँ विश्वास र परमेश्वरमाथि गरेको भरोसाको कुरा हामी पाउँदछौँ उसले त्यो कुरा चाहिँ आफ्नो दाजुको अगाडि व्यक्त गरेको कुरा हामी पाउँदछौँ उसले आफ्नो धन सम्पत्ति परिवारलाई सुरक्षित राख्न त खोजेका त थिए तर पनि परमेश्वरको कृपाले यी सबै कुरा माथि छ भन्ने कुरा चाहिँ उसले बुझेका थिए र त्यो कुरा चाहिँ उसले एसाबलाई भनेका छन् यसरी चाहिँ हाम्रो सम्पूर्ण भरोसा र मलाई आउने सुरक्षा चाहिँ परमेश्वरबाटै आउँछ भन्ने कुरा चाहिँ हामीले राख्नुपर्छ उहाँको कृपामा भरोसा गर्ने कुरा र परमेश्वरबाट सुरक्षा आउँछ भन्ने कुरा चाहिँ हामीले पुरा विश्वास गर्नुपर्छ र चौथो नम्बरमा चाहिँ परमेश्वरप्रतिको जिम्मेवारी उहाँको इच्छा चाहिँ के हो परमेश्वरप्रतिको हाम्रो जिम्मेवारी के छ त्यो पुरा गरेको परमेश्वर चाहनुहुन्छ जसरी याकुबले आफ्नो परिवारलाई बचाउन र उनीहरूको रक्षा गरेको सावधानीले यो देखाउँछ कि परमेश्वरले आफ्नो सन्तानहरूलाई परिवार र आफन्तहरूको जिम्मेवारी लिन र उनीहरूको रक्षा गर्न सिकाउनुहुन्छ है अब आफ्नो सन्तानहरूलाई पनि त्यो रक्षा गर्नु पर्यो नि त. परिवारको बाबु भइसकेपछि त उसले आफ्नो परिवारलाई रक्षा गरेको छ, कथम कसरी केही भइहाल्यो भने भनेर चाहिँ उसले अगाडि नै हिसाबले भेट्दाखेरि सौगातहरू पठाएका छन्, दलहरू मानिसहरू त्यहाँ उसले अगाडि लगाएका छन्. र यसरी चाहिँ आफ्नो परिवारलाई चाहिँ लियाको परिवार, त्यसपछि चाहिँ राहिलको परिवारलाई सुरक्षित राखेका छन्. यसरी चाहिँ आफ्नो परिवारप्रतिको जिम्मेवारी निभाएको परमेश्वर चाहनुहुन्छ, यो इच्छा हो, परमेश्वरको इच्छा छ है. याकुबले जसरी आफ्नो परिवारलाई सुरक्षित राखे, त्यसै गरी बाबु आमाले चाहिँ आफ्नो परिवारलाई, आफ्नो छरछरीहरूलाई चाहिँ सुरक्षित राख्नु पर्छ. उनीहरूलाई हामीले चाहिँ रेखदेख गर्नुपर्ने अवस्थामा चाहिँ हामीले रेखदेख गर्नु, उनीहरूलाई पालन पोषण गर्ने काम, सुरक्षा दिने काम, आश्रय दिने काम चाहिँ हामीले गर्नुपर्छ. र पाँचौं नम्बरमा परमेश्वरको इच्छा के छ भन्दाखेरि शान्ति र स्थिरताको खोजी. याकुबले एसावसँगको भेटपछि सुक्कोतमा गएर आफ्ना लागि घर बनाउँछन् र पशुहरूका लागि छाप्रो बनाउँछन्। यसले के देखाउँछ भने परमेश्वरको इच्छा हामी द्वन्द्वमा होइन तर शान्तिपूर्ण र व्यवस्थित जीवनमा रहौ भन्ने हो है. अब हामी त्यो शान्ति र स्थिरताको खोजी चाहिँ हामीले निरन्तर गरिराख्नु पर्छ. एउटा स्थिर भएर बसोबास गर्ने, स्थिर मन लिने, कतिपटक हाम्रो मन चञ्चल भइराखेको हुन्छ कि यो होला कि त्यो होला कि के होला के होला भन्ने कुराहरू होइन. अनि हामी स्थिर पनि हुन सकिराखेको हुँदैनौँ, शान्तिले बसिरहन सकिराखेको पनि हुँदैन. पवित्र आत्माको फलहरू मध्ये शान्ति पनि एउटा फल हो. प्रेसभन्दा तपाईँभित्र कतिको शान्तिको फल तपाईँमा छ? तपाईँ शान्त बसिराख्न सक्नुहुन्छ या एकैछिनमा तपाईँ झडङ मडङ गरेर रिसाउनुहुन्छ? शान्तिको स्वभाव तपाईँमा हुनु जरुरी छ र स्थिरता हुनु जरुरी छ. कतिपटक मान्छे स्थिर हुन सक्दैन, एकैछिनमा एउटा निर्णय गर्छन्, फेरि एकैछिनमा अर्को निर्णय गर्छन्, फेरि त्यो निर्णयलाई बदल्छ, फेरि अर्को निर्णय लिन्छन् भनेको स्थिरता छैन उनीहरूको जीवनमा. कतिपटक विश्वासी एउटा चर्चमा बस्छन्, त्यसपछि फेरि केही समयमा केही कुरामा चित्त बुझ्दैन, फेरि अर्को चर्च जान्छन्, फेरि त्यसपछि त्यहाँ पनि केही कुरामा चित्त बुझ्दैन, फेरि अर्को चर्च जान्छ, फेरि अर्को मण्डली, फेरि अर्को मण्डली. उनीहरूको जीवन स्थिरतामा रहेको जीवन हुँदैन. स्थिर हुनु चाहिँ जरुरी छ, शान्तिमा रहनु चाहिँ जरुरी छ. अब संक्षेपमा हामीले हेर्नु पर्दाखेरि उत्पत्ति 33 हामीलाई सिकाउँछ कि परमेश्वर पिताको इच्छा हाम्रा भित्री घाउहरू निको पार्नु, सम्बन्धहरूमा मेलमिलाप ल्याउनु, नम्रता धारण गर्नु र उहाँको कृपालाई स्वीकार गर्दै शान्तिमय जीवन जिउनु हो. यो कुरालाई चाहिँ परमेश्वरले आज हामीलाई देखाउन चाहिराख्नु भएको छ उहाँको इच्छा मार्फत. प्रेसको हाम्रो कार्यक्रमको समय सकिसकेको छ. अर्को हप्ता पनि म पिताको इच्छा कार्यक्रम लिएर तपाईँको अगाडि आउने नै छु. तबसम्म मलाई बिदा दिनुहोस् र परमेश्वरको इच्छा तपाईँको जीवनमा पूरा भएको होस् भन्दै बिदा हुन चाहन्छु. जय मसीह.
1: गुड न्यूज एफएम 105.1.
2: अब प्रस्तुत छ कार्यक्रम गुड फ्रेन्ड कोरिया.

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। संसारको झुटो प्रेमले मनमा गहिरो चोट र निराशा मात्र दिन्छ, तर यीशुको क्रुसको प्रेमले नयाँ जीवन र मुक्ति दिन्छ। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ छिपद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस् एउटा सुन्दर कोरियाली गीत सुन्नेछौं।

हामी धेरै पटक संसारका मानिसहरू वा भौतिक कुराहरूको क्षणिक प्रेम र आश्वासनमा अल्झिएर ठगिने गर्छौ। जसरी योनाले परमेश्वरको निर्देशनलाई व्यवस्था गरेर तर्सिसतिर भाग्दा ठूलो आँधी र विनाशको सामना गर्नु पर्यो, त्यसरी नै परमेश्वरको वचन र आज्ञा बाहेक अरू कुरामा राखिएको आशले मानिसलाई निराशातिर लैजान्छ। तर इग्याङचान र सिङ्गुम ही मिसनरी दाम्पतिले सबै कठिनाई र सतावट बीच पनि परमेश्वरको आज्ञामा अडिग रहेर सेवा गरे। यदि हामी अझै पनि पाप र असत्यको झुटो प्रेममा रमाउँदछौ भने हामी आत्मिक विनाशतिर जाँदैछौ। त्यसैले संसारको झुटो आश्वासन र आफ्नै बाटो हिँड्ने बानीबाट तुरन्तै फर्किएर आफूलाई नयाँ बाटो अर्थात नयाँ जीवन दिनुहुने यीशुको चरणमा पश्चाताप सहित समर्पण गर्नुपर्छ। यसैले आजको हाम्रो प्रतिबद्धता, हे प्रभु मलाई संसारको झुटो प्रेम र पापको बाटोबाट अलग्गै राख्नुहोस्, तपाईँले मलाई दिनुभएको नयाँ जीवनको लागि म हृदयदेखि नै धन्यवाद दिन्छु। योनाको जस्तो जिद्दीपन र अनाज्ञाकारिता त्यागेर तपाईँको चरणमा मेरो साँचो प्रेम र भक्ति चढाउन सकु। आमेन। यो कार्यक्रम द लभ चर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 9745 63 50 45।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट ट्यून गरेर हामीलाई सुनिरहनु भएको सम्पूर्ण श्रोतालाई कार्यक्रम आदम एण्ड इभमा र कार्यक्रम आदम एण्ड इभ लिएर
1: म टार्जन
0: र म पुनम हामी उपस्थित भइसकेको छौं र कार्यक्रम मार्फत अबको लगभग एक घण्टा तपाईसँग रहेर साथ दिनको लागि हामी उपस्थित भइसकेको छौं।
1: स्वस्थ सम्बन्धको विषयमा कुराकानी गर्छौ अनि स्वस्थ विवाहका बारेमा सफल विवाहको बारेमा हामी गर्छौ कुराकानीहरू र शुरूआतमा भने निकै मिठो गीत हामी राख्छौ श्रोता मित्र। हामीसँग विभिन्न किसिमका गीतहरू विवाहको गीतहरू छन् र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै यो गीत तपाईँको निम्ति

0: निकै अर्थपूर्ण भजन हामीले सुनाइरहेका थियौँ कार्यक्रम आधुनिक युगमा श्रोता मित्र बाँधे है भन्ने बोलको र पुरमजी विवाहमा चाहिने मुख्य कुराहरू प्रेम त छँदैछन् तर प्रेमले मात्रै पनि त्यति अत्युक्ति नहोला त्यसले मात्रै पनि प्रशस्त नहोला होइन त्यसमा केही प्लस त चाहिन्छ नै
1: एकदमै र प्रेम त चाहिन्छ नै तर प्रेम सँगसँगै विवाहमा चाहिँ धेरै कुराहरू चाहिन्छ र त्यो कुराहरूमा एउटा चाहिँ अब अवश्य पनि हामीले हेर्ने हो भने कम्युनिकेसन पनि एकदमै महत्वपूर्ण छ जुन चाहिँ अब विवाहमा मात्रै नभएर हरेक सम्बन्धहरूमा नै कम्युनिकेसन चाहिँ एकदमै इम्पोर्टेन्ट छ तर विवाहमा चाहिँ झन् धेरै नै हुनुपर्छ भन्ने कुराहरू पनि हामी देख्छौँ र कतिचोटि धेरै विवाहहरू चाहिँ किन टाढिँदै जान्छन् भन्दाखेरि चाहिँ कहिलेकाहीँ समस्या चाहिँ ठुलो हुँदैन तर कुराकानी नगर्नु चाहिँ ठुलो समस्या कसरी हुने गर्दछ त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले यो कुरालाई पनि अलिकति ठिक गर्नुपर्छ होला सम्बन्धलाई यदि हामी वैवाहिक सम्बन्धलाई बलियो बनाउन चाहन्छौँ भने
0: झगडा गर्नलाई कुनै ठुलो न्युज चाहिँदैन सानो इस्युले पनि कहिलेकाहीँ हाम्रो सम्बन्धलाई तितो बनाइरहेको हुन्छ र त्यसैले गर्दाखेरि सम्झनुपर्छ हामीले झिना मसिना कुराहरूलाई चाहिँ बिर्सनुपर्छ जस्तै पुनमजीले पनि भन्दै हुनुहुन्थ्यो त्यस्तै म जोड्छु प्रेम विश्वास सम्मान हुनुपर्छ एक अर्कामा होइन खुला संवाद अघि तपाईँले भन्नुभयो नि खुला संवादको बारेमा र राम्रो संवाद पनि त्यो खुला संवाद गर्दाखेरि पनि परमेश्वरका कुराहरू गर्ने होइन अनि आफ्नो जीवनका कुराहरू गर्ने एकअर्काप्रतिका कुराहरू गर्ने त्यो चाहिँ महत्वपूर्ण छ र एकअर्काप्रति समझदारी कहिलेकाहीँ श्रीमतीले चाहेका कुराहरू श्रीमानले गर्दाखेरि चाहिँ एउटा बलिदान दिएको जस्तो पनि हुन्छ होइन श्रीमतीले श्रीमानले चाहिरहेको कुरा श्रीमतीले आज यस्तो खाउन भन्दाखेरि त्यतैतिर होइन नखाउँ भनेर भन्न पनि मिलेन होइन यता जाउन भन्दा नजाउँ भन्ने भन्ने बित्तिकै चाहिँ त्यो कस्तो भने एकअर्कामा त्यो अलि मिल्या जस्तो देखिँदैन होइन त्यसले गर्दा त्यो सानसानो कुराहरूमा पनि हामीले साथ दियौँ भने चाहिँ एउटा बलिदानी प्रेम देख्दछौँ त्यहाँ र समझदारी त्यहाँ देख्दछौँ र धैर्य र क्षमा पनि हुनुपर्छ हामीमा श्रीमतीमा पनि श्रीमानमा पनि धैर्य र क्षमा होइन कहिलेकाहीँ अब घरमा अभाव होला अरे है अब ग्यासै सकिएला अहिले त ग्यासको कति हाहाकार छ मेरो घरमा पनि एउटा मात्र ग्यास भएर एकदम गाह्रो
1: भइरहेछ बच्चाहरू भएको परिवारमा त झन् कति धेरै होइन ग्यासहरू चाहिन्छ धेरै कुराहरू चाहिन्छ अनि त्यो अवस्थाहरूमा चाहिँ यदि हामीमा धैर्यता भएन
0: भने अहिले ग्यास छैन विश्वासीमा जति हाम्रो भनौँ त स्त्री जातिहरू हुनुहुन्छ जो वैवाहिक सम्बन्धमा रहनुभएको उहाँलाई त धैर्य छैन भनेदेखि गाह्रै पर्ला होइन
1: त्यो भएको कारणले गर्दा चाहिँ जस धैर्यता पनि एकदमै महत्वपूर्ण हुन्छ किनभने पहिलो कोरिन्थी 13 हामीलाई प्रेम को विषयमा एकदमै वर्णन गरिएको कुराहरूमा एउटा चाहिँ प्रेम चाहिँ धैर्यवान हुन्छ भनेर पनि त्यहाँ चाहिँ बताइएको छ र प्रेममा यदि धैर्यताहरू भएन हामी एकअर्कालाई सहन र धैर्य गर्न सकेनौँ भने चाहिँ कतिचोटि यही मौकाहरूले हाम्रो सम्बन्धहरूलाई चाहिँ अझै पितलो र कमजोर बनाउन पनि सक्छ त्यो कारणले गर्दाखेरि चाहे ग्यासको सर्टेज होस् चाहे कतिवटा कुराहरू चित्त बुझ्दो होस् नबुझ्दो होस् समयमा कतिचोटि स्यालेरीहरू नआएको अवस्थाले पनि कतिचोटि सम्बन्धहरूमा धैर्यताहरू ठुलो च्यालेन्ज गर्छ खोइ त हाम्रो यो कुरा गर्नुपर्ने थियो त्यो कुरा गर्नुपर्ने थियो भन्दै गर्दाखेरि जब त्यहाँ धैर्यता दया होइन एकअर्काप्रति दयालुपनहरू भएन भने सम्बन्धहरूमा कचोटि असहजता हुन सक्छ त्यो भएको कारणले गर्दाखेरि प्रेम सँगसँगै प्रेम पछि आउने कुराहरू के छ त भन्ने कुराहरू पनि एकदमै सम्बन्धमा महत्वपूर्ण कुरा रहेको छ
0: अनि मैले मेरो परिवारमा त ग्यासको कुरा गर्दाखेरि चाहिँ मेरो विशेषले चाहिँ अब तपाईँले ल्याउनुहोस् न भनेर भन्नुभयो होइन अब मैले कहाँबाट ल्याउने होइन अब त्यो त्यस्तो हुन्छ कि कहिलेकाहीँ अब मैले गर्न सक्ने कुरा हुनसक्छ नसक्ने कुरा हुनसक्छ होइन त्यो सबै समझदारीमा हुनु पर्यो र अर्को कुरा चाहिँ श्रीमतीहरूको डिमान्ड जस्तै अब अहिले भनौँ न गैर इसाई दाजुभाइ दिदीबहिनीहरूको तिज आउँदैछ होइन विभिन्न किसिमका चाडपर्वहरू आउँदैछ हामी पनि त्यसैमा नारिएर होइन हामीले पनि डिमान्डहरू गर्छौँ होला कहिलेकाहीँ होइन त्यो चाहिँ एकदम अत्युक्ति होइन त्यो एकदम ठिक होइन भनेर हामी भन्न चाहन्छौँ र त्यस्ता कुराहरूले पनि सबैजनाले लगाएँ मैले लगाउन पाइनँ सबैजनाले खाएँ मैले खान पाइनँ त्यहाँ गएर खान पाइनँ भन्ने सानसाना गुनासोहरू हामीले गर्नु हुँदैन जसले गर्दा हाम्रो सम्बन्धमा साँच्चै नै तितो बना ल्याउँछ पुनमजी यसले चाहिँ र राम्ररी मैले विचार गर्दाखेरि त्यो पक्कै पनि हो जति इमान्दारी अनि जति आज्ञाकारी मानिसमा पनि यो कहाँबाट दुष्ट त्यस्तो कुराहरू चाहिँ आइहाल्छ कि त्यसले गर्दाखेरि हाम्रो यात्रालाई विचलित बनाउनको निम्ति अनि दाम्पत्य जीवनलाई कमजोर बनाउनको निम्ति चाहिँ हरेक किसिमका तत्त्वहरूले चाहिँ आक्रमण गर्न खोजिरहेको हुन्छ। यसको लागि चाहिँ के चाहिने भन्दाखेरि यसको औषधि त प्रार्थना नै हो, होइन? प्रार्थना नै हो अनि प्रार्थना गरेर चाहिँ हामीले छुटकारा पाउन सक्छौँ।
1: एकदमै र यस्तै अर्थपूर्ण कुराकानीहरू हामी अझै गर्दै जानेछौँ, तर यो समयमा अर्को एउटा मिठो गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौँ।

0: हजुर, मैले तिमीलाई रोजेको कहाँबाट ईश्वरले नै रोजिदिनु भएको. साँच्चै सजिलो छ हामीलाई, होइन? एक किसिमले भन्यो भने विवाह पनि परमेश्वरले नै हाम्रो लागि तय गरिदिनुहुन्छ. हामीले विश्वास गर्नुपर्छ, साँच्चै नै मैले तिमीलाई रोजेको होइन, ईश्वरले नै मेरो निम्ति तिमीलाई पठाएका. होइन, कति राम्रो शब्दहरू छ. हामीले विश्वास गर्ने भने यो कुरा धेरै असल छ कि पूनमजी?
1: एकदमै चार्जनजी. र यो कुरा गर्दै गर्दाखेरि कतिजना हुनुहुन्छ होला जसले आफ्नो भविष्यको श्रीमान श्रीमती अथवा फ्युचर हस्बेन्ड वाइफको लागि प्रार्थना पनि गरिरहनु भएको छ होला. अनि गीतले पनि स्पष्ट भनिसकेको छ, हामीले रोज्ने हामीले खोज्ने भन्दा पनि हाम्रो लागि अलरेडी परमेश्वरले तयार गरेर राखिसक्नु भएको छ. हामीले चाहिँ प्रार्थना गर्ने हो कि प्रभु तपाईँले चाहिँ तपाईँको समयमा होइन आफ्नो मेरो जीवनसाथी चाहिँ तपाईँले मलाई भेटाइदिनुहोस् है भनेर. अनि कतिचोटि क्या टार्जनजी, हामी मेरो जीवनसाथी चाहिँ यस्तो होस् त्यस्तो होस्, अघि हामीले कुरा गऱ्यौँ एउटा विवाहको कुराहरूमा चाहिँ प्रेम मात्र काफी छ त, अन्य कुराहरू पनि चाहिन्छ भनेर कुरा गर्दै गर्दा हामीले पनि कतिचोटि अविवाहितहरूले मेरो भविष्यको जीवनसाथीहरू चाहिँ यस्तो यस्तो भएको होस् है भनेर हामी प्रार्थना गर्दै गर्दा के हामीले आफ्नो लागि चाहिँ प्रार्थना गरिरहेको छौँ कि छैनौँ? भविष्यको मेरो जीवनसाथीको लागि म चाहिँ होइन कस्तो हुनुपर्छ, अथवा म चाहिँ ठिक हुनुपर्छ कि म पनि त तयारी हुनुपर्छ कि भनेर आफ्नो लागि पनि हामीले प्रार्थना गरिरहेको छौँ कि छैनौँ? र सँगसँगै अहिलेको वैवाहिक जीवनमा जो जसरी हामी बाँधिसकेको छौँ राजनजी, हामी मेरो जीवनसाथी यस्तो भए हुन्थ्यो, मेरो श्रीमान यस्तो भए हुन्थ्यो, श्रीमती यस्तो भए हुन्थ्यो भन्दै गर्दा म पनि ठिक हुनु आवश्यक छ कि, म पनि अझै होइन तयारी हुनु आवश्यक छ कि, पवित्र आत्माको फलबाट भरिनु आवश्यक छ कि भन्ने कुरालाई पनि हामीले याद गर्नुपर्छ. र विवाहमा हुनुपर्ने
0: हजुर, वैवाहिक सम्बन्ध भनेको दुई पृष्ठभूमिबाट आउने दुई किसिमको व्यक्तिहरू भनौँ न. एकजना श्रीमती एउटा पृष्ठभूमिबाट आए, अनि श्रीमान, अनि उनीहरूको एउटा कल्चर अलग हुन्छ. उनीहरूले गर्ने काम, उनीहरूले सुनेका कुराहरू, उनीहरूले युज टु भएका कुराहरू बेग्लै नै हुन्छन् होइन. त्यसले गर्दा मिल्दैन कति कुराहरू, यो गरौँ भन्दा नमिल्ने कुरा चाहिँ अलिकति कहिले काहीँ त्यो त्यस्तो भएर पनि अलिकति भनौँ न फरक भएर पनि हो. तर त्यसमा पनि मैले अघि नै भने एकले अर्कालाई के अरे बलिदान गर्ने, एकले अर्कालाई चाहिँ सहने, अनि उहाँले भनेको कुरा मान्ने एउटा बलिदानी प्रेम चाहिँ हुनुपर्छ. र प्रेम धेरै महत्वपूर्ण हो, तर विवाहका लागि प्रेम मात्र पर्याप्त हुँदैन. फेरि पनि म भन्छु, प्रेम साँचो छ भने त्यसबाट उत्पन्न के हुन्छन् भन्दा विश्वास, सम्मान, धैर्य, क्षमा र जिम्मेवारी पनि त्यहाँबाट आउँछ. त्यसैले प्रेम आधार हो, तर प्रेमलाई व्यवहारमा देखाउने कुराहरूले विवाहलाई टिकाउँछन् भनेर भनिएको छ. दुवैले एकअर्कालाई साँच्चै प्रेम गर्छन् र कठिन समयमा पनि साथ छोड्दैनन् भने धेरै समस्यासँग पार गर्न सकिन्छ. पार गर्न नसकिने कारण चाहिँ गनगन पनि हो होइन. गनगन हो, सानो किसिम सानो इस्युले नै हामी त्यो हुन सक्छ हाम्रो जीवनमा. त्यसैले गर्दा चाहिँ धेरै समस्यासँग पार गर्नको लागि चाहिँ कठिन परिस्थितिमा पनि हामीले प्र्याक्टिस, त्यो कुराहरूको प्र्याक्टिस गर्यौँ भने, जस्तै ग्यास नभएको बेलामा प्र्याक्टिस गर्यौँ भनेदेखि चाहिँ हामी चाहिँ विजय हुन सक्छौँ. त्यसमा हाम्रो प्रार्थना त हुँदै हुन्छ.
1: एकदमै एकदमै, र गनगन गर्ने कुराहरूले नै कचेरी सम्बन्धहरू एकदमै तितो बनाइदिन्छ, र कतिवटा आशिषहरूलाई हामीले देख्छौँ तर त्यो कुराहरूलाई हामीले कचेरी प्राप्त गर्न सक्दैनौँ. किन भन्दाखेरि चाहिँ हाम्रो यो गनगन गर्ने स्वभावले गर्दा नै, अनि हाम्रो जीवनसाथीलाई पनि हामी कचेरी निराश बनाइरहेको हुन्छौँ. हो, कमी कमजोरीहरू हुन्छ जीवन जिउँदै जाने क्रममा, तर त्यो समयमा चाहिँ हामीले एकअर्काको लागि प्रार्थना गर्ने र उत्साह दिने काम गरिरहेको छौँ कि हामीले गनगन गरिरहेको छौँ, त्यो कुराहरूलाई पनि ध्यान दिनुपर्छ. र कहिलेकाहीँ चाहिँ जित्नु पनि पर्छ क्या, हामीले त्याग गर्ने, विवाहमा सेक्रिफाइस गर्ने, बलिदान गर्ने कुराहरू पनि गरिरहेको थियौँ. अनि तर म नै सही छु भनेर कचोटि हामी त्यो जिद्दीपनामा बस्यौँ भने चाहिँ त्यसले पनि हाम्रो सम्बन्धलाई फितलो बनाउन सक्छ. तर म सही छु भन्दा पनि हाम्रो सम्बन्ध चाहिँ महत्वपूर्ण छ, र सम्बन्धलाई चाहिँ बचाउनको लागि चाहिँ हामीले हाम्रो यो आर्ग्युमेन्ट जित्ने भन्दा पनि हाम्रो इगोहरूलाई हटाएर होइन, कतिचोटि म भन्ने कुराहरूलाई हटाएर सम्बन्धलाई चाहिँ स्थानमा राखेर हामीले एकले अर्कालाई चाहिँ त्याग बलिदान गर्दै, एकले अर्काको लागि चाहिँ हामीमा भएको कमी कमजोरीलाई त्याग बलिदान गर्दै एकले अर्कालाई उत्साह दिने कार्य पनि गर्नुपर्छ.
0: म जहिले पनि पूर्व पश्चिम राजमार्गमा पहिला हिँड्दाखेरि मैले बाटोमा के देख्थेँ भन्दाखेरि डब्लुईवी लेखेको थियो, त्यो पनि ठूलो सिमेन्टको स्तम्भमा बनाइएको थियो. अनि के होला उही डब्लुई लेखिएको छ भनेर भनेको थिएँ. मैले पछि बुझ्दाखेरि चाहिँ मको ठाउँमा उही, अब मको ठाउँमा हामी जे हुन्छ हामी भन्ने रहेछ. त्यो कुरा तपाईँले निकाल्नुभयो, धेरै नै राम्रो लाग्यो मलाई. र विवाह र दाम्पत्य जीवन राम्रो राम्रो बनाउनको निम्ति अब पुनमजी बाइबलमा धेरै सुन्दर पदहरू पनि पाउँछौँ। बाइबलका कुराहरू हामीले हेर्दाखेरि प्रेम त छँदैछन्, प्रेम सबभन्दा महत्वपूर्ण भनिएको छ र पहिलो कोरिन्थी 13:4-7 भन्दछ, प्रेम धैर्यवान दयालु हुन्छ, प्रेमले डाहा गर्दैन, घमण्ड गर्दैन, अरूलाई अपमान गर्दैन, सबै कुरा सहन्छ, विश्वास गर्छ, आशा गर्छ र सहन्छ भनेर भनिएको छ। र एफिसी 5:25 भन्दछ, हे पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रिस्टले मण्डलीलाई प्रेम गर्नुभयो। यसरी बाइबलमा पद हामीलाई विवाहको पदहरू धेरै दिनुभएको छ परमेश्वरले, सतर्कता अप्नाउनको निम्ति होइन, जीवन चलाउनको निम्ति। जस्तै रोमी 12:10 पनि भन्दछ, एकअर्कालाई भातृ प्रेमले प्रेम गर, सम्मान देखाउनमा एकअर्कालाई एकअर्कालाई अघि बढाउने काम गर्नुपर्छ। जस्तै दुईजना मिलेर जिउनु भन्ने छ नि, एउटा दुईजना मिलेर जीवन चलाउनमा चाहिँ उपदेशक 4:9-10 भन्दछ, दुईजना एकजना भन्दा असल छन् किनकि तिनीहरूलाई आफ्नो परिश्रमको राम्रो प्रतिफल हुन्छ, यदि एकजना लड्यो भने अर्कोले आफ्नो साथीलाई उठाउँछ, त्यसैले एकभन्दा दुई असल हो भनेर परमेश्वरले भन्नुभएको छ। त्यसैले गर्दा यो मिलेर जीवन चलाउनको निम्ति चाहिँ परमेश्वरले एकभन्दा दुई बनाउनु भएको हो र हामीले त्यो कुरालाई बिर्सनु हुँदैन।
1: एकदमै एकदमै। र बच्चनले पनि भन्दछ कि अब अरूलाई पनि एकदमै श्रेष्ठ छान, आफूलाई भन्दा पनि अरूलाई श्रेष्ठ छान भन्ने कुराहरू, अरूलाई आदर गर्ने कुराहरूमा यो चाहिँ अब वैवाहिक जीवनमा पनि एकदमै लागू हुने गर्दछ। अघि हामीले कुरा गरिहाल्यौँ, टार्जनजीले पनि कुराहरू गर्दै हुनुहुन्थ्यो, हामीले चाहिँ कतिचोटि मको स्थानमा हामी राख्न आवश्यक हुन्छ र आफूलाई भन्दा पनि आफ्नो अरूलाई चाहिँ एकदमै श्रेष्ठ ठान्दै अगाडि बढ्यो भने त सम्बन्ध यत्तिकै पनि सुमधुर बन्दै पनि जानेछ र कुराकानीहरूलाई निरन्तर हामी अगाडि बढाउँदै जानेछ। टार्जनजी, यो समयमा
0: मिठो गीतको साथ दिन्छौ श्रोता।
2: बाचा भयो तिमीलाई असीम मायाको, जीवनभरिलाई न्यानो साथको।

0: हजुर, एलबी भराइलीको साथीको आवाजमा हामीले यो विवाह सम्बन्धी गीत सुनिरहेका थियौँ। गुड न्युज एफएमको प्रसारणमा तपाईँ कार्यक्रम आगामी सुन्दै हुनुहुन्छ, हामी दुवैको साथमा। र आज हामीले विभिन्न कुराकानीहरू गरिरहेका छौँ, विविध किसिमकै प्रेमका कुराहरू होइन, कसरी विवाहलाई सफल बनाउने भन्ने कुराहरू। श्रोता मित्र, हामी विवाह विज्ञ त होइन, हामी विवाहलाई यसरी गर्नुपर्छ भन्ने एउटा विज्ञता हासिल गरेको व्यक्तित्व त हामी पक्कै पनि होइन, तर पनि बाइबलले आज्ञा दिए अनुसार हामीले भन्न सक्छौँ नि। तपाईँले हामीलाई सजेसन दिन सक्नुहुन्छ, मैले तपाईँलाई दिन सक्छु होइन, त्यो किसिमले चाहिँ आज हामीले यो कार्यक्रम चलाएका हौ। मैले अस्ति पनि भने पुनमजी, यो कार्यक्रमको उद्देश्य के हो त भन्दाखेरि, सबैजनाको वैवाहिक सम्बन्ध चाहिँ राम्रो होस्, आदम इभ सुनेर पनि कतिजनाको हृदय परिवर्तन होस् भन्ने उद्देश्य हो हाम्रो चाहिँ पक्कै पनि।
1: किनभने विवाह एकदमै महत्वपूर्ण छ, र कतिचोटि चाहिँ शैतानले पनि एकदमै महत्वपूर्ण रूपमा प्रभाव गर्न चाहने चाहिँ केमा भन्दाखेरि वैवाहिक जीवनमा नै हो। यसकारणले गर्दाखेरि चाहिँ विवाह र वैवाहिक जीवनलाई चाहिँ एकदमै बलियो बनाउनको लागि हामीले पनि आफ्नो तर्फबाट बाइबलमा वचनमा रहेर प्रार्थनामा रहेर चाहिँ सम्बन्धलाई एकदम बलियो बनाउनुपर्छ। अनि आज चाहिँ वैवाहिक जीवनलाई अझै बलियो बनाउनको लागि हामीले के कुराहरूमा ध्यान दिनुपर्छ भन्ने कुराहरूलाई नै निरन्तर अगाडि बढाइरहेको छ। अघि हामीले कुरा गऱ्यौँ कम्युनिकेसन, कुराकानी भन्ने कुरा पनि एकदमै महत्वपूर्ण छ, र धेरै सम्बन्धमा चाहिँ समस्या चाहिँ अब त्यहाँ प्रेम छैन भनेर मात्र हुँदैन, कहिलेकाहीँ चाहिँ त्यहाँ समस्या चाहिँ हामी कुराकानी गर्दैनौँ भन्ने कुराले पनि भइरहेको हुन्छ। अनि कुराकानी भनेको चाहिँ यो कम्युनिकेसन भनेको चाहिँ जस्ट यतिकै कुराकानी गर्नु मात्र होइन, आफ्नो जीवनसाथीले तपाईँसँग कुराकानी गर्न बस्दै गर्दाखेरि चाहिँ त्यो कुराकानी मार्फत तपाईँलाई के भन्दै हुनुहुन्छ भन्ने कुरालाई ध्यान दिएर सुन्नु पनि एकदमै महत्वपूर्ण छ। तर अहिलेको समयमा चाहिँ हामी बोल्न धेरै मन पराउँछौ, सुन्न कम मन पराउँछौ, तर वचनले चाहिँ हामीलाई याकुब 1:19 पनि बताएको छ कि सुन्नमा चाहिँ छिटो हुनु, बोल्नमा चाहिँ होइन अब ढिलो हुनु, अनि रिसाउनमा चाहिँ धिमा हुनु भनेर हामीलाई सिकाएको कारणले गर्दाखेरि चाहिँ हामी ठ्याक्कै यसको उल्टो कहिलेकाहीँ चाहिँ के गरी पठाउँछौँ भन्दाखेरि चाहिँ हामी बोल्नमा चाहिँ एकदमै छिटो हुन मन पराउँछौँ, सुन्न हामी ढिलो भइरहेको पनि हुन सक्छौँ। हाम्रो जीवनसाथीको कुरालाई, उनको व्यवहारलाई, उनको हृदयको इच्छा चाहनाहरूलाई सायद कहिलेकाहीँ हामीले सुन्नलाई एकदम ढिला भइरहेको हुन सक्छौँ। उहाँले केही बताउँदै हुनुहुन्छ, केही कुराहरू मलाई यस्तो भइरहेको छ, म यस्तो सोच विचारहरूबाट भएर गइरहेको छु, मलाई सुनिदिनुहोस् भनेर भन्दै गर्दाखेरि सायद हामी सुन्न भन्दा पनि आफ्नै विचार राख्न र आफ्नै समाधानहरू राख्नका लागि अगाडि भइरहेको हुन सक्छ। यसकारण कम्युनिकेसन एकदमै महत्वपूर्ण छ। बाइबलले म्यारेज काउन्सिलिङ जस्तो कुराहरू चाहिँ हजारौं वर्ष अगाडि नै हामीलाई सिकाइसकेको छ, वचनले नै हामीलाई सिकाइसकेको छ। यसकारणले गर्दा कहिलेकाहीँ हाम्रो जीवनसाथीले कुरा गरिरहेको बेलामा होइन, हामीले चाहिँ तुरन्तै जवाफ दिने भन्दा पनि उहाँहरूको कुरालाई एकदम ध्यान दिएर सुन्ने, बुझ्ने होइन, र के गर्न सक्छौ त हामी त्यो कुराहरूलाई सुनेर, उहाँलाई सुनेर ल म छु साथमा, अथवा म प्रार्थना गर्छु, आऊ हामी मिलेर प्रार्थना गरौं, चिन्ता नगर भन्ने हो कि तिमीले नै यो कुरा गरेर हो नि यस्तो भएको भन्ने हो कि कसरी कुराकानीहरू गर्ने भन्ने कुराहरू चाहिँ एकदमै महत्वपूर्ण छ जस्तो लाग्छ टार्सिनजी।
0: हजुर, विवाह चाहिँ दुईजना मानिसले प्रेम, विश्वास र प्रतिबद्धता सहित जीवनभर एक अर्काको साथ दिने सम्बन्ध हो भनेर हामीले बुझ्छौँ, र बाइबलको दृष्टिले विवाह अझ गहिरो कुरा हो। सांसारिक रूपमा भनौँ अथवा गैर इसाई रूपमा जति पनि विवाह हुन्छ संसारमा, ती विवाहहरू कस्तो हुन्छ हामीलाई थाहा हुँदैन, किनभने हामी त इसाई तरिकाले गरियो नि त होइन, त्यसले गर्दाखेरि अलिकति गहिरो चाहिँ हुँदैन, हल्का नै हुन्छ होइन, केही परेको खण्डमा पनि केही कुराले बाधा दिँदैन उनीहरूलाई, तर हामीलाई त परमेश्वरले त्यही एकले अर्कालाई नछुटाओस् भनेको छ नि त होइन, अनि पति पत्नी छुटिएर नबसोस् भन्ने उहाँले चाहिँ कडा आज्ञा दिनुभएको छ, त्यसैले हामीले बडो होसियार साथ यी कुराहरू गर्नुपर्ने हुन्छ। आज स्टुडियोमा मैले विचार गर्दै गर्दाखेरि हामी चारैजना विवाहित रहेछौँ कि, हाम्रो टेक्निसियन मित्रहरू, हामी प्रोग्राम प्रेजेन्टरहरू पनि, त्यसले गर्दा हाम्रो आफ्नो आफ्नो अनुभव होलान्, एक दिन पक्कै पनि हामी सेयर गरेर होइन एकले अर्कालाई सुनाउनेछौँ। त्यतिखेर एउटा नयाँ कन्सेप्ट सेलिङ पनि हुन्छ होइन, जस्तै विजयजीले मलाई के भन्नुहुन्छ होइन, मैले उहाँलाई के भन्छु होइन, त्यो जीवन भोगाईमा पनि धेरै कुराहरू सिक्न सकिन्छ साथीहरूबाट पनि भन्ने कुरा हो मेरो चाहिँ। र बाइबल अनुसार विवाह गर्दाखेरि चाहिँ धेरै कुराहरूको ख्याल त गर्नुपर्छ, तर सबैभन्दा गाह्रो कुरो चाहिँ के लाग्यो भने पुनजी मलाई, सुखमा साथ दिन सजिलो छ, दुःखमा साथ दिन साह्रै गाह्रो छ। दुःख पऱ्यो भने अघि ग्यासको कुरा गरियो होइन, चामल नहोला, कहिलेकाहीँ तरकारी नहोला है, तरकारी यति महँगो पुनमजी, यति महँगो छ है, अनि 1,000 रुपियाँ बोकेर गयो भने सकिन्छ, अनि त्यो तरकारी 3-4 दिनलाई पुग्छ है, अनि धेरै गाह्रो भइरहेको हुन्छ, अलिक मध्यम वर्गीय मानिसलाई झन् गाह्रो हुन्छ र यस्तो बेलामा चाहिँ दुःख छ भने पानी मात्र उमालेर खान सक्छौ भन्ने कपल हुनु पर्यो होइन. हामीलाई चाहिँ यही चाहिन्छ होइन. कतिजनाले अब हामीले सधैँ अब मासु खाएर बस्नुपर्छ होइन, मिठा मिठा परिकारहरू खानुपर्छ, पल्ला घरकाले त खाए भन्ने त्यो किसिमको हामीले गर्नु हुँदैन. अनि सुखमा जसरी साथ दिन्छौ, सुखमा साथ दिए जस्तो दुःखमा पनि साथ दिनुपर्छ. रोग बिमार हुँदाखेरि होइन, अभाव हुँदाखेरि विशेष गरी. र मैले ठूलो समस्या नै अभावमा देखेँ पूरणजी. जहाँ अभाव छ त्यहाँ झैझगडा देखेँ, कलह देखेँ होइन. पैसा नभएको घरमा धेरै कलह देखेँ. सजिलो छैन हामीले जति भनिरहेका छौँ व्यवहारमा उतार्न गाह्रो छ होइन. त्यसैले गर्दा जोसँग धन सम्पत्ति हुँदैन, घरमा पर्याप्त पैसा हुँदैन भने त्यहाँ कलह सुरु हुन्छ, के गर्ने कसो गर्ने. तर त्यस्तो बेलामा एउटा परीक्षा पनि हो हाम्रो, कसरी चाहिँ हामी संयमी बन्न सक्छौँ त. बरु पानी मात्रै पिएर पनि कसरी संयमी बन्न सक्छौँ. हाम्रो परमेश्वर त दिने परमेश्वर हुन्छ, पानी मात्रै पिएर बस्छस् भन्ने त पक्कै पनि उहाँले छोड्नुहुन्न हामीलाई होइन. त्यसले गर्दाखेरि चाहिँ हामीले यी सबै कुराहरू विचार गर्दाखेरि चाहिँ दुःखमा साथ दिने व्यक्तिले चाहिँ सबै कुरामा विजय पाउन सक्छ.
1: एकदमै एकदमै महत्वपूर्ण कुरा जोड्नुभयो तारुणजी. हामीले धेरैवटा पोइन्टहरूमा रहेर कुराकानीहरू गर्यौँ, तर कन्क्लुजन चाहिँ यही नै हो कि जब हाम्रो जीवन साथी होइन अलिकति कमजोर अवस्थामा हुनुहुन्छ र कसचोटि हामी परिवारलाई अगाडि बढाउँदै जाने क्रममा अभाव घटी कमीहरूबाट भएर जान्छौँ भने त्यो समयमा चाहिँ हामीले एकअर्कालाई कसरी साथ दिन्छौँ भन्ने कुराले चाहिँ हाम्रो सम्बन्धलाई कस्तो बनाउँछ भन्ने कुरा चाहिँ निर्धारण गर्छ. यसकारण यही उत्साह दिन चाहन्छौँ. संसारमा छौँ, मानिसहरू हौ, कसचोटि विभिन्न अवस्थाहरूलाई सामना गर्दै जानुपर्दा घटी कमीबाट भएर पनि जानुपर्ला, तर त्यो समयमा चाहिँ हरेस खाने होइन, तर एकअर्कालाई प्रोत्साहन र प्रार्थना गर्दै अगाडि बढाउँ सहौँ, प्रार्थना गरौँ, किनभने परिस्थिति बदल्नु हुने परमप्रभु हाम्रो साथमा हुनुहुन्छ. र यही उत्साहसँगै टारुनजी हामी फेरि पनि हाम्रो श्रोतालाई कुराकानीहरूद्वारा
0: गीतभन्दा अगाडि सानो कुरो म भन्छु है त. हाम्रो चाहिँ एउटा सजेसन, हाम्रो एउटा अनुरोध के हो भने तपाईँहरूलाई परमेश्वरलाई केन्द्रमा राख्नु र दुवैले परमेश्वरको इच्छा अनुसार जीवन चलाउनु चाहिँ महत्वपूर्ण छ भनेर भन्न चाहन्छु. र यसपछि हामी गीत राख्छौँ, निकै नै मिठो गीत रहेको छ, त्यसपछि हामी आउँछौँ.

0: मित्र, अब हामी कार्यक्रमको अन्ततिर पनि छौ पुनमजी। धेरै कुराकानी गर्न मन लाग्छ, समयले साथ दिँदैन, समयले कसैलाई पनि पर्खँदैन भनिएको छ। अनि मैले त्यो समयको विषयमा चाहिँ उपदेशक 3 अध्याय हेर्दाखेरि सबै कुराको समय छ भनिएको छ। अब विदा माग्ने पनि समय छ, शुरू गर्ने पनि समय थियो। शुरू गर्यौँ हामीले, श्रोता मित्र तपाईँको सुन्ने समय थियो, तपाईँ सुन्नुभयो कतिजनाले, त्यसले गर्दा सबै कुराको समय छ र हामी अब विदा माग्छौँ। तपाईँसँग रहिरहन त हामीलाई इच्छा थियो, मैले भने समयको पाबन्दीले गर्दाखेरि अब फेरि पनि हामी अर्को कार्यक्रममा अझ मिठा कुराहरू लिएर आउँछौँ होइन पुनमजी?
1: आउँछौँ। तबसम्मको लागि चाहिँ हाम्रो सम्पूर्ण श्रोतालाई कार्यक्रम सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम आजमा
0: टार्छन्
1: र म पुनम हामी विदा हुन्छौँ।
0: जय श्री।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।